0: कार्य व्यवस्थित र सहयोगी बनाउनु हुनुपर्नेमा आफू स्पष्ट रहेको उहाँको भनाइ छ। सिप दक्षता र विशेषज्ञता सहित खटिएका साथीहरूको योगदानले खोज तथा उद्धार कार्यमा सहयोग पुगेको पराजुलीले बताउनु भएको छ। रसुवामा बाढीबाट 28 सरकारी र सार्वजनिक भवन समेत गरी 1500 निजी घरमा क्षति पुगेको छ। बाढीले जिल्लामा 41 किलोमिटर सडक, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताउनु भएको छ। बाढीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले 111 मेगावाटको रसुवागढी, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3Bमा पनि क्षति पुर्याएको छ। मनाङमा यो वर्ष 177 हेक्टर जमिनमा स्याउ खेती भएको छ। यो खेतीबाट 2478 मेट्रिक टन उत्पादन भएको छ। नेपालकै सबभन्दा ठूलो फार्म मानिएको मनाङ एग्रो प्रालीले विक्रम सम्बत 2070 सालमा सुरु गरेको विकासे स्याउले अहिले देशभरका हिमाली जिल्लामा उत्पादन थालेको फार्मका सञ्चालक समराज गुरुङको भनाइ छ।
1: यसपालि उत्पादन अझै अलि राम्रो छ, अब धेरैमा 5 लाख जति आउँला, तर यसपालि चाहिँ साइज र कलर एकदम राम्रो आएछ।
0: वार्षिक 5 लाख केजी उत्पादन गर्दै आएको फार्मले पछिल्लो समयमा मनाङ भ्याली वाइन समेत सञ्चालन गरेको छ भने दैनिक 70 कामदारलाई रोजगारी दिइरहेको छ। 25 वर्ष आयु भएको स्याउ प्रजातिबाट देशकै लागि सोचिएको गुरुङले बताउनु भएको छ।
1: ए सबै एकदम पोजिटिभ छ, हामीले फार्म टुरहरू गराउँछ नि, मान्छेहरू एकदम खुसी छ होइन। अनि हाम्रो लक्ष्य भनेको मेरो बुवाको लक्ष्य भनेको नेपाललाई स्याउमा सेल्फ डिपेन्डेन्सी होस्, सबैले स्याउ खेती गरेर धेरै हामीले एक्सपोर्ट गर्न नपरोस् होइन, इम्पोर्ट गर्न नपरोस्।
0: जुम्लाको तातोपानी गाउँपालिका 4 गिडी खोलामा 50 मेगावाटको जलविद्युत उत्पादन हुने भएको छ। आयोजनामा 7 अर्ब 50 करोडभन्दा बढी लाग्ने अध्ययन्त फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिनुभएको छ। म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत थापाले गिरिदहको जलाशयुक्त जलविद्युत आयोजनाले 50 मेगावाट विद्युत उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको बताउनु भएको छ। उहाँका अनुसार विस्तृत प्राविधिक तथा सम्भाव्यता अध्ययनपछि उत्पादन क्षमता अझ बढ्न सक्ने सम्भावना समेत छ। आयोजनाको अध्ययन अवधि पुरा भएपछि निर्माणको काम अगाडि बढ्ने जनाइएको छ। बेलायत र उत्तर युरोपका लागि एचएमएस क्वीन एलिजाबेथ युद्धपोत पोर्समथबाट परिचालनमा गएको छ। नेटोको अलाइड रेस्पोन्स फोर्सका लागि युद्धपोतले काम गर्नेछ। युद्धपोत परिचालनमा जाँदा हजारौँ शुभचिन्तकले हेरेका छन्।
2: My fiance is on the ship. Could be away for like 3 months. It's going to be a bit lonely at home.
3: My son's on the Queen Elizabeth and he's just about to sail out.
4: And what are your thoughts and feelings right at this moment?
3: Emotional. But proud. Very, very proud.
5: Just to show my support to my husband and the rest of the crew and just it's a special moment, isn't it?
0: पहिलो संस्करणको नेपाल भलिबल लिग एनभिएलमा काठमाडौँ रेड्सले विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबडहलमा सम्पन्न खेलमा मधेस वरियर्सलाई 3-2 अन्तरको सेटले हराउँदै काठमाडौँले विजयी सुरुवात गरेको हो। प्रतियोगितामा मधेस वरियर्सको लगातार दोस्रो हार हो। पहिलो खेलमा मधेस सगरमाथा स्म्यासर्स विरुद्ध 3-1 सेटले पराजित भएको थियो। जारी लिगमा 6 टिमले प्रतिस्पर्धा गरेका छन्। खबर यति नै, नमस्कार, म महेन्द्र।
6: BFBS, Gorkha Radio Hawaii.

0: Oi, sexy bomb.
1: Sanya Samudayma.
2: Dilayan Buddy.
1: On air.
2: Atma.
1: Ani smart speaker ma bunhos.
3: Play BFBS.
2: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
4: परराष्ट्र मन्त्रालयले सहायता बोकेर आउने मित्र राष्ट्र तथा संगठनका 24 हवाई उडानलाई अनुमति दिएको जनाएको छ। मन्त्रालयले दैनिक बुलेटिनमा उल्लेख गरे अनुसार विभिन्न देश र संगठनका उडान अनुमतिका लागि समन्वय गरिएको हो। मन्त्रालयले बेली ब्रिज, धेरै वजन बोक्ने ड्रोन, डीएनए जाँच सामग्री, मोबाइल एयर ट्राफिक कन्ट्रोल, जमिन मुनिको जानकारी दिने राडार, लेजर मिटर लगायतमा गरिएको पनि बताएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपाललाई चेक, भियतनाम, लात्भिया, लक्जमबर्ग लगायत 29 देश र 4 बहुपक्षीय संगठनले सहयोग गरेका छन्। मन्त्रालयका अनुसार बाढीमा 5,000 हराइरहँदा 500 35 मुलुकका हुन्। हाल नेपालमा भारत, चीन, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलियाका सुरुङ उद्धार कर्मीले जलविद्युत सुरुङ उद्धारमा काम गरिरहेका छन्। चीनको बाढीमा फँसेका मध्ये करिब 300 नेपाली फर्किएका वा फर्किने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। रसुवा बाढीले 4 जिल्लामा 55 खानेपानी आयोजना प्रभावित भएको तथ्याङ्क आएको छ।
5: नुवाकोटमा सबभन्दा बढी 22 समेत त्यो आयोजना प्रभावित भएका खानेपानी तथा टल व्यवस्थापन विभागले जनाएको छ। धादिङमा 20, रसुवामा 8 र खोर्खामा 5 खानेपानी आयोजना प्रभावित भएका छन्। ती आयोजना 64 करोड रुपियाँका हुन्। आयोजना बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नुवाकोटका विदुर र बट्टाहरूमा 4 ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको छ। प्रभावित केही ठाउँमा पानी ट्याङ्की, पानी तान्ने पम्प र पाइप लगायतका साधन वितरण गरिएको विभागले जनाएको छ। पानी तान्ने पम्प चलाउन डिजल जेनेरेटरको व्यवस्था गरिएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ।
4: मनाङमा यो वर्ष 177 हेक्टर जमिनमा स्याउ खेती भएको छ। यो खेतीबाट 2478 मेट्रिक टन उत्पादन भएको छ। नेपालकै सबैभन्दा ठूलो फार्म मानिएको मनाङ एग्रो प्रणालीले विक्रम सम्बत 2070 सालमा सुरु गरेको विकासी स्याउले अहिले देशैभरका हिमाली जिल्लामा उत्पादन थालेको फार्मका संचालक समराज
6: यसपालि उत्पादन अझै अलि राम्रो छ। अब धेरैमा 5 लाख जति आउँला, तर यसपालि चाहिँ साइज र कलर एकदम राम्रो आएछ।
4: भोटेकोशीको बाढीको असर चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा पनि परेको छ। बाढीले जलचर र थलचर प्रणालीको वासस्थानमा असर परेको हो। चितवनबाट अनिल ढकाल।
7: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा
8: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस नवलपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन् त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
7: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवन चक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र, आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे
9: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ, सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी त हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र, नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
7: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनु भयो।
10: त्यसले एउटा कुनै महामारीको रूपमा, कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ। यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिराखेको छ र हाम्रो निकुञ्जभित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
4: असोज कार्तिकमा बनासले हिमाल आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढीमा बेपत्ताको खोजी तथा सब पहिचानका लागि कास्की प्रहरी कार्यालयबाट आफन्तको डीएनए नमुना संकलन सुरु गरिएको छ
4: डीएनएका लागि निवेदन मञ्जुरीनामा फर्म भर्ने र रगतको नमुना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाट सुरु गरिएको डिएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ यसअघि सो सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएको थियो बाढीमा परि मृत्युवरण गरेका 76 जनाको शव यही भदौ 16 गते पोखरा 16 लामाचौरको वन क्षेत्रमा जमिन मुनि व्यवस्थापन गरिएको थियो जमिन मुनि व्यवस्थापन गरिएका शवको डीएनए नमुना सङ्कलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको डीएनए नमुना सङ्कलनका लागि आवश्यक प्रबन्ध गरिएको हो शवबाट सङ्कलन गरिएको डीएनए नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ आफन्तको डीएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको पासवानको भनाइ छ
3: बेलायत सरकारले बजेट जोगाउन सेनालाई अत्यावश्यक भएका सैन्य अभ्यास रोक्न निर्देशन दिएको छ तर विदेशमा खटिने तयारीमा रहेका र सैनिक कार्यवाहीमा जान लागेका सैनिकको तालिम भने जारी रहनेछ बेलायतमै तैनात र कुनै निश्चित अभियानको तयारीमा नरहेका सैनिक युनिटले भने सामूहिक सैन्य अभ्यास घटाउनु पर्नेछ बीबीसीका जोनाथन बिलको रिपोर्ट
5: Those British Army units not on operations have been told to halt plans for large training exercises because of the financial pressures facing the MOD. A defence source said this was not the Army's choice. This pause won't affect those units on deployment or about to go on operations in Estonia, the Falklands or Cyprus. They'll continue to train. But units back home are being told they cannot go ahead with large live fire exercises or war games on training areas like Salisbury Plain, what one soldier described as the nice-to-have training. An army spokesperson said instead it would prioritize activity that contributed most directly to readiness and operational effectiveness. The army says it's investing £2 billion to transform training by learning the lessons from the war in Ukraine, such as drone warfare. But the pause in other training will only highlight the MOD's continuing struggle to make ends meet and the growing pressure on the government to further increase defense spending.
3: संयुक्त राष्ट्रसँग नेपालमा तत्कालको विपद सामनाका लागि 7.5 अर्ब रुपियाँ बराबरको सहयोग आह्वान गरेको छ राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफानी डुजारिकले नेपालमा 84,000 मानिसलाई सहायता चाहिएको भन्दै मातहतका निकाय परिचालित भएको बताउनु भयो
6: We and our humanitarian partners launched a nearly $50 million flash appeal to support the emergency response following the recent catastrophic flash floods and landslides. The World Food Program, in the first weeks after the disaster, dispatched some food for about 8,000 people and procured further 180 metric tons of food locally. UNICEF is also dispatching supplies to some of the hardest hit areas. The supplies from UNICEF will help families access safe water, strengthen disease prevention, support children's learning, and ensure frontline health and nutrition workers have the tools to identify and assist vulnerable children and mothers.
3: भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म 1,331 जनाको शव फेला परेको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा नुवाकोट धादिङ गोर्खा तनहु नलपरासी र चितवनमा शव फेला परेका छन् बाढी प्रभावित क्षेत्रमा हालसम्म 13,101 जनाको उद्धार गरिएको छ घाइते तथा प्रभावित गरी 5,929 जनाको उपचार भएको छ काठमाडौँ रसुवा नुवाकोट र धादिङका 41 होल्डिङ सेन्टरमा 3,982 जना आश्रय लिइरहेका छन् बेपत्ताको खोजी र राहत तथा उद्धारलाई अझ तीव्र बनाइएको प्राधिकरणले जनाएको छ रसुवामा मात्रै 3,071 जना सम्पर्कविहीन छन् 1,313 जनाको भने जीवितै उद्धार गरिएको छ उद्धार हुनेमा 1,227 नेपाली र 86 विदेशी पर्यटक छन् कुसाईकुण्ड क्षेत्रमा रोकिएका 145 तीर्थयात्री र स्थानीयलाई हेलिकप्टर मार्फत सुरक्षित स्थानमा ल्याइएको छ बाढी र पहिरोबाट 1,500 निजी घरसहित सरकारी भवन विद्यालय ब्याङ्क सड़क र पुलमा ठूलो क्षति पुगेको छ 8 जना विद्युत आयोजना समेत प्रभावित भएका छन् विस्थापित 7,033 जनालाई विभिन्न 12 सुरक्षित आश्रयस्थलमा राखिएको छ जिल्लाको 83% क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन भएको छ भने सञ्चार सेवा पनि सञ्चालनमा आएको छ भोजपुरको टेम्की मयुङमा 137 महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ। मातृत्व जोगाउने अभियान अन्तर्गत सञ्चालन भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा महिलाको स्वास्थ्य परीक्षणसँगै क्यान्सर सम्बन्धी सचेतना दिइएको हो। दुर्गम क्षेत्रका महिलालाई सहज स्वास्थ्य सेवा दिने र रोगको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: परदेशीको सन्देश।

0: कार्यक्रम पढ्दैछको सन्देश सुरु भइसकेको छ। यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र अभिवादन पनि टक्याउँछु। मेरो नाम हो निशा गुरुङ र आज पनि हामी दुईजना दिदी बहिनी आएका छौँ। दिदी नमस्ते।
1: नमस्ते नमस्ते निशा, अनि यतिखेर सम्पूर्ण हाम्रा आदरणीय श्रोतालाई हार्दिक स्वागत अनि नमस्कार टक्र्याउँछु। म मीना थापा।
0: हजुर, एक हप्ताको अन्तरालपछि हामी आइसकेका छौँ। आशा गर्छौँ हाम्रा सम्पूर्ण श्रोता आराम कुशलै हुनुहुन्छ र हामी पनि एकदमै ठिकठाक छौँ भन्नुपर्छ, है दिदी?
1: हजुर हजुर, पक्कै पनि हामी पनि आरामै छौँ भन्नुपर्छ र हजुरहरू पनि सम्पूर्ण जहाँ जहाँ हुनुहुन्छ आरामै हुनुहुन्छ होला, कुशलै हुनुहुन्छ होला भन्ने आशा राख्छौँ, होइन?
0: अवश्य पनि हजुर, यही आशा र विश्वासको साथमा अब भने कार्यक्रमतर्फ लाग्नुपर्छ र सुरुवातमा हामी ठेगाना भन्छौँ र यो हप्ता भने एकदमै विध्वंसकारी भोटेकोसीमा बाढी आयो र निकै हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू र पर्यटकहरूले पनि ज्यान गुमाउन पर्यो, होइन? एकदमै दुःखद घटना घट्यो, अप्रत्याशित रूपमा आएको यो बाढी, प्राकृतिक प्रकोप नै भन्छौँ हामी, होइन दिदी? विनाशकारी यो बाढीले गर्दा धेरैभन्दा धेरै हाम्रा दाजुभाइ दिदीबहिनीहरूको घर परिवार बिछोडिन पर्यो र एकदम दुःखदायी घटना घट्यो। जति पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो उहाँहरूको आत्माको चिर शान्तिको हामी कामना गर्छौँ। कार्यक्रममा हामी सुरुवातमा ठेगाना भन्छौँ।
1: हजुर हजुर, निशाले भन्नुभयो जस्तै एकदमै दुःखदायी घटना घट्यो, होइन? त्यसैले पनि हामी आज अलिकति मन पनि एकदमै भारी बोकेर यहाँ समक्ष आएका छौँ र जति पनि अहिले त्यो घटनामा ज्यान गुमाउनु भयो, होइन, सबै कुरा गुमेको छ अहिले भन्न पनि एकदमै मन एकदमै भारी हुन्छ। के गर्नु, अब हामी बाँचेकोले त पक्कै पनि यो घटना देख्दा एकदमै गाह्रो पनि हुन्छ। जे हो, सबै अब जति पनि यो घटनामा ज्यान गुमाउनु भयो सबैलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्छौँ र बाँचेकाहरू हुनुहुन्छ, घाइतेहरू हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ र अहिले त एकदमै गाह्रो पनि भइरहेको छ निशा, होइन? जे होस्, यो घटनालाई हामी एकदमै गाह्रो मान्दै अगाडि बढौँ। अगाडि बढ्ने क्रममा हामी ठेगाना दिन्छौँ। ठेगाना यस प्रकार छ: कार्यक्रम परदेशीको सन्देश, BFBS नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। BFPO ठेगाना भन्छौँ: BFBS नेपाल, HQBJN, BFPO4। हाम्रो इमेल आइडी छ BFBS@BFBS.com र फेसबुक आइडी छ, तपाईँले BFBS सर्च गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 5428055 5437364 र 5433930 हाम्रो फोन नम्बर हो।
0: हजुर, तपाईँ हाम्रा सम्पर्क नम्बर र ठेगाना जुनै पनि माध्यमबाट तपाईँले यहाँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र पत्र पठाउन सक्नुहुन्छ। पहिलो पत्र मेरो हातमा परेको छ, 15 दिनपछि आउनुहुने हाम्रा दाजु पोखरी कान्छा, होइन, राजेन्द्र बान्तवा राई। हजुर, उहाँको निकनेम पोखरी कान्छा भनेर हामीले राखिदिएका छौँ, उहाँले आफै पनि भन्नुभएको थियो दिदी,
1: हो नि?
0: हजुर, सुरुवातमा उहाँलाई के भन्नुहुन्छ दिदी?
1: हजुर, राजेन्द्र बान्तवा राई दाजु आउनु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत भनौँ, सन्चै आरामै हुनुहुन्छ होला र हामीलाई यसरी साथ दिन आउनुहुन्छ, एकदमै खुसी लाग्छ, फेरि पनि आउनु भएको रहेछ, यहाँलाई फेरि पनि स्वागत भन्दै अगाडि बढौँ निशा।
0: हजुर, आम नेपाली जो पनि हुनुहुन्छ, जहाँ पनि हुनुहुन्छ, उहाँहरू सबै सबैलाई एकदमै दुःख भएको छ अथवा भनौँ एकदमै उहाँहरूलाई चाहिँ सङ्कट परेको छ, है दिदी? लेख्नु भएको छ, खोइ कसरी सुरुवात गरौँ यस पटकको सन्देश, औँला हामी रहेका छन् अनि मन स्थिरमा छैन, त्यही भए पनि श्रद्धाञ्जली पठाउँदैछु भनेर चाहिँ उहाँले शोक सन्तप्त परिवारप्रति समवेदना र जति पनि मृतक हुनुहुन्छ विनाशकारी बाढीमा परेर जति पनि व्यक्तिहरूले ज्यान गुमाउन पुगे उहाँहरूप्रति उसले श्रद्धाञ्जली अर्पण गर्दै यो पत्र लेख्नु भएको छ दिदी।
1: हजुर हजुर,
0: उहाँ लेख्नुहुन्छ, भोटेकोसीको विध्वंसकारी, अझ भनौँ म यसलाई हिमाली सुनामी भन्छु, यस सुनामीमा परेर हजारौँ व्यक्तिहरू शहादत हुनु भएको छ, साथै हजारौँ बेपत्ता भएका छन्। उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। सयौं घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। शोकाकुल परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना टक्र्याउँछु अनि सहन सक्ने शक्ति भगवान्ले दियोस् भनी भगवान्सँग प्रार्थना गर्दछु भनेर उहाँले निकै मार्मिक तरिकाले यस सन्देशको शुरूआत गर्नुभएको छ।
1: पक्कै पनि राजेन्द्र बान्तवा राई दाजुले पनि सही भन्नुभएको छ। एकदमै गाह्रो छ अहिले होइन, बोल्नलाई पनि एकदमै गाह्रो हुन्छ कि, भावुकता हुन्छ, कसरी व्यक्त गर्ने, कसरी वर्णन गर्ने भन्ने कुरा नै कहाँदेखि सुरु गर्ने भन्ने नै थाहा हुँदैन। दाजु हजुरले पनि यस्तै भन्नुभयो, जे भए तापनि बाँच्ने मान्छेहरू त अब जसरी भए पनि अगाडि बढ्नु पर्यो होइन। त्यसैले हजुरले पनि सबैलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको रहेछ र जति पनि घाइतेहरू हुनुहुन्छ उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गरौँ हामी सबैले।
0: हजुर, अब देश विदेशमा छरेर बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरू मात्र होइन, होइन अब हाम्रा जति पनि छिमेकीहरू हुनुहुन्छ है, छिमेकी देशका जति पनि नागरिक हुनुहुन्छ उहाँहरूले पनि मद्दत पठाउनु भएको छ दिदी,
1: धेरैले
0: एकदमै राहत सामग्रीहरू पठाउनु भएको छ, उहाँहरूलाई पनि हामी धन्यवाद दिन्छौँ है। किनभने मानवता हो नि त, होइन, एउटा ह्युमेनिटी हो। उहाँहरूले हामीलाई मद्दत गर्नु भएको छ, भोलि पर्सि यो दुःख अरू ठाउँमा पर्न सक्छ, फेरि हामी मद्दत गर्छौँ
1: होइन त।
0: हजुर, त्यसैले भन्ने गर्छ नि लाइफ इज अनप्रेडिक्टेबल होइन, त्यसैले तपाईँले यदि भोलि गर्छु, भोलि खान्छु, भोलि लगाउँछु भनेर राख्नुहुन्छ भने त्यो भोलि नआउन पनि सक्छ। त्यसैले जे जस्तो अहिले तपाईँले सोच्नुहुन्छ, जे गर्न चाहनुहुन्छ, जे खान मन लाग्छ र जे लगाउन मन लाग्छ तपाईँले अहिले नै लगाउनुपर्छ,
1: आज नै गर्नुहोस्।
0: हामीलाई पहिला भन्ने गर्नुहुन्थ्यो हाम्रा मुवाहरूले आमाहरूले होइन, के भन्ने गर्नुहुन्थ्यो भने अलिकति साँच्नुपर्छ होइन, लुगा पनि अलिकति हुन्छ नि ओकेजन्सहरूमा लगाउनुपर्छ, साँच्नुपर्छ, नयाँ लुगाहरू लगाइहाल्नु हुँदैन भनेर चाहिँ भन्नुहुन्थ्यो कि। तर अहिलेको स्थितिमा के छ भने दिदी, अब त्यो नयाँ लुगा लगाउनको लागि समय आउला या नआउला, अकेजन आउला या नआउला के थाहा होइन, भन्नै सक्दैन, किनभने भोलि कसैले पनि देखेको छैन। त्यसैले तपाईँले साँचेर राखेको जति पनि सामानहरू छ के थाहा, त्यो प्रयोग गर्न सकौँला या नसकौँला। त्यसैले आज जे छ, आज जे तपाईँलाई खुसी लाग्छ त्यो काम गर्नुहोस्, जे लगाउन तपाईँलाई मन लाग्छ त्यो लगाउनुहोस्। म त त्यही गर्छु दिदी अहिले त होइन, र यो नयाँ नयाँ लुगाहरू लगाउने व्यक्तिहरूको सोच पनि नयाँ हुन्छ अरे कि दिदी,
1: पक्कै पनि
0: प्रगति पनि छिट्टै हुन्छ अरे,
1: भोलि के होला कसो होला गर्दा गर्दै समय गइसकेका हुन्छ, तर आफूले केही गर्न सकिँदैन, लगाउन पाएको पनि हुँदैन, मजाले खान पाएको हुँदैन, घुमघाम रमाइलो केही पनि छैन, त्यसकै लाइफ गयो जस्तो लाग्छ क्या।
0: हजुर,
1: त्यसैले जे छ आज नै गर्नुहोस् होइन, जे लगाउन इच्छा छ, घुम्न इच्छा छ गर्नुहोस् भन्न चाहन्छु म पनि।
0: अब सानो बेलामा पैसा थिएन, उमेर थियो होइन, अनि जे चिज पनि लगाउन खान मन लाग्थ्यो तर त्यो बेला पैसा हुन्थेन, अब अहिले पैसा छ, हजुर हजुर, सबैलाई फिल हुन्छ, हजुर, त्यो फिल नहोस् भन्ने हिसाबले अहिले तपाईँसँग जे छ जस्तो अवस्थामा तपाईँ रमाउन सक्नुहुन्छ चाहनुहुन्छ त्यो गरेर छाड्नुहोस् भन्छौँ हामी अनि दिदी। अब यही विषयमा रहेर हाम्रो दाजु राजेन्द्र बान्तवा राईले यहाँ मार्मिक कविता पनि कोर्नु भएको छ है, यो कविताको टुक्का भन्छु म चाहिँ। उहाँ लेख्नुहुन्छ, कतै कमाएका धन बगे कतै रिसाएका मन बगे, कतै कमाएका धन बगे कतै रिसाएका मन बगे, कतै उधारा हिसाब बगे कतै हजारौँ सपना बगे, कतै सम्झनाका पाना बगे कतै आश र बास बगे, कतै सहर बगे कतै रहर बगे, अन्तमा बाँकी के नै रहे न घर न फर, आँखाभरि केवल आँसु मात्रै रहे, आखिरी यी जिन्दगीको देह के नै रहेछ र, अब केवल आशा मात्रै बाँकी रहे, कोही त भेटिन्छ कि कोही त फर्किन्छ कि भनी आशा सिवाय आशा सिवाय।
1: एकदमै मनै छुने खालको।
0: गत हप्ता भुटेकुसीको हृदय विदारक बाढी नभई हिमाली सुनामी भनेर म त्यस दुर्घटनालाई भन्छु, किनभने सन् 2004 इन्डोनेसियाको नजिकैको महासागरको सामुद्रिक भूकम्प सुनामी नामाङ्कनले सेकेन्डको भरमा लाखौँ मानिसको मृत्यु भएको थियो र भदौ 10 गतिको जुन बाढी रहेको छ भुटेकोसीमा आएको विध्वंसकारी बाढी, यो पनि हिमाली सुनामी नै भन्छु म, र त्यो भिडियो हेर्दा अझै पनि मुटु हल्लिन्छ अनि आङ जिरिङ्ग हुन्छ, यो काली लाग्दो कालो दिन सम्झिँदै यो मन अत्तालिन्छ, हामी नेपाली हाम्रो राष्ट्र अहिले शोकमा डुबेको छ। यो बेला मुलुक रोइरहेको बेला एक अर्कामा छेडखानी नगरौं, ती हजारौं मृतकहरूको आत्माले सराप्नेछन्। बरु जे जति सकिन्छ सहयोग गरौं, आर्थिक नैतिक वा कुनै माध्यमबाट जसरी सकिन्छ त्यसरी नै मदत गरौं भनेर एकदमै राम्रो सन्देश दिनुभएको छ। आजको सन्देशबाट आफन्तलाई सम्झने होइन, ती हजारौं मृत्युवरण गर्नुहुने व्यक्तिहरूको सम्झनामा यस गीत मार्फत श्रद्धाञ्जलि अर्पण गर्छु। र गीत रहेको छ 1974 AD सम्बोधन तिमीलाई गर्दैछु म। यो गीत मार्फत सम्पूर्ण मृतकहरूलाई सम्झन चाहन्छु र परदेशीको सन्देशका सम्पूर्ण साथीहरू, यसपटक मैले सम्झना मात्र ती हजारौं मृतकहरूलाई गरे र बेपत्ता भएका व्यक्तिहरूलाई समर्पित गरे, माफ गर्नुहोला भनेर लेख्नु भएको छ। हवस् त नमस्कार, राजेन्द्र बान्तवराई पोखरी कान्छा फेल्थम युकेबाट भनेर उहाँले पत्र टुङ्ग्याउनु भएको छ।
1: हजुर, राजेन्द्र बान्धवा राई दाजुलाई धेरै धेरै धन्यवाद छ, यसरी आउँदै गर्नुहोला समय मिल्यो भने। र आज एकदमै उहाँले भन्नुभयो जस्तै गरेर सबै जति पनि ज्यान गुमाउनु भएकाहरू हुनुहुन्छ उहाँहरूलाई सम्बोधन गर्दै यो 1974 AD को यो गीत हामीले भनौँ उहाँले नै रोज्नु भएको छ।

0: सम्बोधन तिमीलाई गर्दैछु म 1974 AD यो गीत एड्रियन प्रधानज्यूको आवाजमा रहेको थियो श्रोता र यस गीतका मागकर्ता हुनुहुन्छ राजेन्द्र बान्तवा राई पोखरी कान्छ उहाँ चाहिँ फिल्थम लन्डनमा बस्नुहुन्छ र नेपालको ठेगाना उहाँको भोजपुर हो हजुर आज भने भुटेकोसी बाढीमा जति पनि ज्यान गुमाउनुभयो मृतकहरूको सम्झनामा हामीले यो गीत राखेका थियौँ र उहाँको पत्र पनि विशेष गरी मृतकहरू र घाइतेहरूको लागि समर्पित थियो हजुर ताईलाई धन्यवाद भन्दै अब भने हामी दोस्रो पत्रतर्फ लाग्छौँ दिदी
1: हजुर निशा अब हामी फेरि पनि अगाडि बढ्ने क्रममा हाम्रा सधैँ आउने दाजु हुनुहुन्छ छवि थापा बेलायत फोक्सटन केनमा बस्नुहुन्छ र नेपालको ठेगाना भने पम्फुका गुल्मी हङ्सरा हो उहाँ लेख्नुहुन्छ आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाईमा दर्शन नमस्कार साथै पाँच औलाको गोर्खे सलाम र सञ्चालिकाहरू दिदी सुसन बाला बहिनी निशा मिना लगायत सम्पूर्ण काठमाडौँ BFBS गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडी दश औँलाको हार्दिक नमस्कार भनेर भन्नुभएको छ निशा
0: हजुर नमस्कार छ छवि दाई कार्यक्रममा स्वागत छ र अब त बिस्तारै तिज पनि लाग्न लाग्यो हुन त अब यो दुःखद घडीमा तिज रमाइलोसँग मनाउने भनेर हामीले त्यति साह्रो सोच्न सकेका छैनौँ होइन दिदी तर पनि तपाईँ तिजको मुखमा नै आउनु भएको छ कार्यक्रममा फेरि पनि स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ
1: अनि उहाँ लेख्नुहुन्छ परिचय भन्नुपर्दा छवि थापा नेपालको घर गुल्मी जिल्ला हङ्सरा पम्फुका र हाल भने कर्मभूमि बेलायतको फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु सम्झना भन्नुपर्दा विशेष मलाई सधैँ सम्झनुहुने मेरा नम्बरी कृष्ण चामलिङ उहाँका परिवारहरू स्वदेश र विदेशका विभिन्न ठाउँमा छरिएर बस्नुभएका सबै मेरा परिवारहरू आफन्तजनहरूमा साइनो अनुसारको ढोक आशीर्वाद छ माया र अनि मिठो सम्झना छ जीवनसाथी गीता लगायत सम्पूर्ण मेरा परिवारमा मुटुभरिको न्यानो माया अनि धेरै आशीर्वाद छ अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर पुन भक्त राई यमदास मुलिछा राजेन्द्र बान्तवा राई प्रेमध्वज गुरुङ मदन लिम्बू जसले संसारको जुनै देश गए पनि BFBS गोर्खा रेडियो सुनिरहनुहुन्छ र नेपालमा रहनुहुने अरुणदी खत्री युक्त प्रसाद श्रेष्ठ अमर निर्दोष सुषमा सुस्केरा दर्पण देविका राई सरस्वती राई जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नु हुने नहुने सम्पूर्ण परदेशीको सन्देशलाई माया गरिरहनुहुने सबैलाई मिठो सम्झना अन्तमा विशेष गरी रेडियो नेपाल BFBS गोर्खा रेडियो काठमाडौँ ब्रुनाई बेलायतका सम्पूर्ण परिवारहरूप्रति हार्दिक धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु फेरि पनि आउने बाचा गर्दै आजलाई भने बिदा हुन चाहे धन्यवाद भन्नुभएको छवि थापा बेलायत फोक्सटन केनबाट हामीलाई पत्र लेख्नु भएको थियो
0: हजुर छवि दाई धेरै धेरै धन्यवाद छ कार्यक्रममा यसरी नै आउँदै गर्नुहोला हामीलाई सम्झँदै गर्नुहोला विशेष गरी तपाईँ लगायत भाउजू अनि तपाईँका परिवारप्रति पनि हरितालिका तिजको शुभकामना छ र नेपाल आउनुहुँदाखेरि हामीलाई भेट आउनुभएको थियो एकदमै खुसी लाग्यो र फेरि पनि नेपाल आउँदाखेरि यहाँ स्टुडियोमा आउन नभुल्नुहोला कि कसो दिदी
1: पक्कै पनि आउनुहुन्छ नि दाई एकदमै रमाइलो हुनुहुन्छ होइन नेपाल आउनुभयो हामीलाई पनि भेट्नुभयो एकदमै खुसी लाग्यो दाजु फेरि पनि आउँदै गर्नुहोला भन्दै फेरि हाम्रो दाजुलाई एउटा गीत पनि राख्ने होला नि
0: हजुर दिदी हजुर अब देशमा अहिले धेरै दुःख भइरहेको छ है दिदी र सबैजनाको आँखामा आँसु छ मनमा पीडा छ त्यसैले हामीले आज कर्ण दासले गाउनु भएको बिस्तारै छायो बोलको गीत राखिदिएका छौँ र छवि दाई लगायत सम्पूर्ण हाम्रा श्रोता जति पनि अहिले कार्यक्रम सुनेर बस्नु भएको छ उहाँहरूप्रति पनि हामी समर्पित गर्छौँ र यो भन्दा भन्दै फेरि पनि हामी मृतक आत्माहरूप्रति चिर शान्तिको कामना पनि गर्छौँ र घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ

0: SBS गोर्खा रेडियो, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम परदेशीको सन्देश। हजुर, बीएफबीएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश हरेक आइतबार रेडियो नेपालको ध्वनि तरङ्गबाट प्रसारण हुन्छ। आइतबार 12 बजेको समाचारपछि प्रसारण हुन्छ र यो छोटो विश्रामपछि पुनः स्वागत तथा अभिवादन गर्छु। मेरो नाम हो निशा गुरुङ र मलाई साथ दिँदै हुनुहुन्छ दिदीले।
1: मेरो नाम हो मीना थापा।
0: हजुर, हामी दुवैजना छोटो विश्राम लिएर आइसकेका छौँ र अन्य स्थानमा भने हामी विश्राम लिँदैनौ, केवल हामी केमा लिन्छौँ त रेडियो नेपालमा मात्र, होइन दिदी? हजुर हजुर, अब हामी फेरि पनि ठेगाना भन्छौँ दिदी।
1: हजुर, यो छोटो विश्राम पछि फेरि पनि ठेगाना भन्न गइरहेका छौँ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल SQBGN BFPO4, र हाम्रो इमेल आइडी छ bfbsgorkha@bfbs.com, र फेसबुक आइडी छ bfbsgorkha। तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 54-28-055-54-37-364 र 54-33-930 हाम्रो फोन नम्बर हो।
0: हजुर, यी त भए हाम्रा ठेगाना। अब हामी अगाडि बढ्नुपर्छ दिदी, र छोटो विश्राम पनि हामीले लिएर आइसकेका छौँ, होइन? कफीको 2-3 चुस्की मात्र लिन पायौँ हामीले, अब भने कार्यक्रम सकेर मात्र जानेछौँ चिया र कफीको लागि।
1: हजुर हजुर,
0: हाम्रा श्रोताले भर्खरै खाना खाएर आराम गरिराख्नु भएको छ नेपालमा भने, होइन? र अन्य स्थानमा त अब उहाँहरूको टाइम अनुसार समय अनुसारको कामहरू गरिराख्नु भएको छ। बिएफबिएस गोर्खा रेडियोबाट पनि तपाईँले सुन्दै हुनुहुन्छ भने कार्यक्रम परदेशीको सन्देश आइतबार मात्र होइन शनिबार पनि सुनिसक्नु भएको छ, है दिदी? हजुर, अर्को चरणमा हाम्रा एकदमै नियमित श्रोता आउनु भएको छ। हाम्रा नियमित श्रोता ओममणि सापकोटाजीले आफ्नै आवाजमा सन्देश रेकर्ड गर्नुभएको छ दिदी, है? र उहाँले एउटा मिठो गीत पनि रोज्नु भएको थियो, र त्यो गीत भने मैले पाउन सकिनँ, त्यसैले हामीले आज भने रिमा गुरुङ होडाले गाउनु भएको कसको आँखा लाग्यो बरै बोलको गीत राखिदिएका छौँ। आशा गर्छौँ उहाँलाई मनपर्छ नै होला। त्योभन्दा अगाडि हामी के गरौँ दिदी, उहाँको सन्देशमा लागौँ?
1: पक्कै पनि उहाँले यो गीत मन पराउनु हुन्छ भन्दै उहाँको सन्देशतर्फ लागौँ निशा।
0: BFBS गोर्खा रेडियो,
2: ओममणि सापकोटा गण्डाकोट 13 BFBS गोर्खा रेडियोमा कार्यरत मित्रहरू निशा गुरुङ, विनोद ध्वज खड्का, सुसन बाला राई, मीना थापा, नरगन गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा मिठो सम्झना साथै नमस्कार। साथै रेडियो नेपालमा जति पनि कार्यरत आरजेहरू हुनुहुन्छ सम्पूर्णमा मिठो सम्झना साथै नमस्कार। साथै आफ्नो जन्मभूमि छोडी विदेशको दूर दराजमा छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा मिठो सम्झना साथै नमस्कार। र म केही मित्रहरूको नाम दिन गइरहेको छु। नरेन्द्र रिमाल स्याङ्जा बिरुवा, पम्पा गौतम कञ्चनपुर भीमबस्ती 11, पूर्णिमा राणा नवलपुर विनय त्रिवेणी, सुखराम लामा दक्षिण काली, रामपुकार राय रौतहट, अरुण नदी खत्री पार्सीकोट, धनवीर पुण्याग्दी घोडेपानी, नगेन्द्र रिजाल बिमला एम्फु, मुना राई लिम्बू धनकुटा, शारदन महतो नवलपुर धजासेरी, जीवन सहयात्री काभ्रे, गणेश श्रेष्ठ रूपन्देही, रामबहादुर खड्का पूर्वी चितवन जिरणा खैरणी, राजेन्द्र बन्तवा राई पोखरी कान्छा भोजपुर, राजाराम राय माझी पालुम शिखरकोट मकवानपुर, अम्बर निर्दोषी पर्साको छोरी विजय बस्ती, शङ्कर मान परियार पोखरा, महेन्द्र गुप्पा, रत्नबहादुर थापा मोरङ सोल्टी पुल भन्दै म हजुरको यस बसाइबाट बिदा हुन्छु। बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, सङ्गम शरणम गच्छामि बुद्धस्तो।

0: कसको आँखा लाग्यो भरै हजुर मेरो खुसी माथि भनेर रिमा गुरुङ होडा भन्दै हुनुहुन्थ्यो। यो दुःखमा हुँदा हुँदै पनि अब कार्यक्रमलाई अगाडि बढाउनु त पर्यो
1: है।
0: ओमणि सापकोटा दाईलाई धेरै धन्यवाद भन्दै अब हामी लाग्छौँ अर्का श्रोताको सन्देशतर्फ। दिदी,
1: अर्का श्रोता पनि आफ्नै आवाजमा सन्देश लिएर आउनु भएको छ। रामबहादुर खड्का हुनुहुन्छ, उहाँ चाहिँ चितवनवासी हुनुहुन्छ र उहाँको आवाज सुन्छौँ र सँगसँगै उहाँका लागि पनि हामीले एउटा गीत राखिदिएका छौँ। जिन्दगीको के भरोसा हजुर, यो कर्ण दासले गाउनु भएको छ, यो गीत पनि हामी राख्छौँ र पहिला भने हामी रामबहादुर खड्काको आवाजको सन्देश सुन्छौँ।
2: हाम्रो देशमा विपत्ति परिआएको छ, सबै नेपाली वर्गहरूले भारतीय धारण लिन म अनुरोध गर्दछु, भगवान्सँग प्रार्थना गर्दछु। अब विपत्ति दैव प्रभुक यस्तै छ, प्रभु कृपा। अब यसमा चाहिँ मौन धारण एक मिनट गर्न चाहन्छु। यस्तै छ प्रभुको लीला, संसारी लगो के गर्नु, हेरि नसक्नु छ, बुझि नसक्नु छ, प्रभु कृपा। मेरो नाम रामबहादुर खड्का हो, म चितनजेरा खरेन्दु नगरपालिकाबाट चाहिँ बोल्दैछु। अब भगवानको कृपा, नेपालमा ठुलो क्षति भयो, अब भएका बाँकी भएका चाहिँ हामी नेपाली दाजुभाइले धर धारण गर्नुहोला भन्ने मेरो आग्रह छ। भगवानसँग कसो के लाग्छ र नहुने नोक्सानी भयो भन्दै म अब चाहिँ विदेशमा सबै हाम्रा चाहिँ कर्मचारीको नाम लिँदै केही थोरै कुरा राख्न चाहन्छु। सबभन्दा पहिला म बिएसबीको कर्मचारी नाम लिन गइरहेको छु। विनोद धोज खड्काज्यू, निशा गुरुङज्यू, मिना थापाज्यू, सुसन बालाज्यू, सम्पूर्ण कर्मचारीज्यूमा साथै हाम्रा भनाइहरू देश विदेशमा पुर्याइदिनु हुने रेडियो नेपालका सम्पूर्ण कर्मचारीहरूमा मेरो नमस्कार छ। म थोरै साथीहरूको नाम लिन गइरहेको छु। मेरो ठेगाना यस प्रकार छ, चितवन जिल्ला खरेन नगरपालिका 2 लबरी चैनपुर क्याम्पस चोक हो। पनि रामबहादुर खड्का नाम मेरो, रोहिणीलाई हँसाउने काम मेरो। अब म केही साथीको नाम लिँदैछु। अरुण, नदी, खत्री, नारायण थान, पासीकोट, उज्यालो बस्ती, शिव मन्दिर, राजाराम रायमाझी, मकानपुर थाहा नगरपालिका, शिखरकोट, पालुङटार, ओमनी सापकोटा, नमलपुर, गैडाकोट, साधन महतो, नमलपुर, गैडाकोट, अमर निर्दोषी, पसरा छोरी, सिमरनगढी, विजय बस्ती, नरेन्द्र रिमाल, स्याङ्जा बिरुवा, कलाधर विवश, ढकाल स्याङ्जा, आँधी खोला, सुनी लिम्बु, तेह्रथुम, राजाली स्मृति लिम्बु, धनकुटा, यति भन्दै म आजलाई यो भनाइमा छु। म थोरै एउटा चाहिँ भजन गाउँदैछु। भाचन्जेलको रङको र फोनको दुःख पिर हटाइदेऊ यो मनको, भाचन्जेलको रङको र फोनको दुःख पिर हटाइदेऊ यो मनको। म यहाँबाट बिदा भाइ, नमस्कार।

0: राम बहादुर खड्काजी एकदमै रमाइलो मान्छे हुनुहुँदो रहेछ. धेरै वर्षसम्म उहाँले जागिर गर्नुभएको रहेछ दिदी, है करिब 30 वर्ष भन्दा बढी जागिर गरियो. अहिले पनि रिटायर्ड लाइफ बिताइरहेको छु भनेर भन्नुभएको थियो होइन. र अहिले पनि उहाँले वस्तुभावहरू पाल्नु हुँदो रहेछ, एकदमै ताजा ताजा तरकारीहरू रोप्नु हुँदो रहेछ है दिदी, र एकदम ताजा आफ्नै घरमा बसेर हजुर अब चितवनमा एकदमै ताजा ताजा तरकारीदेखि लिएर दुध घिउ होइन मही दही आफैले उत्पादन गरेर आफै पनि सेवन गर्नुहुँदो रहेछ. एकदमै म त एकदमै खुसी छु, मेरो जिन्दगीदेखि एकदमै खुसी छु निशाजी भनेर भन्नुहुन्छ. यो रिटायर्ड लाइफमा पनि उहाँ एकदमै खुसी हुनुहुन्छ है दिदी, र जहिले पनि व्यस्त छु एकदमै हरिया परिया डाँडा काँडाको बिचमा छु भनेर भन्नुहुन्छ.
1: हाम्रो देशमा विपत्ति परि आएको छ, सबै नेपाली वर्गहरूले भारतीय धारण लिन म अनुरोध गर्दछु, भगवान्सँग प्रार्थना गर्दछु. अब विपत्ति दैव प्रमुख यस्तै छ, प्रभु कृपा. अब यसमा चाहिँ म पानी मौन धारण एक मिनट गर्न चाहन्छु. यस्तै छ प्रभुको लीला, संसारी लगो के गर्नु हेरि नसक्नु छ बुझि नसक्नु छ, प्रभु कृपा. मेरो नाम रामबहादुर खड्का हो, म चितनजेरा खरेन्दी नगरपालिकाबाट चाहिँ बोल्दैछु. अब भगवान्को कृपा नेपालमा ठुलो क्षति भयो, अब भएका बाँकी भएका चाहिँ हामी नेपाली दाजुभाइले धर धारण गर्नुहोला भन्ने मेरो आग्रह छ. भगवान्सँग कसो के लाग्छ र नहुने नोक्सानी भयो भन्दै म अब चाहिँ विदेशमा सबै हाम्रा चाहिँ कर्मचारीको नाम लिँदै केही थोरै कुरा राख्न चाहन्छु. सबभन्दा पहिला म बिएसबी कर्मचारीको नाम लिन गइरहेछु. विनोद धोज खड्काज्यू, निशा गुरुङज्यू, मिना थापाज्यू, सुसन बालाज्यू, सम्पूर्ण कर्मचारीज्यूमा साथै हाम्रा भनाइहरू देश विदेशमा पुर्याइदिनु हुने रेडियो नेपालका सम्पूर्ण कर्मचारीहरूमा मेरो नमस्कार छ. म थोरै साथीहरूको नाम लिन गइरहेको छु. मेरो ठेगाना यस प्रकार छ, चितवन जिल्ला खरेन नगरपालिका 2 लबरी चैनपुर क्याम्पस चोक हो. पनि रामबहादुर खड्का नाम मेरो, रोहिणीलाई रोहिणीलाई हँसाउने काम मेरो. अब म केही साथीको नाम लिँदैछु. अरुण नदी खत्री, नारायण थान, पासीकोट, उज्यालो बस्ती, शिव मन्दिर, राजाराम रायमाझी, मकानपुर थाहा नगरपालिका, शिखरकोट पालुङटार, ओमनी सापकोटर, नमलपुर गैडाकोट, साधन महतो नमलपुर गैडाकोट, अमर निर्दोषी पर्सा ठोरी सिमरनगढी विजय बस्ती, नरेन्द्र रिमाल स्याङ्जा बिरुवा, कलाधर विवश ढकाल स्याङ्जा आदि खोला, सुनी लिम्बु तेह्रथुम, लाजाली यसुदी लिम्बु धनकुटा. यति भन्दै म आजलाई यो भनाइ

0: छु म थोरै एउटा चाहिँ भजन गाउँदै छु बाँचन्जेलको रङको र फोनको दुःख पिर हटाइदियो मनको बाँचन्जेलको रङको र फोनको दुःख पिर हटाइदियो यो मनको म यहाँबाट बिदा भाइ नमस्कार
1: राम बहादुर खड्काजीको सन्देश र गीत हामीले भर्खरै सुन्यौँ मीना दिदी
2: हजुर अब हामी कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ आज जति पनि भाग लिनुभयो सबैलाई धन्यवाद भन्न चाहन्छु र अहिले यो घटना घटेको छ सबै जति पनि ज्यान गुमाउनेहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र जति पनि घाइतेहरू हुनुहुन्छ उहाँहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र जहाँ जहाँ हुनुहुन्छ तपाईँले जे सहयोग गर्न चाहनुहुन्छ सहयोग गर्नुहोस् हातेमालो गरेर अगाडि
1: कार्यक्रम सुनेर साथ दिनुभयो र भाग लिएर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद छ नमस्ते शुभ दिन बाई

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
1: बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
2: एकजनाको जीवित उद्धार भएको छ। शनिबार र शुक्रबार पनि दुईजनालाई जीवित उद्धार गरिएको थियो। अझै पनि खोजी र उद्धारको काम जारी छ। बाढीपछि सम्पर्कविहीन भएकाहरूका परिवारमा आशा अझै बाँकी छ। यो घटनामा कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्पर्क बाहिर छन् भन्ने एकीकृत विवरण अझै सङ्कलन भइसकेको छैन। सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। हालसम्म 1344 शव फेला परेका छन् भने 13098 जनाको उद्धार गरिएको छ। 5000 सम्पर्कविहीन छन्। हालसम्म 5663 जना घाइते छन्। शनाखत भई 96 जनाको शव बुझिलिएको छ। 21402 जना सुरक्षाकर्मी परिचालित छन्। होल्डिङ सेन्टरमा 4627 जना छन्। प्रारम्भिक क्षतिको अनुमान 3,87,54 करोड गरिएको छ। गोर्खाको चुम्नुब्री गाउँपालिका चार नामरुङ खोलामा बाढी आउँदा चार घर र एउटा पैदल पुलमा क्षति पुगेको छ। बिहान 3:30 बजे आएको बाढीले स्थानीय नगु छिरिङ बर्गिन लामा, लाक्पा भुटी लामा र दोर्जी घ्यालजेनका कच्ची घर भत्काएको छ। बाढीले पैदल र घोडा हिँड्ने नार्बु हुँदै लोजाने फलामको पुल बगाएको छ। लार्के प्रहरी चौकीको प्रहरी टोली घटनास्थल पुगिसकेको र कुनै मानवीय क्षति नभएको गोर्खा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। सडक सञ्जाल नपुगेको सदरमुकामबाट 2 दिनको पैदल यात्रापछि मात्रै त्यहाँ पुग्न सकिन्छ। रसुवा बाढीले 4 जिल्लामा 55 खानेपानी आयोजना प्रभावित भएको तथ्याङ्क छ।
3: नुवाकोटमा सबभन्दा बढी 22 समेत त्यहाँ आयोजना प्रभावित भएका खानेपानी तथा दल व्यवस्थापन विभागले जनाएको छ। धादिङमा 20, रसुवामा 8 र खोर्खामा 5 खानेपानी आयोजना प्रभावित भएका छन्। ती आयोजना 64 करोड रुपियाँका हुन्। आयोजना बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नुवाकोटका विदुर र बट्टाहरूमा 4 ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको छ। प्रभावित केही ठाउँमा पानी ट्याङ्की, पानी तान्ने पम्प र पाइप लगायतका साधन वितरण गरिएको विभागले जनाएको छ। पानी तान्ने पम्प चलाउन डिजल जेनेरेटरको व्यवस्था गरिएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ।
2: वर्षा रोकिएसँगै पर्यटकीय गन्तव्यहरूमा चहल पहल बढ्नुपर्ने हो, तर भोटेकोशी र त्रिशुली नदीको विनाशकारी बाढीले सौराहाको पर्यटनमा भने सन्नाटा छाएको छ। मुलुककै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराहा अहिले पर्यटकविहीन जस्तै बनेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
4: 25% मात्रै बुकिङ हुने यो समयमा चितवनका होटलहरू सुनसान छन्। पर्यटकको चहल पहल घटेपछि होटल व्यवसायी निराश बनेका छन्। सौराहाका होटल व्यवसायी रमेश रेग्मी:
5: पर्यटनको राम्रो सिजन हो यो। यो बेलामा तपाईँको बाटो गयो, पहिरो गयो, बाढी गयो, यसले सखाबै बनायो। सिजन ठ्याक्कै सुरु हुने बेला हो, बुकिङ पनि धेरै आइरहेको थियो, बुकिङ आएको बुकिङ पनि भट्टाभट क्यान्सल हुन थाल्यो।
4: चितवन आउने मुख्य राजमार्ग नै क्षतिग्रस्त भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। मुगलिन मलेखु र नौबिसे खण्डमा कतै पहिरोको समस्या छ भने कतै सडक भाँसिएको छ, जसका कारण स्थलमार्ग हुँदै चितवन आउने पर्यटकको संख्या घटेको हो। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई:
6: चितवन शुद्ध जोडिया छ नि त अहिले रिक्स एरियामा, त्यो कारणले गर्दा पनि उहाँहरू पूरा विश्वस्त हुन सकेको अवस्था छैन। अब त्यस कारणले अब पर्यटकहरूको आगमन त पक्कै पनि अब अहिले तुरुन्तै चाहिँ अब त्यति राम्रो अवस्थासँग जाने जस्तो स्थिति देखिया छैन।
4: स्थल मार्गको अवस्था सुधारिए पर्यटन व्यवसाय पनि बिस्तारै तङ्ग्रिने व्यवसायीहरूको आशा छ। बाढी पहिरोको खबरपछि नेपालको अवस्थालाई लिएर बाह्य पर्यटक समेत त्रसित बनेका छन्। जोखिमको आंकलन गर्दै कतिपयले बुकिङ रद्द गरेका छन्। बाढीको खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएपछि चितवनमा पर्यटकको चहलपहल ठप्प जस्तै भएको व्यवसायीहरूको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य सुमन घिमिरे:
7: अब यसको लागि चाहिँ बाटोघाटो बन्दै पर्छ सुरुमा। नेपालले चाहिँ नेपालका बाढी प्रभावित क्षेत्र बाहेक अरू सबै ठाउँ सुरक्षित छ भन्ने खालको सन्देश चाहिँ नेपाल पर्यटन बोर्डले, पर्यटन विभागले दिन जरुरी छ। विदेशी पर्यटक जो चाहिँ नेपाल आउने चाहिँ प्लान गरिरहेका थिए सेप्टेम्बर अक्टोबरतिर, तिनीहरूको चाहिँ मुख्य अहिले आउने बेलामा चाहिँ नेपालमा चाहिँ यत्रो बाढी गएको छ, के भयो होला भन्ने तिनीहरू त्रास चाहिँ फैलिएको छ। त्यो त्रासलाई न्यूनीकरण गर्न चाहिँ नेपाल सरकारले चाहिँ नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन चाहिँ एकदमै जरुरी छ।
4: बाढीपछि आन्तरिक पर्यटकको आगमन पनि घटेको छ। बाह्य र आन्तरिक दुवै पर्यटकको चहलपहल कम हुँदा चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ।
2: हवस् त, खबर यति नै, नमस्कार।
1: यो BFBS कुल खबर रेडियो।

नमस्कार श्रोताहरू, यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछु। हामी अहिले कार्यक्रम दोभान प्रस्तुत गर्दैछौँ। यसमा नेपाली साहित्यका विभिन्न विधाहरूलाई पस्कने गर्दछौँ र विभिन्न साहित्यिक व्यक्तित्वका विषयलाई पनि हामी यहाँ प्रस्तुत गर्ने गर्दछौँ। अहिले म कार्यक्रम प्रस्तुता प्राध्यापक डाक्टर नवराज कट्टेल यहाँहरूका समक्ष प्रस्तुत भइरहेको छु। र श्रोताहरू, अब म यहाँहरूसँग करिब एक घन्टासम्म साथमा रहन्छु र यसबीचमा यहाँहरूलाई म मिठा मिठा कविताहरू पनि प्रस्तुत गर्दछु, नेपाली साहित्यका विषयमा विभिन्न जानकारीहरू पनि प्रस्तुत गर्दछु अनि कविता र गीतहरू पनि प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन गराउने प्रयत्न म गर्दछु। श्रोताहरू, त यो भदौ महिना अहिले चलिराखेको छ। भदौ महिना भनेको वास्तवमा नेपाली काव्य जगतका एउटा उद्भट प्रतिभा मुतिराम भट्टको स्मरण गर्ने महिनाको रूपमा हामी यसलाई लिन सक्दछौँ। किनभने मुतिराम भट्ट त यही चाहिँ भदौ महिनामा, खास गरिकन भदौ महिनाको औँसीका दिनमा मुतिराम भट्टको जन्म भएको थियो भने 1923 भदौ बुवाको मुख हेर्ने औँसीका दिन मुतिराम भट्टको जन्म भएको थियो भनेदेखि 1953 भदौ यसै दिन चाहिँ भदौ महिनाकै अमावस्याका दिन त मुतिराम भट्ट दिवङ्गत भएका थिए। यसरी उही दिन जन्मिएर उही दिन चाहिँ दिवङ्गत हुने प्रतिभाहरूमध्ये मुतिराम भट्ट पर्दछन्। यस महिनामा पनि हाम्रो तेस्रो हप्तामा मुतिराम भट्टको जन्मोत्सव हामी धुमधामले मनाउन गइरहेका छौँ। त्यो नेपालका विभिन्न ठाउँमा, विभिन्न जिल्लामा र विभिन्न किसिमका कार्यक्रम गरेर मोतीराम भट्ट जयन्ती मनाइने कार्यक्रम सधैँ नै यस वर्ष पनि अवश्य आउँछ। त्यो मोतीराम भट्टलाई स्मरण गर्दै त हामी उहाँका केही चाहिँ चर्चाहरू हामी गर्दछौँ अनि त्यसपछि फेरि अनि कवि प्रतिभाका अन्य विषयमा हामी छलफल गर्दछौँ। त मोतीराम भट्टले नेपालीमा धेरै साधनाहरू, धेरै सामग्रीहरू प्रस्तुत गरेका छन्। त्यस्ता विभिन्न सामग्रीहरूमध्ये त एउटा गजल सामग्री भन्छु र म अनि उहाँका महत्त्वपूर्ण कार्यहरूका विषयमा अनि थप कुराहरू गर्दछु। मोतीराम भट्टको एउटा गजल छ कि चाहिँ यसमा चाहिँ यो यता हेऱ्यो यतै राम मेरा भन्ने एउटा चाहिँ गजल रहेको छ। यो गजल प्रस्तुत गरेपछि मैले भट्टका बारेमा थप जानकारीहरू म चाहिँ प्रस्तुत गर्दछु। त लेख्दछन् भट्ट, यता हेऱ्यो यतै मेरा नजरमा राम प्यारा छन्, उता हेऱ्यो उतै मेरा नजरमा राम प्यारा छन्, यसो भन्छौ त फलफुलमा उसो भन्छौ त जलथलमा, जता हेऱ्यो उतै मेरा नजरमा राम प्यारा छन्, त्रिलोक चौधै भुवनमा प्रभु व्यापक जहाँ त कहाँ सम्मान भनौँ यहाँ सबै राम प्यारा छन्, रसिलो रामको नाउँ रसिलो रामको नाउँ भजन तिनको सधैँ गाउँ, दरस मो हर वखत पाउँ दयालु राम प्यारा छन्, प्यारा भई हेर मेरा साथै मनमा गरुन डेरा, सबै संसारले भन्छन् मोती राम प्यारा छन्। यसरी यो चाहिँ यता हिरो यतै मेरा नजरमा राम प्यारा छन् यो गजल चाहिँ अलिकति भक्तिपरक देखिन्छ र यसलाई यदि नायिका का सन्दर्भमा, नायिकाले सम्झेको गजलको सन्दर्भमा चाहिँ यसलाई हामीले हेऱ्यौँ भने यसमा कता कता फेरि रागात्मकताको झलक पनि पाउँछौँ। तर यसले चाहिँ यो पहिलो गजल पनि हो र यसमा चाहिँ बिल्कुलै भक्तिभाव व्यक्त गरिएको छ र भगवान् राम दायाँ बायाँ तल माथि तिनै त्रिलोक चौध भुवनमा नै राम तत्त्व चाहिँ व्यापक भएर चाहिँ रहेको छ। राम भन्ने एउटा चैतन्य तत्त्व हो, एउटा ज्ञान तत्त्व हो, त्यो ज्ञान तत्त्व चाहिँ अखण्ड रूपमा चाहिँ रहेको छ, हिजो पनि थियो आज पनि छ भोलि पनि रहिरहनेछ। त्यस्तो अखण्ड तत्त्व रामलाई यहाँ चाहिँ मुतिराम भट्टले सम्झ्या छन् र मेरो मनमा चाहिँ ती रामले चाहिँ दया चाहिँ गरून्, मलाई चाहिँ आशीर्वाद दिउन् र मेरै मनमा चाहिँ डेरा गरून् भन्ने भावना यसमा चाहिँ सम्झ्या छन् र अनि अन्त्यमा चाहिँ सबै संसारले भन्छन् मुतिराम
भाषामा प्यारा छन्। त यता एकातिर भगवान राम एक हिसाबले प्यारा छन् भने त साहित्यको हिसाबले, गजलको हिसाबले नेपाली साहित्यलाई चाहिँ भरमोर चाहिँ विकास गर्ने साहित्यकारको हिसाबले मोतीराम भट्ट ज्यादै महान छन् भन्ने कुरालाई यो गजलले व्यक्त गरेको छ।

श्रोताहरू, म मोतीराम भट्टले चाहिँ नेपाली साहित्यमा धेरै विषयमा हामी कलम चलाएको पाउँछौँ। त उहाँले चाहिँ करिब 30 वर्षको जीवन पाएर करिब 25 सामग्रीहरू मोतीराम भट्टले तयार पारेको 25 किसिमका महत्त्वपूर्ण कामहरू मोतीराम भट्टले सम्पन्न गरेको हामी पाउँदछौँ। त मोतीराम भट्ट काठमाडौँमा जन्मिएर त प्रारम्भिक शिक्षा काठमाडौँमै लिएका थिए भने पछि बनारसमा गएर पढे र बनारसमै रहँदाखेरि त्यहाँको साहित्यिक मण्डलीसँग, त्यहाँको चाहिँ कविहरूसँग, त्यहाँका गायकहरूसँग, त्यहाँका चाहिँ गजलकारहरूसँग मोतीराम भट्टको परिचय भयो। त्यसरी त्यहाँका साहित्यकारहरूले कसैले जैनमा आफ्नो जैन उर्दू भाषाको विकास गरिरहेको, कसैले हिन्दी भाषाको विकास गरिरहेको, यस्तो चाहिँ आफ्नो भाषा साहित्यको विकास गरिरहेको देखेर ओहो, हामीले पनि त नेपाली भाषाको, नेपाली साहित्यको विकास गर्नुपर्छ नि। त्यत्तिकै हामीले हाम्रो भाषालाई सुकेर जान दिनु हुँदैन, हाम्रो भाषालाई त्यति गलेर जान दिनु हुँदैन, केही न केही चाहिँ योगदान गर्नुपर्छ भन्ने ठानेर मोतीराम भट्टले त बनारस बस्दैमा पनि साहित्यमा विभिन्न काम गरे भने काठमाडौँ आएपछि पनि मोतीराम भट्टले विभिन्न काम गरेको हामी पाउन सक्दछौँ। त मोतीराम भट्टले त चाहिँ विभिन्न ग्रन्थहरू लेखेका छन्, त्यस्तामध्ये सङ्गीत चन्द्रोदय श्लोक सङ्ग्रह, त्यस्तै गरी सङ्गीत चन्द्रोदय चाहिँ दोस्रो पटक छापिएको पाउँछौँ, मोतीराम भट्टका गजलहरू हामी छापिएको पाउँछौँ, त्यस्तै गरिकन चाहिँ पिकदूत छापिएको पाउँछौँ, सङ्गीत चन्द्रोदय छापिएको पाउँछौँ, गफाष्टक छापिएको पाउँछौँ, प्रह्लाद भक्ति कथा छापिएको पाउँछौँ, यस्तै गरिकन अरू पनि थुप्रै चाहिँ काव्यकृतिहरू मोतीराम भट्टको छापिएको हामी पाउन सक्दछौँ। त्यसो भए हुनाले त यसरी मोतीराम भट्टले धेरै सामग्रीहरू नेपाली साहित्यलाई पस्किएर गए।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: श्रोताहरू, त उनका गजलहरू 30-32 गजलहरू मोतीराम भट्टका गजलहरू भन्ने सानो सङ्ग्रहमा हामी छापिएको पाउँछौँ। त्यो गजलमा चाहिँ अर्को एउटा गजल यस प्रकार चाहिँ छापिएको हामी देख्दछौँ। यस बखतमा प्रीति गर्नु, यस बखतमा प्रीति गर्नु, जालमा फस्नु न हो। यस बखतमा प्रीति गर्नु, जालमा फस्नु न हो। आसमा पर्नु त चोखा, धारामा बस्नु न हो। यहाँबाट व्यङ्ग्य छ। हेरे दाइमा मन पनि हजार टुक्रा होइदिने, साना गर्नु त कटारी, छातीमा धस्नु नै हो। आँखी भौ जोरेर हेरी केही नबोले त्यसघरी, हात गाला लाई हाँस्नु, वज्रको खस्नु न हो। एक त आँखा के भनौँ, त्यही माथि गाजल लाउनु, बिसले तरबारका झन् धारामा धस्नु न हो। एक त आफै हेर त्यो कम्मर छिने झैँ देखिने, बाँधनु त्यसलाई झन् निधो निरधो भने खस्नु न हो। प्रीति गर्नु त कता हो, नाम सुन्दैमा पनि झर्किनु, यस्तो रे तिनले सर्पको डस्नु न हो। आज मोतीलाई हेरी हेरी यसले मनहरी, जानु तिनका पास आँगोमा गई पस्नु न हो, आगोमा गई पस्नु न हो। त्यसरी यस गजलमा मोतीराम भट्टले एउटी नायिकाको वर्णन गरेका छन् र ती नायिका अत्यन्त चाहिँ सुन्दरी छन्। तिनको चाहिँ जालमा चाहिँ फस्नु त हो, तर तिनको जालमा फस्नु भनेको त चाहिँ एकदमै चाहिँ चोखो धारमा चाहिँ बस्नु, उसको चाहिँ खुकुरीको धारमा पस्नु जस्तै हुन जान्छ भन्ने कुरा छ। र चाहिँ उनले चाहिँ हेरिरहँदाखेरि एकदमै सौन्दर्य चाहिँ चम्किराखेको छ, त्यही सौन्दर्यमा लट्ठ पर्नु भनेको त कटारीले नै छाती चाहिँ धसेको जस्तै चाहिँ हुन्छ, तिनले चाहिँ लट्ठ पारिराखेकी छन् भन्ने कुरालाई उनले व्यक्त गरेका छन्। र उनको आँखी भाउ पनि ज्यादै सुन्दर छ, त्यो आँखी भाउले हेरिरहनु भनेको त के त वज्र खस्नु जस्तै चाहिँ हो, तिनले झनै लट्ठ्याउँछन्, मोहित पार्दछन् भन्ने कुरा यसमा गरिएको छ। तिनको फेरि गाजल लगाएर पिछट्टै राम्रै भएकी छन्। त्यो गाजललाई हेरी हेरिकन लट्ठ हुनु भनेको त बिसलाई तरबारका झन् धारमा धस्नु न हो, त्यो चाहिँ तरबारकै धारमा चाहिँ धसेको जस्तो चाहिँ अवस्था सृजना चाहिँ भएको छ भनेर यसरी यसमा उल्लेख गरेको छ। त्यस्तै गरिकन चाहिँ त उनको कम्मरै पनि चाहिँ एकदमै बारुली कम्मर छ, त्यो बारुली कम्मरलाई हेरिरहनु भनेको पनि अर्को चाहिँमा त्यही निर्दो बनेर चाहिँ उनकै मायाको धारमा कसिने कुरा मात्रै हो भनेर यसरी यसमा चाहिँ त्यो प्रेमिकाको उनको हाउभाउ कटाक्ष, उनको सौन्दर्य, उनको गालाको सौन्दर्य, उनको आँखाको सौन्दर्य, उनको चाहिँमा बारुली कम्मरको सौन्दर्य, त्यसबाट उत्पन्न भएको एक किसिमको रतिरागात्मक भावना र त्यसमा चाहिँ लट्ठ परेको अवस्था, त्यो लट्ठ पर्दाखेरि र उनका सौन्दर्यहरूले नायकलाई चाहिँ अथवा म पात्रलाई अथवा मोतीरामलाई लट्ठ्याएको अवस्थालाई यो गजलमा ज्यादै सुन्दर ढङ्गले व्यक्त गरिएको हामी पाउन सक्दछौँ श्रोताहरू।

श्रोताहरू, अब मोतीराम भट्टकै अर्को एउटा गजल पनि भनिहालौँ अनि त्यसपछि फेरि अरू सामग्रीमा जाउँला। त यो यी सानै उमेरदेखि भन्ने अर्को गजल छ, त यो गजलहरू चाहिँ वास्तवमा चाहिँ शृङ्गारिक नै हुने गर्छन् र यो गजल भनेकै प्रेमिकासँगको वार्तालाप भन्ने यसको चाहिँ अर्थ हुन्छ। गजल यो अरबीबाट उर्दू हुँदै नेपालीमा आएको शब्द पनि हो र अनि गजल लेख्ने तौर तरिका पनि उर्दूबाट अरबी, अरबीबाट चाहिँ हिन्दी, हिन्दीबाट नेपाली अथवा अरबीबाट चाहिँ उर्दू, उर्दूबाट नेपाली हुँदै आएको एउटा चाहिँ अब काव्यको भनौँ एउटा चाहिँ रतिरागात्मक भावलाई व्यक्त गर्ने एउटा विशिष्ट किसिमको शैली, विशिष्ट किसिमको लयमा बाँधि साहित्य विशेषलाई, भाव र विचारको चाहिँ लयात्मक सङ्कथनलाई त हामीले यहाँ चाहिँ गजलको रूपमा चाहिँ लिने गरेका छौँ र त्यो गजलका चाहिँ 19 किसिमका छन्दहरू अथवा लयहरू हुन्छन् र अर्को किसिमको वर्गीकरणमा 49 किसिमका गजलका लयहरू हुन्छन् भन्ने पनि उल्लेख गरेको पाइन्छ। त ती उल्लेखहरूका साथै मोतीराम भट्टले पनि दर्जनौँ किसिमका लयहरूको यो गजल शैलीको गजलका छन्दहरूको चाहिँ उपयोग गरेका छन्। त्यो गजल चाहिँ उनले चाहिँ जस्तो चाहिँ त्यो हाम्रो चाहिँ यता छन्दमा चाहिँ गण विस्तार जस्तै गरिकन त्यहाँ चाहिँ गजलहरूको विस्तार गरिएको व्यवस्था गरिएको पाइन्छ। त्यो चाहिँ बेग्लै शास्त्र भयो, अहिले हामी एउटा गजलै सुनौँ। त यो गजलमा चाहिँ पनि फेरि प्रेमकै प्रसङ्गहरू देवको उसले मोतीराम भट्टले व्यक्त गरेका छन्। सानै उमेरदेखि मन हर्न लागे, यिनै सुन्दरीले जुलुम गर्न लागे, कहाँसम्मको आँटलौ हेर तिनको, रिसाएर आँखा पनि तर्न लागे, यी सानै उमेरदेखि मन हर्न लागे, यिनै सुन्दरीले जुलुम गर्न लागे, कहाँसम्मको आँटलौ हेर तिनको, रिसाएर आँखा पनि तर्न लागे, सुनिस मन मुनिया बडो होस राखेस, फिजाएर जाल फाक कागुनो छर्न लागे, एकैपल्ट आँखा घुमाए दिनाले, कति डर्न लागे कति मर्न लागे, जसै मै म पर्खन्छु हाँसेर भन्छन् यी एल अहिले भने पेचमा पर्न लागे, जसै मै म पर्खन्छु हाँसेर भन्छन् यी अहिले भने पेचमा पर्न लागे, बिराना र आफ्ना नराम्रा र राम्रा सबै सुन्दरीका अघि सर्न लागे, अघि पर्न सक्दिन है हो हरिका नजरदेखि मोती पनि झर्न लागे, अघि पर्न है मो हरिका नजरदेखि मोती पनि झर्न लागे। यसरी यो चाहिँ गजल जुन रहेको छ, सानै उमेरदेखि मन हर्न लागे भन्ने गजल छ, यसमा पनि मोतीराम भट्टले मिठा मिठा भावलाई र एउटा सौन्दर्यको भावलाई, एउटा रतिरागको भावलाई व्यक्त गरेका छन् र यसमा नायिकाको वर्णन गरेका छन्। ती नायिकाले नायकलाई चाहिँ विभिन्न किसिमको हावभाव कटाक्ष गरेर तिनले चाहिँ आफ्नो कब्जामा पार्न खोजेको, आफ्नो जालपासमा पार्न खोजेको सुन्दर भावनालाई यसमा चाहिँ व्यक्त गरिएको, यसरी व्यक्त गरिएको हामी पाउन सक्छौँ। श्रोताहरू, अब मोतीराम भट्टका विभिन्न सामग्रीहरू हामीले प्रस्तुत गरिराखेका छौँ। त मोतीराम भट्टलाई विभिन्न कवि कलाकारहरूले विभिन्न ढङ्गमा चित्रण गर्ने गरेका छन्, आफ्ना काव्यको विषय बनाएका छन्, कविताका विषय बनाएका छन्।

0: SBS गोर्खा रेडियो
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
2: त्यस्तै गरिकन एउटा कविताको विषय मैले मेरो आफ्नै एउटा सानो रचनामा पनि बनाएको थिएँ, मोतीका माला भन्ने शीर्षकमा। त्यो यो कविता मैले मोतीराम भट्टलाई नै समर्पण गरेर रचना गरेको हो। त मोतीलाई मैले आफ्नो चाहिँ छोटो कवितामा यसरी सम्झिएको छु। मोतीका माला। हिमाल राम्रा अनि ताल राम्रा, हिमाल राम्रा अनि ताल राम्रा, चमक्क मोती गलहार राम्रा, फक्रेर मोती नयपाल राम्रो, आसुनौलो परिवेश राम्रो। हिमाल छाया परितोष दिन्छ, हिमाल त्योजी भनदिव्य दिन्छ, झलक्क हेर्दा हिमका परेली, मुस्कानका सौ मनका तरेली। हिमाल जस्तै मनमुग्धकारी, मोती र माला जनमा फिजारी, जुरुक्क बोको नयपाल हाम्रो, आ सदा सुन्दर बाघ राम्रो। सम्झेर पृथ्वी मन हुन्छ भारी, हिमाल पारे र हिमाल वारी, लौ एकतागो मन त्यो कतागो, विभ्रान्त देशै किन भो कता भो। रचेर एउटा अब सूत्र सूत्र, रचेर एउटा अब सूत्र सूत्र, जोडेर मोती अब भित्रभित्र, मेची र काली अब जोड्नु पर्छ, हिमाल बेसी अब गोड्नु पर्छ। रचेर एउटा अब सूत्र सूत्र, जोडेर मोती अब भित्रभित्र, मेची र काली अब जोड्नु पर्छ, हिमाल बेसी अब गोड्नु पर्छ। शकुन्तला सुन्दर लेखी आयौ, शकुन्तला सुन्दर लेखी आयौ, प्रह्लादका भक्ति कथा रचायौ, सङ्गीत चन्द्रो दयो त्यो उदायो, उषा चरित्रै कति झन् सुहायो। बोल्छे चरित्यो पिकदूत राम्रो, बोल्छे चरित्यो पिकदूत राम्रो, संवाद काल भ्रमरी राम्रो, मनोद त्यो बेग प्रवाह राम्रो, झुकेर पदमा हिँडाइ छ राम्रो। लिएर आयो जब भानुभक्त, दिसै भयो सुन्दर भानुभक्त, लिएर आयो जब भानुभक्त, दिसै भयो सुन्दर भानुभक्त, जहाँ छ भानु तब मोती खिल्छ, जहाँ छ भानु तब मोती खिल्छ, मोती र भानु अनि देश खुल्छ। मेची र काली सब त्यो र मायो, पाएर भानु रजनी हरायो, मेची र काली सब त्यो र मायो, पाएर भानु रजनी हरायो। हिमाल जाग्यो र तराई जाग्यो, नेपाल जाग्यो मनराम जाग्यो, हिमाल जाग्यो र तराई जाग्यो, नेपाल जाग्यो मनराम जाग्यो। अहो यही सुन्दर देश दिउ, अहो यही सुन्दर देश दिउ, गुफाहरूमा अब बास दिउ, अहो यही सुन्दर देश देऊ, गुफाहरूमा अब बास देऊ। नकाट मान्छे अब रक्तधार, नकाट मान्छे अब रक्तधार, सोचौँ सधैँ देश हजार बार, नकाट मान्छे अब रक्तधार, सोचौँ सधैँ देश हजार बार, सोचौँ सधैँ देश हजार बार। त यो थियो श्रोताहरू।

खेरि भानुभक्ति रचनाहरूको विवेचना गर्ने काम पनि त मोतीराम भट्टले नै गरेको हामी पाउन सक्दछौँ। यसरी मोतीराम भट्टले त चाहिँ के त भन्दाखेरि राम्रा राम्रा रचनाहरू पनि दिए र अनि त्यसपछि त अरू चाहिँ नाटक दुईवटा त नाटकै अनुवाद गरेका छन् कि प्रियदर्शिका र शकुन्तला दुईवटा संस्कृतमा रहेको नाटक उसले नेपालीमा चाहिँ अनुवाद गरे र ती दुइटै नाटक त वीरशमशेरको दरबारमा मञ्चन भएको थियो भन्ने उल्लेख पाइन्छ। ती दुईवटा नाटकमध्ये शकुन्तलाको अनुवादप्रति अहिले भेट्न सकिएको छैन, तर उनको चाहिँ नाटक उसले अनुवाद गरेको नाटक प्रियदर्शिका त्यो अभिनय भयो र त्यो अहिले पनि छापिएको छ र हामी चाहिँ पढ्न पाउँछौँ। विभिन्न लाइब्रेरीमा हामी गयौँ भनेदेखि त्यो नाटक हामी अहिले सुन्दर ढङ्गले पढ्न पाउँदछौँ। त्यसो भावनाले त यसरी नाटकको पनि रचना गरे र अनि त्यसपछि गीत गजलको पनि रचना गरे, अनि त्यसपछि गएर चाहिँ अर्को महत्त्वपूर्ण चाहिँ कुरा चाहिँ मोतीराम भट्टले गरेको के त भन्दाखेरि त उसले चाहिँ मोती मण्डली गठन गरे, काठमाडौँमा पनि मोती मण्डली गठन गरे र बनारसमा पनि मोती मण्डली गठन गरे र आफू एक्लै कविता लेख्ने होइन, सबै साथीहरूलाई चाहिँ वरिपरि राखेर रा कविता लेख्ने हो। जसरी चाहिँ चन्द्रमा चाहिँ वरिपरि तारामण्डल राखेर रा चम्किरहेको छ र सुन्दर छ, यदि चन्द्रमा एक्लै चम्कियो भएदेखि सायद त्यति सुन्दर देखिँदैन थियो होला। त्यो चमक चमक गरेर चाहिँ मधुर आवाजमा चाहिँ मधुर चाहिँ लयमा चम्कने चाहिँ ताराहरूको बिचमा चाहिँ एकदम जाजुल्यमान भएर चाहिँ धरतीमा चाहिँ उज्यालो चाहिँ छर्ने चन्द्रमा जसरी सुशोभित भइरहेको छ, त्यसै गरिकन चाहिँ दर्जनौ दर्जन काठमाडौँ मोती मण्डलीका बिचमा पनि मोतीराम भट्ट चम्किरहे पनि त दर्जनौ चाहिँ बनारसमा रहेको मोती मण्डलीका बिचमा पनि मोतीराम भट्ट चम्किरहे र यतातिर काठमाडौँ मण्डलीले पनि आफूलाई निरन्तर काव्य कविताको साधनामा अगाडि बढाइरह्यो भने त बनारसमा रहेको मोती मण्डलीले पनि निरन्तर नेपाली भाषा साहित्यमा कविता गजलका खातिर चाहिँ आफ्नो कलम चलाइरहे। यसरी त्यो समयमा चाहिँ उत्पन्न भएका प्रतिभाहरूले त आफूले चाहिँ अगाडि काम गर्नको निमित्त हौसला प्राप्त गरे त चाहिँ प्रेरणा प्राप्त गरे मोतीराम भट्टबाट र त्यो समूहमा बसेर कविता चाहिँ लेख्ने चाहिँ त्यो चाहिँ समस्या पूर्ति चाहिँ गर्ने, कसले छिटोभन्दा छिटो चाहिँ कविता लेख्ने, कसले छिटोभन्दा छिटो चाहिँ गजल लेख्ने, कसले छिटोभन्दा छिटो समस्या परिपूर्ति गर्ने कविता लेख्ने, यस्तो किसिमको प्रतिस्पर्धाबाट त नेपालीहरूको एउटा ठुलो लेखक मण्डली नै तयार गर्ने काममा पनि मोतीराम भट्टको ज्यादै महनीय चाहिँ भूमिका रहेको हामी पाउँदछौँ। त्यसलाई यिनै चाहिँ मोतीराम भट्ट विषयक सामग्रीहरू पस्किएर आज हामी यहाँहरूबाट बिदा लिन्छौँ। हस्त नमस्ते। यहाँहरूको दिन पनि आज सुखमय होस्, शुभमय होस्। मोतीराम भट्ट जस्तै चाहिँ साहित्यिक क्षेत्रमा राम्रा राम्रा कामहरू गर्न सकौँ र यहाँका रचनाहरू पनि यदि छन् भनेदेखि हामीलाई यहाँ पठाउनुहोस्। हामीले चाहिँ यसरी हामीलाई प्राप्त भएका कविताहरू, गीतहरू, गजलहरू, राजा मुक्तकहरू हामीले यहाँबाट प्रसारण गरिराखेका छौँ। यहाँका सामग्रीहरूलाई पनि हामी अवश्य पनि महत्त्वका साथ प्रस्तुत गर्नेछौँ। त कथा कविता मात्र होइन, यहाँहरूका चाहिँ नवप्रकाशित चाहिँ कथाहरू छन्, अब गजलहरू छन्, गीतहरू छन्, अथवा निबन्धहरू छापिएका छन्, होइन उपन्यासहरू छापिएका छन् भने पनि तिनको बारेमा पनि हामी चाहिँ छोटो चर्चा गर्न सक्छौँ। अब सबै उपन्यास यहाँबाट पढेर त सुनाउन सकिँदैन, कविता सुनाएको जस्तो, गजल सुनाएको जस्तो, गीत सुनाएको जस्तो सुनाउन त अलि सकिँदैन, तर त्यो चाहिँ उपन्यासको बारेमा, त्यो कथा सङ्ग्रहको बारेमा, अथवा त्यो समीक्षाका विषयमा, अथवा चाहिँ त्यो चाहिँ कथा सामग्रीका विषयमा हामी सामान्य जानकारी चाहिँ प्रस्तुत गर्न सक्छौँ र प्रतिभाको, लेखकको, सृजनाकारको परिचय हामी संसारभरि फैलाउन सक्छौँ। त्यसो भएर यहाँहरूले पनि हामीलाई चाहिँ आफ्ना राम्रा राम्रा रचनाहरू पठाएर सहयोग गर्नुहोला। त यति भन्दै म यहाँहरूको चाहिँ आजको दिन शुभ दिन होस्, सुदिन होस् र चाहिँ राम्रोसँग दिन बितोस् भन्दै यहाँहरूबाट बिदा हुन्छु। हस्त नमस्ते।

0: लागि समन्वय गरिएको हो। मन्त्रालयले बेली ब्रिज, धेरै वजन बोक्ने ड्रोन, डिएनए जाँच सामग्री, मोबाइल एयर ट्राफिक कन्ट्रोल, जमिन मुनिको जानकारी दिने राडार, लेजर मिटर लगायतमा गरिएको पनि बताएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपाललाई चेक, भियतनाम, लातभिया, लक्जमबर्ग लगायत 29 देश र 4 बहुपक्षीय संगठनले सहयोग गरेका छन्। मन्त्रालयका अनुसार बाढीमा 5,000 हराइरहँदा 500 35 मुलुकका हुन्। हाल नेपालमा भारत, चीन, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलियाका सुरुङ उद्धार कर्मीले जलविद्युत सुरुङ उद्धारमा काम गरिरहेका छन्। चीनको बाढीमा फँसेका मध्ये करिब 300 नेपाली फर्किएका वा फर्किने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। रसुवा बाढीले 4 जिल्लामा 55 खानेपानी आयोजना प्रभावित भएको तथ्याङ्क आएको छ।
1: नुवाकोटमा सबभन्दा बढी 22 समेत त्यो आयोजना प्रभावित भएका खानेपानी तथा टल व्यवस्थापन विभागले जनाएको छ। धादिङमा 20, रसुवामा 8 र खोर्खामा 5 खानेपानी आयोजना प्रभावित भएका छन्। ती आयोजना 64 करोड रुपियाँका हुन्। आयोजना बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नुवाकोटका विदुर र बट्टाहरूमा 4 ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको छ। प्रभावित केही ठाउँमा पानी ट्याङ्की, पानी तान्ने पम्प र पाइप लगायतका साधन वितरण गरिएको विभागले जनाएको छ। पानी तान्ने पम्प चलाउन डिजल जेनेरेटरको व्यवस्था गरिएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ।
0: मनाङमा यो वर्ष 177 हेक्टर जमिनमा स्याउ खेती भएको छ। यो खेतीबाट 2478 मेट्रिक टन उत्पादन भएको छ। नेपालकै सबैभन्दा ठूलो फार्म मानिएको मनाङ एग्रो प्रणालीले विक्रम सम्बत 2070 सालमा सुरु गरेको विकासी स्याउले अहिले त्यसै भरका हिमाली जिल्लामा उत्पादन थालेको फार्मका सञ्चालक समराज
2: यसपालि उत्पादन अझै अलि राम्रो छ। अब धेरैमा 5 लाख जति आउँला, तर यसपालि चाहिँ साइज र कलर एकदम राम्रो आएछ।
0: भोटेकोशीको बाढीको असर चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा पनि परेको छ। बाढीले जलचर र थलचर प्रणालीको वासस्थानमा असर परेको हो। चितवनबाट अनिल ढकाल।
3: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा
4: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस नवपरासी संयुक्त भएको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन् त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चलचलको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
3: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवन चक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र, आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे
5: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ, सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी त हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र, नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
3: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनुभयो।
6: त्यसले एउटा कुनै महामारीको रूपमा, कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ। यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिराखेको छ। हाम्रो निकुञ्जभित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
0: असोज कार्तिकमा मनासलु हिमाल आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

नमस्कार, बीए बेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा कार्यक्रम सङ्गीत गङ्गाको यो सङ्गीतमय बसाइको साथी म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा हाम्रो सामाजिक परिवेशसित कति मेल खान्छ, हाम्रो जीवनसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीहरू राख्ने कार्यक्रम सङ्गीत गङ्गामा फेरि एकपटक तपाईँहरूको सामिप्यमा म सुमधुर नेपाली गीत सङ्गीतको साथमा उपस्थित भइसकेको छु र व्यवसाय अर्थात् कार्यक्रम सङ्गीत गङ्गाको उठान सधैँ जस्तै आज पनि एउटा देशभक्ति गीतबाट गर्न गइरहेछु। देश बोलेको गीतबाट, माटोको सुगन्ध पोखिएको गीतबाट गर्न गइरहेको छु। हामी जहाँ रहौँ जता रहौँ हाम्रो मन अनि हाम्रो सोच नेपालतिरै हुने गर्दछ। त्यही भएर पनि कार्यक्रम सङ्गीत गङ्गाको उठानमा गीतकार राजु अर्यालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु। गैरे सुरेशको सङ्गीत अनि सत्यराज आचार्य र गायिका निशा देशारको स्वरमा।

हजुर श्रोताहरू, यो माटो प्यारो छ, यो बाटो प्यारो छ। अर्थात् आदरणीय श्रोता, हामी नेपाली यति धेरै स्वाभिमानी र देशभक्ति छौँ जसको हिसाब दुनियाँको कुनै गुणाङ्क गर्ने मेसिनले समेत त्यो नेपाली देशभक्तिको कसिन मापन गर्न सक्दैन, कदापि सक्दैन। र नै त हाम्रो लागि नेपालको माटो प्यारो छ, यहीँका बाटो प्यारो छ, अनि यही माटोमा उब्जिएको ढिँडो र आँटो हामीलाई साँच्चै प्यारो लाग्दछ। यो देश नेपाल छ र नै त हामी छौँ, त्यसैले त हाम्रो चाहना आफू हारेरै भए पनि यो देशले जितोस् भन्ने सधैँ भइरहन्छ। यो ज्यान देशको लागि चढाएर देशलाई खुसी पार्न समेत हामी पछाडि हट्दैनौँ, र चाहना पनि हामीमा अर्को जुनी पाइहालेमा यही देशमा जन्म नपाऊ भन्ने नै हुने गर्दछ हरेक नेपालीको। विभिन्न रीति रिवाज, विभिन्न जात जातिको साझा फुलबारी, यो राष्ट्र नेपालको पहिचान हो। यहाँको पहिरनमा समेत हामी नेपालीत्व भेट्टाउने गर्दछौँ, र नै त हामी भन्ने गर्दछौँ नेपालको जय जय, नेपालीको जय जय भनेर। गीतकार राजु अरियालको गीत रचना, गैरे सुरेशको सङ्गीत, अनि सत्यराज आचार्य र निशा देसारको स्वरमा रहेको देशभक्ति गीतले पनि हो यस्तै यस्तै भाव टिपेको थियो, यस्तै यस्तै बिम्ब टिपेको थियो। र भने श्रोताहरू, सङ्गीतको झन्कार, गीतको भाव अनि स्वरको लहरी राख्ने क्रममा यहाँ म जोडिहाल्छु स्वर सम्राट नारायण गोपाललाई हरिभक्त कटुवालको गीत रचना अनि अम्बर गुरुङको सङ्गीतमा।

आदरणीय श्रोताहरू, मनभित्र मायाको अङ्कुरा बिस्तारै पलाउँदा, कोही कसैको मायाले मनलाई तान्न थाल्दा, थोरै बोल्ने रहर पलाउँदा, सबै ठोक बिर्सेर त्यही एउटै मायाको अङ्गालोभित्र कसिन तीव्र इच्छा चाहना उर्लिन थाल्दा, दुनियाँको सबै सबै आग्रह र अनुरोध लत्यारै भए पनि त्यही प्रिय मान्छे रोज्ने चाहनाले बेसरी मनको शान्त तलाउमा हलचल ल्याउन थाल्दा, उनै प्रिय मान्छेलाई एकाएक सोध्ने अपार चाहना मनभित्र सलबलाउन थाल्दा कस्तो हुन्छ? हो, त्यसैको एउटा सग्लो बिम्ब यहाँ राखेँ मैले। हरिभक्त कटुवालको गीत रचना, अम्बर गुरुङको सङ्गीत अनि स्वर सम्राट नारायण गोपालको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यति धेरै मायाको प्रस्ताव आएपछि त्यस्तो मायालाई सङ्गालेर राख्नु र जोगाइराख्नु भने प्रेमीहरूको धर्म चाहिँ पक्कै नै हुने गर्दछ है।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै बाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: हजुर आदरणीय श्रोताहरू, बीएफएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएफएस गोर्खा रेडियोको यो सङ्गीतमय बसाई, सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक बसाईमा हुनुहुन्छ, साङ्गीतिक उडानमा हुनुहुन्छ। र यसै क्रममा भर्खरै मैले एउटा कालजी गीत यहाँहरू माझमा राखेँ, अमर गुरुङको गीत रचना अनि शान्ति ठटालको स्वर र सङ्गीतमा, जुन गीतले श्रोताहरू मायाको सीमित परिधिभित्र रहेर मायाको त्यही मिठो साथ स्वीकार्न चाहनेले मायालाई सम्हालेर राख्न समेत सक्नु पर्दछ है भन्ने एउटा सन्देश दिन खोजेको थियो। हावा तुफान छिरेर अप्ठ्यारोमा पार्दा समेत त्यसलाई नकसाई नछोडी राख्न भने चाहिँ सक्नु पर्दछ, तब मात्र त्यस्ता मायाको साथ टाढा कदापि हुने छैन र भन्नु पनि पर्ने छैन, टाढा नभइदेऊ भनेर सारा बन्धन तोडेर नगइदेऊ भनेर।

आदरणीय श्रोताहरू, मायाको त्यो मखमली खुसी मनभरि बोकेर आएको त्यो क्षण, त्यो बेला मायाका सबै बेली विस्तार सुनाउन आतुर प्रेमी मनहरू टाढा हुने कल्पनासम्म गर्दैनन्। एक अर्काको नयनभित्र मोती टल्के झै मायाको तस्विर र खुसीहरू टल्केको देख्न पुग्दा मायाको त्यो पागलपन यति धेरै पोखिन्छ नि। हो त्यसैलाई मनभित्र सजाएर राख्ने बाचा कसम यसै भइ निहाल्दछ। कुसुम गजमेरको गीत रचना, रञ्जित गजमेरको सङ्गीत अनि प्रेमदोष प्रधान र आशा भोसलेको स्वरको गीतले यस्तै प्रेमी लय समातेको थियो। हुन त आदरणीय श्रोता, मायाको यति धेरै मिठासले मनलाई पुलकित बनाइदिएको बेला कुन प्रेमीको चाहना हुन सक्छ आफ्नो प्रिय मान्छेले तिन पाते डाँडा काटेर गइदियोस् भन्ने।

तिनपाती डाँडै काटेर आदरणीय श्रोताहरू, मायाले मिठो घरी मनलाई सताइदिँदा, मनलाई सताइदिँदा मन दुख्नुभन्दा पनि मायाकी अङ्गालोमा बाँधिन यति आतुर भइदिन्छ नि, सायद त्यो त माया गर्नेहरूलाई नै थाहा हुन सक्दछ। अनि त्यसैभित्र घुर्की र छेडछाड भइहाल्दछ र त्यही नै हो साँचो प्रेमको सङ्केत भन्ने एउटा भाव थियो प्रस्तुत गीतमा कमल थापा अर्थात् गीतकार कमल थापाको, सम्भुजित बास्कोटाको सङ्गीत अनि अनुराधा पौडवालको स्वरमा। वास्तवमा श्रोता, जसरी पवनले सुगन्धित फुललाई चुमेर रमाउँछ नि, हो त्यसरी नै प्रेमिल मनहरू पनि वैश्यको गीतमा यति धेरै लोलाइदिन्छ, यति धेरै रमाइदिन्छ नि। सायद त्यसको जानकारी यहाँ गीतकार रत्न शमशेर थापालाई भएको हुनुपर्दछ, सङ्गीतकार शक्ति बल्लभलाई भएको हुनुपर्दछ, अनि गायक प्रकाश श्रेष्ठ र गायिका सुकमित गुरुङलाई।

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
3: हजुर आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो साप्ताहिक प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक लहरमा हुनुहुन्छ तपाईँ यो क्षण यो बेला, र साथमा छु म तुलसी। आदरणीय श्रोताहरू, सङ्गीत गङ्गा गीत सङ्गीत र स्वरको त्रिवेणी जाम हो। स्वरको लयसँगै सङ्गीतको झन्कार अनि गीतको भावहरू राखिरहेको छु, र यसै क्रममा भर्खरै मैले प्रकाश श्रेष्ठ र सुकमित गुरुङको स्वरमा रहेको एउटा सुमधुर गीत राखे, रत्न शमशेर थापाको गीत रचना शक्ति बल्लभको सङ्गीतमा। र श्रोताहरू, जुन गीतले मखमली मायाभित्र हराइसकेका दुई प्रेमीहरू त्यो मिठो अतीतमा समेत यति धेरै लठ्ठ र लालहित बन्न पुग्दा पवन पनि जिस्के जस्तै लागिदिन्छ ती प्रेमी मनहरूलाई, अनि मौसम पनि जिस्केर मिठो रमझम बीचमा पुर्याइदिँदाको एउटा भाव बोलेको थियो। सायद यसैले पनि हुन सक्दछ प्रेमी मनहरू यति धेरै मायाको संसारमा, मायाको सागरमा चुलुम्म डुबेपछि हिमाल सरी बिस्तारै अग्लिँदै जाने पनि।

आदरणीय श्रोताहरू, मायाको त्यो विश्वास, त्यो समर्पण बिस्तारै अग्लिँदै जाँदाखेरि प्रेमी मनहरू वास्तवमा एक अर्कालाई

सम्हालिन यति आतुर भइदिन्छ भन्ने भावको यो गीत राखेँ मैले। चेतन कार्कीको गीत रचना अनि गोपाल झुन्झुनको सङ्गीतमा, स्वर सम्राट नारायण गोपाल र अरुणा लामाको स्वरमा। आदरणीय श्रोताहरू, अब नै कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारमा बिसौनीमा ईश्वर वल्लभको गीत रचना अनि भक्तराज आचार्यको स्वर सङ्गीत रहेको एउटा गीत हजार सपनाहरूको माया लागेर आउँछ। यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Happy Line, buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: भन्ने र रगतको नमुना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाट सुरु गरिएको डिएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। यसअघि सो सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएको थियो। बाढीमा परि मृत्युवरण गरेका 76 जनाको शव यही भदौ 16 गते पोखरा 16 लामाचौरको वन क्षेत्रमा जमिन मुनि व्यवस्थापन गरिएको थियो। जमिन मुनि व्यवस्थापन गरिएका शवको डिएनए नमुना सङ्कलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको डिएनए नमुना सङ्कलनका लागि आवश्यक प्रबन्ध गरिएको हो। शवबाट सङ्कलन गरिएको डिएनए नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। आफन्तको डिएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको पासवानको भनाइ छ।
4: बेलायत सरकारले बजेट जोगाउन सेनालाई अत्यावश्यक भएका सैन्य अभ्यास रोक्न निर्देशन दिएको छ, तर विदेशमा खटिने तयारीमा रहेका र सैनिक कारवाहीमा जान लागेका सैनिकको तालिम भने जारी रहनेछ। बेलायतमै तैनात र कुनै निश्चित अभियानको तयारीमा नरहेका सैनिक युनिटले भने सामूहिक सैन्य अभ्यास घटाउनु पर्नेछ। बीबीसीका जोनाथन बिलको रिपोर्ट।
5: Those British Army units not on operations have been told to halt plans for large training exercises because of the financial pressures facing the MOD. A defence source said this was not the Army's choice. This pause won't affect those units on deployment or about to go on operations in Estonia, the Falklands or Cyprus. They'll continue to train. But units back home are being told they cannot go ahead with large live fire exercises or war games on training areas like Salisbury Plain, what one soldier described as the nice-to-have training. An army spokesperson said instead it would prioritize activity that contributed most directly to readiness and operational effectiveness. The army says it's investing £2 billion to transform training by learning the lessons from the war in Ukraine, such as drone warfare. But the pause in other training will only highlight the MOD's continuing struggle to make ends meet and the growing pressure on the government to further increase defense spending.
4: संयुक्त राष्ट्रसँग नेपालमा तत्कालको विपद सामनाका लागि 7.5 अर्ब रुपियाँ बराबरको सहयोग आह्वान गरेको छ। राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफानी डुजारिकले नेपालमा 84,000 मानिसलाई सहायता चाहिएको भन्दै मातहतका निकाय परिचालित भएको बताउनु भयो।
6: We and our humanitarian partners launched a nearly $50 million flash appeal to support the emergency response following the recent catastrophic flash floods and landslides. The World Food Program, in the first weeks after the disaster, dispatched some food for about 8,000 people and procured further 180 metric tons of food locally. UNICEF is also dispatching supplies to some of the hardest hit areas. The supplies from UNICEF will help families access safe water, strengthen disease prevention, support children's learning, and ensure frontline health and nutrition workers have the tools to identify and assist vulnerable children and mothers.
4: भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म 1,331 जनाको शव फेला परेको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहु, नलपरासी र चितवनमा शव फेला परेका छन्। बाढी प्रभावित क्षेत्रमा हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। घाइते तथा प्रभावित गरी 5,929 जनाको उपचार भएको छ। काठमाडौँ, रसुवा, नुवाकोट र धादिङका 41 होल्डिङ सेन्टरमा 3,982 जना आश्रय लिइरहेका छन्। बेपत्ताको खोजी र राहत तथा उद्धारलाई अझ तीव्र बनाइएको प्राधिकरणले जनाएको छ। रसुवामा मात्रै 3,071 जना सम्पर्कविहीन छन्। 1,313 जनाको भने जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा 1,227 नेपाली र 86 विदेशी पर्यटक छन्। कुसाईकुण्ड क्षेत्रमा रोकिएका 145 तीर्थयात्री र स्थानीयलाई हेलिकप्टर मार्फत सुरक्षित स्थानमा ल्याइएको छ। बाढी र पहिरोबाट 1,500 निजी घरसहित सरकारी भवन, विद्यालय, ब्याङ्क, सडक र पुलमा ठूलो क्षति पुगेको छ। 8 जना विद्युत आयोजना समेत प्रभावित भएका छन्। विस्थापित 7,033 जनालाई विभिन्न 12 सुरक्षित आश्रय स्थलमा राखिएको छ। जिल्लाको 83% क्षेत्रमा विद्युत सेवा पूर्ण सञ्चालन भएको छ भने सञ्चार सेवा पनि सञ्चालनमा आएको छ। भोजपुरको टेम्के मैयुङमा 137 महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ। मातृत्व जोगाउने अभियान अन्तर्गत सञ्चालन भएको 2 दिने निशुल्क स्वास्थ्य शिविरमा महिलाको स्वास्थ्य परीक्षणसँगै क्यान्सर सम्बन्धी सचेतना दिइएको हो। दुर्गम क्षेत्रका महिलालाई सहज स्वास्थ्य सेवा दिने र रोगको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। हवस् त अहिलेसम्मका खबर यति नै नमस्कार.
0: यो BFBS गोर्खा रेडियो हो.

बिहा बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिहा बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहा बिहास गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान् सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताको रूपमा पूजित भगवान् सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा जोडिने गर्दछौँ र कुनै विषयको चर्चा गर्ने गर्दछौँ। आज यस कार्यक्रममा भगवान् श्रीरामले श्री भरतसँग भन्नुभएका केही वचनहरूलाई हामी चर्चा गरौँ। भगवान् भन्नुहुन्छ, हे भरत, पर स्त्रीलाई मातृवत मान्नु, पर धनमा कहिले लोभ नगर्नु, मर्यादालाई कहिले भङ्ग नगर्नु, निजको सङ्गतिमा प्रेम नगर्नु, शत्रुप्रति सुरता प्रदर्शित गर्नु, विपत्तिमा धैर्य राख्नु तथा सम्पत्तिमा विनीत हुनु नै प्रसन्नताको हेतु हो भन्ने जान भनेर उपदेश गर्नुभएको छ। यो वाल्मीकि रामायणको प्रसङ्ग हो। वाल्मीकि रामायणमा भगवान्ले भरतजीलाई भन्नुभएको छ र वाल्मीकि रामायण भगवान्ले आफै अवतरित भएर गर्नुभएको लीलाहरूको एउटा कथा प्रसङ्गहरू छन्। त्यहाँ भगवान्ले यसरी जीवन जियो भने सफलताको एउटा बिन्दुमा पुग्छ र मनुष्य जन्म सफल हुन्छ भनेर सिकाउनु भएको छ। र भगवान् भन्नुहुन्छ, पर स्त्री मातेव क्वचिदपि न लोभ परधने, न मर्यादा भङ्ग क्वचिदपि न नीचे सोभिरति, रिपौ शौर्यं धैर्यं विपदि विनय सपदि सदा, इदं भस्मो भ्रातर भरत नियतं ज्ञास्यसि मुदे भनेर भगवान्ले भन्नुभएको छ। यसको थोरै चर्चा गरौँ किनभने यो प्रसन्नताको एउटा विषय हो र प्रसन्न रहनका लागि के गर्नुपर्छ अथवा के गर्ने मनुष्य प्रसन्न रहन सक्छ, कस्तो स्थितिमा रहेको चित्त प्रसन्न रहन सक्छ र चित्तलाई प्रसन्न पार्नका लागि गरिने कर्म के हो र चित्तलाई प्रसन्न पार्नका लागि गर्ने प्रयत्न कसले गर्ने हो, वास्तवमा यी सबै कुराहरू यसमा जोडिएर आएका छन्। एउटा मनुष्य शरीरमा रहेको जीवले नै प्रसन्न हुनका लागि प्रयत्न गर्ने हो र आफ्नो चित्तवृत्तिलाई नै प्रसन्नतातर्फ उन्मुख गराउने हो, न कि बाहिरका कुनै पनि विषयहरूमा प्रसन्न भएर प्रसन्नतालाई स्थिर राख्न सकिन्छ, किनभने त्यो बाहिरी विषयमा प्रसन्नता छँदै छैन। विषय त जड छ, जड विषयमा के को प्रसन्नता, भित्तालाई हेरेर के प्रसन्न, तर रङ लगाएको भित्ता, आफ्नो एउटा ठुलो घर हेरेर एकछिन आनन्द हुन सकिन्छ, तर त्यो घरमा प्रसन्नता छ र त्यो रङमा प्रसन्नता छ र त्यो भित्तामा प्रसन्नता छ र अवश्य पनि छैन, किनभने जो जड छ त्यसलाई रङ लगाएर चिटिक पारेर ठडाए पनि ठिकै छ, एकै ठाउँ थुप्रो लगाएर इँटाको थुप्रो बालुवाको थुप्रो लगाए पनि त्यो बसिरहन्छ, त्यसमा कुनै प्रसन्नता छैन। प्रसन्नता त चित्तको एउटा भाव हो, त्यो भाव एउटा आनन्द सन्तोषी हृदयमा हुनसक्छ र कस्ता कर्महरू गर्दाखेरि चित्तलाई प्रसन्नता प्राप्त हुँदो रहेछ भगवान्ले आफ्ना भाइ भरतलाई बताउने न्यूमा, हामी सबै भगवान्का भाइ हौँ, हामी सबै भगवान्का सन्तान हौँ, हामी सबैलाई भगवान्ले बताइरहनु भएको छ, किनभने हृदयमा हामी सबैको हृदयमा एउटै भगवान् हुनुहुन्छ र भगवान् श्रीराम हृदयमा हुनुहुन्छ, त भगवान् श्रीकृष्ण हृदयमा हुनुहुन्छ, अथवा आफ्नो भगवान् आफ्नो कुल परम्परामा मानिएको भगवान् हुनुहुन्छ, शिवजी हुनुहुन्छ, गणेशजी हुनुहुन्छ, सूर्य हुनुहुन्छ, अथवा देवी हुनुहुन्छ, अथवा जिसस हुनुहुन्छ, अथवा अल्लाह हुनुहुन्छ, अथवा बुद्ध हुनुहुन्छ, अथवा महावीर हुनुहुन्छ, अथवा किराँतहरूको किराँतेश्वर हुनुहुन्छ, अथवा जो हुनुहुन्छ वास्तवमा हाम्रा इष्टदेव हुनुहुन्छ, हाम्रो प्यारा हुनुहुन्छ र हामीलाई माया गर्ने, हामीलाई सदैव सुखी देख्न चाहने र हामीलाई सम्पूर्ण शक्तिहरू प्रदान गरेर मनुष्यको शरीरमा राखेर भ्रमण गराइरहनु भएको छ, वास्तवमा भगवान् अथवा हाम्रो हृदयमा हुनुभएको जो सर्वशक्तिमान एउटा सामर्थ्यशाली तत्त्व छ त्यही नै भगवान्को स्वरूप हो, त्यसैलाई भगवान्को रूपमा मान्दा भगवान् हुनुहुन्छ र नमान्दा संसारमा हामी दुःखमा अगाडि बढिरहन्छौँ। मनुष्य भइसकेर भोलि हामी फेरि पशु पंक्षी कीट पतङ्ग आदि हुन्छौँ भनेर शास्त्रहरूले बताएका छन्।
यो कुनै एउटा धर्मशास्त्रले एउटा सम्प्रदायको धर्मशास्त्रले बताएको छैन, सम्पूर्ण शास्त्र जो आफ्नो परम्परामा आफ्नो भाषाका शैली भूगोलको फरकता अरू विभिन्न केही होला, तर वास्तवमा मनुष्यको हृदयमा सुख शान्तिको प्राप्ति हुने एउटै अवस्था हो, त्यो अवस्था भनेको वास्तवमा प्रसन्न हृदय हो। त्यसैले त्यो कसरी प्राप्त हुन्छ भन्ने कुरा भगवान्ले बताउनु भएको छ। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र भगवान् श्री राम श्री भरतसँग श्री वाल्मीकि रामायणमा भन्नुहुन्छ, हे भरत, प्रसन्नताको हेतु जान, प्रसन्न रहनका लागि पर स्त्रीलाई मातृवत मान्नु, आफ्नो श्रीमती बाहेक अरू जति पनि स्त्रीहरू छन् ती सबैलाई आमावत मान्नु, आमा जस्तै मान्नु, परधनमा कहिल्यै लोभ नगर्नु, अर्काको सम्पत्तिमा कहिल्यै पनि लोभ नगर्नु, मर्यादालाई कहिल्यै भङ्ग नगर्नु, आफ्नो मर्यादा छ, सम्बन्धको मर्यादा छ, देशभित्रको कानुनको मर्यादा छ, आफ्नो घरभित्रको मर्यादा छ, अनेक किसिमका अवस्थाहरू छन्, अफिसमा जाँदा अर्को मर्यादा छ, सडकमा हिँड्दा अर्को मर्यादा छ, खाने बेलामा एउटा मर्यादा छ, सबै किसिमको व्यवहारमा मर्यादा छ, पैसा खर्च गर्ने मर्यादा छ, पैसा कमाउने मर्यादा छ, सबै छ। त्यसैले त्यस्ता जहाँ सुकै पनि हामीले जे सुकै गरिन्छ मर्यादाभित्र रहेर गर्नुपर्दछ, यदि मर्यादा भङ्ग गरियो भने त्यसबाट राम्रो हुँदैन, चित्त प्रसन्न हुँदैन, आफ्नो चित्त प्रसन्न हुँदैन, अरूलाई त कुनै फरक पर्दैन। निजको सङ्गतिमा प्रेम नगर्नु अर्थात् निज मनुष्यसँग सङ्गत नगर्नु र त्यस्तासँग प्रेम नगर्नु, निज भनेका वास्तवमा लोभीहरू, ईर्ष्यालुहरू, द्वेषीहरू, क्रोधीहरू यिनै हुन् निज, र यस्ता मनुष्यहरूसँग प्रेम नगर्नु, शत्रुप्रति सुरता प्रदर्शित गर्नु, आफ्ना शत्रुहरूलाई पहिचान गरेर उनीहरूमाथि प्रहार गर्नु, वास्तवमा आफ्नो हाम्रा शत्रुहरू बाहिर अर्को शरीरमा खोजेर पाइँदैन किनभने त्यो केवल भ्रम हो भनिएको छ, शत्रुहरू राग द्वेष ईर्ष्या क्रोध लोभ मोह मात्सर्य यिनै हुन् मनुष्यका शत्रुहरू, यिनीहरूलाई मन संयमित गरेर प्रहार गर्नुपर्दछ भनिएको छ। त्यसै गरी विपत्तिमा धैर्य राख्नु, विपत्ति परो भने आत्तेरायै नगर्नु, धैर्य धारणपूर्वक आफ्नो जो कर्तव्य हो त्यसको विवेकपूर्वक खोजी गर्ने प्रयत्न गर्नु र धैर्यमा रहनु तथा सम्पत्तिमा विनित हुनु र आफूसँग रहेको सम्पत्ति यो सफलता अथवा अरू जे हामीले खोजेको त्यो कुरो प्राप्त हुँदा मन फुरुङ्ग हुन्छ, बुरुक्क नउफ्रिनु, अर्कालाई गाली गलौज होच्याउने न प्रवृत्ति नदेखाउनु, विनित भएर आफ्नो जो विनितपन छ त्यसलाई नछोड्नु, विनयी हुनु भनेर भगवान्ले उल्लेख गर्नुभएको छ। र यति आज्ञाहरू यदि कसैले मान्छ भने त्यो प्रसन्न हुन सक्छ, प्रसन्नताको सूत्र अर्थात् हेतु यही हो भरत, यसैलाई यदि तिमी प्रसन्न हुन चाहन्छौ भने यसको अभ्यास गर भनेर हामी सबैलाई भगवान्ले उपदेश गर्नुभएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरणमा भगवान श्रीरामले भरतजीलाई उपदेश गर्नुभएको प्रसन्न रहने केही सूत्रहरूको चर्चा गर्यौँ। अब अर्को आशा नै परम दुःख हो भनेर उल्लेख गरिएको छ, त्यसको चर्चा छोटो गरौँ। निस्वष्टिशतम सति दशशतम लक्षम सहस्राधिपो लक्षे स क्षितिपालताम क्षितिपतिश्चक्रे सताम वाञ्छति चक्रे स सुरराजताम सुरपतिर्ब्रह्मास्पदम वाञ्छति ब्रह्मा शैव पदम शिवो हरिपदम ह्यासावधिं को गतः। वास्तवमा जससँग केही छैन ऊ 100 रुपियाँ चाहन्छ, 100 वाला 1000, 1000 वाला लाख, लाखपति पृथ्वीको आधिपत्य चाहन्छ, पृथ्वीपति चक्रवर्ती हुन चाहन्छ, चक्रवर्ती इन्द्रपद, इन्द्र ब्रह्मपद, ब्रह्म शिवपद, शिव विष्णुपदको इच्छा गर्छन्। त्यसैले आशाको सीमा कहीँ देखियो त? वास्तवमा यो पद्यले यही प्रश्न गरौँ, किनभने 100 रुपियाँ नभएकोलाई 100 रुपियाँ चाहिन्छ। सुरुमा त्यति भए केही न केही खाजा खाइन्थ्यो, पेटभरि भात खाइन्थ्यो, यो वास्तवमा एउटा लक्षित गरिएको व्यवस्था हो। अहिले वास्तवमा 100 रुपियाँले खाजा पनि खाने स्थिति छैन संसारमा, तर पनि यो एउटा बताइएको छ, यसरी हो, पहिल्यै रचिएको हो र वास्तवमा यसलाई बुझ्नुपर्छ। अहिले 1000 चाहला, 500 चाहला, 2000 चाहला, ठाउँ अनुसार, देश अनुसार, समाज अनुसार पैसाको पनि मूल्य छ। त्यसैले डलरमा हो भने अझ थोरैले पनि काम चल्ला, र 100 चाहनेले 100 वाला 1000 चाहन्छ, 1000 भएकोलाई लाख चाहिन्छ। लाख भनेर पहिले लाखभन्दा माथि भनिँदैन थियो, किनभने लाख हुनु धेरै ठुलो पैसा थियो, अहिले करोड अरब भने जस्तै अरबपतिलाई अब के चाहिन्छ र, तर अरबपति चुप लागेर बसेको छैन, उसलाई अरू धेरै कुरा चाहिन्छ, पृथ्वीको आधिपत्य चाहिन्छ, पृथ्वीपति चक्रवर्ती हुन चाहन्छ, चक्रवर्ती इन्द्रपद, इन्द्र ब्रह्मा, ब्रह्मा शिव, शिव विष्णु, यसरी इच्छाहरू बढ्दै जान्छन्। त्यसैले निराश भएर निराशापूर्वक आफ्नो जीवनलाई शान्तिपूर्वक अगाडि बढेर सन्तुष्ट रहेर बस्न सको भने त्यसमा नै प्रसन्नता छ, र त्यही प्रसन्नताले नै हाम्रो जीवनलाई प्रसन्न राख्छ, जीवनलाई सफल बनाउँछ, सुख प्राप्त हुन्छ भनेर यो पद्यले भनेको छ, र भगवानको उपदेशको सार पनि यही हो। त्यसैले प्रसन्न रहनका लागि गरिने क्रियाकलापहरू शास्त्र सम्बद्ध यिनै हुन्, र यिनैलाई मान्न जसले प्रयत्न गर्छ शास्त्रका वचनहरूले त्यसलाई मद्दत गर्छ भनिएको छ। त्यसैले यतातर्फ दृष्टि जान सकोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम। नमस्कार।

0: BFBS Gorkha Radio.
1: Sainya Samuday Ma.
2: Relayan Bhari.
1: On Air.
2: App Ma.
1: Ani Smart Speaker Ma Bhanhos.
3: Play BFBS.
2: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
4: भोटेकोशी विपत्तिको आज 12 दिन त्रिशुली 3-1 सुरुङबाट एकजना र पित्रावती स्थित घरबाट एकजनाको जीवितै उद्धार भएको छ। शनिबार र शुक्रबार पनि दुईजनालाई जीवितै उद्धार गरिएको थियो। अझै पनि खोजी र उद्धारको काम जारी छ। बाढीपछि सम्पर्कविहीन भएकाहरूका परिवारमा आशा अझै बाँकी छ। यो घटनामा कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्पर्क बाहिर छन् भन्ने एकीकृत विवरण अझै सङ्कलन भइसकेको छैन। सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। हालसम्म 1344 शव फेला परेका छन् भने 13,098 जनाको उद्धार गरिएको छ। 5,000 सम्पर्कविहीन छन्। हालसम्म 5,663 जना घाइते छन्। शनाखत भई 96 जनाको शव बुझी लिएको छ। 21,402 जना सुरक्षाकर्मी परिचालित छन्। होल्डिङ सेन्टरमा 4,627 जना छन्। प्रारम्भिक क्षतिको अनुमान 3,87,54 करोड गरिएको छ। गोर्खाको चुम्नुब्री गाउँपालिका नाम्रुङ खोलामा बाढी आउँदा 4 घर र एउटा पैदल पुलमा क्षति पुगेको छ। बिहान 3:30 आएको बाढीले स्थानीय नगु छिरिङ, बर्गिन लामा, लाक्पा भुटी लामा र दोर्जी घ्यालजनका कच्ची घर भत्काएको छ। बाढीले पैदल र घोडा हिँड्ने नार्बु हुँदै लो जाने फलामको पुल बगाएको छ। लार्के प्रहरी चौकीको प्रहरी टोली घटनास्थल पुगिसकेको र कुनै मानवीय क्षति नभएको गोर्खा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। सडक सञ्जाल नपुगेको सदरमुकामबाट 2 दिनको पैदल यात्रापछि मात्रै त्यहाँ पुग्न सकिन्छ। रसुवा बाढीले 4 जिल्लामा 55 खानेपानी आयोजना प्रभावित भएको तथ्याङ्क छ।
5: नुवाकोटमा सबभन्दा बढी 22 समेत त्यो आयोजना प्रभावित भएका खानेपानी तथा जल व्यवस्थापन विभागले जनाएको छ। धादिङमा 20, रसुवामा 8 र खोर्खामा 5 खानेपानी आयोजना प्रभावित भएका छन्। ती आयोजना 64 करोड रुपियाँका हुन्। आयोजना बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नुवाकोटका विदुर र बट्टाहरूमा 4 ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको छ। प्रभावित केही ठाउँमा पानी ट्याङ्की, पानी तान्ने पम्प र पाइप लगायतका साधन वितरण गरिएको विभागले जनाएको छ। पानी तान्ने पम्प चलाउन डिजल जेनेरेटरको व्यवस्था गरिएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ।
4: वर्षा रोकिएसँगै पर्यटकीय गन्तव्यहरूमा चहल पहल बढ्नुपर्ने हो, तर भोटेकोशी र त्रिशुली नदीको विनाशकारी बाढीले सौराहाको पर्यटनमा भने सन्नाटा छाएको छ। मुलुककै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराहा अहिले पर्यटकविहीन जस्तै बनेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
6: 25% मात्रै बुकिङ हुने यो समयमा चितवनका होटलहरू सुनसान छन्। पर्यटकको चहल पहल घटेपछि होटल व्यवसायी निराश बनेका छन्। सौराहाका होटल व्यवसायी रमेश रेग्मी:
7: पर्यटनको राम्रो सिजन हो यो बेलामा, तपाईँको बाटो गयो, पहिरो गयो, बाढी गयो, यसले सखाबै बनायो। सिजन ठ्याक्क सुरु हुने बेला हो, बुकिङ पनि धेरै आइरहेको थियो, बुकिङ आएको बुकिङ पनि भट्टाभट क्यान्सल हुन थाल्यो।
6: चितवन आउने मुख्य राजमार्ग नै क्षतिग्रस्त भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। मुगलिन मलेखु र नौबिसे खण्डमा कतै पहिरोको समस्या छ भने कतै सडक भाँसिएको छ, जसका कारण स्थलमार्ग हुँदै चितवन आउने पर्यटकको संख्या घटेको हो। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई:
8: चितवन शुद्ध जोडिया छ नि त अहिले रिक्स एरियामा, त्यो कारणले गर्दा पनि उहाँहरू पूरा विश्वस्त हुन सकेको अवस्था छैन। अब त्यस कारणले अब पर्यटकहरूको आगमन त पक्कै पनि अब अहिले तुरुन्तै चाहिँ अब त्यति राम्रो अवस्थासँग जाने जस्तो स्थिति देखिया छैन।
6: स्थल मार्गको अवस्था सुधारिए पर्यटन व्यवसाय पनि बिस्तारै तङ्ग्रिने व्यवसायीहरूको आशा छ। बाढी पहिरोको खबरपछि नेपालको अवस्थालाई लिएर बाह्य पर्यटक समेत त्रसित बनेका छन्। जोखिमको आंकलन गर्दै कतिपयले बुकिङ रद्द गरेका छन्। बाढीको खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएपछि चितवनमा पर्यटकको चहलपहल ठप्प जस्तै भएको व्यवसायीहरूको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य सुमन घिमिरे:
9: अब यसको लागि चाहिँ बाटोघाटो बन्नै पर्छ सुरुमा। नेपालले चाहिँ नेपालका बाढी प्रभावित क्षेत्र बाहेक अरू सबै ठाउँ सुरक्षित छ भन्ने खालको सन्देश चाहिँ नेपाल पर्यटन बोर्डले पर्यटन विभागले दिन जरुरी छ। विदेशी पर्यटक जो चाहिँ नेपाल आउने चाहिँ प्लान गरिरहेका थिए सेप्टेम्बर अक्टोबरतिर, तिनीहरूको चाहिँ मुख्य अहिले आउने बेलामा चाहिँ नेपालमा चाहिँ यत्रो बाढी गएको छ, के भयो होला भन्ने त्यहाँ त्रास चाहिँ फैलिएको छ. त्यो त्रासलाई न्यूनीकरण गर्न चाहिँ नेपाल सरकारले चाहिँ नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन चाहिँ एकदमै जरुरी छ.
6: बाढीपछि आन्तरिक पर्यटकको आगमन पनि घटेको छ. बाह्य र आन्तरिक दुवै पर्यटकको चहल पहल कम हुँदा चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ.
4: हवस् त, खबर यति नै. नमस्कार.

FBI स्कोरकार्ड रेडियो सुन्ने हुन्छ श्रोता र अवश्य पनि यो मिठो गीत रहेको थियो भर्खरै सुनिसक्नु भएको छ मेरो पनि होइन र यो देश मेरो पनि होइन र पेट्रियोटिक सङ प्रकाश सपोतको आवाजमा रहेको थियो श्रोता र यसै गीतको साथमा हामी कार्यक्रम सुनौलो बिहानीमा पनि आज प्रवेश गरेका छौँ तपाईँ सम्पूर्णलाई नमस्कार शुभ प्रभात र धेरै धेरै स्वागत छ म सुनेको तर्फबाट हरेक शनिबार अनि आइतबारको दिन सुन्न सक्नुहुन्छ कार्यक्रम सुनौलो बिहानी यो विकेन्ड मर्निङ ब्रेकफास्ट सो 7 until 10 AM 3 hour सेसन र अवश्य पनि तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युन गरेर फोकस्टोन बासियोली सुन्न सक्नुहुन्छ तपाईँको एरियामा र तपाईँको एरियामा अलरेडी एक्सेस नभएको खण्डमा सिम्पली बिएफबिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र राष्ट्रभावना भरिपूर्ण गीतको क्रममा कुरा गर्दाखेरि अब हामी सबैजना हामी बिर्सिएका छैनौँ अझै जुन नेपालमा जुन यो फ्लडिङले गर्दाखेरि चाहिँ एकदमै ठुलो क्षति पुऱ्याएको छ र एकदमै सकिङ कुरा पनि भएको छ टाइम बाई टाइम एकदमै नेपाल ह्याड टु सफर सो मच एन्ड येट इट्स स्ट्यान्ड स्ट्रङ र अवश्य पनि हामी नेपालीहरू नेपालमै भएदेखि लिएर विदेशमा जहाँसुकै हामी छरेर बसेका छौँ हाम्रो तर्फबाट हाम्रो फाइनेन्सियल सपोर्ट या हाम्रो प्रेयर्स विभिन्न माध्यमहरूबाट चाहिँ अवश्य पनि यो समयमा चाहिँ सहयोग पुऱ्याउने क्रम छँदैछ एन्ड लेट्स जस्ट होप एन्ड प्रे फर नेपाल र जो जति उहाँहरूले आफ्नो लभ वान्सहरू गुमाउनु भएको छ कति मिसिङ पनि हुनुहुन्छ भन्ने कुरा रहेको छ होइन र यो समयमा चाहिँ अवश्य लेट्स स्टे स्ट्रङ एन्ड स्ट्यान्ड स्ट्रङ पनि भन्न चाहन्छु र कार्यक्रममा पनि रद्द गर्नुहोस् विभिन्न जानकारीहरू तपाईँहरू डोनेट गर्न चाहनुहुन्छ तपाईँहरू हेल्प एन्ड सपोर्ट गर्न चाहनुहुन्छ भने यो बारेमा जानकारी पनि केही क्षणमा रहनेछ आज 6 September 2026 सन्डे यानि कि आइतबारको दिन एन्ड वी आर अन विकेन्ड आशा गर्दछु यो विकेन्डको समयमा पनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र हामी अफिसियली यो अटम मन्थमा पनि प्रवेश गरेका छौँ विच मिन्स अलिकति चिसोहरू हुँदै गरेको छ मौसम पनि र आजको कार्यक्रममा थ्रु आउट तपाईँलाई विभिन्न जानकारीहरू रहनेछ र मिठा मिठा गीत सङ्गीतहरू पनि तपाईँको समक्षमा म राख्दै नै गर्नेछु र यो समयमा चाहिँ आउनुहोस् हामी कार्यक्रममा फेरि पनि अगाडि बढ्ने नै छौँ र अहिलेको लागि पनि यो मिठो गीत रहेको छ अरुण जैनको आवाजमा रहेको छ अर्ज किया है एन्जोय गर्नुहोला यो मिठो गीत

BFB Scorecard Radio Sunday and Sara Karikram Malayami Chowns for that. You some may son only be Hani Mara. Sad Bazeron this 19 minute guys Sagegusa. Rami Rabiri Sangita Rabiko Maza Marekusa. Aunus by the Kobari Mabini Kitar Sagari Halo. Mostly go sat manunsa you weekend morning breakfast show karigram sunalu bihani first hour mera weather report Folkestone maile bani temperature 17 degrees celsius rego sab wind 13 kilometer per hour not too bad this so windy saina ra humidity bani 84% rego sa asaga din ma ji throughout day mostly cloudy uni saina ta ra however as a pani se pani saina which means that's good pani pare bani sa wet weather bani also भोलिको दिन पनि क्लाउडी छ र ट्युजडेको दिनदेखि चाहिँ फेरि पानी पर्ने सङ्केत चाहिँ रहेको छ यस अनुसार जानकारी लिइरहनु होला आजको दिन चाहिँ राम्रो छ क्लाउडी भए पनि पानी पर्दैन सो यस अनुसार चाहिँ तपाईँको जे जति आउटडोर एक्टिभिटिज भेटघाटहरू कार्यक्रमहरू छ भने चाहिँ त्यसमा चाहिँ अब अवश्य पनि इन्कन्भिनियन्स रहने छैन र लन्डनमा पनि अहिले टेम्परेचर 17 डिग्री सेल्सियस पार्टली सनी एज अ वेदर र पानी पर्ने सङ्केत छैन जुन राम्रो कुरा पनि हो विन्ड 5 किलोमिटर पर आवर ह्युमिडिटी 85% र लन्डनमा पनि भोलिको दिन ड्राइनेस अ वेदर र पर्सिको दिन ट्युजडेको दिनमा पानी पर्ने सङ्केत रहेको छ लन्डनमा पनि यस अनुसार अवश्य पनि जानकारी लिइरहनु होला भन्न चाहन्छु कार्यक्रममा रद्द गर्नुहोस् र पालो फेरि पनि आइसकेको छ श्रोता अर्को एउटा मिठो गीत राख्ने क्रम रहेको छ तिमी आयो जिन्दगीमा हर्किलिस बस्नेतको आवाजमा इन्जोय गर्नुहोला

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

एफपीएस गोर्खा रेडियो सुन्ने हुनुहुन्छ श्रोता र कार्यक्रम सुनौलो बिहानीमा हुनुहुन्छ। यो पहिलो घन्टा 8 बजेको लागि हामीहरूसँग 28 मिनट बाकी रहेको छ। यसै क्रममा आउनुहोस् अब पनि केही सूचनाहरू तपाईँको समीक्षामा पनि राखिहालौँ। हुन गएको इभेन्ट्सहरू बारेमा रहेको छ र अवश्य पनि यो सेप्टेम्बर मन्थमा हुन छ गोर्खा नेपाली टेनिस क्लब युकेलेसी प्रेजेन्ट गरिरहेको छ अटम टोर 2026 मेन सिङ्गल र विभिन्न क्याटेगोरिज रहेको छ लेडिजको पनि। र आएर चाहिँ जो जति टेनिस खेल्नुको लागि एकदम प्यासनेट हुनुहुन्छ तपाईँहरू जोइन गर्न सक्नुहुन्छ। डे चाहिँ 12th of September पेनी अल्टरसट टेनिस सेन्टर प्रिन्सेस एभेन्यू अल्टरसटमा हुन गइरहेको छ। र यहाँ चाहिँ फ्री पार्किङ पनि छ, फ्री फुड पनि छ। टिकट प्राइस चाहिँ £25, लेडिजको लागि £15 रहेको छ। र यस सम्बन्धी अझै म क्वारिजहरू भएको खण्डमा पनि कल गर्नुहोला 07411054025 सम्पर्क गर्न सक्नुहुन्छ अथवा उहाँहरूको तपाईँले यो सोसियल मिडिया पेजमा पनि फलो गरेर तपाईँले देख्न सक्नुहुन्छ मोर इन्फोजहरू फेसबुक इन्स्टाग्राम र युट्युबमा। यो चेरेको छ गोर्खा नेपलिस टेनिस क्लब युके। र कार्यक्रममा रद्द गर्नुहोस् अब भने फेरि पनि अर्को मिठो गीत सुन्ने क्रम आइसकेको छ। अहिलेलाई पनि रहेको छ यो मिठो गीत पनि जुनी जाला रहेको छ शरण गुरुङ र यसै गरी उषा गुरुङको आवाजमा इन्जोय गर्नुहोस्।

0: गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्रामतर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

पीएफबी स्कोरकार्ड रेडियो कार्यक्रम सुनौली बिहानी फर्स्ट आवर र समय 8 बजेको लागि अब पनि 6 मिनट बाँकी रहेको छ श्रोता र अब पनि हेर्दा हेर्दै कार्यक्रमको यो पहिलो घन्टाबाट पनि बिदा लिने समय आइ नै सकेको छ. जस्ट रिमाइन्डर, हामी कार्यक्रमको सेकेन्ड आवरमा यस्तै भरपूर मनोरञ्जन तपाईँलाई गराउने नै छु र कार्यक्रमको दोस्रो घन्टामा पनि एजुकेसनल प्रोग्राम यानि कि टिप्पण टापन जता चाहिँ तपाईँले पाउन सक्नुहुनेछ युग दाजुको साथमा. र आज उहाँलाई चाहिँ साथ दिँदै हुनुहुन्छ अञ्जना गुरुङ दिदी, अल द वे फ्रम नेपाल, जो हाम्रो एकदमै लोयर एन्ड बिलभेड लिसनर पनि हुनुहुन्छ. उहाँसँग रहेको छ र यो सुन्ने मौका हुनेछ सबै चाहिँ 8:28 जाँदाखेरि पार्ट वान भने पार्ट टू चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ. सो कार्यक्रममा रद्द गर्नु श्रोता, अहिलेलाई भने फेरि पनि तपाईँको माझमा यो मिठो गीत म राख्ने नै छु. कार्यक्रमबाट कतै पनि नजानुहोला. समाचार पश्चात अवश्य पनि म ब्याक हुने नै छु. पत्र रहेको छ सज्जन राज वैद्य.

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्र मन्त्रालयले सहायता बोकेर आउने मित्र राष्ट्र तथा संगठनका 24 हवाई उडानलाई अनुमति दिएको जनाएको छ। मन्त्रालयले दैनिक बुलेटिनमा उल्लेख गरे अनुसार विभिन्न देश र संगठनका उडान अनुमतिका लागि समन्वय गरिएको हो। मन्त्रालयले बेडी ब्रिज, धेरै वजन बोक्ने ड्रोन, डीएनए जाँच सामग्री, मोबाइल एयर ट्राफिक कन्ट्रोल, जमिन मुनिको जानकारी दिने राडार, लेजर मिटर लगायतमा गरिएको पनि बताएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपाललाई चेक, भियतनाम, लात्भिया, लक्जमबर्ग लगायत 29 देश र 4 बहुपक्षीय संगठनले सहयोग गरेका छन्। मन्त्रालयका अनुसार बाढीमा 5,000 जना हराइरहँदा 500 जना 35 मुलुकका हुन्। हाल नेपालमा भारत, चीन, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलियाका सुरुङ उद्धार कर्मीले जलविद्युत सुरुङ उद्धारमा काम गरिरहेका छन्। चीनको बाढीमा फँसेका मध्ये करिब 300 जना नेपाली फर्किएका वा फर्किने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। रसुवा बाढीले 4 जिल्लामा 55 खानेपानी आयोजना प्रभावित भएको तथ्याङ्क आएको छ।
4: नुवाकोटमा सबभन्दा बढी 22 समेत त्यो आयोजना प्रभावित भएका खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। धादिङमा 20, रसुवामा 8 र खोर्खामा 5 खानेपानी आयोजना प्रभावित भएका छन्। ती आयोजना 64 करोड रुपियाँका हुन्। आयोजना बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नुवाकोटका विदुर र बट्टाहरूमा 4 ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको छ। प्रभावित केही ठाउँमा पानी ट्याङ्की, पानी तान्ने पम्प र पाइप लगायतका साधन वितरण गरिएको विभागले जनाएको छ। पानी तान्ने पम्प चलाउन डिजल जेनेरेटरको व्यवस्था गरिएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ।
3: मनाङमा यो वर्ष 177 हेक्टर जमिनमा स्याउ खेती भएको छ। यो खेतीबाट 2478 मेट्रिक टन उत्पादन भएको छ। नेपालकै सबैभन्दा ठूलो फार्म मानिएको मनाङ एग्रो प्रणालीले विक्रम सम्बत 2070 सालमा सुरु गरेको विकासी स्याउले अहिले देशैभरका हिमाली जिल्लामा उत्पादन थालेको फार्मका सञ्चालक समराज
5: यसपालि उत्पादन अलि राम्रो छ। अब धेरैमा 5 लाख जति आउँला, तर यसपालि चाहिँ साइज र कलर एकदम राम्रो आएछ।
3: भोटेकोशीको बाढीको असर चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा पनि परेको छ। बाढीले जलचर र थलचर प्रणालीको वासस्थानमा असर परेको हो। चितवनबाट अनिल ढकाल।
6: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा
7: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस नवलपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हुन् त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
6: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवन चक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र, आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे
8: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ, सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी त हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र, नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
6: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनुभयो।
9: त्यसले एउटा कुनै महामारीको रूपमा, कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ। यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिराखेको छ। हाम्रो निकुञ्जभित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
3: असोज कार्तिकमा मनासले हिमाल आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

PFB स्कोरकार्ड भिडियो कार्यक्रम अहिले हामी छौँ श्रोता, यो समय सुनौलो बिहानीको सेकेन्ड आवरमा। यसै गरी अर्को इभेन्टहरूको बारेमा पनि म केही यो जानकारी राख्न चाहन्छु। सेप्टेम्बर मन्थमा निकै नै इभेन्ट्सहरू हुन गइरहेको छ र यसै क्रममा चाहिँ अब पनि हुनेछ 20th of September चाहिँ TNCA यानि कि टेटवर्थ नेपालीज कम्युनिटी एसोसिएसनले चाहिँ यो अहिले च्यारिटी आफ्टरनुन आयोजना गरिरहेको छ टेटवर्थ हिमालय ओसिस रेस्टुरेन्टमा। विशेष गरी अब जुन यो डेभस्टेटिङ जुन नेचुरल डिजास्टर नेपालमा भएको थिएन यसैको लागि र तपाईँ पनि जान सक्नुहुन्छ, यसमा सपोर्ट गरेर अवश्य पनि नेपाललाई जुनैसुको वेमा हुन्छ, प्रेयरद्वारा हुन्छ, आफ्नो फाइनेन्सियल हेल्पद्वारा हुन्छ सपोर्ट गर्नको लागि। र सन्डेको दिन हुनेछ 28 September दिउँसोको समय 2 PM बेलुकी 5:30 PM हिमालय ओसिस रेस्टुरेन्टमा हुन गइरहेको छ। र यस सम्बन्धी तपाईँलाई अझै कुनै क्वेरिजहरू छन् भने चाहिँ अवश्य पनि तपाईँले चाहिँ यहाँ उहाँ टेटवर्थ नेपालीज कम्युनिटी एसोसिएसनको चाहिँ अवश्य पनि जसरी हुनुहुन्छ यो इभेन्टको पनि अर्गनाइजर देवबहादुर गुरुङ वा मामालाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। र कार्यक्रममा आउनुहोस्, हामी अगाडि बढ्ने नै छौँ। फेरि पनि अर्को मिठो गीत राख्ने क्रम आइसकेको छ तपाईँको माझमा र यो रहेको छ अहिलेलाई पनि सुशान्त केसीको आवाजमा सारङ्गी। र कार्यक्रमको अहिले केही क्षणमा 8:28 जाँदाखेरि हुनेछ आज एजुकेसनल प्रोग्राम टिपिन टापन युक्ताई र अञ्जना दिएको साथमा पार्ट वान र पार्ट टू चाहिँ 9 PM लागि 13 MINUTE बाँकी हुँदा हुनेछ। र अहिलेलाई पनि सुशान्त केसीको आवाज यो मिठो गीत सारङ्गी एन्जोय गर्नुहोला।

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, साप्ताहिक कार्यक्रम टिपन टापनबाट नमस्कार, म योगराज राईको। आज यो कार्यक्रम सञ्चालन गर्नको लागि चाहिँ म अनि लामो समयपछि हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी हुनुहुन्छ, उहाँलाई आग्रह गरेको छु गेस्ट प्रेजेन्टरको रूपमा। उहाँ चाहिँ नेपाल काठमाडौँबाट टाइम दिनुभएको छ र उहाँसँग आजको टिपन टापन गर्नेछौँ। बहिनी नमस्ते।
1: एकदमै नमस्ते। अनि यतिखेर बिएफबिएस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण प्यारो श्रोताहरूमा म अञ्जनाको टाढो नेपालबाट न्यानो अभिवादन भन्न चाहन्छु दाइ।
0: धेरैपछि नेपाल जानुभएको त धेरै भयो, ठिकै हुनुहुन्छ त अनि नेपालमा?
1: धेरै भन्दा नि 5 महिनामा छु भनौँ न अहिले। अहिले एकदम ठिकठाकै छ दाइ, यता राम्रो छ, ठिकै छ भनौँ न। मौसमहरू पनि काठमाडौँमा भएर चाहिँ अहिले एकदम ठिकै छ। काठमाडौँको मौसम बिहान चिसो अनि बेलुका पानी पर्ने, दिउँसो शीतलै छ होइन।
0: अब यता काम गर्नुपर्ने, उता त एकदमै रमाइलो होला है जिन्दगी तपाईँको।
1: यहाँ पनि काम गर्नुपर्छ नि हो, यहाँ पनि कहाँ त्यतिकै बस्न पाइन्छ र गाउँ घर पुग्नु पर्यो, आफ्नो यतातिरको हुन्छ नि आफ्नो आफन्त भेटघाट छ, काम कहिले नसकिने रहेछ भनौँ न।
0: ए त्यहाँ त अब उठ्ने बस्ने खाने हिँड्ने भेट्ने त्यही त हो नि काम होइन, अरू त अफिसियल काम गर्ने कुरो भएन होइन।
1: अफिसियल कामहरू पनि अब अलिअलि त छ नै, हुन्छ नि घरैसी कामहरू, जाने भेट्ने पिए गर्ने, यो धेरै कामको त यो कहिले नसक्ने रहेछ दाइ। यता बसेर उता बसेर काम चाहिँ, त्यहाँ चाहिँ पैसा भने काम दाइ, त्यहाँ चाहिँ पैसा नभने।
0: अब टन्न पैसा कमाएर जानु भएको छ, पैसाको त के कुरै भएन नि त।
1: यस्तो त भन्न मिल्दैन दाइ, मान्छेलाई कहिले पनि पुग्दैन, तर मनले चाह्यो भनेदेखि चाहिँ आ एकछिन रेस्ट गरौँ न त भन्न चाहिँ पाइँदो रहेछ, किनभने आफूले चलाउने गाडी हो नि त यो हाम्रो जिन्दगी त होइन दाइ। अब कमाउँछु कि कमाउँछु भने त अब कहिले, अब त्यहाँ जागिर पाएको पाइयो, पैसा पाएको पाइयो, काम गरेको गरेको होइन,
0: त्यही त तपाईँले तपाईँले टाइममै पैसा इन्भेस्ट गर्नुभयो, टाइममै सबै कुरा पुर्याउनु भयो, त्यही भएर। नत्र भने त हामी त अब अहिले जतिकै सुकै ब्रेक मान्छु भने पनि म गेस तिर्नै पर्यो, महिना मरेपछि त सबै लगिहाल्छ ब्याङ्कले होइन। तर वेल म्यानेज गर्नु भएको रहेछ, आइएम ह्याप्पी फर यु है बहिनी।
1: त्यस्तो त हजुरलाई थ्याङ्क यू, तर हजुरहरू पनि त्यो भन्दा माथि नै हुनुहुन्छ जस्तो लाग्छ मलाई। अलिकति हामीले तरिका नजानेको हो कि, हामीले आफूले आफूलाई समय पनि ननिकालेको हो कि जस्तो लाग्छ क्या। अहिले हाम्रो श्रीमानको साथीहरू अनि यता दाजुभाइहरूसँग हाम्रो कुरा हुन्छ, अनि म्याक्सिमम् उहाँहरू आउनु भएको छ नि त, अब यता फर्केर कतिजना आउनु भएको छ, अनि कुरा हुन्छ क्या। अब कमाउने जमाउने र बसेर खाने आफूले नै छुटाउनु पर्दो रहेछ क्या दाइ समयमै। अब त्यो चाहिँ फेरि हजुरहरू त झन् यति राम्रो पल्छ नि, सबै हिसाब किताब झन्
0: त्यो तपाईँ जस्तै हिसाब किताब राम्रो भएको त अहिले हामी पनि नेपालतिर अथवा कता भइन्थ्यो होला। एनिवे एकदमै खुसी लाग्यो बहिनी, आज टाइम दिनुभयो, थ्याङ्क यू भेरी मच। अब विषयवस्तुतर्फ लागौँ, अरू पनि कुराकानी गर्दै जाउँला है त।
1: हजुर हजुर
0: राइट ओके। nepalihealth.com आजको सबै सामग्री लिएका छौँ। सुरुमा आपको यो चाहिँ लाभदायी गुणको बारे हामी चर्चा गर्नेछौँ, अनि यो बिहान नुहाउँदा राम्रो हुन्छ कि रातमा नुहाउँदा राम्रो हुन्छ त्यो पनि आजको अर्को विषय छ, अनि ज्वानोको औषधीय गुणको बारेमा पनि हामी चर्चा गर्नेछौँ, अनि कपालको चाया हटाउनको लागि चाहिँ घरेलु उपाय के गर्न सकिन्छ त्यो पनि हुनेछ, भने फ्याटी लिभर कति खतरनाक हुन्छ र अनि यसको उपचारको बारेमा कुराकानी गर्नेछौँ, भने अन्तमा समयले साथ दियो भने दहीको फाइदाको बारेमा कुराकानी गर्नेछौँ। हाम्रो अञ्जना बहिनी काठमाडौँमा हुनुहुन्छ, यो प्रविधिको माध्यमबाट हामी जोडेका छौँ। ल बहिनी सुरु गरौँ।
1: हजुर, आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रोलले लेभल कम गर्न मद्दत गर्छ, साथै मुटु सम्बन्धी समस्यामा मुक्ति मिल्छ। आँपमा पाइने भिटामिन एले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ।
0: आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्यास्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ। आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुको साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्दछ र शरीरमा इन्फेक्सन हुनबाट बचाउँछ। आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले शरीरमा रगत बढाउनुको साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ।
1: त्यसो त आँपमा भरपूर मात्रामा भिटामिन B6 हुन्छ, जसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ। यसको सेवनले ब्लड प्रेसरको लेभल कन्ट्रोल गर्न मद्दत गर्छ। 2 चम्चा आँपको पेस्ट बनाई त्यसमा दही मिलाएर कपालमा लगाउनाले र आधा घण्टा पछि धुने गर्नाले कपाल नरम मुलायम हुनुको साथै चाया पर्ने समस्याबाट मुक्ति मिल्छ।
0: हजुर, छोटो जानकारी थियो। आँपको सिजन हो नि नेपालमा बहिनी अहिले होइन, कति खाँदै हुनुहुन्छ?
1: हजुर, अब अहिले त अलिक कम भयो दाइ, अब अहिले त चाइनिज इन्डियन आउन थालिसक्यो। अस्ति चाहिँ लोकल आँप खत्रै खायो दाइ आएर त्यो मालदा आँप भन्दो रहेछ, झन् यता लाहाङतिरको त यति मिठो बासना आउने होइन, अनि एकदम पक्का अर्ग्यानिक जस्तै लाग्यो। अब अब यहाँ त के भन्छ क्या अरे, तर अर्ग्यानिक अरे होइन, अब एकदम राम्रो टेस्ट लिएर खाएँ। म सानोमा खाएको टेस्ट चाहिँ पाएँ मैले अस्ति खाँदा, मेरो त आँपमै गयो बिहान बेलुका त्यतिखेरको
0: ए
1: समय त।
0: वाह वाह, पहिला हामी धरानमा डिपो स्कुल पढ्दा त्यति बेला ब्रिटिस क्याम्प त त्यहीँ थियो, अनि भित्र पुरा आँप फल्थ्यो क्या त्यो सिजन बेला। अनि अब यता
1: हजुर
0: गेटबाट मूल गेटबाट जान दिन्थेन, अनि दुईटा गेट नागेर जानु पर्थ्यो कि, त यो तार के त्यो तार नागेर जानु
1: हजुर
0: पर्थ्यो। कहिले काहीँ त त्यो चढ्दा चढ्दै आरपीहरूले भेट्नुहुन्थ्यो, खेदेर पुरा यहाँ खुट्टा छिलेर त्यस्तो हुन्थ्यो कि आँपको।
1: आँपको कुरा गरिरहँदा आँपको पातको चाहिँ एउटा यो घरेलु एउटा उपचार पनि रहेछ है।
0: ए आई सी
1: गएको वर्ष हामी चाहिँ यता आठधामको हामी यात्रामा रहँदा हाम्रो आमा बाबाहरू पनि हामीसँग धेरैजना हुनुहुन्थ्यो, अनि यो गाडीमा वाक वाक लाग्ने बान्ता लाग्नेहरूको लागि चाहिँ आँपको पत्ता चाहिँ जुत्ताभित्र क्या मोजाको मुनि जुत्ताभित्र लगाएर दुईटा दुईटा पत्ता ओछ्याएर जुत्ता लगाएर मोजा लगाएर जुत्ता लगाएर हिँड्दा कसैलाई भमिट नहुने, यो चाहिँ उहाँहरूले प्रुफै गरेर देखाउनु भयो क्या, कसैले भमिट भन्ने हुँदै गर्दै गर्नु भएन कोही कसैले पनि।
0: यो चाहिँ
1: हामी 30 जना गएको थियौँ,
0: जान्नुपर्ने कुरा रहेछ है बहिनी।
1: हजुर हिजो अस्ति हाम्रो अर्को ट्रिप जानेलाई पनि हामीले यो टिप्स दिएर पठाएको थियौँ, उहाँहरूले पनि सायद युज गर्नुभयो होला।
0: डेफिनेटली ओके। अब दोस्रोमा चाहिँ बिहान नुहाउनु राम्रो कि रातिमा नुहाउनु राम्रो, त्यस सम्बन्धी जानकारी गराउँ। हामी मध्ये धेरैको लागि बिहान आँखा मिस्दै उठेपछि हामीले गर्ने पहिलो कामहरू मध्ये एक भनेको नुहाउनु हो। बिहान नुहाउनु पर्दछ भन्नेहरूको प्राय तर्क हुन्छ कि तातो पानीमा 10 मिनट नुहाउँदा उनीहरूलाई उठ्न, ताजा महसुस गर्न र दिन सुरु गर्न मद्दत गर्दछ।
1: यद्यपि रातको समयमा नुहाउनेहरूको तर्क चाहिँ सुत्नु अघि नुहाउँदा दिनभरिको फोहोर पखाल्न मद्दत पुग्छ र आनन्दमय निन्द्रा पुग्छ भन्ने रहन्छ। त्यसो भए विज्ञानले के भन्छ, जुन वास्तवमा हाम्रो लागि बढी फाइदाजनक छ, नुहाउँदा छालाबाट फोहोर पसिना र चिलोपना निखार्न मद्दत गर्छ।
0: प्रदूषण र धुलोका कणका कारण दिनभरिमा शरीरमा फोहोर जम्मा भएका हुन्छन्। यदि तपाईँले सुत्नुभन्दा पहिले नुहाउनु भएन भने त्यो फोहोर तपाईँको तन्ना र तकियामा जम्मा हुन्छ। तपाईँको छाला असाध्यै साना माइक्रोबियल लाइफले भरेको हुन्छ। छालाको कुनै पनि भागलाई जुम गरेर हेर्नुभयो भने तपाईँले त्यहाँ 10,000 देखि 10 लाख ब्याक्टेरिया देख्नुहुनेछ।
1: तिनीहरूले तपाईँको पसिनामा आउने ग्रन्थीबाट निस्केको चिल्लो पदार्थ खान्छन्। पसिना आफै दुर्गन्धित हुँदैन, तर स्टेफोलोरक जस्ता ब्याक्टेरियाले उत्पादन गर्ने सरफल्स कम्पाउन्ड भन्ने पक्कै पनि दुर्गन्धित हुन्छ। त्यसैले सुत्नु अघि नुहाउनु बढी स्वच्छ विकल्प जस्तो लाग्न सक्छ। जे हो सत्य त्योभन्दा बढी जटिल छ।
0: युनिभर्सिटी अफ लेस्टरका माइक्रोबायोलोजिस्ट प्रिमरोज भन्छन्, राति नुहाउँदा तपाईँ सफा र सफा ओछ्यानमा जानुहुन्छ, तर रातभरि पसिना बग्न थाल्दछ। फ्रिस्टोनका अनुसार चिसो मौसममा पनि मानिसको पसिना आउँछ र 50,000 वा बढी छालाको कोशिकाहरूमा जम्मा गर्दछ।
1: तपाईँ अझै पनि एक प्रकारको पसिना सूक्ष्म वातावरण सिर्जना गर्दै जानुहुन्छ, त्यसलाई तपाईँको छालामा ब्याक्टेरियाले खान्छ र सानो स्तरमा शारीरिक गन्ध उत्पादन गर्छ। त्यसो भए राति नुहाउन सुतेपछि बिहान उठ्दा पनि तपाईँको शरीरमा अझै पनि दुर्गन्ध आउँछ, फ्रिस्टोन भन्छन्।
0: हजुर, दोस्रो विषय सुन्दै हुनुहुन्थ्यो। ल बहिनी, घर पो बनाउँदै हुनुहुन्छ भनेर सुन्यो, कति करोडको घर छरिँदैछ त काठमाडौँमा तपाईँको?
1: यस्तो होइन दाइ, घर जस्तै हो, सानो कुटी भन्नुपर्छ मेरो लागि, भेरी कोजी है। अब यो के भन्ने, यसो काठमाडौँमा आउँदा टाउको लुकाउने ठाउँ मात्रै बनाएको भन्नुपर्छ। अब हजुरले कहाँबाट सुन्नुभयो थाहा भएन, मैले त भनेको थिइनँ।
0: 3-4 तलाको बन्दैछ भन्दै हुनुहुन्थ्यो र नि, कति तलाको हो यो?
1: त्यस्तो त होइन दाइ, सानो सानो छ, एउटा 2.5 तला जस्तो भनौँ न। यसो आउँदाखेरि आफ्नो आफन्तहरू, यसो जङ्सन भनौँ न, एउटा के भन्छ यसलाई, टाउको लुकाउने ठाउँ काठमाडौँमा। अब बस्न खान रमाउन त गाउँमै रमाइलो, तर काठमाडौँमा अब भवितव्य अब साह्रो गाह्रो पर्दा, हरेक मेडिकली हिसाबले हरेक कुराले हामीले यहीँ आउनु पर्ने भएकोले गर्दा काठमाडौँमा एउटा सानो विचार भनौँ न, अहिलेको यो प्राविधिक नयाँ चिजहरूसँग चाहिँ अब आफैले हेर्ने छैन छैन दाइ, कन्स्ट्रक्सनको काम कन्टिन्यू भइरहेछ, तर अहिलेको यहाँको विभिन्न कारणहरूले गर्दा चाहिँ तलमाथि तलमाथि भइरहेछ नेपालमा। सजिलो चाहिँ छैन, तर टेक्स टाइम।
0: ओके, ल त पछि यसो फोटोहरू पठाउनलाई हामी पनि हेरौँला। आदरणीय श्रोता,
1: हजुरहरूलाई स्वागत गर्छु दाइ।
0: हजुर, थ्याङ्क यू। टिपन तापन सुन्दै हुनुहुन्छ, गेस्ट प्रेजेन्टर। निकै लामो समयपछि हाम्रो अञ्जना गुरुङ तामाङ बहिनीसँग हामीले यो टिपन तापन गरिएका छौँ। अब छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी।
2: BFBS. BS Gorkha.

0: गोर्खा रेडियो, गोर्खा
1: रेडियो। तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ. ಯು BFBS
1: गोरखा रेडियो हो.
2: हजुर, गोरखा रेडियोबाट टिपन टापन सुन्दै हुनुहुन्छ म अनि हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी. पहिला हिलिङडनमा हुनुहुन्थ्यो, अहिले नेपाल जानुभएको छ. कहिले 5 महिना जति भयो घर बनाउँदै हुनुहुँदो रहेछ. जस त्यसको प्रसङ्ग पनि हामीले जोड्यौँ. अब फेरि तपाईँहरूलाई वेलकम गर्दै ज्वानोको औषधि गुणको बारेमा चर्चा गरौँ. झट्टा जिब्रोले स्वाद लिँदा नमिठो लाग्ने भए पनि ज्वानोमा अत्याधिक मात्रामा पोषण तत्त्वहरू पाइन्छ. यसमा अत्याधिक प्रोटिन पाइने भएकोले शाकाहारी भोजन गर्नेहरूको लागि राम्रो मानिन्छ. ज्वानोमा अन्य पोषक तत्त्वहरूमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम र अन्य भिटामिन तथा खनिज पदार्थहरू पाइन्छ.
3: यसले मुख्य रूपमा शरीरमा पाचन प्रणालीका अङ्गहरूलाई मजबुत बनाउँछ. यसमा रहेका विभिन्न रासायनिक तत्त्वहरूले पाचन अङ्गहरूमा ग्रन्थिहरू मार्फत रस निकाल्न मद्दत पुर्याउँछन्. यसमा वातनाशक गुण भएकोले विभिन्न स्वास्थ्य समस्याहरू जस्तै जोर्नीका दुखाइ कम गर्न मद्दत गर्नुका साथै शरीरमा हुने अन्य दुखाइलाई पनि कम गर्न यसको प्रयोग गरिन्छ.
2: धेरै मानिसहरूले रुगाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ, किनकि खकार निकाल्न यसले मद्दत गर्ने भएकोले श्वास प्रश्वास एवं रुगाको समस्याको लागि उपयोगी छ. सुत्केरी हुँदा ज्वानोको झोल बनाएर खुवाउने त हाम्रो समाजको पुरानो चलन नै हो. सुत्केरीहरूको स्वास्थ्यको दृष्टिकोणले यसको झोल लाभदायी मानिन्छ.
3: महिलाहरूलाई बेला बेलामा हुने पीडादायक महिनावारी तथा प्रसूति ज्वरमा पनि विभिन्न आयुर्वेदिक सम्मिश्रण औषधिका साथ प्रयोग गरिन्छ. ज्वानोसँगको अन्य सम्मिश्रण आयुर्वेद उपचार प्रणालीमा पेटको पीडा एवं ग्यास हटाउने, जुका मार्न आदिमा औषधिको रूपमा पनि प्रयोग गरिन्छ. हामीले प्रयोग गर्ने मसलाहरू ज्वानोको दाना मसिनो हुन्छ, स्वाद पिरो परपराउने र केही मात्रामा तितो पनि हुन्छ तर बासनदार हुन्छ.
2: यसको खेती समुद्र सतहभन्दा 4500 फिट उचाइमा हुन्छ. खास गरी भारत, इजिप्ट र अल्जेरिया यसको खेतीको लागि प्रसिद्ध छन्। नेपालीहरूले पनि धेरै प्रयोग गर्ने भए तापनि ज्वानो भारतबाट आयात हुन्छ. ज्वानो सानो र ठुलो गरी दुई प्रकारका हुन्छन्. विभिन्न उपचार प्रयोजनका लागि यसको फल र पातबाट विशेष प्रकारको तेल पनि निकालिन्छ भने यो ज्वानोको प्रसङ्ग थियो. बहिनीले भान्सामा कतिको प्रयोग गर्नुहुन्छ यो?
3: मलाई त ज्वानो एकदमै मनपर्छ दाइ, तर अब युकेमा हुँदा चाहिँ अब त्यो ज्वानो हाल्दा एकदम घरै गनाउँछ हामी नेपालीहरूको. अनि यहाँ नेपालमा अहिले आएर म यसो कुकिङ टाइममा म धेरै मिस गर्छु. त्यहाँ चाहिँ किन यति साह्रो गनाएको होला भनेको त त्यहाँ त हाम्रो त अब भुइँमा कार्पेट होइन कपडाको, अनि फेरि अब पर्दाहरू एकदमै क्लोज हुने, अनि त्यति हाम्रो झाइझुई हुने, किचन सानो हुने, पर्याप्त मात्रामा हावा बाहिर फाल्न सक्दैन नि त त्यहाँको मेसिनहरूले ठिकै मात्रै. अब सबै गोराहरूले त ओभनको खाना खानुहुन्छ, हामीलाई चाहिँ झाइझुई मनपर्ने. अनि फेरि म यहाँ नेपालमा चाहिँ अहिले ज्वानो मजाले खाइरहेको छु, किनभने पकाएको पनि त्यस्तो गनाउँदैन पनि, अब अलिकति सेपरेट पनि हुन्छ, ठुलो पनि भयो होइन. अनि फेरि यो ज्वानो चाहिँ मलाई हरेक कुरामा भन्दा पनि पक्का पक्का चाहिँ लोकल कुखुरामा चाहिँ यसको झोल यस्तो मिठो लाग्छ होइन, पातलो खालको झोल त्यसलाई भनिन्छ हाम्रो नेपाली उसमा सुत्केरी झोल भन्छ, त्यो असाध्यै मिठो लाग्छ मलाई चाहिँ. सुत्केरी झोलमा ज्वानो त हुनै पर्ने, अनि त्यो चाहिँ सुत्केरी नहुँदा पनि खान, नामै सुत्केरी झोल क्या, त्यो धेरै मिठो भएन
2: डेफिनेटली
3: खान्छु हुँदै.
2: ओके, अब कपालको चाया हटाउन चाहिँ घरेलु उपाय के अपनाउन सकिन्छ, त्यहाँबाट तपाईँले नै सुरु गर्नुपर्ने रहेछ.
3: हजुर, 1 कप दहीमा 1 कप बेसन मिलाएर कपालमा राम्ररी लगाउनाले करिब 2 घन्टा पछि धुने. यो प्रक्रिया केही दिन लगातार गरेमा चाया निको हुँदै जान्छ. कपालमा नियमित रूपले नरिवलको शुद्ध तेल लगाउने गर्नाले पनि चाया हट्न मद्दत गर्छ.
2: अमला र रिठा मिसाएर

0: काठमाडौँ नेपालबाट अन्जना गुरुङ तामाङ बहिनीसँग आजको कुराकानी गरेका छौँ। अनि बहिनी, तपाईँको त युकेमा थुप्रै साथीहरू हुनुहुन्छ, कस्तो छ अहिले? हाई हेलो, अनि कतिको मिस भएको छ नि साथीहरू?
1: साथीहरू त यति धेरै मिस भएको छ दाइ, हरेक पटक होइन उनीहरूले पनि मलाई हरेक पटक हाम्रो भेटघाट भइरहन्छ नि, रहन्थ्यो नि त त्यहाँनिर काम पछि एकजनाको घरमा जाने, यसो ब्रेक गर्ने हुन्छ नि हप्तामा एक दिन, त्यस्तोहरू एकदमै मिस हुन्छ। उहाँहरूले पनि हरेक भेटघाटमा मलाई भिडियो कल गर्नुहुन्छ, सेयर गर्नुहुन्छ, उताको हरेक कुराहरू अपडेट भइरहेको हुन्छ। म बेला बेला लाग्छ म धेरै भाग्यमानी छु, मलाई दिनमा एकजना न एकजनासँग त मेरो कुरा भइ नै रहेको हुन्छ, अनि एकजनाले गर्दा सबैको कुराहरू थाहा पाइन्छ होइन, सन्चो बिसन्चो साह्रो गाह्रो के परिरहेछ होइन। तर म एकदम मिस गर्छु, अनि उहाँहरूसँग कुरा गर्दाखेरि पनि आफूले आफूलाई उहाँहरूसँगै भएको फिल गर्छु, त्यो फिलिङ्सले एउटा यति नजिक ल्याउँदो रहेछ होइन, त्यो चाहिँ म यहाँ आएर फिल गरिरहेको छु। लाइक हुन्छ नि बोल्ने कुराहरू गर्ने, कहिले कहिले चाहिँ कस्तो हुन्छ नि समय त्यहाँ र यहाँको अलिकति नमिलेको कारणले कुराकानी हुन गाह्रो भइरहेको हुन्छ, तर उहाँहरूले ठ्याक्क समय मिलाएर गर्नुभएको बेलामा कुरा भएपछि म त्यहीँ छु जस्तो हुन्छ क्या मलाई।
0: डेफिनेटली
1: सबैजनालाई यही टिपन टापनबाट एकचोटि फेरि पनि सबैलाई सम्झिन चाहन्छु। दाइलाई पनि एकदम खुसी लाग्यो, हजुरले मेरो साथीहरूलाई पनि जोड दिनुभयो, उहाँहरूको यो टिपन टापन बेस्ट हो। काममा टोपी भित्र त्यो ठेडी लगाएर कुटी कुटी कुटी यो आइरहेछ त्यो आइरहेछ आज यो भइरहेछ भन्ने यस्तो अपडेटहरू हुन्थ्यो पहिला होइन, काममा एकदम रमाइलोसँग हामी बेस हुन्थ्यौँ। अब अझै पनि मेरो दिदीहरू साथीहरूले सुन्नुहुन्छ, यो सुन्यो त्यो सुन्यो भनेर कुरा हुन्छ, तर म आफ्नै अहिले त्यति साह्रो सुनिरहन पाएको छुइनँ भन्नुपर्छ मैले, म आफू पनि बिजी भएर, अनि फेरि समय पनि अब जस्तै गोदुली सुन्नलाई मलाई रातिको अब 9:30-10 बजेदेखि सुन्नुपर्ने हुन्छ, तर म यदि एकदमै मलाई एकदम सुन्न समय मिलेन भने म भोलिपल्ट सबै क्याचअपमा गएर फेरि कन्टिन्यू जान्छु कि, अनि अनि म युकेमा छु जस्तो लाग्छ, अनि फेरि बेला बेला कस्तो लाग्छ भने ओहो यहाँ त म केही लेखेर पठाइहाल्नु क्या भन्छु, फेरि तर हुँदैन।
0: ओके, अनि अहिले चाहिँ नेपाल सरकारको कस्तो छ, अलिकति फरक पाउनु भयो, अहिले निकै राम्रो गरिरहेको छ भन्ने पनि सुनिन्छ, कसैले चाहिँ केही भएन भन्ने पनि सुनिन्छ, केही अन्तर पाउनु भएको छ अहिले?
1: हुनुपर्ने ठाउँहरूमा धेरै नै भएको छ, जस्तै अहिले आजकै कुरा गर्नु पर्दा हामीले आज अब बाढी पीडितको लागि केही राहतहरू सबैजनाको आफ्नो आफ्नो हुन्छ नि त एउटा ग्रुप, जस्तै मेरो पनि यहाँ एउटा सानो बच्चाहरूसँग एउटा ग्रुप छ, अनि उनीहरूसँग आज हामीले चाहिँ अराउन्ड 30,000 मेडिसिन एकदमै निडी चिजहरूलाई मात्रै हामीले चाहिँ फोकस गरेर काठमाडौँ जिल्ला कार्यालय बबर मलमा ड्रप गर्यौँ। उहाँ चाहिँ सुजन कुमारी बरदेवाज्यूले चाहिँ सबै बुझिदिनु भएको छ, अनि उहाँहरू हाम्रो चाहिँ कस्तो छ भने कस्तो राम्रो लागेको छ क्या मलाई यो पालि चाहिँ काठमाडौँ यो पीडितहरूले पाउने जुन राहतहरू छ नि, यो चाहिँ मलाई जहाँसम्म लाग्छ पोजिटिभ मेरो आँखाले हेर्दाखेरि चाहिँ राइट ठाउँमा राइट समयमा राइट मान्छेले पाएको भनेको बुझेको छु। मेरो साथीहरू कतिजना जानु भएको छ, म आफूलाई पनि मन त छ तर यो पालि त्यस्तै अब कति सकिँदैन रहेछ होइन चाहेर पनि, तर हाम्रो चाहिँ यहाँबाट गर्नु सक्ने आफ्नो सानो सानो कुरा क्या दाइ, हामीले ठुलो ठुलो चाहिँ हामी भन्दैनौँ होइन। मेरो अहिले यो जति पनि बच्चाहरू मेरो यो माया इम्प्याक्ट भन्ने एउटा ग्रुप छ, यो ग्रुपमा मेरो जति पनि बच्चाहरूले भोलिन्टियर काम गरिरहेछ उनीहरू सबै जब गर्छन्, सानो सानो जब गर्छ, उनीहरूले आफ्नो पकेट मनी नै छुट्याएर रेडी गर्छन्। जस्तै आज हामीले 35,000 मेडिसिन किन्यौँ भने भोलि हाम्रो 50,000 चाहिँ नयाँ लुगा, छोरा मान्छेहरूको लागि हाफ प्यान्ट, अनि पानीमा लाउने चप्पल, अनि सेन्डो भेस्टहरू, त्यो एकदम निडी चिजहरू पठाउने प्लान छ। आज चाहिँ हामीले सेनिटरी प्याड, अनि महिलाहरूको लागि अनि जीवनजल, सेटामोल, अनि नुहाउने टुथपेस्टहरू, साबुनहरू होइन, अनि त्यस्तै एकदम उहाँहरूलाई उहाँबाट के छ त भनेर उहाँहरू यस्तो राम्रो छ क्या सरकारको, अनि उहाँ के चाहेको छ त्यसलाई यहाँ फोकस गरिरहनु भएको छ। अनि आज थाहा पाएको कुरा चाहिँ हामीले लुगाहरू चाहिँ अब हाम्रो काठमाडौँमा चाहिँ के छ त्यो निकालेर खुत्तालेर दिउँ भन्छ, तर हाम्रो जति पनि दिँदाखेरि लास्टमा हामी फाटेको च्यातेकै निकाल्छौँ नि त दाइ होइन, त्यो बानी छ भनौँ न होइन, तर हामीले चाहिँ हाम्रो सकभर यो पालि यस्तो भएको छ होइन, अब सक्छौँ भने राम्रै दिउँ, सक्दैनौँ भने बरु के सघाउँछौँ सघाउँ भनेर चाहिँ हामीले हाम्रो टिमलाई कुरा गरेको छौँ र हामीले त्यही गरेको छौँ। अनि सबैभन्दा राम्रो कुरा लन्डन सरकारले पनि हाम्रो नेपालको लागि यति राम्रो सोचेर होइन पठाउनु भएको छ, कति गर्व छ, अनि जहाँसम्म लाग्छ राइट ठाउँमा राइट तरिकाले पुगोस् र पुग्नेछ, र जो जति अब हराउनु भइरहेछ होइन बितिरहनु भएको छ उहाँहरूको घाउ हामी कसैले पनि मेटाउन सक्दैनौँ, तर पनि अब यो अहिले दुखेको बेलामा यति भए पनि गरौँ न भन्दाखेरि चाहिँ गरौँ गरौँ भनेर हुनु चाहिँ पर्ने रहेछ भनेर सोच्छु म चाहिँ होइन, तर अहिले चाहिँ सहयोग यति राम्ररी आएको छ र यति मजाले युटिलाइज भएको भन्छ कि दाइ मैले हिजो बिहान त्यहाँ 9:15 त्यो समाचारहरू सुनिसकेपछि 11:30 बेलुका रातिसम्म हाम्रो आकाशै खाली थिएन, म बुढा नीलकण्ठको नजिक हो होइन, आकाश यति हेलिकप्टर क्रस क्या

0: एउटा जानु एउटा आउने, रातो गयो सेतो फर्क्यो, त्यस्तो क्या द्याट मिन्स हिस्टोरी पुगेको छ भनेर चाहिँ म अनुमान लाउन सक्थेँ अनि मलाई खुसी लाग्थ्यो अनि थ्याङ्कफुल हुन्थ्यो अनि कति राम्रो कुरा भइरहेछ जस्तो लाग्छ. अब हामीले पनि पोजिटिभ लिन सक्नुपर्छ जस्तो लाग्छ, हामीले पनि पोजिटिभले हेर्नुपर्छ. एकैचोटि म्याजिक त हुँदैन नि त होइन, तर अलिकति थोर बहुत त केही भएको छ, तर सबै ठाउँमा चाहिँ सहज भइसकेको छ भनेर चाहिँ भन्न मिल्दैन. काहीँ काहीँ चाहिँ अब म आफूले पनि भोगेको छु, त्यो चाहिँ मलाई पनि अब अपचल भएको छ, मलाई पनि मन परेको छैन, सायद त्यो दिन चेन्जेस हुन्छ होला.
1: डेफिनेटली आदरणीय श्रोता, यो कार्यक्रम चाहिँ गत हप्ता रेकर्ड गरेको कारणले गर्दा अलिकति तपाईँहरूले त्यो अपडेट पाउनुभयो बहिनीबाट. बहिनीलाई धेरै धेरै धन्यवाद. ल त बहिनी, लामो समय बाद कुराकानी गर्ने मौका मिल्यो, तपाईँलाई धेरै धेरै धन्यवाद. समय नै यति नै भयो त है, फेरि अर्को भेटमा हामी बाँकी कुराकानी गराउँला. अरू केही छ यता युकेतिरको लागि?
0: हजुरलाई एकदमै फर्स्ट अफ अल त हजुरलाई थ्याङ्क यू सो मच. हजुरले यस्तो बेला मलाई यसरी यो मलाई एउटा रिफ्रेस जस्तो नि भयो, कति समय मैले मिस गरिरहेको थिएँ टिभन तापन अनेस्टली भन्नु पर्दा, तर मलाई आज जोड्नुभयो, थ्याङ्क यू हजुरलाई. अनि सबै बिएफएसको फ्यामिलीलाई नै सम्झिन चाहन्छु, अनि मलाई अञ्जना भनेर चिन्नुहुने सबैजनालाई मेरो फेरि पनि यहाँबाट न्यानो माया अनि धेरै धेरै सम्झना पनि पुर्याउन चाहन्छु है दाइ.
1: ओके हजुर, अञ्जना बहिनीलाई धन्यवाद दिँदै कार्यक्रम टिभन तापनबाट.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: खोजी तथा सब पहिचानका लागि कास्की प्रहरी कार्यालयबाट आफन्तको डिएनए नमुना संकलन सुरु गरिएको छ।
4: डिएनएका लागि निवेदन मञ्जुरीनामा फर्म भर्ने र रगतको नमुना संकलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाट सुरु गरिएको डिएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। यसअघि सो सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएको थियो। बाढीमा परि मृत्युवरण गरेका 76 जनाको शव यही भदौ 16 गते पोखरा 16 लामाचौरको वन क्षेत्रमा जमिन मुनि व्यवस्थापन गरिएको थियो। जमिन मुनि व्यवस्थापन गरिएका शवको डिएनए नमुना संकलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको डिएनए नमुना संकलनका लागि आवश्यक प्रबन्ध गरिएको हो। शवबाट संकलन गरिएको डिएनए नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। आफन्तको डिएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको पासवानको भनाइ छ।
3: बेलायत सरकारले बजेट जोगाउन सेनालाई अत्यावश्यक भएका सैन्य अभ्यास रोक्न निर्देशन दिएको छ। तर विदेशमा खटिने तयारीमा रहेका र सैनिक कार्यवाहीमा जान लागेका सैनिकको तालिम भने जारी रहनेछ। बेलायतमै तैनात र कुनै निश्चित अभियानको तयारीमा नरहेका सैनिक युनिटले भने सामूहिक सैन्य अभ्यास घटाउनु पर्नेछ। बीबीसीका जोनाथन बिलको रिपोर्ट।
5: Those British Army units not on operations have been told to halt plans for large training exercises because of the financial pressures facing the MOD. A defence source said this was not the Army's choice. This pause won't affect those units on deployment or about to go on operations in Estonia, the Falklands or Cyprus. They'll continue to train. But units back home are being told they cannot go ahead with large live fire exercises or war games on training areas like Salisbury Plain, what one soldier described as the nice-to-have training. An army spokesperson said instead it would prioritize activity that contributed most directly to readiness and operational effectiveness. The army says it's investing £2 billion to transform training by learning the lessons from the war in Ukraine, such as drone warfare. But the pause in other training will only highlight the MOD's continuing struggle to make ends meet and the growing pressure on the government to further increase defense spending.
3: संयुक्त राष्ट्रसँग नेपालमा तत्कालको विपद सामनाका लागि 7.5 अर्ब रुपियाँ बराबरको सहयोग आह्वान गरेको छ। राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफानी डुजारिकले नेपालमा 84,000 मानिसलाई सहायता चाहिएको भन्दै मातहतका निकाय परिचालित भएको बताउनुभयो।
6: We and our humanitarian partners launched a nearly $50 million flash appeal to support the emergency response following the recent catastrophic flash floods and landslides. The World Food Program, in the first weeks after the disaster, dispatched some food for about 8,000 people and procured further 180 metric tons of food locally. UNICEF is also dispatching supplies to some of the hardest hit areas. The supplies from UNICEF will help families access safe water, strengthen disease prevention, support children's learning, and ensure frontline health and nutrition workers have the tools to identify and assist vulnerable children and mothers.
3: भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म 1,331 जनाको शव फेला परेको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, नवलपरासी र चितवनमा शव फेला परेका छन्। बाढी प्रभावित क्षेत्रमा हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। घाइते तथा प्रभावित गरी 5,929 जनाको उपचार भएको छ। काठमाडौँ, रसुवा, नुवाकोट र धादिङका 41 होल्डिङ सेन्टरमा 3,982 जना आश्रय लिइरहेका छन्। बेपत्ताको खोजी र राहत तथा उद्धारलाई अझ तीव्र बनाइएको प्राधिकरणले जनाएको छ। रसुवामा मात्रै 3,071 जना सम्पर्कविहीन छन्। 1,313 जनाको भने जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा 1,227 नेपाली र 86 विदेशी पर्यटक छन्। कुसाईकुण्ड क्षेत्रमा रोकिएका 145 तीर्थयात्री र स्थानीयलाई हेलिकप्टर मार्फत सुरक्षित स्थानमा ल्याइएको छ। बाढी र पहिरोबाट 1,500 निजी घरसहित सरकारी भवन, विद्यालय, ब्याङ्क, सड़क र पुलमा ठूलो क्षति पुगेको छ। 8 जना विद्युत आयोजना समेत प्रभावित भएका छन्। विस्थापित 7,033 जनालाई विभिन्न 12 सुरक्षित आश्रय स्थलमा राखिएको छ। जिल्लाको 83% क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन भएको छ भने सञ्चार सेवा पनि सञ्चालनमा आएको छ। भोजपुरको टेम्की मयुङमा 137 महिलाको स्तन तथा पाठ्यघरको मुखको क्यान्सर परीक्षण गरिएको छ। मातृत्व जोगाउने अभियान अन्तर्गत सञ्चालन भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा महिलाको स्वास्थ्य परीक्षणसँगै क्यान्सर सम्बन्धी सचेतना दिइएको हो। दुर्गम क्षेत्रका महिलालाई सहज स्वास्थ्य सेवा दिने र रोगको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS गोर्खा रेडियो हो।

PFB गोर्खा रेडियो कार्यक्रम अहिले हामी छौँ श्रोता यो समय सुनौलो बिहानीमा दस बजेको लागि पनि दस मिनट नै बाँकी रहेको छ. यसै गरी गोर्खा नेप्लेस टेनिस क्लब युकेले प्रेजेन्ट गरिरहेको छ अटम टुर 2026. विभिन्न क्याटेगोरिजहरू रहेको छ, मेन सिङ्गल, लेडिज सिङ्गल, डबलहरू रहेको छ. र तपाईँ पनि प्यासनेट हुनुहुन्छ भने दिस इज फर यु. 12 सेप्टेम्बरमा हुन गइरहेको छ र टिकट प्राइस 25 पाउन्ड 15 पाउन्ड लेडिजको लागि. फ्री पार्किङ, फ्री फुड पनि छ. पहिले चाहिँ अरू

पीएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हामी छौँ श्रोता सुनौलो बिहानीमा 10 बजेको लागि अब भने 3 मिनट बाँकी रहेको छ र कार्यक्रमबाट बिदा लिने समय आइसकेको छ. आशा गर्दछु भरपूर मनोरञ्जन तपाईँले लिइसक्नु भएको छ र पनि जाँदा जाँदै एउटा मिठो गीत पनि राख्नेछु र हामी अवश्य पनि भोलिको दिनमा भेट्ने नै छौँ इभिनिङ सो कार्यक्रम गोदुलीमा भन्दै अहिलेको लागि यो मिठो गीत पनि इन्जोय गर्नुहोस् श्रोता र अवश्य पनि हामी भेट्नेछौँ भोलिको दिनमा कार्यक्रम गोदुली इभिनिङ सो र यो मिठो गीत रहेको छ एकदेव लिम्बूको आवाजमा मान्दैन इन्जो गर्नुहोला. आजको दिन राम्रोसँग रहोस् तपाईँको भन्दै म सोनिया आबिसानी फर नाउ नमस्ते बाई.

0: रसुवा बाढीमा परेर 1341 जनाको मृत्यु भएको पुष्टि भएको छ। तर हालसम्म 98 जनाको शवको मात्र शनाखत भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 4996 जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा रसुवाका 1967, नुवाकोटका 2340, विदेशी नागरिक 599 तथा सुरक्षाकर्मी र कर्मचारी 100 जना छन्। बाढीमा घाइते भएका 6075 जनाको उपचार भइरहेको छ। यस्तै हालसम्म 13104 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। रसुवा, नुवाकोट, थादिङ र काठमाडौँमा रहेका 39 होल्डिङ सेन्टरमा 3652 जना बाढी पीड़ितले आश्रय लिइरहेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा सड़क सञ्चालनको तयारी स्वरूप माथिल्लो भागमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ।
1: पहिरोले सड़क भासिएपछि मुख्य सड़क अवरुद्ध छ। त्यसैले डाँडामाथिबाट रुख तथा झाडी फाँडेर करिब 4 मिटर चौडा ट्र्याक खोलिएको हो। नौबिसे मुगलिन सड़क आयोजनाका अनुसार अहिले ट्र्याक निर्माण सामग्री, उपकरण र कामदार ओसार पसारमा प्रयोग भइरहेको छ। सर्वसाधारणका सवारी चल्न भने अझै केही समय लाग्नेछ। आगामी भदौ मसान्तसम्म सड़क सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र बनाइएको आयोजनाले जनाएको छ। त्यसका लागि स्लोप तथा भित्ता काट्ने, ग्राभलिङ र ग्रेडिङ मिलाउने लगायतका काम बाँकी छन्। निर्माणमा अहिले 7 एक्सकाभेटर, एउटा जेसीबी, एउटा लोडर र 2 बुलडोजर परिचालन गरिएको छ। आवश्यकता अनुसार उपकरण थप्दै जाने निर्माण कम्पनीले जनाएको छ।
0: बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजा विरुद्धको 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत बिहान रसुवा पठाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम घटाउन औषधि, खोप र स्वास्थ्य सामग्री तत्काल पुर्याउन निर्देशन दिनुभएको छ। प्रभावित क्षेत्रमा रोग निगरानी बढ़ाउने, सुरक्षित खानेपानी र सरसफाईमा ध्यान दिने तथा आवश्यक स्वास्थ्य कर्मी परिचालन गर्ने काम भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। बाढीका कारण खाने पानीका मुहान र वितरण प्रणालीमा क्षति पुगेपछि हैजा लगायत पानीजन्य जोखिम बढेको छ। त्यसैले रोकथाम, रोगको छिटो पहिचान र उपचारलाई प्राथमिकता दिइएको छ। नुवाकोटको देवीघाटमा 60 मिटर लामो एको ब्रिज निर्माण थालिएको छ। भदौ 10 गतेको भोटीको शिवाडीले नदी तादी नदीको पक्की पुल बगाएपछि नेपाली सेनाले नयाँ पुल निर्माण अघि बढ़ाएको हो। विदुर 5 देवीघाटमा इन्जिनियर र सैनिक सहित 5 जनाको टोली पुल निर्माणमा खटिएको छ। केही दिनमै पुल निर्माण सकिने र पैदल तथा यातायात आवागमन सहज हुने सेनाले जनाएको छ। देवीघाटपछि पेत्रावतीमा पनि एको ब्रिज सञ्चालन गरी जडान गरेर पुनः नुवाकोट र सबिचको यातायात सम्पर्क सहज बनाउने योजना छ। पृथ्वी राजमार्गको कृष्णवीर सड़क अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट 3 दिनमा 87,877 ग्यास सिलिण्डर काठमाडौँ भेटाइएको छ।
1: नेपाल आयल निगमका अनुसार कृष्णभीरमा पहिरो खसेर सड़क अवरुद्ध भएपछि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा ग्यास रिफिल गरेर काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ। कृष्णभीरको सड़क नियमित सञ्चालनमा नआएसम्म तराईका उद्योगबाट ग्यास रिफिल गरेर वैकल्पिक बाटो हुँदै काठमाडौँ ल्याइने निगमले जनाएको छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ।
0: भेरी करिडोर अन्तर्गत जाजरकोट टोल्पा सड़क खण्डमा सुक्खा पहिरो खसेपछि सड़क अवरुद्ध भएको थियो। यो सड़क पुनः सञ्चालनमा आएको छ। डोल्पाको त्रिपुरा सुन्दरी 5 छिप्रे दहमा बिहान करिब 8:30 पहिरो खसेको थियो। पहिरो पन्छाएपछि सड़क सञ्चालनमा आएको डोल्पाका डीएसपी अनिल राजगिरीले जानकारी दिनुभएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतबीच क्रेमलिनमा भएको वार्तालाई व्हाइट हाउसले महत्वपूर्ण भनेको छ। स्टिभ विटकफ र जेरार्ड कुस्नरसँग पुटिनको 3 घण्टाभन्दा बढी वार्ता भएको हो। वार्तामा रूस र युक्रेन बीच युद्ध अन्त्य गर्ने विषयमा विभिन्न प्रस्तावमाथि छलफल भएको बताइएको छ। रूस र युक्रेनले वार्ताको क्रममा एकअर्काका राजधानी मस्को र कीमाथि आक्रमण नगर्ने सहमति गरेका छन्। रुसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उसाकफले वार्ता रचनात्मक, स्पष्ट र निकै खुलेर भएको बताउनु भएको छ।
2: The conversation lasted more than 3 hours. It was substantive, constructive, extremely frank and confidential. The Russian side provided a clear and comprehensive assessment of the situation. In particular, note was made of the Russian army's advances in the combat zone. Confidence was expressed that the established objectives would be achieved, and naturally the necessity of addressing the root causes of the conflict was underscored.

0: टायर्स गोरखा रेडियो
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk
2: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS गोरखा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.ukमा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
2: BFBS, Gorkha Radio.

0: Milaan Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: जिल्ला प्रशासन कार्यालय गोर्खाले मनासलु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्न आग्रह गरेको हो। आज बिहान नामरुङको थेराङ खोलामा बाढी आउँदा यस क्षेत्रमा पदमार्ग होटल जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। बाढीले चुम्नुप्री गाउँपालिका वडा चार र वडा दुई जोड्ने फलामे पुल र देखि नमरुङ जंगल जाने बुढी गण्डकी नदीको झोलुङ्गे पुल समेत बगाएको प्रशासनले जनाएको छ। नेपाल रेड क्रस सोसाइटीले विदुर नगरपालिकामा खानेपानी सेवा सञ्चालनमा लगाएको छ। विदुर खानेपानी उपभोक्ता समितिसँगको समन्वयमा नगरपालिकाका आवश्यक 5 ठाउँमा 5,000 लिटर क्षमताका खानेपानी ट्याङ्की राखेर खानेपानी वितरण शुरू गरिएको हो। हिजोदेखि बट्टार हावाघर आर्किड मार्ग र बसपार्क जाने बाटो लगायतका स्थानमा खानेपानी सेवा सञ्चालनमा आएको छ। यसबाट तत्काल करिब 400 घरदुरीका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको रेडक्रसले बताएको छ। नेपाल भलिबल लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौँ रेड्स बीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सुरु हुनेछ। यस्तै आज बेलुकी 7 बजे हुने दोस्रो खेलमा कर्णाली शिवराज र खत्तर फाल्कन्स सुदूरपश्चिम बीच प्रतिस्पर्धा हुनेछ। यसअघि हिजो भएका खेलमा काठमाडौँ रेड्स र सगरमाथा स्मार्सर्सले विजयी हात पारेका छन्। लगातार तेस्रो जितसहित नेपालले एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओपनमा आज भएको खेलमा नेपालले साउदीलाई 5 विकेटले हराएको हो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर पूरा गरेको हो। यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभरमा 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। एसिसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, कुवेत, ओमन, कतार र सिङ्गापुर छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनल पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। पृथ्वी राजमार्गको कृष्णवीर खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट 3 दिनमा 87,877 ग्यास सिलिन्डर काठमाडौँ भित्रिएको छ।
4: नेपाल आयल निगमका अनुसार कृष्णभीरमा पहिरो खसेर सड़क अवरुद्ध भएपछि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा ग्यास रिफिल गरेर काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ। कृष्णभीरको सड़क नियमित सञ्चालनमा नआएसम्म तराईका उद्योगबाट ग्यास रिफिल गरेर वैकल्पिक बाटो हुँदै काठमाडौँ ल्याइने निगमले जनाएको छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ।
3: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क सञ्चालनको तयारी स्वरूप माथिल्लो भागमा खोलिएको ट्र्याक भने फराकिलो बनाउन थालिएको छ।
4: पहिरोले सड़क भाँसिएपछि मुख्य सड़क अवरुद्ध छ। त्यसैले डाँडामाथिबाट रुख तथा झाडी फाँडेर करिब 4 मिटर चौडा ट्र्याक खोलिएको हो। नौबिसे मुगलिन सड़क आयोजनाका अनुसार अहिले ट्र्याक निर्माण सामग्री, उपकरण र कामदार ओसार पसारमा प्रयोग भइरहेको छ। सर्वसाधारणका सवारी चल्न भने अझै केही समय लाग्नेछ। आगामी भदौ मसान्तसम्म सड़क सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र बनाइएको आयोजनाले जनाएको छ। त्यसका लागि स्लोप तथा भित्ता काट्ने, ग्राभलिङ र ग्रेडिङ मिलाउने लगायतका काम बाँकी छन्। निर्माणमा अहिले 7 एक्सकाभेटर, एउटा जेसीबी, एउटा लोडर र 2 बुलडोजर परिचालन गरिएको छ। आवश्यकता अनुसार उपकरण थप्दै जाने निर्माण कम्पनीले जनाएको छ।
3: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत बीच क्रेमलिनमा भएको वार्तालाई व्हाइट हाउसले महत्वपूर्ण भनेको छ। स्टिभ विटकफ र जेरार्ड कुस्नरसँग पुटिनको 3 घण्टाभन्दा बढी वार्ता भएको हो। वार्तामा रुस र युक्रेन बीच युद्ध अन्त्य गर्ने विषयमा विभिन्न प्रस्तावमाथि छलफल भएको बताइएको छ। रुस र युक्रेनले वार्ताको क्रममा एकअर्काका राजधानी मस्को र किवमाथि आक्रमण नगर्ने सहमति गरेका छन्। रुसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उसाकफले वार्ता रचनात्मक, स्पष्ट र निकै खुलेर भएको बताउनु भएको छ।
2: The conversation lasted more than 3 hours. It was substantive, constructive, extremely frank and confidential. The Russian side provided a clear and comprehensive assessment of the situation. In particular, note was made of the Russian army's advances in the combat zone. Confidence was expressed that the established objectives would be achieved, and naturally the necessity of addressing the root causes of the conflict was underscored.
3: काङ्ग्रेसका सभापति गगन कुमार थापाले पूर्व उपसभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ। हवस् त खबर यति नै, नमस्कार।
5: यो बीएफबीएस गोर्खा रेडियो हो।
6: It's like a breath of fresh air.
7: Gorkha Connection. Connecting Gorkhas around the world.
8: Gorkha Connection.
9: Let's be happy. 4, 3, 2, 1.

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: तपाईले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
2: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
3: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
3: जसो आफू विनाशकारी बाढीमा हराइरहेका बहुतरीका विकास यादवको परिवारले आफ्ना छोरा खोजिदिन गुहार मागेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
4: जनकपुर धामदेखि करिब 8 किलोमिटर दक्षिण पश्चिममा रहेको महोतरीको पिपरा गाउँपालिका वार्ड नम्बर 3 यतिखेर एउटै चर्चा छ। इन्जिनियर विकास कुमार यादवको अवस्था के छ? भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढीमा हराइरहेका 5,000 जनामा त्रिशुली 3A कार्यरत इन्जिनियर विकास कुमार यादव पनि छन्। अनहोनीको आन्धीले सशंकित उनको परिवारमा ठुलो वज्रपातको संकेतले चिन्ता छ। सयौं बाल बालिकाको भविष्य सवारेका अवकाश प्राप्त शिक्षक शम्भुनाथ यादव अहिले छोरा विकास हराएको पीडामा छन्। मनमा आश रहे पनि विश्वास कम हुँदै गएको शम्भुनाथ आफ्नो छोरा त्रिशुली 3A फसेको दिनदेखि बेचेन छन्। बढ्दो दिन सँगै विकासको परिवारको पीडा असह्य बन्दै गएको छ। सरकारले कुनै उपाय लगाएर छोराको उद्धार गरिदिने आश भने शम्भुनाथको कायमै छ।
5: उद्धार गरेकै 2072 सालदेखि
4: नेपाल विद्युत प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत विकास श्रीमती इन्दिरा र छोरी सँगै रसुवामै बस्नु भएको थियो। भदौ 10 गते बिहान करिब 6:30 बजे ड्युटीमा निस्केका विकासको श्रीमती इन्दिरासित बिहान 8:30 बजेतिर अन्तिम पटक व्हाट्सएपमा कुरा भएको थियो। खोज उद्धारमा ढिलाइ हुँदा श्रीमान बाहिर आउन नसकेको श्रीमती इन्दिरा यादवको गुनासो छ।
6: उहे त 4 दिन तक ल त ढिले क देलकै सरकार गनी, आब 4 दिनके बादे कोनो अथी केलकै, नै त 4 दिन ढिले नै कैने रहतै त लगभग हमरा सबके सर निकलि गेल रहतै 4 दिन पहिनाइते।
4: छोरा सकुशल घर फर्कियोस भन्ने आशमा बुवा आमा मन्दिरमा पूजा पाठ गर्दै हिँडेका छन्। विकासको अवस्था बारे बेखबर पड़ोसीमा पनि सरकारले अधावधि गरिरहेको विनाशकारी बाढी सम्बन्धी सूचनाले कौतूहलता बढाएको छ। सुरुदेखि पढाइमा अब्बल विकास, गाउँ समाजको मात्रै होइन देशकै होनहार र ऊर्जावान सम्पत्ति रहेको टिप्पणी उनका पड़ोसीहरूको छ। सरकारले उनको खोज र उद्धारमा देखाउनु पर्ने तदारुकता नदेखाएको गुनासो विकासका पड़ोसी समेत रहनुभएका वार्ड नम्बर 3 वडा सदस्य कमलेश ठाकुरको छ।
7: विकासको जल्दी से जल्दी खोज उद्धार होस् होइन, हाम्रो वार्डको बहुत एगो होनहार लड़का छ, खोज उद्धारमा पनि ढिलाइ जका देख रहल छी कि फास्ट होबो पर्दै।
4: रसुवाको बाढीले कयौं परिवारको चिराग खोसेको छ भने कयौंको सुहाग।
3: सरकारले विदेश स्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्याउनेहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालय परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढी हुने अवस्थाले झन्झट हुने देखिएकाले अन्य खाताहरू प्रयोग गर्न भनिएको हो। नियोगहरूले तोकिएको ढाँचामा जम्मा भएको दैनिक अभिलेख राख्नुपर्नेछ। संकलित रकम प्रत्येक महिना तोकिएको राहत खातामा स्थानान्तरण गर्नुपर्नेछ। अहिलेसम्म सरकारले दैवी प्रकोप उद्धार कोषको खातामा सिधै जम्मा गर्ने व्यवस्था मिलाएको थियो। मन्त्रालय तथा विदेश स्थित नेपाली नियोगहरूले सबै मित्र राष्ट्रहरूसँग निकट समन्वय गरी यात्रा सम्बन्धी सूचनाहरू बाढीबाट प्रभावित विशेष क्षेत्रहरूमा मात्र सीमित राख्ने प्रयास गरिरहेको पनि जानकारी दिएका छन्। दुरेखेल अस्पतालले बाढीका कारण प्रत्यक्ष प्रभावित परिवारका सदस्यहरूलाई अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू 1 वर्षसम्म निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। प्रभावित परिवारहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा लाग्ने आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको अस्पतालले जनाएको छ। साथै अस्पतालले आफ्नो क्षमता अनुसार बाढी प्रभावित समुदायहरूमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा सहकार्य र सहयोग गर्ने तयारी गरिरहेको पनि विज्ञप्ति मार्फत जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाली मनास्लो र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारी अवस्थामा रहेका वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नभएसम्मका लागि पदयात्रा नगर्न आग्रह गरेको हो। आज बिहान नामरुङको थेराङ खोलामा बाढी आउँदा यस क्षेत्रमा पदमार्ग, होटल, जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। बाढीले चुम्बनुब्री गाउँपालिका वडा 4 र वडा 2 जोड्ने फलामे पुल र गाउँपालिकादेखि नामरुङ जंगल जाने बुढी गण्डकी नदीको झोलुङ्गी पुल समेत बगाएको प्रशासनले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णबेरमा सड़क सञ्चालनको तयारी स्वरूप माथिल्लो भागमा खोलिएको ट्र्याक फराकिला बनाउन थालिएको छ।
2: पहिरोले सडक भाँसिएपछि मुख्य सडक अवरुद्ध छ, त्यसैले डाँडामाथिबाट रुख तथा झाडी फाँडेर करिब 4 मिटर चौडा ट्र्याक खोलिएको हो। नौबिसे मुगलिन सडक आयोजनाका अनुसार अहिले ट्र्याक निर्माण सामग्री, उपकरण र कामदार ओसार पसारमा प्रयोग भइरहेको छ। सर्वसाधारणका सवारी चल्न भने अझै केही समय लाग्नेछ। आगामी भदौ मसान्तसम्म सडक सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र बनाइएको आयोजनाले जनाएको छ। त्यसका लागि स्लोप तथा भित्ता काट्ने, ग्राभलिङ र ग्रेडिङ मिलाउने लगायतका काम बाँकी छन्।
3: अब त खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

एफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको आरम्भ भएको छ. श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस दुई घण्टाको कार्यक्रममा म सेनीको तर्फबाट. कार्यक्रम हल्का फुल्का जहाँ विभिन्न रोचक तथ्यहरू यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू तपाईँको माझमा ल्याउने गर्दछु र इन्ट्रेस्टिङ मात्र नभएर इन्फर्मेटिभ धेरै एजुकेसनल फ्याक्ट्सहरू पनि हुने गर्छ. आज यस्तै निरन्तरता कार्यक्रममा रहने नै छ श्रोता. र आज चाहिँ विशेष गरी म यो डेन्टल हेल्थ यो बारेमा चाहिँ केही रोचक तथ्यहरू चाहिँ ल्याएको छु. र आज दाँतबारे यी 20 रोचक कुराहरू जुन सबैले थाहा नहुन सक्छ म यो बारेमा जानकारी राख्ने नै छु. अब एभ्री पार्ट अफ आवर बडी इज इक्वली इम्पोर्टेन्ट. एउटा एउटा हाम्रो अङ्गहरू उत्ति नै महत्त्वपूर्ण हुन्छ होइन. त आज यो बारेमा पनि रोचक तथ्य रहने नै छ तपाईँको समीक्षामा. सुन्ने गर्नुहोस् पिएफपिएस गोर्खा रेडियो. र अहिलेको लागि भने आउनुहोस् कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ यो मिठो गीतको साथमा.

BFB is going to read you soon. And so, Gary Grumhalka, full come on and say you pilu cantara, mo you pilu rozakta tiaza, dad bari, bistro chakurara, jun sabele tauna soxa, is bari majan kirirakni nisu, abo muskura da sabela pahilo, ki dihinsa, pahilasi ki dihinsa tab, to ho dad, mito muskan sahit, pictitora, atma biswas chalkauni, dadli, dikauni sondere bakan karira sakinera. That केवल अनुहारको सौन्दर्य मात्र होइन हाम्रो समग्र स्वास्थ्यको सूचक पनि हो खानेकुरा चपाउने टोक्ने टुक्राउने काम दाँतकै हो यो सबैलाई थाहा छ धेरैलाई आभास नहुन सक्छ जन्मेदेखि नै गिजामा लुकेर रहेका यी दाँत जीवनभर हाम्रो साथी हुन्छन् तर एक पटक बिग्रिएपछि स्वाभाविक रूपमा फेरि उम्रदैन दाँत सम्बन्धी यस्तै के रोचक र महत्त्वपूर्ण जानकारी म तपाईँको माझमा राख्ने नै छु र पहिलो रहेको छ सबैभन्दा कडा पदार्थ मानव शरीरमा सबैभन्दा कडा पदार्थ दाँतको बाहिरी तह इनामेल हो रोचक कुरा के छ भने यो हड्डी भन्दा बलियो हुन्छ यो कडा बाहिरी आवरणले दाँतलाई चपाउँदा धेरै घर्षणबाट जोगाउँदछ र दोस्रो रहेको छ पानी मुनिको आइसबर्ग जस्तै यो बारेमा पनि रहनेछ अर्को तथ्य रोचक अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS Gorkha Radio.

पीएफपीएसको रेडियो सुन्दै हुनुहुन्छ। अहिले हामी कार्यक्रम हल्का फुल्काको यो पहिलो घण्टामा सौरमा चर्चा गरिरहेको छु दाँतबारे बिस रोचक कुरा जुन सबैले थाहा नहुन सक्छ, र दोस्रोमा रहेको छ पानी मुनिको आइसबर्ग जस्तै हिउँले ढाकिएका पहाडहरू जस्तै दाँतको पनि सानो भाग मात्र देखिन्छ। दाँतको लगभग दुई तिहाई भाग गिजामुनि लुकेको हुन्छ। लुकेको दाँतले यसलाई सही ठाउँमा राख्न मद्दत गर्दछ। यसै गरी तेस्रोमा रहेको छ जीवनकालमा दुई सेट दाँत निश्चित हुन्छ। धेरै जसो मानिसहरूको जीवनकालमा दुई सेट दाँत हुन्छन्। यसको मतलब छ महिनादेखि उमेरसम्म चाहिँ देखा पर्ने 20 दुधी दाँत र 6 वर्षको उमेरपछि 32 स्थायी दाँत आउँछ, जुन वयस्कसम्म बढ्ने क्रम जारी रहदछ। र अवश्य पनि यो रोचक तथ्य म तपाईँको माझमा राख्ने छु, तर पनि अहिलेको लागि चाहिँ लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

बीएफबी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ। हामी कार्यक्रम हल्का फुल्काको यो पहिलो घण्टामा छौँ र म चर्चा गरिरहेको छु तपाईँको समक्षमा भने दाँतबारे 20 रोचक कुरा जुन सबैलाई थाहा नहुन सक्छ। त्यसै गरी चौथोमा रहेको छ औँठा छाप जस्तै दाँत सबैको उस्तै हुँदैन। संसारमा औँठा छाप कसैको पनि मेल खाँदैन, दाँत पनि त्यस्तै हो। कुनै पनि दुई व्यक्तिको दाँत ठ्याक्कै उस्तै हुँदैन, सबैको दाँतको आकार प्रकार चाहिँ फरक फरक हुँदछ। यसै गरी फिफ्थमा रहेको छ चपाउनु मात्र दाँतको काम होइन, दाँतले खानेकुरा चपाउने मात्र काम गर्दैन, तिनीहरूले ध्वनि निकाल्न र शब्दहरू स्पष्ट रूपमा उच्चारण गर्न पनि मद्दत गर्दछ। र अवश्य पनि यो 20 रोचक तथ्य दाँत बारेमा मैले राखिरहेको छु श्रोता, यस क्रमलाई म जारी राख्ने नै छु। तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोरखा रेडियो हो।

PFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम अहिले हामी छौँ हल्का फुल्काको पहिलो घन्टामा र तपाईँको माझमा म चर्चा गरिरहेको छु दाँतबारे 20 रोचक कुरा जुन सबैलाई थाहा नहुन सक्छ. र पनि यसै गरी छैठोमा रहेको छ ब्याक्टेरियाको घर हो दाँत. मानव मुख ब्याक्टेरियाले भरिएको हुन्छ जसका 300 भन्दा बढी विभिन्न प्रजातिहरू हुन्छन्. नियमित ब्रस र फ्लसिङले यी ब्याक्टेरियाहरूको मात्रा नियन्त्रण गर्न र दाँत किरा लाग्नबाट रोक्न मद्दत गर्दछ. यसै गरी सातोमा रहेको छ बढ्ने क्रम जारी रहन्छ. शरीरका हड्डीहरू सुस्त गतिमा बढ्छन् जुन एक निश्चित बिन्दुमा बढ्न रोकिन्छ. दाँतको जरा जीवनभर बिस्तारै बढ्दै बढ्ने चाहिँ क्रम जारी रहन्छ जसले दाँतलाई बङ्गारामा एक नास टाँसिरहन मद्दत गर्दछ. र कार्यक्रममा केही क्षणमा म आठौँ प्राचीन यो दन्त चिकित्साको बारेमा पनि चर्चा गर्ने नै छु. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा छौँ श्रोता र म चर्चा गरिरहेको छु दाँतबारे यी 20 रोचक कुरा जुन सबैलाई थाहा नहुन सक्छ र यसरी आठौँमा रहेको छ प्राचीन दन्त चिकित्सा हजारौँ वर्ष पहिले पनि मानिसहरूले दाँत सफा गर्ने महत्त्व बुझेका थिए पुर्खाहरूले दाँत सफा गर्न रुखका हाँगाहरू प्रयोग गर्दथे र यसैगरी नौमा रहेको छ मध्ययुगिनिक माउथ वास मध्ययुगमा मानिसहरूले माउथ वासको रूपमा सबै प्रकारका अनौठा मिश्रणहरू प्रयोग गर्थे जसमा पिसाब र सुकाइएको स्ट्रबेरीको मिश्रण पनि समावेश थियो र अवश्य पनि यो रोचक तथ्यहरू तपाईँको माझमा राखि नै रहेको छ र भेरी इन्ट्रेस्टिङ रहेको छ होइन र यसबारेमा म अझै यो रिमेनिङ हामीसँग 11 रोचक तथ्य नै छ दन्तबारेमा जुन तपाईँलाई थाहा नहुन सक्छ र अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र समाचार पश्चात फेरि पनि हामी यसबारेमा चर्चा गर्ने नै छौँ

0: AM, FM, online, apps तथा स्मार्ट स्पीकरहरूमा सुन्न सकिने यो BFBS गोर्खा रेडियो हो।
1: कांग्रेस नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोकी कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा कार्यकर्ता संघको भेटघाटमा बोल्दै लेखक,
2: हामीले अझैसम्मको मतदाता अप्नाएर पार्टी मिलाउने हिजो एक वर्षदेखि कोसिस गरिराखेका छौँ, झन्डै एक वर्ष भइसक्यो। अहिले पनि हाम्रो त्यो प्रयत्न छ, अहिले पनि म भनिराखेको छु त, अहिले पनि उपाय छ, अधिवेशन रोकौँ न आफ्नो। यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है, फेरि यो कुरा प्रष्ट भन्नुपर्छ साथीहरूलाई। कुरो अलमल गरेर के अर्थ छैन, अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ। पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ, अधिवेशन। त्यसो भए अहिले पनि भन्दै अहिले सर्वोच्चको फैसला पुरा हुन्छ त, त्यो पनि भनिराखे। जो राजनीति कुरा अब अदालतले यसो भनिहाले, अदालतले एउटा आदेश हाम्रो पक्षमा गर्ने बित्तिकै हो हाम्रो पक्षमा त फैसला आइसक्यो भन्ने, तर मूल मुद्दा त विचाराधीन छ नि, मूल विषय त विचाराधीन छ नि, को अधिकारी भन्ने कुरा त विचाराधीन छ नि। त्यसो भएको हुनाले अहिले पनि हामी पार्टी मिलाउने कुरामा, भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ। र म के आग्रह गर्न चाहन्छु भने, यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ।
1: भोटेकोसी बाढीको कहरपछि अहिले सिङ्गो देश नै पीडितहरूलाई राहत र सहयोगमा जुटेको छ। यो समय विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आआफ्नो तर्फबाट सहयोग गरेका उदाहरण छोडेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट एउटा समूह स्वतस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ। टोलीका प्रमुख राजु बस्काई,
3: यस्तो थियो, अब यत्रो बाढी आयो देशमा, एकदम अनएक्सपेक्टेड भयो सबै कुराहरू। अब त्यहाँ गएर देख्दाखेरि त एकदमै त्यो मन थामी नसक्नु अवस्था थियो। अब सकेसम्म हामीहरूले आफ्नो तर्फबाट जति सकिन्छ एउटा हेल्प गरौँ भनेर हामीले श्रमदान सहितको अलिकति खाद्यान्न सामानहरू, पानीको अलिकति समस्या रहेछ, त्यो हामी गएको चाहिँ गल्ती भइरहने भन्ने ठाउँमा यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू, अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि 2 रुम चाहिँ हामी 25 गएको थियौँ, कन्टिन्यू 5-6 काम गरेर 2 रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजस्तो रहेछ, त्यसरी गरेर आयौँ।
1: हजुर, स्वतस्फूर्त रूपमा जानुभयो?
3: स्वतस्फूर्त रूपमा, यस्तो भयो, यस्तो दुःखद घडीमा जति सकिन्छ, कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वतस्फूर्त रूपमै गयौँ। अब त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ, जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए 2 चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिन दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
1: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक जति पीडितहरू हुनुहुन्छ के देख्नु भएको छ, के चाहिँ आवश्यक छ उहाँहरूलाई
3: तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भक्साउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन, अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्वेज भएको छ पाइपहरूको लाइनहरू। मेन भनेको एकदम पानीको आवश्यकता हो। लघु खाद्यान्नहरू त लघु कोही संस्था कोही व्यक्तिहरूले अभिवन सरकारबाटै पनि लघु गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मान्छे।
1: अब के छ यहाँ फेरि जाने तयारी हुनुहुन्छ कि कसरी सहयोग गर्ने?
3: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अलिक दिनमा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। अब मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले पार्टी छाड्नु भएको छ। उहाँले महामन्त्री लगायत सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ। विज्ञप्ति जारी गर्दै पाठकले पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापना कालदेखिकै दिक्क लाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त संघर्ष झन्झाङ्गिँदै गएको गुनासो गर्नुभएको छ। आफू लगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना नदेखेको पनि उहाँले बताउनु भएको छ। पाठक रविन्द्र मिश्रसँगै विवेकशील साझा पार्टीबाट राप्रपामा जानुभएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

BFB Scorecard Radio सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले हामी छौँ हल्का फुल्काको यो सेकेन्ड आवरमा र अवश्य पनि समय म सिनेको तर्फबाट तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत गर्न चाहन्छु र कार्यक्रममा अवश्य पनि विभिन्न रोचक तथ्यहरू यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू तपाईँको माझमा म राख्दिने गर्नेछु र साथै मिठा मिठा गीत सङ्गीतहरू पनि तपाईँको समक्षमा रहनेछ र यसैगरी श्रोता कार्यक्रम हल्का फुल्कामा अहिले म चर्चा गरिरहेको छु तपाईँको माझमा दाँतबारे बिस रोचक कुरा जुन सबैलाई थाहा नहुन सक्छ र अब भने यो समयमा चाहिँ म अर्को राख्नेछु पहिलो टुथब्रस यो पनि रोचक तथ्य रहेको छ यो चाहिँ टेन्थ रोचक तथ्य यानि कि इन्ट्रेस्टिङ फ्याक्ट रहेको छ अहिले व्यापक रूपमा उत्पादन हुने टुथब्रस 17 शताब्दीमा इङ्ल्यान्डमा बनेको मानिन्छ यसभन्दा पहिले मानिसहरूले दाँत सफा गर्न कपडा चपाउने लट्ठी र प्वाँख पनि प्रयोग गर्न गर्थे र कार्यक्रममा रद्द गर्नुहोस् केही क्षणमा म 11th मुस्कानको शक्ति यो पनि रोचक तथ्य राख्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफबी स्कोरकार्ड रेडियो सुन्ने अनुहुन्छ। अहिले हामी छौँ श्रोता कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा, र म तपाईँको माझमा चर्चा गरिरहेको छु यस समयमा दाँतबारे 20 रोचक कुरा जुन सबैलाई थाहा नहुन सक्छौँ। र यसरी रहेको छ अहिलेको लागि भने 11 यो रोचक तथ्य, मुस्कानको शक्ति। मुस्कानले मुडलाई मात्र सुधार गर्दैन, यसैले सम्बन्ध कसिलो र विश्वासयोग्य पनि बनाउँछ। त्यसो भए ती मोती जस्ता दाँतहरू देखाउनु नै फाइदाजनक हुन्छ। र अर्को रहेको छ दाँतसँग सम्बन्धित अन्धविश्वास। धेरै संस्कृतिमा दाँतलाई लिएर अन्धविश्वासहरू छन्। कतिपय ठाउँमा बालबालिकामा दाँत आउनुलाई संस्कारको रूपमा हेरिन्छ भने कतिपय ठाउँमा यसलाई अशुभ मानिन्छ। र यसैमा म आहारा अनुसार जनावरको दाँत यो बारेमा चर्चा गर्ने नै छु। तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

PFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। अहिले हामी छौँ श्रोता कार्यक्रम हल्का फुल्काको यो दोस्रो घन्टामा र म चर्चा गरिरहेको छु अहिलेको यस समय तपाईँको माझमा रहेको छ दाँतबारे 20 रोचक तथ्य जुन सबैलाई थाहा नहुन सक्छ। त्यसै गरी 20 रोचक तथ्यमध्ये हामीले यो समयमा चाहिँ राखिसकेका छौँ 12 रोचक तथ्य र 13 रहेको छ आहारा अनुसार जनावरको दाँत। जनावरको दाँत तिनीहरूको आहार अनुसार अनुकूलित हुन्छ। शाकाहारी जनावरको बोट बिरुवा चपाउनुको लागि चेप्टा दाँत हुन्छन् भने मांसाहारी जनावरको मासु च्यात्न मद्दत गर्ने तिखा दाँत हुन्छन्। त्यसै गरी चौथोमा रहेको छ समुद्री जीवको दाँत। शार्क जस्ता समुद्री जीवहरूमा मानिसको जस्तो एक रूप दाँत हुँदैन। तिनीहरूसँग निरन्तर चलिरहेका दाँत धेरै पङ्क्तिहरू हुन्छन्। पुराना दाँतहरू जीर्ण हुँदै जाँदा नयाँ दाँतहरूले तिनीहरूलाई प्रतिस्थापन गर्दछ। र कार्यक्रममा रद्दी गर्नुहोस् शैलीको लागि भने लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

BFBS गोर्खा रेडियो सुन्ने अनुसार कार्यक्रम अहिले छौँ श्रोता, यो समय हामी हल्का फुल्काको सेकेन्ड आवरमा र चर्चा गरिरहेको छु यो 20 रोचक तथ्य दन्तबारे जुन तपाईँलाई थाहा नहुन सक्छ। यसै गरी रहेको छ अर्को भने 15 अन्तरिक्ष यात्री र दाँत। अन्तरिक्ष यात्रीले मानव शरीरमा आश्चर्यजनक प्रभाव पार्न सक्छ जसमा दाँतको समस्या पनि समावेश छ। सूक्ष्म गुणताकरण यो वातावरणले हड्डीको घनत्वमालाई चाहिँ यसले असर गर्न सक्छ जसले दाँतको स्वास्थ्यलाई पनि असर गर्न सक्छ। यसै गरिरहेको छ दन्त चिकित्साको भविष्य। दन्त प्रविधि निरन्तर विकसित हुँदैछ। अनुसन्धानकर्ताले दाँतको फोहोरको उपचार गर्ने, गुमेको दाँतमा कृत्रिम दाँत हाल्ने र दाँत किरा लाग्नबाट पूर्ण रूपमा रोक्ने नयाँ तरिकाहरू विकास गरिरहेका छन्। र कार्यक्रम हल्का फुल्कामा रद्द गर्नुहोस् श्रोता, अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पिएफबी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ। अहिले छौँ हामी कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा, र चर्चा गरिरहेको छ यी 20 रोचक तथ्य जुन दन्तको बारेमा तपाईँले थाहा नहुन सक्छ। 18 रहेको छ दाँतको जराले पनि मुटु रोगको चाहिँ सङ्केत दिँदछ। गिजाको समस्या भएमा व्यक्तिलाई मुटु रोगको सम्भावना बढी हुन्छ। मुखको स्वास्थ्य राम्रो राख्नले समग्र स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ। यसै गरी 19 रहेको छ चपाउने शक्ति औसत 200 पाउन्डसम्म हुनसक्छ। एउटा मानिसको औसत चपाउने शक्ति चाहिँ 200 पाउन्ड लगभग 90 केजीसम्म हुनसक्छ। र कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ। अब पनि लागौँ श्रोता यो मिठो गीत सुन्ने क्रमतर्फ।

बीएफबीएस एस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको हामी सेकेन्ड आवरमा छौँ र म तपाईँको माझमा चर्चा गरिरहेको छु अहिलेकै समयमा दाँतबारे बिस रोचक कुरा जुन सबैले थाहा नहुन सक्छ र आजको अन्तिम रोचक तथ्य रहेको छ मानिसको दाँतले हाँसोको किसिम बदल्न सक्छ. दाँतको बनावटका कारण मानिसको हाँसो विभिन्न किसिमको देखिन्छ जसले अनुहारको हावभाव फरक देखाउँदछ. र अवश्य पनि श्रोता कार्यक्रम हल्का फुल्काबाट बिदा लिने समय आइ नै सकेको छ. तपाईँको समक्षमा मैले दाँतबारे यी 20 रोचक कुरा जुन सबैलाई थाहा नहुन सक्छ यो बारेमा चर्चा गरेको छु र अवश्य पनि आज धेरै कुराहरू थाहा हुने मौका पनि भएको छ भन्ने म आशा गर्दछु. यस्तै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि ल्याउने नै छु भन्दै साथ साथै एउटा मिठो गीत राख्नेछु. इन्जोय गर्नुहोला. नेक्स्ट विक भेट्नेछौँ. म सुन्ने पनि बिदा लिनेछु. नमस्ते. बाई बाई.

0: AM FM online apps तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने यो BFBS
1: गोरखा रेडियो हो। घातिङको कृष्णवीर क्षेत्रमा पृथ्वीराज मार्ग अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी चाप परेको छ। गत बुध 10 गते भुटेघुसी र त्रिशुली नदीमा आएको बाढीका कारण पृथ्वीराज मार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो। सड़क सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन्। मुख्य राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक सड़कमा सवारीको चाप थपिएपछि आवागमनमा समेत प्रभाव परेको छ। राजमार्गका विभिन्न स्थानमा सड़क बगाएका कारण मर्मत र पुनः सञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्या वृद्धि भएको हो। काठमाडौँका विभिन्न सार्वजनिक स्थानहरूमा मधेसवासी समुदायलाई लक्षित गर्दै सामाजिक सद्भावमा खलल पुर्याउने र द्वन्द भड्काउने व्यक्ति लेखिएको आरोपमा एकजना पक्राउ परेका छन्। खोटाङ जिल्लाको बाक्सिला नगरपालिकामा 15 हाल काठमाडौँ संकमल बस्ने 35 विशाल गुरुङ पक्राउ परेका हुन्। उनलाई संकमलबाट नियन्त्रणमा दिएको हो। प्रहरीका अनुसार गुरुङले लामो समयदेखि काठमाडौँका सार्वजनिक स्थलहरूमा मधेसी समुदायलाई हच्याउने र घृणा फैलाउने प्रकृतिका शब्दहरू लेख्दै आएका थिए। उनलाई सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा हिरासतमा लिइएको हो। बाढीका कारण मनासलु पदमार्ग अवरुद्ध भएको छ। आज बिहान मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो। बाढीपछि जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनासलु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको छ। बाढीले दुई पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनु भएको छ। उहाँका अनुसार उत्तरी गोर्खाको चुमनुप्री गाउँ परेका चार नामरुङ को बुढी गण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत आयोजना बगाएको छ। बाढीका कारण हालसम्म कुनै मानवीय क्षति भने भएको छैन। यस वर्षको जगदम्बाश्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ। यस्तै मदन पुरस्कार गुठीले 2072 सालको मदन पुरस्कार वीणा जोशीको नेवार समुदायको परम्परागत मुकुण्डो नाचलाई दिने निर्णय गरेको छ। मदन पुरस्कार 2082 लागि उत्कृष्ट 10 कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो। ती उत्कृष्ट कृति मध्ये नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार 2082 प्रदान गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभएको छ। पुरस्कारको राशि 4,00,000 छ। काङ्ग्रेसका नेता रमेश डिकाकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोके काङ्ग्रेस फुट्नबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा बोल्दै लेखक
2: हामीले हदैसम्मको मतदाता अप्नाएर पार्टी मिलाउने हिजो 1 कोसिस गरिराखेका छौँ। झन्डै 1 भइसक्यो, अहिले पनि हाम्रो त्यो प्रयत्न छ। अहिले पनि म भनिराखेका छु त, अहिले पनि उपाय छ, अधिवेशन रोकौँ न। यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है? फेरि यो कुरा प्रश्न भन्नुपर्छ साथीहरूलाई। कुरो अलमल गरेर के अर्थ छैन। अधिवेशन रोकेन भने पार्टी विभाजन, पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ अधिवेशन। त्यसो भए अहिले पनि भन्दै अहिले सर्वोच्चको फैसला पुऱ्याउन त त्यो पनि भनिराखेको छ। यो राजनीति पुरा अब अदालतले यसो भनिहाल्यो, अदालतले एउटा आदेश हाम्रो पक्षमा गर्ने बित्तिकै हो हाम्रो पक्षमा त फैसला आइसक्यो भन्ने। तर मूल मुद्दा त विचाराधीन छ नि, मूल विषय त विचाराधीन छ नि, को आधिकारिक भन्ने कुरा त विचाराधीन छ नि। त्यसो भएको हुनाले अहिले पनि हामी पार्टी मिलाउने कुरामा, भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ। र म के आग्रह गर्न चाहन्छु भने यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ।
1: पृथ्वी राजमार्गको कृष्णवीर खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट 3 87,877 ग्यास सिलिन्डर काठमाडौँ भित्रिएको छ।
3: नेपाल आयल निगमका अनुसार कृष्णभीरमा पहिरो खसेर सड़क अवरुद्ध भएपछि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा ग्यास रिफिल गरेर काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ। कृष्णभीरको सड़क नियमित सञ्चालनमा नआएसम्म तराईका उद्योगबाट ग्यास रिफिल गरेर वैकल्पिक बाटो हुँदै काठमाडौँ ल्याइने निगमले जनाएको छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ।
1: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्रम्पका विशेष दूतबीच क्रेमलिनमा भएको वार्तालाई व्हाइट हाउसले महत्वपूर्ण भनेको छ। स्टिभ विटकफ र जेरार्ड कुश्नरसँग पुटिनको 3 घण्टाभन्दा बढी वार्ता भएको हो। वार्तामा रुस र युक्रेन बीच युद्ध अन्त्य गर्ने विषयमा विभिन्न प्रस्तावमाथि छलफल भएको बताइएको छ। रुस र युक्रेनले वार्ताको क्रममा एकअर्काका राजधानी मस्को र किममाथि आक्रमण नगर्ने सहमति गरेका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

नमस्कार, बीएबीएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा कार्यक्रम सङ्गीत गङ्गाको यो सङ्गीतमय बसाईको साथी म तुलसीको हार्दिक नमन।

त आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम, जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा हाम्रो सामाजिक परिवेशसित कति मेल खान्छ, हाम्रो जीवनसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीहरू राख्ने कार्यक्रम सङ्गीत गङ्गामा फेरि एकपटक तपाईँहरूको सामिप्यमा म सुमधुर नेपाली गीत सङ्गीतको साथमा उपस्थित भइसकेको छु र व्यवसाय अर्थात् कार्यक्रम सङ्गीत गङ्गाको उठान सधैँ जस्तै आज पनि एउटा देशभक्ति गीतबाट गर्न गइरहेछु। देश बोलेको गीतबाट, माटोको सुगन्ध पोखिएको गीतबाट गर्न गइरहेको छु। हामी जहाँ रहौँ जता रहौँ, हाम्रो मन अनि हाम्रो सोच नेपालतिरै हुने गर्दछ। त्यही भएर पनि कार्यक्रम सङ्गीत गङ्गाको उठानमा गीतकार राजु अर्यालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु। गैरे सुरेशको सङ्गीत अनि सत्यराज आचार्य र गायिका निशा देशारको स्वरमा।

हजुर श्रोताहरु, यो माटो प्यारो छ, यो बाटो प्यारो छ। अर्थात् आदरणीय श्रोता, हामी नेपाली यति धेरै स्वाभिमानी र देशभक्ति छौँ जसको हिसाब दुनियाँको कुनै गुणाङ्क गर्ने मेसिनले समेत त्यो नेपाली देशभक्तिको कसिन मापन गर्न सक्दैन, कदापि सक्दैन। र नै त हाम्रो लागि नेपालको माटो प्यारो छ, यहीँका बाटो प्यारो छ, अनि यही माटोमा उब्जिएको ढिँडो र आँटो हामीलाई साँच्चै प्यारो लाग्दछ। यो देश नेपाल छ र नै त हामी छौँ, त्यसैले त हाम्रो चाहना आफू हारेरै भए पनि यो देशले जितोस् भन्ने सधैँ भइरहन्छ। यो ज्यान देशको लागि चढाएर देशलाई खुसी पार्न समेत हामी पछाडि हट्दैनौँ, र चाहना पनि हामीमा अर्को जुनी पाइहालेमा यही देशमा जन्म नपाऊ भन्ने नै हुने गर्दछ हरेक नेपालीको। विभिन्न रीति रिवाज, विभिन्न जात जातिको साझा फुलबारी, यो राष्ट्र नेपालको पहिचान हो। यहाँको पहिरनमा समेत हामी नेपालीत्व भेट्टाउने गर्दछौँ, र नै त हामी भन्ने गर्दछौँ नेपालको जय जय, नेपालीको जय जय भनेर। गीतकार राजु अरियालको गीत रचना, गैरे सुरेशको सङ्गीत, अनि सत्यराज आचार्य र निशा देसारको स्वरमा रहेको देशभक्ति गीतले पनि हो यस्तै यस्तै भाव टिपेको थियो, यस्तै यस्तै बिम्ब टिपेको थियो। र भने श्रोताहरू, सङ्गीतको झन्कार, गीतको भाव अनि स्वरको लहरी राख्ने क्रममा यहाँ म जोडिहाल्छु स्वर सम्राट नारायण गोपाललाई हरिभक्त कटुवालको गीत रचना अनि अम्बर गुरुङको सङ्गीतमा।

आदरणीय श्रोताहरू, मनभित्र मायाको अङ्कुरा बिस्तारै पलाउँदा, कोही कसैको मायाले मनलाई तान्न थाल्दा, थोरै बोल्ने रहर पलाउँदा, सबै थोक बिर्सेर त्यही एउटै मायाको अङ्गालोभित्र कसिन तीव्र इच्छा चाहना उर्लिन थाल्दा, दुनियाँको सबै सबै आग्रह र अनुरोध लत्यारै भए पनि त्यही प्रिय मान्छे रोज्ने चाहनाले बेसरी मनको शान्त तलाउमा हलचल ल्याउन थाल्दा, कुनै प्रिय मान्छेलाई एकाएक सोध्ने अपार चाहना मनभित्र सलबलाउन थाल्दा कस्तो हुन्छ? हो, त्यसैको एउटा सग्लो बिम्ब यहाँ राखेँ मैले हरिभक्त कटुवालको गीत रचना, अम्बर गुरुङको सङ्गीत अनि स्वर सम्राट नारायण गोपालको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यति धेरै मायाको प्रस्ताव आएपछि त्यस्तो मायालाई सङ्गालेर राख्नु र जोगाइराख्नु भने प्रेमीहरूको धर्म चाहिँ पक्कै नै हुने गर्दछ है।

0: SBS गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशाबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: हजुर आदर श्रोताहरू, बीएफएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएफएस गोर्खा रेडियोको यो सङ्गीतमय बसाई, सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक बसाईमा हुनुहुन्छ, साङ्गीतिक उडानमा हुनुहुन्छ। र यसै क्रममा भर्खरै मैले एउटा कालजी गीत यहाँहरू माझमा राखेँ, अम्बर गुरुङको गीत रचना अनि शान्ति ठटालको स्वर र सङ्गीतमा, जुन गीतले श्रोताहरू मायाको सीमित परिधिभित्र रहेर मायाको त्यही मिठो साथ स्वीकार्न चाहनेले मायालाई सम्हालेर राख्न समेत सक्नु पर्दछ है भन्ने एउटा सन्देश दिन खोजेको थियो। हावा तुफान छिरेर अप्ठ्यारोमा पार्दा समेत त्यसलाई नखसाई नछोडी राख्न भने चाहिँ सक्नु पर्दछ, तब मात्र त्यस्ता मायाको साथ टाढा कदापि हुने छैन र भन्नु पनि पर्ने छैन, टाढा नभइदेऊ भनेर, सारा बन्धन तोडेर नगइदेऊ भनेर।

आदरणीय श्रोताहरू, मायाको त्यो मखमली खुसी मनभरि बोकेर आएको त्यो क्षण, त्यो बेला मायाका सबै बेली विस्तार सुनाउन आतुर प्रेमी मनहरू टाढा हुने कल्पनासम्म गर्दैनन्। एक अर्काको नयनभित्र मोती टल्के झै मायाको तस्विर र खुसीहरू टल्केको देख्न पुग्दा मायाको त्यो पागलपन यति धेरै पोखिन्छ नि। हो, त्यसैलाई मनभित्र सजाएर राख्ने बाचा कसम यसै भइ निहाल्दछ। कुसुम गजमेरको गीत रचना, रञ्जित गजमेरको सङ्गीत अनि प्रेमदोष प्रधान र आशा भोसलेको स्वरको गीतले यस्तै प्रेमी लय समातेको थियो। हुन त आदरणीय श्रोता, मायाको यति धेरै मिठासले मनलाई पुलकित बनाइदिएको बेला कुन प्रेमीको चाहना हुन सक्छ आफ्नो प्रिय मान्छेले तिन पाते डाँडा काटेर गइदियोस् भन्ने।

तिनपाती डाँडै काटेर आदरणीय श्रोताहरू मायाले मिठो घरी मनलाई सताइदिँदा मनलाई सताइदिँदा मन दुख्नुभन्दा पनि मायाकी अङ्गालोमा बाँधिन यति आतुर भइदिन्छ नि सायद त्यो त माया गर्नेहरूलाई नै थाहा हुन सक्दछ। अनि त्यसैभित्र घुर्की र छेडछाड भइहाल्दछ र त्यही नै हो साँचो प्रेमको सङ्केत भन्ने एउटा भाव थियो प्रस्तुत गीतमा कमल थापा अर्थात् गीतकार कमल थापाको सम्बोजित बास्कोटाको सङ्गीत अनि अनुराधा पौडवालको स्वरमा। वास्तवमा श्रोता जसरी पवनले सुगन्धित फुललाई चुमेर रमाउँछ नि हो त्यसरी नै प्रेमिल मनहरू पनि वैश्यको गीतमा यति धेरै लुलाइदिन्छ यति धेरै रमाइदिन्छ नि सायद त्यसको जानकारी यहाँ गीतकार रत्न शमशेर थापालाई भएको हुनुपर्दछ सङ्गीतकार शक्ति बल्लभलाई भएको हुनुपर्दछ अनि गायक प्रकाश श्रेष्ठ र गायिका सुकमित गुरुङलाई।

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
3: हजुर आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो साप्ताहिक प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक लहरमा हुनुहुन्छ तपाईँ। यो क्षण यो बेला र साथमा छु म तुलसी। आदरणीय श्रोताहरू, सङ्गीत गङ्गा गीत सङ्गीत र स्वरको त्रिवेणी जाम हो। स्वरको लयसँगै सङ्गीतको झन्कार अनि गीतको भावहरू राखिरहेको छु र यसै क्रममा भर्खरै मैले प्रकाश श्रेष्ठ र सुकमित गुरुङको स्वरमा रहेको एउटा सुमधुर गीत राखे, रत्न शमशेर थापाको गीत रचना शक्ति बल्लभको सङ्गीतमा। र सुधार, जुन गीतले मखमली मायाभित्र हराइसकेका दुई प्रेमीहरू त्यो मिठो अतीतमा समेत यति धेरै लठ्ठ र लालयित बन्न पुग्दा पवन पनि जिस्के जस्तै लागिदिन्छ ती प्रेमी मनहरूलाई, अनि मौसम पनि जिस्केर मिठो रमझम बीचमा पुर्याइदिँदाको एउटा भाव बोलेको थियो। सायद यसैले पनि हुन सक्दछ प्रेमी मनहरू यति धेरै मायाको संसारमा मायाको सागरमा चुर्लुम्म डुबेपछि हिमाल सरी बिस्तारै अग्लिँदै जाने पनि।

आदरणीय श्रोताहरू, मायाको त्यो विश्वास, त्यो समर्पण बिस्तारै अग्लिँदै जाँदाखेरि प्रेमी मनहरू वास्तवमा एक अर्कालाई सम्हालिन यति आतुर भइदिन्छ भन्ने भावको यो गीत राखेँ मैले। चेतन कार्कीको गीत रचना अनि गोपाल जुन

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma pan host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार 1341 जनाको शव भेटिएको हो। भेटिएका मध्ये 98 जनाको मात्र शव पहिचान गरेर मृतकका आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अब 4996 जना सम्पर्कविहीन।

0: छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13,104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3,652 जना होल्डिङ सेन्टरमा छन् भने बाँकी आफ्नो घर गएका छन्। भोटेकोसी बाढीको कहरपछि अहिले सिङ्गो देश नै बाढी पीडितलाई राहत र सहयोगका लागि जुटेको छ। यति बेला विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आफ्नो क्षेत्रबाट सहयोग र उदाहरण छोडेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट 25 जनाको एउटा युवा समूहले स्वतस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ। टोलीका प्रमुख राजु बस्गाई,
1: हामी गएको चाहिँ गल्ती गैरनी भन्ने ठाउँमा, यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू, अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 वटा प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि 2 रुम चाहिँ हामी 25 जना गएको थियौँ, कन्टिन्यू 5-6 घन्टा काम गरेर 2 रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजस्तो रहेछ, अनि त्यसरी गरेर आयौँ।
0: हजुर, स्वतस्फूर्त रूपमा जानुभयो?
1: स्वतस्फूर्त रूपमा, यस्तो भयो, यस्तो दुःखद घडीमा जति सकिन्छ, कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ। त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ, जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए 2 दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिन दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
0: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
1: तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था, अनि इनारहरू भक्साउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन, अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्टर्ब भएको छ पाइपहरूको लाइनहरू। मेन भनेको एकदम पानीको आवश्यकता हो। लघु खाद्यान्नहरू त लघु कोही संस्था कोही व्यक्तिहरूले अभिवन सरकारबाटै पनि लघु गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मान्छे।
0: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ?
1: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अन्तिममा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
0: रसुवाको बाढीमा हराइरहेका महोत्तरीका विकास यादवको परिवारले आफ्ना छोरा खोजिदिन गुहार मागेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
2: जनकपुर धामदेखि करिब 8 किलोमिटर दक्षिण पश्चिममा रहेको महोत्तरीको पिपरा गाउँपालिका वार्ड नम्बर 3 यतिखेर एउटै चर्चा छ। इन्जिनियर विकास कुमार यादवको अवस्था के छ? भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढीमा हराइरहेका 5,000 जनामा त्रिशुली 3A कार्यरत इन्जिनियर विकास कुमार यादव पनि छन्। अनहोनीको आन्धीले सशंकित उनको परिवारमा ठुलो वज्रपातको संकेतले चिन्ता छ। सयौं बालबालिकाको भविष्य सवारेका अवकाश प्राप्त शिक्षक शम्भुनाथ यादव अहिले छोरा विकास हराएको पीडामा छन्। मनमा आस रहे पनि विश्वास कम हुँदै गएको शम्भुनाथ आफ्नो छोरा त्रिशुली 3A फसेको दिनदेखि बेचेन छन्। बढ्दो दिन सँगै विकासको परिवारको पीडा असह्य बन्दै गएको छ। सरकारले कुनै उपाय लगाएर छोराको उद्धार गरिदिने आस भने शम्भुनाथको कायमै छ।
3: उद्धार गरेकोदेखि
2: नेपाल विद्युत प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत विकास श्रीमती इन्दिरा र छोरीसँगै रसुवामै बस्नु भएको थियो। भदौ 10 गते बिहान करिब 6:30 ड्युटीमा निस्केका विकासको श्रीमती इन्दिरासित बिहान 8:30 अन्तिम पटक व्हाट्सएपमा कुरा भएको थियो। खोज उद्धारमा ढिलाइ हुँदा श्रीमान बाहिर आउन नसकेको श्रीमती इन्दिरा यादवको गुनासो छ।
4: उहे त 4 दिन तक त ढिले कदेलके सरकार गर्ने, अब 4 दिनको बादे कोनो थियो केलके, नै त 4 दिन ढिलो नै कैने रहते त लगभग हमरा सबके सर निकलि गेल रहते 4 दिन पहिने आइते।
2: छोरा सकुशल घर फर्कियोस भन्ने आसमा बुवा आमा मन्दिरमा पूजा पाठ गर्दै हिँडेका छन्। विकासको अवस्था बारे बेखबर पड़ोसीमा पनि सरकारले अधावधि गरिरहेको विनाशकारी बाढी सम्बन्धी सूचनाले कौतूहलता बढाएको छ। सुरुदेखि पढाइमा अब्बल विकास गाउँ समाजको मात्रै होइन देशकै धनहार र ऊर्जावान सम्पत्ति रहेको टिप्पणी उनका पडोसीहरूको छ। सरकारले उनको खोज र उद्धारमा देखाउनु पर्ने तदारुकता नदेखाएको गुनासो विकासका पडोसी समेत रहनुभएका वार्ड नम्बर 3 का वडा सदस्य कमलेश ठाकुरको छ।
3: विकासको जल्दी से जल्दी खोज उद्धार होस् होइन, हाम्रो वार्डको बहुत एगो हनहार लगा छ, खोज उद्धारमा कनि ढिलाइ जका देख रहल छु कि खास होब पर्दै।
2: भसुवाको बाढीले कयौं परिवारको चिराग खोसेको छ भने कयौंको सुहाग।
0: कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोकी कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दुधारा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटमा बोल्दै नेता लेखक
5: हामीले अझैसम्मको लचकता अप्नाएर पार्टी मिलाउने हिजो एक वर्षदेखि कोसिस गरिराखेका छौँ, झन्डै एक वर्ष भइसक्यो। अहिले पनि हाम्रो त्यो प्रयत्न छ, अहिले पनि म भनिराखेका छु त, अहिले पनि उपाय छ, अधिवेशन रोकौँ न आफ्नो। यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है, फेरि यो कुरा प्रष्ट भन्नुपर्छ साथीहरूलाई, कुरो अलमल गरेर के अर्थ छैन। अधिवेशन रोकेन भने पार्टी विभाजन, पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ अधिवेशन। त्यसो भए अहिले पनि भन्दै अनि सर्वोच्चको फैसला पुरा हुन्छ त, त्यो पनि भनिराखे। यो राजनीति पुरा अब अदालतले यसो भनिहाले, अदालतले एउटा आदेश हाम्रो पक्षमा गर्ने बित्तिकै हो हाम्रो पक्षमा त फैसला आइसक्यो भन्ने, तर मूल मुद्दा त विचारा दिन्छ नि, मूल विषय त विचारा दिन्छ नि, को अधिकारी भन्ने कुरा त विचारा दिन्छ नि। त्यसो भएको हुनाले अहिले पनि हामी पार्टी मिलाउने कुरामा, भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ। र म के आग्रह गर्न चाहन्छु भने यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ।
0: अब खबर फटाफट।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षमा 18 लाख परिवार लाभान्वित, 39 अर्ब खर्च हुँदा 23 लाख भन्दा बढीले रोजगारी पाए। वीरगंजको क्यासिनोमा प्रहरी छापा, 8 जना पक्राउ, नेपालीलाई जुवा खेलाएको आरोपमा कर्मचारी सहित अनुसन्धान अघि बढ्यो। भोजपुरको टेम्के मैयोका 137 महिलाको निशुल्क स्तन तथा पाठेघर क्यान्सर परीक्षण, परीक्षणका क्रममा 2 महिलामा क्यान्सरको प्रारम्भिक शंकास्पद लक्षण भेटियो। सर्लाहीको नाडीमन तालमा पुनः बढ्दै पर्यटकीय चहल पहल, संरक्षण र व्यवस्थापनमा कमजोरीले पर्यटन प्रवर्धनमा चुनौती। सामाजिक सञ्जालबाट सिकेको ज्ञान व्यवहारमा उतार्दै कपिल वस्तुका किसान रामप्रसाद बेलवासे ड्रागन फ्रुटको खेती थाले, बजार र राम्रो मूल्य पाएपछि व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जेरार्ड कुश्नर युक्रेनको राजधानी किएव पुगेका छन्। रुसले युक्रेनमाथि पूर्ण स्तरको सैन्य आक्रमण शुरू गरे यता अमेरिकी उच्च अधिकारीहरूको यो पहिलो किएव भ्रमण हो। युक्रेन रुस युद्ध अन्त्यका लागि भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूका बीच दूतहरू किएव पुगेका हुन्। यसअघि हिजो उनीहरूले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए। किएवमा रहेका बीबीसी संवाददाता जेम्स ल्यान्डल।
7: President Zelensky said he's spoken to both Mr. Witkoff and Mr. Kushner yesterday, and he was ready for what he calls substantive discussions. The White House said they were looking forward to equally productive talks that they'd had in Moscow yesterday. Both sides say that the US negotiators and envoys are coming with ideas for what they call next steps, but the language is opaque, it is very vague, nobody knows what the detail is.
0: लगातार तेस्रो जितसहित नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हराएको हो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर पूरा गरेको हो। यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। एसिसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, कुवेत, ओमन, कतार र सिङ्गापुर छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनल पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
8: यो बीएफबीएस गोर्खा रेडियो हो। परदेशीको सन्देश।

0: कार्यक्रम पढ्दैछको सन्देश सुरु भइसकेको छ। यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र अभिवादन पटकाउँछु। मेरो नाम हो निशा गुरुङ र आज पनि हामी दुईजना दिदी बहिनी आएका छौँ। दिदी नमस्ते।
1: नमस्ते नमस्ते निशा, अनि यतिखेर सम्पूर्ण हाम्रा आदरणीय श्रोतालाई हार्दिक स्वागत अनि नमस्कार टक्र्याउँछु। म मीना थापा।
0: हजुर, एक हप्ताको अन्तरालपछि हामी आइसकेका छौँ। आशा गर्छौँ हाम्रा सम्पूर्ण श्रोता आराम कुशलै हुनुहुन्छ र हामी पनि एकदमै ठिकठाक छौँ भन्नुपर्छ है दिदी।
1: हजुर हजुर, पक्कै पनि हामी पनि आरामै छौँ भन्नुपर्छ र हजुरहरू पनि सम्पूर्ण जहाँ जहाँ हुनुहुन्छ आरामै हुनुहुन्छ होला, कुशलै हुनुहुन्छ होला भन्ने आशा राख्छौँ होइन।
0: अवश्य पनि हजुर, यही आशा र विश्वासको साथमा अब भने कार्यक्रमतर्फ लाग्नुपर्छ र सुरुवातमा हामी ठेगाना भन्छौँ र यो हप्ता भने एकदमै विध्वंसकारी भुटेकोसीमा बाढी आयो र निकै हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू र पर्यटकहरूले पनि ज्यान गुमाउन पर्यो होइन। एकदमै दुःखद घटना घट्यो, अप्रत्याशित रूपमा आएको यो बाढी, प्राकृतिक प्रकोप नै भन्छौँ हामी होइन दिदी,
1: र
0: विनाशकारी यो बाढीले गर्दा धेरैभन्दा धेरै हाम्रा दाजुभाइ दिदीबहिनीहरूको घर परिवार बिछोडिन पर्यो र एकदम दुःखदायी घटना घट्यो। जति पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो उहाँहरूको आत्माको चिर शान्तिको हामी कामना गर्छौँ। कार्यक्रममा हामी सुरुवातमा ठेगाना भन्छौँ।
1: हजुर हजुर, निशाले भन्नुभयो जस्तै एकदमै दुःखदायी घटना घट्यो होइन, त्यसैले पनि हामी आज अलिकति मन पनि एकदमै भारी बोकेर यहाँ समक्ष आएका छौँ र जति पनि अहिले त्यो घटनामा ज्यान गुमाउनु भयो होइन, सबै कुरा गुमेको छ अहिले भन्न पनि एकदमै मन एकदमै भारी हुन्छ। के गर्नु अब, हामी बाँचेकोले त पक्कै पनि यो घटना देख्दा एकदमै गाह्रो पनि हुन्छ। जे हो, सबै अब जति पनि यो घटनामा ज्यान गुमाउनु भयो सबैलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्छौँ र बाँचेकाहरू हुनुहुन्छ, घाइतेहरू हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ र अहिले त एकदमै गाह्रो पनि भइरहेको छ निशा होइन। जे होस्, यो घटनालाई हामी एकदमै गाह्रो मान्दै अगाडि बढौँ। अगाडि बढ्ने क्रममा हामी ठेगाना दिन्छौँ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, BFBS नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। BFPO ठेगाना भन्छौँ, BFBS नेपाल, HQBGN, BFPO4। हाम्रो इमेल आइडी छ bfbsgorkha@bfbs.com र फेसबुक आइडी छ, तपाईँले BFBS सर्च गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 54280553634 र 54339330 हाम्रो फोन नम्बर हो।
0: हजुर, तपाईँ हाम्रा सम्पर्क नम्बर र ठेगाना जुनै पनि माध्यमबाट तपाईँले यहाँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र पत्र पठाउन सक्नुहुन्छ। पहिलो पत्र मेरो हातमा परेको छ, 15 दिनपछि आउनुहुने हाम्रा दाजु पोखरी कान्छा होइन, राजेन्द्र बान्तवा राई। हजुर, उहाँको निकनेम पोखरी कान्छा भनेर हामीले राखिदिएका छौँ, उहाँले आफै पनि भन्नुभएको थियो दिदी
1: हो नि।
0: हजुर, सुरुवातमा उहाँलाई के भन्नुहुन्छ दिदी?
1: हजुर, राजेन्द्र बान्तवा राई दाजु आउनु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत भनौँ, सन्चै आरामै हुनुहुन्छ होला र हामीलाई यसरी साथ दिन आउनुहुन्छ, एकदमै खुसी लाग्छ, फेरि पनि आउनु भएको रहेछ, यहाँलाई फेरि पनि स्वागत भन्दै अगाडि बढाउने छ।
0: हजुर, आम नेपाली जो पनि हुनुहुन्छ, जहाँ पनि हुनुहुन्छ, उहाँहरू सबै सबैलाई एकदमै दुःख भएको छ अथवा भनौँ एकदमै उहाँहरूलाई चाहिँ सङ्कट परेको छ है दिदी। लेख्नु भएको छ, खोइ कसरी सुरुवात गरौँ यस पटकको सन्देश, औँला रहेका छन् अनि मन स्थिरमा छैन, त्यही भए पनि श्रद्धाञ्जली पढाउँदैछु भनेर चाहिँ उहाँले शोक सन्तप्त परिवारप्रति समवेदना र जति पनि मृतक हुनुहुन्छ विनाशकारी बाढीमा परेर जति पनि व्यक्तिहरूले ज्यान गुमाउन पुगे उहाँहरूप्रति उसले श्रद्धाञ्जली अर्पण गर्दै यो पत्र लेख्नु भएको छ दिदी।
1: हजुर हजुर,
0: उहाँ लेख्नुहुन्छ, भोटेकोसीको विध्वंसकारी, अझ भनौँ म यसलाई हिमाली सुनामी भन्छु, यस सुनामीमा परेर हजारौँ व्यक्तिहरू शहादत हुनु भएको छ, साथै हजारौँ बेपत्ता भएका छन्। उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। सयौं घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। शोकाकुल परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना टक्र्याउँछु अनि सहन सक्ने शक्ति भगवानले दियोस् भनी भगवानसँग प्रार्थना गर्दछु भनेर उहाँले निकै मार्मिक तरिकाले यस सन्देशको शुरूआत गर्नुभएको छ।
1: पक्कै पनि राजेन्द्र बान्तवा राई दाजुले पनि सही भन्नुभएको छ। एकदमै गाह्रो छ अहिले होइन, बोल्नलाई पनि एकदमै गाह्रो हुन्छ कि, भावुकता हुन्छ, कसरी व्यक्त गर्ने, कसरी वर्णन गर्ने भन्ने कुरा नै कहाँदेखि सुरु गर्ने भन्ने नै थाहा हुँदैन। दाजु हजुरले पनि यस्तै भन्नुभयो, जे भए तापनि बाँच्ने मान्छेहरू त अब जसरी भए पनि अगाडि बढ्नु पर्यो होइन। त्यसैले हजुरले पनि सबैलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको रहेछ र जति पनि घाइतेहरू हुनुहुन्छ उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गरौँ हामी सबैले।
0: हजुर, अब देश विदेशमा छरेर बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरू मात्र होइन, होइन अब हाम्रा जति पनि छिमेकीहरू हुनुहुन्छ है, छिमेकी देशका जति पनि नागरिक हुनुहुन्छ उहाँहरूले पनि मद्दत पढाउनु भएको छ दिदी,
1: धेरैले
0: एकदमै राहत सामग्रीहरू पढाउनु भएको छ, उहाँहरूलाई पनि हामी धन्यवाद दिन्छौँ है। किनभने मानवता हो नि त होइन, एउटा ह्युमेनिटी हो, उहाँहरूले हामीलाई मद्दत गर्नु भएको छ। भोलि पर्सि यो दुःख अरू ठाउँमा पर्न सक्छ, फेरि हामी मद्दत गर्छौँ
1: होइन त,
0: हजुर। त्यसैले भन्ने गर्छ नि, लाइफ इज अनप्रेडिक्टेबल होइन, त्यसैले तपाईँले यदि भोलि गर्छु, भोलि खान्छु, भोलि लगाउँछु भनेर राख्नुहुन्छ भने त्यो भोलि नआउन पनि सक्छ। त्यसैले जे जस्तो अहिले तपाईँले सोच्नुहुन्छ, जे गर्न चाहनुहुन्छ, जे खान मन लाग्छ र जे लगाउन मन लाग्छ तपाईँले अहिले नै लगाउनुपर्छ,
1: आज नै गर्नुहोस्।
0: हामीलाई पहिला भन्ने गर्नुहुन्थ्यो हाम्रा मुवाहरूले आमाहरूले होइन, के भन्ने गर्नुहुन्थ्यो भने अलिकति साँच्नुपर्छ होइन, लुगा पनि अलिकति हुन्छ नि अकेजन्सहरूमा लगाउनुपर्छ, साँच्नुपर्छ, नयाँ लुगाहरू लगाइहाल्नु हुँदैन भनेर चाहिँ भन्नुहुन्थ्यो कि। तर अहिलेको स्थितिमा के छ भने दिदी, अब त्यो नयाँ लुगा लगाउनको लागि समय आउला या नआउला, अकेजन आउला या नआउला के थाहा होइन, भन्नै सक्दैन, किनभने भोलि कसैले पनि देखेको छैन। त्यसैले तपाईँले साँचेर राखेको जति पनि सामानहरू छ के थाहा त्यो प्रयोग गर्न सकौँला या नसकौँला। त्यसैले आज जे छ, आज जे तपाईँलाई खुसी लाग्छ त्यो काम गर्नुहोस्, जे लगाउन तपाईँलाई मन लाग्छ त्यो लगाउनुहोस्। म त त्यही गर्छु दिदी अहिले त होइन, र यो नयाँ नयाँ लुगाहरू लगाउने व्यक्तिहरूको सोच पनि नयाँ हुन्छ अरे कि दिदी,
1: पक्कै पनि
0: प्रगति पनि छिट्टै हुन्छ अरे,
1: भोलि के होला कसो होला गर्दा गर्दै समय गइसक्या हुन्छ, तर आफूले केही गर्न सकिँदैन, लगाउन पाएको पनि हुँदैन, मजाले खान पाएको हुँदैन, घुमघाम रमाइलो केही पनि छैन, त्यसकै लाइफ गयो जस्तो लाग्छ क्या।
0: हजुर,
1: त्यसैले जे छ आज नै गर्नुहोस् होइन, जे लगाउन इच्छा छ, घुम्न इच्छा छ गर्नुहोस् भन्न चाहन्छु म पनि।
0: अब सानो बेलामा पैसा थिएन, उमेर थियो होइन, अनि जे चिज पनि लगाउन खान मन लाग्थ्यो तर त्यो बेला पैसा हुन्थेन, अब अहिले पैसा छ, उमेर छैन,
1: समय छैन,
0: हजुर हजुर, सबैलाई फिल हुन्छ, हजुर, त्यो फिल नहोस् भन्ने हिसाबले अहिले तपाईँसँग जे छ जस्तो अवस्थामा तपाईँ रमाउन सक्नुहुन्छ चाहनुहुन्छ त्यो गरेर छाड्नुहोस् भन्छौँ हामी अनि दिदी। अब यही विषयमा रहेर हाम्रो दाजु राजेन्द्र बान्तवा राईले यहाँ मार्मिक कविता पनि कोर्नु भएको छ है, यो कविताको टुक्का भन्छु म चाहिँ। उहाँ लेख्नुहुन्छ, कतै कमाएका धन बगे कतै रिसाएका मन बगे, कतै कमाएका धन बगे कतै रिसाएका मन बगे, कतै उधारा हिसाब बगे कतै हजारौँ सपना बगे, कतै सम्झनाका पाना बगे कतै आश र बास बगे, कतै सहर बगे कतै रहर बगे, अन्तमा बाँकी के नै रहे न घर न भर, आँखाभरि केवल आँसु मात्रै रहे, आखिरी यी जिन्दगीको देह के नै रहेछ र, अब केवल आशा मात्रै बाँकी रहे, कोही त भेटिन्छ कि कोही त फर्किन्छ कि भनी आशा सिवाय आशा सिवाय।
1: एकदमै मनै छुने खालको।
0: गत हप्ता भुटेको सिकुरी देवी दारक बाढी नभई हिमाली सुनामी भनेर म त्यस दुर्घटनालाई भन्छु, किनभने सन् 2004 इन्डोनेसियाको नजिकैको महासागरको सामुद्रिक भूकम्प सुनामी नामाङ्कनले सेकेन्डको भरमा लाखौँ मानिसको मृत्यु भएको थियो र भदौ 10 जुन बाढी रहेको छ भुटेकोशीमा आएको विध्वंसकारी बाढी, यो पनि हिमालय सुनामी नै भन्छु म, र त्यो भिडियो हेर्दा अझै पनि मुटु हल्लिन्छ अनि आङ जिरिङ्ग हुन्छ। यो काली लाग्दो कालो दिन सम्झिँदै यो मन अत्तालिन्छ। हामी नेपाली, हाम्रो राष्ट्र अहिले शोकमा डुबेको छ, यो बेला मुलुक रोइरहेको बेला एक अर्कामा छेडखानी नगरौं, ती हजारौं मृतकहरूको आत्माले सराप्नेछन्। बरु जे जति सकिन्छ सहयोग गरौं, आर्थिक नैतिक वा कुनै माध्यमबाट जसरी सकिन्छ त्यसरी नै मदत गरौं भनेर एकदमै राम्रो सन्देश दिनुभएको छ। आजको सन्देशबाट आफन्तलाई सम्झने होइन, ती हजारौं मृत्युवरण गर्नुहुने व्यक्तिहरूको सम्झनामा यस गीत मार्फत श्रद्धाञ्जली अर्पण गर्छु। र गीत रहेको छ 1974 AD को सम्बोधन तिमीलाई गर्दैछु म। यो गीत मार्फत सम्पूर्ण मृतकहरूलाई सम्झन चाहन्छु र परदेशीको सन्देशका सम्पूर्ण साथीहरू, यसपटक मैले सम्झना मात्र ती हजारौं मृतकहरूलाई गरे र बेपत्ता भएका व्यक्तिहरूलाई समर्पित गरे, माफ गर्नुहोला भनेर लेख्नु भएको छ। अवस्थ नमस्कार, राजेन्द्र भान्तवराई पोखरी कान्छा फेल्थम युकेबाट भनेर उहाँले पत्र टुङ्ग्याउनु भएको छ।
1: हजुर, राजेन्द्र बान्दवा राई दाजुलाई धेरै धेरै धन्यवाद छ यसरी आउँदै गर्नुहोला समय मिल्यो भने। र आज एकदमै उहाँले भन्नुभयो जस्तै गरेर सबै जति पनि ज्यान गुमाउनु भएकाहरू हुनुहुन्छ उहाँहरूलाई सम्बोधन गर्दै यो 1974 AD को यो गीत हामीले भनौँ उहाँले नै रोज्नु भएको छ।

0: सम्बोधन तिमीलाई गर्दैछु म 1974 AD को यो गीत एड्रियन प्रधानज्यूको आवाजमा रहेको थियो श्रोता र यस गीतका मागकर्ता हुनुहुन्छ राजेन्द्र बान्तवा राई पोखरी कान्छ उहाँ चाहिँ फिल्थम लन्डनमा बस्नुहुन्छ र नेपालको ठेगाना उहाँको भोजपुर हो हजुर आज भने भुटेकुसी बाढीमा जति पनि ज्यान गुमाउनु भयो मृतकहरूको सम्झनामा हामीले यो गीत राखेका थियौँ र उहाँको पत्र पनि विशेष गरी मृतकहरू र घाइतेहरूको लागि समर्पित थियो हजुर दाइलाई धन्यवाद भन्दै अब भने हामी दोस्रो पत्रतर्फ लाग्छौँ दिदी
1: हजुर निशा अब हामी फेरि पनि अगाडि बढौँ बढ्ने क्रममा हाम्रा सधैँ सधैँ आउने दाजु हुनुहुन्छ छवि थापा बेलायत फोक्सटन केनमा बस्नुहुन्छ र नेपालको ठेगाना भने पम्पुका गुल्मी हङ्सरा हो उहाँ लेख्नुहुन्छ आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाईमा दर्शन नमस्कार साथै पाँच औँलाको गोर्खे सलाम र सञ्चालिकाहरू दिदी सुसन बाला बहिनी निशा मिना लगायत सम्पूर्ण काठमाडौँ BFBS गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडी दश औँलाको हार्दिक नमस्कार भनेर भन्नुभएको छ निशा
0: हजुर नमस्कार छ छवि दाई कार्यक्रममा स्वागत छ र अब त बिस्तारै बिस्तारै तिज पनि लाग्न लाग्यो हुन त अब यो दुःखद घडीमा तिज रमाइलोसँग मनाउने भनेर हामीले त्यति साह्रो सोच्न सकेका छैनौँ होइन दिदी तर पनि तपाईँ तिजको मुखमा नै आउनु भएको छ कार्यक्रममा फेरि पनि स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ
1: अनि उहाँ लेख्नुहुन्छ परिचय भन्नुपर्दा छवि थापा नेपालको घर गुल्मी जिल्ला हङ्सरा पम्फुका र हाल भने कर्मभूमि बेलायतको फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु सम्झना भन्नुपर्दा विशेष मलाई सधैँ सम्झनुहुने मेरा नम्बरी कृष्ण चामलिङ उहाँका परिवारहरू स्वदेश र विदेशका विभिन्न ठाउँमा छरिएर बस्नुभएका सबै मेरा परिवारहरू आफन्तजनहरूमा साइनो अनुसारको ढोक आशीर्वाद छ माया र अनि मिठो सम्झना छ जीवनसाथी गीता लगायत सम्पूर्ण मेरा परिवारमा मुटुभरिको न्यानो माया अनि धेरै आशीर्वाद छ अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर पुन भक्त राई यमदास मुलिछा राजेन्द्र बान्तवा राई प्रेमध्वज गुरुङ मदन लिम्बू जसले संसारको जुनै देश गए पनि BFBS गोर्खा रेडियो सुनिरहनुहुन्छ र नेपालमा रहनुहुने अरुण नदी खत्री युक्त प्रसाद श्रेष्ठ अमर निर्दोष सुषमा सुस्केरा दर्पण देविका राई सरस्वती राई जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नु हुने नहुने सम्पूर्ण परदेशीको सन्देशलाई माया गरिरहनुहुने सबैलाई मिठो सम्झना अन्तमा विशेष गरी रेडियो नेपाल BFBS गोर्खा रेडियो काठमाडौँ ब्रुनाई बेलायतका सम्पूर्ण परिवारहरूप्रति हार्दिक धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु फेरि पनि आउने बाचा गर्दै आजलाई भने बिदा हुन चाहे धन्यवाद भन्नुभएको छवि थापा बेलायत फोक्सटन केनबाट हामीलाई पत्र लेख्नु भएको थियो
0: हजुर छवि दाई धेरै धेरै धन्यवाद छ कार्यक्रममा यसरी नै आउँदै गर्नुहोला हामीलाई सम्झँदै गर्नुहोला विशेष गरी तपाईँ लगायत भाउजू अनि तपाईँका परिवारप्रति पनि हरितालिका तिजको शुभकामना छ र नेपाल आउनुहुँदाखेरि हामीलाई भेट्न आउनुभएको थियो एकदमै खुसी लाग्यो र फेरि पनि नेपाल आउँदाखेरि यहाँ स्टुडियोमा आउन नभुल्नुहोला कि कसो दिदी
1: पक्कै पनि आउनुहुन्छ नि दाई एकदमै रमाइलो हुनुहुन्छ होइन नेपाल आउनुभयो हामीलाई पनि भेट्नुभयो एकदमै खुसी लाग्यो दाजु फेरि पनि आउनु
0: हजुर दिदी हजुर अब देशमा अहिले धेरै दुःख भइरहेको छ है दिदी र सबै सबैजनाको आँखामा आँसु छ मनमा पीडा छ त्यसैले हामीले आज कर्ण दासले गाउनु भएको बिस्तारै छायो बोलको गीत राखिदिएका छौँ र छवि दाई लगायत सम्पूर्ण हाम्रा श्रोता जति पनि अहिले कार्यक्रम सुनेर बस्नु भएको छ उहाँहरूप्रति पनि हामी समर्पित गर्छौँ र यो भन्दा भन्दै फेरि पनि हामी मृतक आत्माहरूप्रति चिर शान्तिको कामना पनि गर्छौँ र घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ

0: is Gorkha Radio.
1: तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम परदेशीको सन्देश. हजुर, बीएफबीएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश हरेक आइतबार रेडियो नेपालको ध्वनि तरङ्गबाट प्रसारण हुन्छ. आइतबार 12 बजेको समाचारपछि प्रसारण हुन्छ र यो छोटो विश्रामपछि पुनः स्वागत तथा अभिवादन गर्छु. मेरो नाम हो निशा गुरुङ र मलाई साथ दिँदै हुनुहुन्छ दिदीले.
2: मेरो नाम हो मीना थापा.
1: हजुर, हामी दुवैजना छोटो विश्राम लिएर आइसकेका छौँ र अन्य स्थानमा भने हामी विश्राम लिँदैनौ, केवल हामी केमा लिन्छौँ त रेडियो नेपालमा मात्र, होइन दिदी? हजुर हजुर. अब हामी फेरि पनि ठेगाना भन्छौँ दिदी.
2: हजुर, यो छोटो विश्राम पछि फेरि पनि ठेगाना भन्न गइरहेका छौँ. ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल SQBGN BFPO4, र हाम्रो इमेल आइडी छ bfbsgorkha@bfbs.com, र फेसबुक आइडी छ बिएफबिएस गोर्खा. तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ. र हाम्रा फोन नम्बरहरू छन् 54-28-055-54-37-364 र 54-33-930 हाम्रो फोन नम्बर हो.
1: हजुर, यी त भए हाम्रा ठेगाना. अब हामी अगाडि बढ्नुपर्छ दिदी, र छोटो विश्राम पनि हामीले लिएर आइसकेका छौँ, होइन? कफीको 2-3 चुस्की मात्र लिन पायौँ हामीले. अब भने कार्यक्रम सकेर मात्र जानेछौँ चिया र कफीको लागि.
2: हजुर हजुर,
1: हाम्रा श्रोताले भर्खरै खाना खाएर आराम गरिराख्नु भएको छ नेपालमा भने, होइन? र अन्य स्थानमा त अब उहाँहरूको टाइम अनुसार समय अनुसारको कामहरू गरिराख्नु भएको छ. बिएफबिएस गोर्खा रेडियोबाट पनि तपाईँले सुन्दै हुनुहुन्छ भने कार्यक्रम परदेशीको सन्देश आइतबार मात्र होइन शनिबार पनि सुनिसक्नु भएको छ, है दिदी? हजुर, अर्को चरणमा हाम्रा एकदमै नियमित श्रोता आउनु भएको छ. हाम्रा नियमित श्रोता ओममणि सापकोटाजीले आफ्नै आवाजमा सन्देश रेकर्ड गर्नुभएको छ दिदी, है? र उहाँले एउटा मिठो गीत पनि रोज्नु भएको थियो, र त्यो गीत भने मैले पाउन सकिनँ, त्यसैले हामीले आज भने रिमा गुरुङ होडाले गाउनु भएको कसको आँखा लाग्यो बरै बोलको गीत राखिदिएका छौँ. आशा गर्छौँ उहाँलाई मनपर्छ नै होला. त्योभन्दा अगाडि हामी के गरौँ दिदी, उहाँको सन्देशमा लागौँ?
2: पक्कै पनि उहाँले यो गीत मन पराउनु हुन्छ भन्दै उहाँको सन्देशतर्फ लागौँ निशा.
0: BFBS गोर्खा रेडियो.
3: ओममणि सापकोटा गैंडाकोट 13 BFBS गोर्खा रेडियोमा कार्यरत मित्रहरू निशा गुरुङ, विनोद ध्वज खड्का, सुसन बाला राई, मीना थापा, नरगंग गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा मिठो सम्झना साथै नमस्कार. साथै रेडियो नेपालमा जति पनि कार्यरत आरजेहरू हुनुहुन्छ सम्पूर्णमा मिठो सम्झना साथै नमस्कार. साथै आफ्नो जन्मभूमि छोडी विदेशको दूर दराजमा छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा मिठो सम्झना साथै नमस्कार. र म केही मित्रहरूको नाम दिन गइरहेको छु. नरेन्द्र रिमाल स्याङ्जा बिरुवा, पम्पा गौतम कञ्चनपुर भीमबस्ती 11, पूर्णिमा राणा नवलपुर विनय त्रिवेणी, सुखराम लामा दक्षिणकाली, रामपुकार राय रौतहट, अरुण नदी खत्री पार्सीकोट, धनवीर पुण्याग्दी घोडेपानी, नगेन्द्र रिजाल बिमला एम्फु, मुना राई लिम्बू धनकुटा, सार्दन महत्तो नवलपुर धजासेरी, जीवन सहयात्री काभ्रे, गणेश श्रेष्ठ रूपन्देही, रामबहादुर खड्का पूर्वी चितवन जिरणा खैरणी, राजेन्द्र बन्तवा राई पोखरी कान्छा भोजपुर, राजाराम राय माझी पालुम शिखरकोट मकवानपुर, अम्बर निर्दोषी पर्साको छोरी विजय बस्ती, शङ्कर मान परियार पोखरा, महेन्द्र गुप्ता, रत्नबहादुर थापा मोरङ सोल्टीपुल भन्दै म हजुरको यस बसाइबाट बिदा हुन्छु. बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, सङ्गम शरणम गच्छामि बुद्धस्तो.

0: कसको आँखा लाग्यो भरै हजुर मेरो खुसी माथि भनेर रिमा गुरुङ होडा भन्दै हुनुहुन्थ्यो। यो दुःखमा हुँदा हुँदै पनि अब कार्यक्रमलाई अगाडि बढाउनु त पर्यो
1: है।
0: ओमणि सापकोटा दाइलाई धेरै धन्यवाद भन्दै अब हामी लाग्छौँ अर्का श्रोताको सन्देशतर्फ। दिदी,
1: अर्का श्रोता पनि आफ्नै आवाजमा सन्देश लिएर आउनु भएको छ। रामबहादुर खड्का हुनुहुन्छ, उहाँ चाहिँ चितवनवासी हुनुहुन्छ र उहाँको आवाज सुन्छौँ र सँगसँगै उहाँका लागि पनि हामीले एउटा गीत राखिदिएका छौँ। जिन्दगीको के भरोसा, हजुर यो कर्ण दासले गाउनु भएको छ, यो गीत पनि हामी राख्छौँ र पहिला भने हामी रामबहादुर खड्काको आवाजको सन्देश सुन्छौँ।
2: हाम्रो देशमा विपत्ति परि आएको छ, सबै नेपाली वर्गहरूले भारतीय धारण लिन म अनुरोध गर्दछु, भगवान्सँग प्रार्थना गर्दछु। अब विपत्ति दैव प्रमुख यस्तै छ, प्रभु कृपा। अब यसमा चाहिँ म चाहिँ मौन धारण एक मिनट गर्न चाहन्छु। यस्तै छ प्रभुको लीला, संसारले अब के गर्नु हेरि नसक्नु छ, बुझि नसक्नु छ, प्रभु कृपा। मेरो नाम रामबहादुर खड्का हो, म चितनजेरा खरेन्दी नगरपालिकाबाट चाहिँ बोल्दैछु। अब भगवानको कृपा, नेपालमा ठुलो क्षति भयो, अब भएका बाँकी भएका चाहिँ हामी नेपाली दाजुभाइले धरै धारणा गर्नुहोला भन्ने मेरो आग्रह छ। भगवानसँग कसो के लाग्छ र नहुने नोक्सानी भयो भन्दै म अब चाहिँ विदेशमा सबै हाम्रा चाहिँ कर्मचारीको नाम लिँदै केही थोरै कुरा राख्न चाहन्छु। सबभन्दा पहिला म बिएसबी कर्मचारी नाम लिन गइरहेछु। विनोद धोज खड्काज्यू, निशा गुरुङज्यू, मिना थापाज्यू, सुसन बालाज्यू, सम्पूर्ण कर्मचारीज्यूमा साथै हाम्रा भनाइहरू देश विदेशमा पुर्याइदिनु हुने रेडियो नेपालका सम्पूर्ण कर्मचारीहरूमा मेरो नमस्कार छ। म थोरै साथीहरूको नाम लिन गइरहेको छु। मेरो ठेगाना यस प्रकार छ, चितवन जिल्ला हरेन नगरपालिका 2 लबरी चैनपुर क्याम्पस चोक हो। पनि रामबहादुर खड्का नाम मेरो, रोहिणीलाई रोहिणीलाई हँसाउने काम मेरो। अब म केही साथीको नाम लिँदैछु। अरुण नदी खत्री, नारायण थान, पासीकोट, उज्यालो बस्ती, शिव मन्दिर, राजाराम रायमाझी, मकानपुर थाहा नगरपालिका, शिखरकोट पालुङटार, ओमनी सापकोटा, नमलपुर गैडाकोट, साधन महतो नमलपुर गैडाकोट, अमर निर्दोषी पसरा छोरी सिमरङगढी विजय बस्ती, नरेन्द्र रिमाल स्याङ्जा बिरुवा, कलाधर विवश ढकाल स्याङ्जा आदि खोला, सुनी लिम्बु तेह्रथुम, लाजाली स्मृति लिम्बु धनकुटा, यति भन्दै म आजलाई यो यो भनाइमा छु। म थोरै एउटा चाहिँ भजन गाउँदैछु। बाँचन्जेलको रङको र फोनको दुःख पिर हटाइदेऊ यो मनको, बाँचन्जेलको रङको र फोनको दुःख पिर हटाइदेऊ यो मनको। म यहाँबाट बिदा भाइ, नमस्कार।

0: थियो होइन र अहिले पनि उहाँले वस्तु भावहरू पाल्नु हुँदो रहेछ एकदमै ताजा ताजा तरकारीहरू रोप्नु हुँदो रहेछ है दिदी र एकदम ताजा आफ्नै घरमा बसेर हजुर अब चितवनमा एकदमै ताजा ताजा तरकारीदेखि लिएर दुध घिउ होइन मही दही आफैले उत्पादन गरेर आफै पनि सेवन गर्नु हुँदो रहेछ एकदमै म त एकदमै खुसी छु मेरो जिन्दगीदेखि एकदमै खुसी छु निशाजी भनेर भन्नुहुन्छ यो रिटायर्ड लाइफमा पनि उहाँ एकदमै खुसी हुनुहुन्छ है दिदी र जहिले पनि व्यस्त छु एकदमै हरिया परिया डाँडा काँडाको बिचमा छु भनेर भन्नुहुन्छ
1: हाम्रो देशमा विपत्ति परिआएको छ सबै नेपाली वर्गहरूले भारतीय धारण लिन म अनुरोध गर्दछु भगवान्सँग प्रार्थना गर्दछु अब विपत्ति दैव प्रमुख यस्तै छ प्रभु कृपा अब यसमा चाहिँ म चाहिँ मौन धारण एक मिनट गर्न चाहन्छु यस्तै छ प्रभुको लीला संसारी लगो के गर्नु हेरि नसक्नु छ बुझि नसक्नु छ प्रभु कृपा मेरो नाम रामबहादुर खड्का हो म चितनजेरा खरेन्दी नगरपालिकाबाट चाहिँ बोल्दैछु अब भगवानको कृपा नेपालमा ठुलो क्षति भयो अब भएका बाँकी भएका चाहिँ हामी नेपाली दाजुभाइले धरै धारणा गर्नुहोला भन्ने मेरो आग्रह छ भगवानसँग कस के लाग्छ र नहुने नोक्सानी भयो भन्दै म अब चाहिँ विदेश विदेशमा सबै हाम्रा चाहिँ कर्मचारीको नाम लिँदै केही थोरै कुरा राख्न चाहन्छु सबभन्दा पहिला म विदेशबाट कर्मचारी नाम लिन गइरहेछु विनोद धोज खड्काज्यू निशा गुरुङज्यू मिना थापाज्यू सुसन बालाज्यू सम्पूर्ण कर्मचारीज्यूमा साथै हाम्रा भनाइहरू देश विदेशमा पुर्याइदिनु हुने रेडियो नेपालका सम्पूर्ण कर्मचारीहरूमा मेरो नमस्कार छ म थोरै साथीहरूको नाम लिन गइरहेको छु मेरो ठेगाना यस प्रकार छ चितवन जिल्ला हरेन नगरपालिका दुई लबरी चैनपुर क्याम्पस चोक हो पनि राममाधव खड्का नाम मेरो रोहिणीलाई हँसाउने काम मेरो अब म केही साथीको नाम लिँदैछु अरुण नदी खत्री नारायण थान पासीकोट उज्यालो बस्ती शिव मन्दिर राजाराम रायमाझी मकानपुर थाहा नगरपालिका शिखरकोट पालुङटार ओमनी सापकोटर नमलपुर गैडाकोट साधन महतो नमलपुर गैडाकोट अमर निर्दोषी पर्सा छोरी सिमरनगढी विजय बस्ती नरेन्द्र रिमाल स्याङ्जा बिरुवा कलाधर विवश ढकाल स्याङ्जा आदि खोला सुनी लिम्बु तेह्रथुम लाजाली स्मृति लिम्बु धनकुटा यति भन्दैमा आजलाई यो यो भनाइमा छु म थोरै एउटा चाहिँ भजन गाउँदैछु बाँचन्जेलको रङको र फोनको दुःख पिर हटाइदेऊ यो मनको बाँचन्जेलको रङको र फोनको दुःख पिर हटाइदेऊ यो मनको म यहाँबाट बिदा भाइ नमस्कार
0: रामबहादुर खड्काजीको सन्देश र गीत हामीले भर्खरै सुन्यौँ मीना दिदी
2: हजुर अब हामी कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ आज जति पनि भाग लिनुभयो सबैलाई धन्यवाद भन्न चाहन्छु र अहिले यो घटना घटेको छ सबै जति पनि ज्यान गुमाउनेहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र जति पनि घाइतेहरू हुनुहुन्छ उहाँहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र जहाँ जहाँ हुनुहुन्छ तपाईँले जे सहयोग गर्न चाहनुहुन्छ सहयोग गर्नुहोस् खाद्यमालो गरेर अगाडि पढ्ने समय हो र अहिलेलाई पनि बिदा माग्छु हवस् त नमस्ते
0: कार्यक्रम सुनेर साथ दिनुभयो र भाग लिएर साथ दिनुभयो यहाँ सबै सबैलाई धेरै धेरै धन्यवाद छ नमस्ते शुभ दिन बाइ बाइ
3: सैन्य समुदायमा बिलाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् फ्लाई बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो गोर्खा रेडियो
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1341 जनाको शव भेटिएको हो भेटिएका मध्ये 98 जनाको मात्र शव पहिचान गरेर मृतकका आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ यस्तै 6075 जना घाइतेको उपचार भएको छ अब 4996 जना सम्पर्कविहीन छन् अहिलेसम्म प्रभावित क्षेत्रबाट 104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा छन् भने बाँकी आफ्नो घर गएका छन् बाढीको कहरपछि अहिले सिङ्गो देश नै बाढी पीडितलाई राहत र सहयोगका लागि जुटेको छ यति बेला विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आफ्नो क्षेत्रबाट सहयोग र उदाहरण छोडेका छन् यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट 25 जनाको एउटा युवा समूहले स्वतस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ टोलीका प्रमुख राजु बसगाई
5: हामी गएको चाहिँ गल्ती कोइरानी भन्ने ठाउँमा यो बागेश्वरीमा

0: विद्यालयमा गएको छौँ हामी, किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 वटा प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि 2 रुम चाहिँ हामी 25 गएको थियौँ, कन्टिन्यू 5-6 घन्टा काम गरेर 2 रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजस्तो रहेछ, त्यसरी गरेर आयौँ।
1: स्वतः
0: स्फूर्त रूपमा यस्तो भयो, यस्तो दुःखद घडीमा जति सकिन्छ कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ। त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरूको हृदयहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए 2 दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिन दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
1: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
0: तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भएको ठाउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन, अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्टर्ब भएको छ पाइपहरूको लाइनहरू। मेन भनेको एकदम पानीको आवश्यकता हो। लगभग खाद्यान्नहरू त लगभग कोही संस्था कोही व्यक्तिहरूले अभिवन सरकारबाटै पनि लगभग गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मन त्यहाँ।
1: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ?
0: रात लिएर जाने प्लानमा छौँ म्याम, फेरि अब अन्तिममा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
1: काङ्ग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोकी काङ्ग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दुधारा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटमा बोल्दै नेता लेखक,
2: हामीले अझैसम्मको मतदाता अप्नाएर पार्टी मिलाउने हिजो 1 वर्षदेखि कोसिस गरिराखेका छौँ, झन्डै 1 वर्ष भइसक्यो। अहिले पनि हाम्रो त्यो प्रयत्न छ, अहिले पनि म भनिराखेको छु त, अहिले पनि उपाय छ, अधिवेशन रोकौँ न आफ्नो। यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है, फेरि यो कुरा प्रश्न भन्नुपर्छ साथीहरूलाई। ठुलो अलमल गरेर के अर्थ छैन, अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ। पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ अधिवेशन। त्यसो भए अहिले पनि भन्दै अनि सर्वोच्चको फैसला पुऱ्याउनु त, त्यो पनि भनिराखे। यो राजनीति पुरा अब अदालतले यसो भनिहाले, अदालतले एउटा आदेश हाम्रो पक्षमा गर्ने बित्तिकै हो हाम्रो पक्षमा त फैसला आइसक्यो भन्ने, तर मूल मुद्दा त विचारा दिन्छ नि, मूल विषय त विचारा दिन्छ नि, को आधिकारिक भन्ने कुरा त विचारा दिन्छ नि। त्यसो भएको हुनाले अहिले पनि हामी पार्टी मिलाउने कुरामा, भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ। र म के आग्रह गर्न चाहन्छु भने यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ।
1: लगातार तेस्रो जित सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हराएको हो। अहिलेसम्मका खबर यति नै, नमस्कार।

नमस्कार, बीएबीएस कर्का रेडियो सुनिराख्नु भएको छ। अब भने यहाँहरूलाई म कार्यक्रम त्रिवेणीमा मिठा मिठा गीतहरू सुनाउनेछु। सदाझै आज पनि तपाईँहरूको यो निर्धारित समयमा हामी मिठा मिठा गीतहरू सुन्दै जानेछौँ र यसपटक भने म तीजाका गीतहरू सुनाइरहेको छु। कार्यक्रमको शुभारम्भमा पनि एउटा मिठो गीत यहाँहरूले सुन्नुभएको थियो भने अब बाँकी समयमा पनि बिचबिचमा म तपाईँलाई तीजाकै गीतहरू सुनाउनेछु र अन्य जनरका गीतहरूबाट पनि हामी भरपूर रूपमा मनोरञ्जन लिनेछौँ। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई अर्को गीत सुनाउँदैछु, शैलेन्द्र प्रधानको स्वरमा कस्तो बेला। यो गीत स्वीकार्नुहोस्।

शैलेन्द्र प्रधानले गाउनुभएको मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। बीएबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने आज कार्यक्रम त्रिवेणीमा हामी विशेष गरेर हामीलाई प्राप्त भएका केही सूचनाहरू तपाईँहरूको साथमा राख्दै जानेछौँ। र यसै क्रममा सेकेन्ड जिआरको सिरमोर राइफलको डेली डेको प्रसङ्गमा हामी चर्चा गरौँ। यस वर्ष भने डेली डे तपाईँहरूको विभिन्न लोकल एरियामा मनाउँदै हुनुहुन्छ र सबै एरियामा भने आइतबार 13 सेप्टेम्बरको दिनमा मनाउँदै हुनुहुन्छ। र यसै क्रममा सेन्ट्रल सेलिब्रेसन हुन गइरहेको छ एम्पायर हल ओल्डर सर्टमा, अनि त्यस्तै गरी नर्थ एरियामा बसोबास गर्ने जति सिरमोरिजहरू हुनुहुन्छ उहाँहरूले क्याट्रिक ग्यारिजन नर्थ योर्कमा मनाउँदै हुनुहुन्छ। यो पनि आइतबार 13 सेप्टेम्बरकै दिनमा हुनेछ। तपाईँहरूले थप जानकारीको लागि क्याप्टेन भक्त थापा एमबिओज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। अनि मिडल्यान्डको सेरोफेरोमा बस्ने सेकेन्ड जिआरका सिरमोरिजहरूले ननिटन टाउन सेन्टरमा आइतबार 13 सेप्टेम्बरको दिनमा मनाउँदै हुनुहुन्छ। थप जानकारीको लागि लेफ्टिनेन्ट रामबहादुर राणा एमबिईज्यूलाई सम्पर्क गर्नुहोला। अनि त्यसै गरी साउथ वेस्टमा बसोबास गर्ने सिरमोरिजहरूको लागि स्विन्डन एरियामा मनाउँदै हुनुहुन्छ। यो पनि आइतबार 13 सेप्टेम्बरको दिनमा। थप जानकारीको लागि मेजर गुप्तमान गुरुङ एमबिओ एमबिईज्यूलाई सम्पर्क गर्नुहोला। अनि साउथ इस्ट एरियामा बसोबास गर्ने सिरमोरिज साथीहरू फोक्सटन केन्ट एरियामा आइतबार 13 सेप्टेम्बरको दिनमा तपाईँहरूले डेली डे मनाउँदै हुनुहुन्छ। थप जानकारीको लागि क्याप्टेन विष्णु सिंहज्यूलाई सम्पर्क गर्नुहोला। र सेन्ट्रल सेलिब्रेसनको लागि एम्पायर हल ओल्डर सर्टमा भने क्याप्टेन राजु गुरुङज्यूलाई तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। र यी सबै कार्यक्रमहरूमा तपाईँहरूको सहभागिताको लागि रेजिमेन्टल मफ्टी ड्रेस र ज्याकेट अनि बिग साइजको मेडल तपाईँहरूले लगाउन सक्नुहुनेछ। र सेन्ट्रल एरियाको लागि एन्ट्री फी भने £25 तोकिएको छ। अन्य लोकेसनमा बसोबास गर्ने सिरमोरी साथीहरूले तपाईँहरूले त्यहाँको कन्ट्याक्ट पर्सनज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। ओके, यति भन्दै आउनुहोस् हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ।

रेडियो। यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर BSD हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

बीएबीएस कर्क रेडियो सुनिराख्नु भएको छ यहाँहरूले। आउनुहोस् आजको त्रिवेणी कार्यक्रमको पहिलो घण्टामा भने हामीले विभिन्न समाचारहरू तपाईँहरूको साथमा राखिरहेका छौँ। यसै क्रममा यहाँहरूले धेरै पटक सुनिसक्नु भएको छ 19 सेप्टेम्बरको दिनमा हुन गइरहेको एनआरएनए कपको विषयमा। 9-a-side फुटबल टुर्नामेन्ट हो यो। फुटबल टुर्नामेन्ट हुन गइरहेको छ शनिबार 19 सेप्टेम्बरको दिनमा स्प्रिङ वेस्ट एकाडेमी फेल्थममा हुन गइरहेको छ। पोस्ट कोड TW137EF हो। यसमा विभिन्न क्याटेगोरिजमा तपाईँहरूले खेल्न सक्नुहुनेछ। मेन टिम अनि भेटरान र लेडिज टिम। मेन टिमको विनरले प्राप्त गर्नुहुनेछ 205। यसलाई फेरि सुन्नुहोस्, मेन टिमको विनरले प्राप्त गर्नुहुनेछ 2500 पाउन्ड भने रनर अपले 1200 पाउन्ड अनि भेटरान टिमको विनरले 1500 पाउन्ड भने रनर अपले 700 पाउन्ड र लेडिज टिमले भने विनरले 250 पाउन्ड पाउनेछन्। फ्री एन्ट्री रहेको छ लेडिजहरूको लागि। इन्जोय गर्नुहोला। र विभिन्न क्याटेगोरिजमा युथहरू 18 वर्षभन्दा माथिकाहरूले मेन टिममा भाग लिनेछन् भने भेटरान टिममा 36 वर्षभन्दा माथिकाले भाग लिन सक्नुहुनेछ। अनि लेडिज टिम तपाईँहरूलाई एकदमै वेलकम गरिएको छ। यहाँहरू सबै सबैलाई एकदमै गुड लक भन्न चाहन्छौँ। टप स्कोरर, म्यान अफ द म्याच पनि हुनेछ, त्यस्तै गरी बेस्ट गोलकिपर, म्यान अफ द टुर्नामेन्ट पनि हुनेछ। ओके, तपाईँहरूलाई इन्डिभिजुअल ट्रफीको विषयमा पनि मैले थोरै जानकारी गराएँ। आउनुहोस् अब भने हामी अर्को तिजको गीत सुनौँ। यो तिजको अवसरमा हामी तिजका गीत सुनिरहेका हुन्छौँ र सबै तिजका गीत नभएर म तपाईँहरूलाई कुनै कुनै गीतहरू, आधुनिक अनि लोकपपका गीतहरू साथै अन्य गीतहरू पनि म सुनाउँदै जानेछु। रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि भने हामी तिजको गीत सुनौँ।

0: मिठा मिठा तेजको गीतहरू सुनिराख्नु भएको छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु, म रूपा। आज पनि हामीले विशेष गरेर यो कार्यक्रममा विभिन्न युनिटहरूबाट प्राप्त भएका सूचनाहरू, युनिट भन्नाले पनि तपाईँहरूको लोकल एरियाबाट भनौँ, र यसै क्रममा तपाईँहरूको लोकल एरियामा अनि विभिन्न रेजिमेन्टहरूले मनाउँदै आइरहनु भएका कार्यक्रमहरूको बारेमा हामीले चर्चा गरिरहेका छौँ। आउनुहोस् अब यसै क्रममा भने गोर्खा राइफल्स युके मेमोरियल हुन गइरहेको छ, 7th गोर्खा राइफलको कुराकानी हामी गरिरहेका छौँ। युके मेमोरियल अनावरण कार्यक्रम भने शनिबार 10 अक्टोबरको दिनमा बेलुकी 4 बजेदेखि रातको 10 बजेसम्म सेन्ट पल्स क्याथेड्रल लन्डनमा हुन गइरहेको छ, र यस कार्यक्रममा 250-300 जना सेभेन जिआरका मानिसहरूको सहभागिता रहने अनुमान गरिएको छ। यो स्मारक सेभेन जिआरका वीर सैनिकहरूको सेवा, बलिदान, योगदान अनि तपाईँहरूको गौरवशाली इतिहास र विरासतको स्थायी सम्मान तथा सम्झना हुनेछ भन्ने विश्वास गरिएको छ। र तपाईँहरू जति पनि ब्रिटिस आर्म फोर्सेस अथवा भूतपूर्व सैनिकहरू हुनुहुन्छ, उहाँहरूका परिवारप्रति बिएबिएसले हामीले यो सूचना तपाईँहरूलाई निरन्तर भनिरहेका छौँ। तपाईँहरू यो कार्यक्रममा सरिक भएर आफ्नो गौरवशाली इतिहासको, भनौँ न, विरासतको स्थायी सम्मान तथा सम्झनामा सहभागी हुनुहुनेछ भन्दै आउनुहोस् अब हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ।
1: Thank you.

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

बीएबीएस कर्क रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। तपाईँलाई मिठा मिठा तीजको गीतहरू सुनाइरहेको छु। हाम्रा आदरणीय श्रोताहरू यो तीजको गीतहरू सुनेर इन्जोय गर्नुहोला अनि तपाईँहरू सबै सबैलाई तीजको धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र हामी कार्यक्रमको पहिलो घन्टाको करिब करिब अन्तिम चरणमा छौँ। कार्यक्रमको दोस्रो घन्टामा पनि म तपाईँलाई तीजका गीतहरू सुनाउनेछु अनि हामीलाई प्राप्त भएका सूचनाहरू पनि राख्दै जानेछु। रेडियो सुन्दै गर्नुहोला। हामी समाचारपछि भेट्नेछौँ। अहिलेको लागि भने म तपाईँलाई तीजकै गीत सुनाउँछु। इन्जोय गर्नुहोला।

0: Pe Live Buddy.
1: On air.
0: Acma.
1: Ani smart speaker ma band hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1341 जनाको शव भेटिएको हो। भेटिएका मध्ये 98 जनाको मात्र शव पहिचान गरेर मृतकका आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अब 4996 जना सम्पर्कविहीन छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा छन् भने बाँकी आफ्नो घर गएका छन्। बाढीको कहरपछि अहिले सिङ्गो देश नै बाढी पीडितलाई राहत र सहयोगका लागि जुटेको छ। यति बेला विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आफ्नो क्षेत्रबाट सहयोग र उदाहरण छोडेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट 25 जनाको एउटा युवा समूहले स्वतस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ। टोलीका प्रमुख राजु बसगाई,
3: हामी गएको चाहिँ गल्ती भइरहने भन्ने ठाउँमा, यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू, अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 वटा प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि 2 वटा रुम चाहिँ

0: हामी 25 जना गएको थियौँ कन्टिन्यू 5-6 घन्टा काम गरेर दुईवटा रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ. बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजस्तो रहेछ. त्यसरी गरेर आयौँ.
1: यसो
0: त स्फूर्त रूपमा यस्तो भयो. यस्तो दुःखद घडीमा जति सकिन्छ कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ. त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरूको हृदयहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको. मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए दुई दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिन दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ.
1: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको
0: छ? तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भक्तहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन. अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्वेज भएको छ पाइपहरूको लाइनहरू. मेन भनेको एकदम पानीको आवश्यकता हो. लगभग खाद्यान्नहरू त लगभग कोही संस्था कोही व्यक्तिहरूले अभिवन सरकारबाटै पनि लगभग गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न. अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मान्छे.
1: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ?
0: रात लिएर जाने प्लानमा छौँ म्याम. फेरि अब अलिक दिनमा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ. मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ.
1: काङ्ग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोकी काङ्ग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ. कञ्चनपुरको दुधारा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटमा बोल्दै नेता लेखक
2: हामीले अझैसम्मको लचकता अप्नाएर पार्टी मिलाउने हिजो एक वर्षदेखि कोसिस गरिराखेका छौँ. झन्डै एक वर्ष भइसक्यो. अहिले पनि हाम्रो त्यो प्रयत्न छ. अहिले पनि म भनिराखेका छु त, अहिले पनि उपाय छ. अधिवेशन रोक्नु न. यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है? फेरि यो कुरा प्रश्न भन्नुपर्छ साथीहरूलाई. कुरो अलमल गरेर के अर्थ छैन. अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ. पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ अधिवेशन. त्यसो भए अहिले पनि भन्दै अनि सर्वोच्चको फैसला पुरा हुन्छ त, त्यो पनि भनिराखे. यो राजनीति पुरा. अब अदालतले यसो भनिहाल्यो, अदालतले एउटा आदेश हाम्रो पक्षमा गर्ने बित्तिकै हो हाम्रो पक्षमा त फैसला आइसक्यो भन्ने. तर मूल मुद्दा त विचारा दिन्छ नि, मूल विषय त विचारा दिन्छ नि, को आधिकारिक भन्ने कुरा त विचारा दिन्छ नि. त्यसो भएको हुनाले अहिले पनि हामी पार्टी मिलाउने कुरामा, भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ. र म के आग्रह गर्न चाहन्छु भने यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ.
1: लगातार तेस्रो जित सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ. मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हराएको हो. हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार.

बीएबीएस कर्क रेडियो सुनिराख्नु भएको छ। हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसक्यौं। कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको र कार्यक्रमको दोस्रो घण्टामा पनि हामीले तीजका मिठा मिठा गीतहरू सुन्नेछौँ। तीज तपाईँहरूको विभिन्न लोकल एरियामा मनाइराख्नु भएको छ। सम्पूर्ण दिदीबहिनीहरूलाई तीजको धेरै धेरै शुभकामना छ। आउनुहोस् अब हामी यो तीजको शुभकामना बाँड्दै हामीलाई प्राप्त भएका सूचनाहरू पनि राख्दै जाउँ। तपाईँहरूले कुनै कुनै एरियामा भने हाम्रा दिदीबहिनीहरूले तीज मनाइसक्नु भएको छ र बाँकी स्थानहरूमा पनि तीज मनाउने क्रम जारी नै रहेको छ। यसै क्रममा तीज मनाउँदै हुनुहुन्छ तमु पे लुसङ युकेले पनि 26 सेप्टेम्बरको दिनमा, शनिबार 26 सेप्टेम्बरमा बेलुकी 10 बजेसम्म यो कार्यक्रम तपाईँहरूले एकदमै तामझामको साथमा रमाइलो गर्न सक्नुहुनेछ। 12 बजे सुरु हुनेछ रेडिङमा तपाईँहरूले यो कार्यक्रम मनाउँदै हुनुहुन्छ र यसका आकर्षक पक्षहरू पनि छन्। राफल ड्र हुँदैछ, उत्कृष्ट नृत्य चयन पनि गरिएको छ, विजेताहरूलाई टप 4 क्राउन र विशेष पुरस्कार पनि रहेको छ। अनि तपाईँहरूले ज जसले राम्रो नृत्य प्रस्तुत गर्नुहुन्छ यो तीजामा खानापिना त छँदैछ र नाच्नुको पनि अर्को छुट्टै मजा छँदैछ। तपाईँहरू नाचेर इन्जोय गर्नुहोला र साथमा पुरस्कार पनि जित्नुहोला भन्दै अब हामी अर्को मिठो गीत सुनाउँ।

गोर्खा रेडियोबाट कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा हुनुहुन्छ तपाईँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको र हाम्रा दिदीबहिनीहरूलाई तीजको पनि धेरै धेरै शुभकामना छ। अनि यो वर्ष तपाईँहरूको तीज कार्यक्रम के भयो, कस्तो भयो, तपाईँको पनि कुनै सुझाव सल्लाह र प्रतिक्रिया छ भने प्रतिक्रियाको लागि तपाईँहरूले बिएफबिएस गोर्खा रेडियोमा हामीलाई पठाउन सक्नुहुनेछ। हामी तपाईँका विचारहरू सेयर गर्दै जानेछौँ। विशेष गरेर हाम्रो लाइभ कार्यक्रमहरूमा तपाईँहरूसँगको रमाइलो भलाकुसारी पनि हुनेछ। अहिलेको लागि भने मिठा मिठा गीतहरू सुन्ने क्रममा अनि हामीलाई प्राप्त भएका सूचनाहरू पनि म तपाईँहरूको साथमा राख्दै आइरहेको छु। यसै क्रममा हामीलाई अर्को सूचना पनि प्राप्त भएको छ श्रोता। तेतवर्थ नेप्लिस कम्युनिटीको दसैँ सेलिब्रेसन पार्टी हुन गइरहेको छ। शनिबार 17 अक्टोबरको दिनमा तेतवर्थ सिभिक सेन्टरमा दिनको ठिक 4 बजेदेखि रातको 12 बजेसम्म हुँदैछ। तपाईँहरू सबैलाई दसैँको पनि शुभकामना छ। यो तीज सँगसँगै हाम्रो दसैँ पार्टी पनि भनौँ न दसैँ चाडपर्व पनि भित्रिसकेको छ। अनि बेलायतका विभिन्न स्थानहरूमा दसैँ पार्टीहरू तपाईँहरूको आफ्नो लोकल कम्युनिटीमा दसैँ पार्टी पनि मनाउँदै हुनुहुन्छ। तपाईँहरू सबैलाई अग्रिम रूपमा दसैँको पनि धेरै धेरै शुभकामना भन्दै आउनुहोस्। अहिलेको लागि भने म तपाईँलाई अर्को एउटा सुमधुर गीत सुनाउँछु। यो गीत सुनेर इन्जोय गर्नुहोला।

0: BFBS Gorkha Radio.
1: आज प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्.

अब यो गीतपछि भने हामी तिजकै गीतहरू सुन्नेछौँ श्रोता, र तिजको कुराकानी गर्नुपर्दा तपाईँहरूलाई थाहा छँदैछ तिजमा खानापिना त छँदैछ होइन, र त्यसको अलावा सामान्यतया दरको रूपमा हामीले खाने तिजको समयमा विभिन्न प्रकारका परिकारहरू छन्। पहिले पहिलेको समयमा भने दुध राखेर तयार पारिएको ढकनी अनि चाम्रे कुराउनी आदि इत्यादि खाइन्थ्यो होइन, कसैले खिर खान्छन् भने कसैले ढकनी र चाम्रे खाने चलन पनि छँदैछ, र पुरा पूर्वकालदेखि नै दरको रूपमा जे खाना खाइन्थ्यो त्यो खाना अहिले पनि महिलाहरूको लागि एकदमै राम्रो एक्सपेन्सिभ अथवा लग्जरियस खानामा गनिन्छ, र यो तिजको बेलामा एकदमै मिठो र भनौँ न रमाइलो तरिकाले खाने अनि त्यसमा पनि अत्यन्तै मिठो तरिकाले बनाएर विभिन्न परिकारहरू खाइन्छ, र पाचन प्रणालीमा पनि समस्या निम्त्याउन सक्ने भएको हुनाले अन्तिममा दही खाएर पाचन प्रक्रिया सबल बनाउने विश्वास पनि गरिन्छ, र घिउ र दुधबाट बनेको ढकनी होस् चाम्री होस् होइन अथवा विभिन्न किसिमका खाना परिकारहरू पुलाउ नै किन नहोस्, र यी सबै खानाले मान्छेलाई तागत दिने शक्ति राख्छ, र त्यसमा एकदमै पोषणविदहरूले पनि यस्तो खाना खानु स्वास्थ्यको लागि राम्रो हो भनेका छन्। सायद हाम्रा विभिन्न स्थानमा हुनुभएका नेपाली दिदी बहिनीहरू दाजुभाइहरूले पनि खानुभयो होला होइन, विशेष गरेर यो दिदी बहिनीको तिज हो र यसमा दाजुभाइहरूले पनि यो खाना खाँदा खासै फरक पर्दैन, जसले पनि खान सक्नुहुन्छ इन्जोय गर्नुहोला भन्दै आउनुहोस् अबको समयमा हामी तिजको अर्को गीत सुनौँ।

हजुर, तिजाको गीतहरू सुनिरहँदा तपाईँहरूलाई थाहा छ यो तिजाको समयमा व्रत पनि बसिन्छ। तिजाको व्रतमा मात्रै होइन दर खाने प्रश्नहरू पनि आउन सक्छन्, होइन? हिन्दूहरूको व्रत बस्ने अनेक पर्वहरू हुन्छन् तर अरूमा दर खाने चलन छैन, तिजामा मात्रै दर खाने चलन छ। र फेरि सदस्यहरूले पनि भन्न सक्छन् कि अन्य घर परिवारका नयाँ सदस्यहरू भनौँ न, अहिलेका नयाँ जेनजीहरूले यो तिजाको बेलामा दर पनि खाने अनि व्रत पनि राख्ने के कसको लागि हो भन्न पनि सक्छन्, होइन? र कति जेनजीहरूलाई त थाहा पनि छ, भनौँ न अहिलेका यङ लेडिजहरूलाई थाहा छ व्रत बस्नुको कारणहरू पनि। र व्रतको समयमा महिलाहरूले पानी फलफुल जस्ता खाना खाएर बस्छन् भने तिजाको व्रतमा पानी पनि खानु हुँदैन भन्ने एउटा विश्वास गरिन्छ। तर स्वास्थ्यको हिसाबले तपाईँले पानी पिउन मन लागेको छ, खान सक्नु भएन अथवा व्रत बसिराख्नु भएको छ, तपाईँ एकदमै कमजोरी हुनुभयो भने त्यो अवस्थामा पनि तपाईँलाई खान सक्नुहुन्छ। सबैभन्दा ठुलो कुरो त तपाईँको हेल्थ हो र विश्वास एकातिर छ, अर्को कुरा तपाईँको हेल्थ हो र तिजाको व्रतमा भोलिपल्ट पनि अगस्त्यको पूजा गरेर खाना खाने चलन पनि छ। तिजको व्रत अरू व्रतको तुलनामा अलिकता कडा र फरक हुने भएकोले पनि दरको चलन यही एउटा व्रतमा मात्रै चलेको हो कि भन्ने विश्वास पनि गरिन्छ। र आखिर दर कति बेला खाने त यो कुरा चाहिँ विवादित हुनसक्छ। फरक फरक प्रसङ्गलाई हेर्ने हो भने पनि कतिपय महिलाहरूले बिहान सूर्योदय अघिसम्म खाने गरेको तर्क पनि सुनिन्छ। जस्तो कि तिजको दिनमा सूर्योदय हुनुभन्दा अगाडि, भनौँ न उज्यालो हुनुभन्दा अघि रातको समयमा पनि उठेर भोलि एकदमै निराहार व्रत बस्नुपर्छ भनेर त्यति बेला खाएको पनि हामी सुन्छौँ, होइन? कसैले मध्यरातसम्म 12 बजेसम्म खान सकिन्छ भनेको पनि हामी सुन्छौँ। आखिर यो सबै कुरा तपाईँको विश्वास हो, तपाईँको हेल्थ हो, तपाईँको इच्छा हो, होइन? अब बेलुकी कि पनि खाना खाने अनि रातमा पनि उठेर खान सकिन्छ या सकिँदैन? ओके, तपाईँहरूलाई यो कुराहरू पहिले पहिलेको कथाहरूमा, शास्त्रहरूमा अनि पहिले पहिलेका हजुरआमाहरूले भनेको कुरामा विश्वास गरिन्छ भने यस्ता कुराहरू थिए भनेर मैले तपाईँलाई जस्ट एउटा जानकारी मात्रै गराएको। श्रोता, आउनुहोस् अबको प्रस्तुतिमा हामी अर्को गीत सुनौँ।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

बीएबीएस कर्क रेडियोबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। हामी त्रिवेणी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौँ र यहाँहरूले आजको दिनमा विशेष गरेर कार्यक्रम त्रिवेणीमा तीजका गीतहरू सुन्नुभयो र अन्य जनरका गीतहरू पनि मैले तपाईँहरूको साथमा राखेको थिएँ। आशा छ यहाँहरूले इन्जोय गर्नुभयो होला र यसरी नै कार्यक्रम त्रिवेणीको दुई घन्टाको समय अवधिभर हामीलाई साथ दिनुभयो, सहयोग गर्नुभयो भनौँ न। यो कार्यक्रम सुनेर तपाईँहरूले पनि तीजका मिठा मिठा गीतहरू सुनेर रमाइलो महसुस गर्नुभयो होला र देशमा परेको यो जटिल परिस्थिति छँदैछ, बाढी पहिरोले धेरै तहस नहस बनाएको छ, धेरैको ज्यानधन गएको छ र पनि यो तीजको समयमा हामीले तपाईँहरूलाई केही मिठा मिठा गीतहरू सुनायौँ। यो गीतहरू सुनेर तपाईँहरूले रमाइलो महसुस गर्नुभयो होला भन्दै आजको कार्यक्रम त्रिवेणीबाट म रूपा राणा पनि बिदा चाहन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बाई बाई।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: भुटेको सिबाडीमा हालसम्म 1342 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा ज्यान गुमाएका मध्ये 98 जनाको शनाखत भएको छ। प्राधिकरणका अनुसार विभिन्न जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी छ। हाल त्रिशुली 3A आयोजनाको सुरुङमा 160 मिटर, त्रिशुली 3B मिटर र स्वागढ़ीमा 275 मिटर, लाङचाङमा 150 मिटर र चिलिमेमा 170 मिटरसम्म पुगेर उद्धार टोलीले खोजी जारी राखेका छन्। चीनसँगका मुख्य दुई नाका रसुवागढ़ी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतिको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरोला नाका मात्र सञ्चालनमा छ। नाका फेरिसँगै नजिकिँदै गरेका चाडबाड़का लागि बजारमा उपभोग्य वस्तुको महँगी बढ्ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र गढ़ीबाट 1.5 लाख रुपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरोला नाकाबाट ल्याउँदा झन्डै 4 लाख रुपियाँसँग सम्म खर्च हुने व्यवसायीको भनाइ छ। साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन र कोरोलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। भोटेकुसी बाढ़ीको कहर पछि अहिले सिंगो देश नै पीड़ितलाई राहत र सहयोगका लागि जुटेको छ। यति बेला विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आफ्नो तर्फबाट सहयोग गरेका उदाहरण छोडेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट 25 जनाको एउटा युवा समूहले स्वतस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरिरहेको छ। टोलीका प्रमुख राजु बस्काई:
4: हामी गएको चाहिँ कल्ची पहिरनी भन्ने ठाउँमा, यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू अलिअलि त्यो ड्राईवाला चौतोहरू

0: पानीको चाहिँ 20-25 वटा प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि 2 रुम चाहिँ हामी 25 जना गएको थियौँ, कन्टिन्यू 5-6 घन्टा काम गरेर 2 रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजस्तो रहेछ, त्यसरी गरेर आयौँ।
1: हजुर, स्वतः स्फूर्त रूपमा जानुभयो?
0: स्वतः स्फूर्त रूपमा, यस्तो भयो, यस्तो दुःखद घडीमा जति सकिन्छ, कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ। त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए 2 दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिन दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
1: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
0: तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भक्तहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन, अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्टर्ब भएको छ पाइपहरूको लाइनहरू। मेन भनेको एकदम पानीको आवश्यकता हो। लगभग खाद्यान्नहरू त लगभग कोही संस्था कोही व्यक्तिहरूले अभिवन सरकारबाटै पनि लगभग गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मन चाहिँ।
1: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ?
0: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अन्तिममा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकप र जारेड कुसोर युक्रेनको राजधानी किव पुगेका छन्। रुसले युक्रेनमाथि पूर्ण स्तरको सैन्य आक्रमण शुरू गरे ता अमेरिकी उच्च अधिकारीहरूको यो पहिलो किव भ्रमण रहेको हो। युक्रेन रुस युद्ध अन्त्यका लागि भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूका बीच दूतहरू किव पुगेका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: BFBS Kulkar Radio.

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु

नमस्कार। किनाराका मान्छे कृष्ण मुरारी भण्डारीले लेख्नु भएको यो पुस्तक समग्र विकास सेवा केन्द्रद्वारा प्रकाशित गरिएको हो। यस पुस्तकमा नेपालका विभिन्न क्षेत्रका व्यक्तिहरूको आत्मकथा सत्य कथा प्रस्तुत छ। तिनै कथाहरू मध्ये पिताको मादलमा कसी लगाउँदै टाइटलको कथा आज म तपाईँका लागि यात्रा जिन्दगीकोमा प्रस्तुत गर्दैछु। यस पुस्तकमा प्रकाशित थुप्रै सत्य कथाहरू मध्ये यो पनि एउटा सत्य कथा हो, हीरा माया विश्वकर्माको। हीरा माया विश्वकर्मा बडहरा माल गाविस एक रतनपुर सिराहाकी बासिन्दा हुनुहुन्छ। उहाँले कसरी आफ्नो जीवनयापन गर्नुभयो, उहाँको जीवनमा के थियो, कसरी बुबाको मादलमा कसी लगाउन पुग्नुभयो, यी सबै उहाँको आत्मकथा म तपाईँलाई सुनाउनेछु आज यात्रा जिन्दगीकोमा। यो कथामा के छ त्यस्तो, यो कथाले के सन्देश दिन्छ, यो कथामा एक व्यक्तिको जीवनमा कस्तो कस्तो बाधा अडचन र कस्तो कस्तो एउटा जीवनले प्रेरणा दिन्छ भन्ने कुरा आजको कथाले हामीलाई बताउनेछ। त आउनुहोस् हीरा मायाको कथालाई सुरु गर्नुभन्दा पहिला यात्रा जिन्दगीको लागि सुरु गरौँ। तपाईँलाई थुप्रै थुप्रै स्वागत तथा अभिनन्दन गर्दछु र यो गीत पनि तपाईँको नाममा समर्पित गर्दछु।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। हीरा मायाको कथा अब हामी सुरु गर्दैछौ। कथाको शीर्षक छ पिताको मादलमा कसी लगाउँदै। यो हीरा मायाको आत्मकथा सत्य कथा हो। कथा यसरी सुरु हुन्छ। ओखल ढुङ्गाको सिस्नेरी भन्ज्याङ थियो हाम्रो घर। बुबा रत्न बहादुर र आमा पूर्ण मायाले छोराको आशयमा सन्तान जन्माउँदै जानुभयो। लगातार जन्मेका 7 छोरीहरू मध्ये कान्छी छोरी हुँ म। अचम्मको संयोग, म पछि भने लगातार 4 भाइहरू जन्मे। 2030 सालमा 9 वर्षकी थिएँ म। बुबाको हात समातेर ओखल ढुङ्गाबाट सिराहा आए। मलाई सम्झना छ सिराहाको बडहरा माल आइपुग्न 7 लागेको थियो। त्यस बेला काखको भाइ हर्क बहादुर 1.5 वर्षको मात्र थियो। पुर्ख्यौली सिरीखुरी बेचेर मुगलान झर्नुको कारण थियो गरिबी। बुबाको परिवार ठुलो थियो, बाल बच्चा धेरै थियौँ। बसाई हिँड्ने बेलामा बुबा भन्नुहुन्थ्यो, मधेश हो, केटाकेटी भोकै मर्दैनन्। बुबाले गाउँको छेउमा झुपडी बनाउनु भयो। त्यस बेला त्यो ठाउँलाई घाँती र बेला भन्थे। यो ठाउँमा बसोबासको सुरुवात नै मेरो बुबाले गर्नुभएको थियो। कालान्तरमा अहिलेको रतनपुर गाउँ बुबा रतन बहादुरकै नामबाट भएको हो। मेरा बुबाकै इष्ट एकजना साधुको नामबाट विद्यालय र सामुदायिक वनको नाम नन्द बाबा रहेको छ। म नन्द बाबा निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समिति र नन्द बाबा सामुदायिक वनको सदस्य छु। बुबा जातले विश्वकर्मा हुनुहुन्थ्यो। परम्परागत पेसा चाहिँ कहिल्यै गर्नु भएन। फलामका सामान बनाउने आरन उहाँले चलाउनु भएन, बरु अरू जातको परम्परा कामलाई आफ्नो पेसा बनाउनु भयो। सिप र मेहनतले गर्दा त्यसैमा ख्याति कमाउनु भयो। त्यही बिरानो पेसा अहिलेसम्म हाम्रो परिवार पाल्ने आधार बनेको छ। बुबाको पेसा राम्रो थियो, राम्रा मादल बनाउने। त्यसका लागि मरेका गाई बस्तुको छाला काट्नुहुन्थ्यो, छाला प्रशोधन गरी तयार पार्नुहुन्थ्यो। मादल बनाउँदा 5 लागत पर्थ्यो, 30-35 बिक्दथ्यो। यसैको आमदानीले उहाँ परिवार पाल्नुहुन्थ्यो। थोरै खेती थियो, त्यसको आयस्थाले केही सहयोग पुग्दथ्यो। अब हीरा मायाको कथालाई अझ अगाडि बढाउनु भन्दा पहिला यो गीत म तपाईँको लागि राख्छु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि।

हजुर, यति बेला तपाईँले सुनिरहनु भएको छ यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा। तपाईँको नजिकै छु मन्दिरा। हामीले हीरा माया विश्वकर्माको कथा सुनिरहेका छौँ। 2049 सालको कुरा हो, बुबाको आकस्मिक रूपमा निधन भयो। पूरै परिवारलाई घर व्यवहारको पहाडले थिच्यो। त्यस बेला परिवारको गुजारा चलाउन के गर्ने भन्ने चिन्ताले मलाई सताइरहेको थियो। मनभित्र यही कुराले मात्र घर गरिरहन्थ्यो, कुन काम ठुलो कुन काम सानो। मेरो मनमा यस्तै कुरा खेलिरहन्थे, सिनोको छाला काढेर मादल बनाउँदा हे भइन्छ भन्ने लाग्दथ्यो। यही बेला मलाई कसैले सामुदायिक तालिममा पुर्यायो। निराशाले गाँजेको म समग्रको तालिमपछि पूरै उत्साहित भएँ। मैले तालिममा ज्ञान पाएँ, कुनै काम ठुलो र सानो भन्ने हुँदैन, मुख्य कुरा मेहनत हो। त्यसपछि म भित्र आँट पलायो, पिताको मादल बनाउने पेसालाई निरन्तरता दिनुपर्छ। बुबा बाहेक घरमा कसैले मादल बनाउन जानेको थिएन। बुबाले छाला काढेको त्यसलाई सुकाएर मादल बनाएको अरूले भन्दा मैले नै राम्ररी देखेकी थिएँ। बुबा छँदा म कहिले काहीँ सघाउँथेँ पनि, तर कहिले सोचेकी थिइनँ बुबाले यति चाँडै हामीलाई सदाका लागि छोडेर जानुहोला भन्ने। मेरो दिमागमा बुबा जीवित छँदाका पुराना दृश्यहरू सिनेमाको रिल जस्तै घुम्न थाले। एक दिनको कुरा हो, म बुबाले मादल बनाएको हेरिरहेकी थिएँ। बुबा मादलमा खरी टाँस्न खोज्नुहुन्थ्यो, खरी टाँसिँदै टाँसिँदैनथ्यो, अनि उहाँलाई रिस उठेछ, दिक्क भएर मरिजा भनेर मादल नै हुत्याएर हिँड्नु भयो। मलाई लाग्यो, बुबाले हुत्याएको मादलमा म पो खरी लाउन सक्छु कि। फाँडतिर गएर मैले एउटा बोतललाई ढुङ्गाले पिँधेर धुलो बनाएँ, मादलमा खुब दलेँ। त्यसपछि खरी लगाएको त मजाले टाँसियो। बुबा फर्किनु भयो, मैले हतार हतार सुनाएँ मादलमा खरी अडाएको कुरा। उहाँ छक्क पर्नुभयो। त्यो काम गरे बापत उहाँले मलाई 20 रुपियाँ इनाम दिनुभयो। त्यो बेलाको 20 रुपियाँ त्यो एउटा मादल बेच्दा आउने पैसाको आधा हुन्थ्यो। त्यसपछि म झन बुबालाई सघाउन थालेँ। समग्रको तालिम पछि म बुबाको कामलाई निरन्तरता दिने निष्कर्षमा पुगेँ। म भित्र अचानक रुचि पलायो, मादल त बनाउनु पर्ने रहेछ। त्यही सिपले परिवार पाल्न थालेँ। मैले भाइलाई पनि मादल बनाउन सिकाएँ। अहिले त भदा भदेहरू सबैलाई मादल बनाउन र बजाउन जान्ने बनाएकी छु। दाजुभाइका 13 जना छोराछोरी अनेक तालमा मादल बजाउन जान्ने भएका छन्। मादल बनाउन सजिलो छैन। सबैभन्दा पहिले काठको ढोलक बनाउनु पर्छ। यसमा लाम्पाते, छतिवन, खिर्रो, कटहर, खमारीको काठ प्रयोग गरिन्छ। सबैभन्दा राम्रो त लाम्पाते र छतिवन नै हो। त्यसबाहेक खरी र पराल पनि चाहिन्छ। बाख्राको छालाबाट ताल र गोरुको छालाको तना बनाउनु पर्छ। खरी आफै बनाउनु पर्छ। परालको खरानी किटको धुलो बनाउनु पर्छ। खरानी र किटको धुलो मिसेर डल्लो पार्यो। खैर र भातको माड दल्दै किट र खरानी दल्यो, खुर्क्यो, फेरि दल्यो। दाना फुटाउनु पर्छ। कर्दले छाड्दै फेरि त्यो दल्नु पर्छ, खरी घोट्नु पर्छ। अब अगाडि के हुन्छ यो गीतपछि म तपाईँलाई बताउँछु हीरा मायाको अरू बाँकीको जीवनको कथा।

मादललाई चाहिने छाला आफैले व्यवस्था गर्छु। सिनोबाट छाला काढेर झिक्यो र सुकायो। छालालाई नरम बनाउन राति भिजाउने र दिउँसो सुकाउने गर्नुपर्छ। छालामा नुन चाहिँ दल्नु हुँदैन। एकदमै मुस्किलको काम खरी घोट्ने हो। खरी घोट्ने विशेष ढुङ्गा हुन्छ। सुन जाँच्ने ढुङ्गा पनि यही हो। बुबाले ल्याउनु भएका यस्ता ढुङ्गा दुईटा मात्रै छन्। त्यसैले काम चलिरहेको छ। हाम्रो पुरै परिवारको ज्यान पाल्ने यिनै दुई ढुङ्गा हुन्। अकबरे सुनलाई कसी लगाउनु पर्दैन भन्ने जुन उखान भनिन्छ नि, असली सुन जाँच्ने कसी यही ढुङ्गा हो। यो ढुङ्गा दलेपछि पित्तल छ भने कालो हुन्छ र सुन चाहिँ पहेँलोको पहेँलै रहन्छ। सुँघ्दा पित्तल ठुस्स गनाउँछ, सुन गनाउँदैन। मादलको खरी लगाउँदा कसी दल्यो भने मादल राम्रो बज्ने हुन्छ। मादललाई चाहिने कच्चा सामान भाइ र म मिलेर बनाउँछौँ। गोरुको छाला अरूले काट्दैनन्, चाहिएपछि भाइ र म गएर काट्छौँ। बुबाले गरेको पेसा हामी दिदी भाइ हाँकिरहेका छौँ। बुबाले बनाएको मादल राम्रोसँग बज्ने र लामो समय टिक्ने भएकाले जो पनि बुबासँगै मादल किन्न चाहने, बुबालाई त्यसैले भ्याइ नभ्याइ हुन्थ्यो। बुबाको मादल बनाउने पेसा बेथोल्न धेरै थरी लागे। बुबाको कमाई देखेर वादीहरूले पनि घरमै आएर विरोध गरे। उनीहरूले बुबालाई मादल नबनाउन दबाब दिएकै थिए। यो तिम्रो पेसा होइन रत्नबहादुर, विश्वकर्मा भएर आरन चलाऊ, फलामको काम गर, खरी घोट्ने काम चाहिँ नगर। चमार आएर पनि झाँको झार्न खोजे। विश्वकर्मा भएर मरेका गोरु बाख्राको छाला काट्ने होइन, तिम्रो पेसा आरन चलाएर औजार बनाउने हो। बुबाले दबाबलाई तेर्नु भएन, आफूले जानेको सिपबाट पछाडि हट्नु भएन। उहाँ भन्नुहुन्थ्यो, मैले जानेको काम यही हो, बाँचुन्जेल यो काम गरिरहनुभयो। र बुबा परलोक हुनुभएपछि मैले बिँडो थामेको छु। छोरी भए पनि समग्रको तालिम लिँदा धेरै पटक मैले पाएको ज्ञानले नै मलाई प्रतिबद्ध बनाइरहेको छ। काम सानो र ठुलो हुन्न भन्ने मैले थाहा पाइसकेको छु। परिवार धान्ने नेतृत्व गर्दा गर्दै मैले विवाह गर्नेतर्फ सोचिन छु। मेरो ऊर्जा परिवारको व्यवस्थापन र सामाजिक भलाइमा लगाएँ। 2065 सालमा आमा पनि बित्नुभयो, एउटा भाइ पनि खस्यो। बुबा खसेपछिको जिम्मेवारीमाथि अरू बोझ थपिँदै गएको छ। मादल बनाउने मुख्य याम भदौदेखि कार्तिक मङ्सिरसम्म हो। यो बेला त मलाई सास फेर्ने फुर्सद हुन्न। परिवारका सबैलाई काममा परिचालन गर्ने गरेकी छु। यी महिनामा पनि सामाजिक कामका लागि भने समय निकाल्छु। विद्यालय, मन्दिर, बाटोघाटो, गाउँका झै झगडा मिलाउनसम्म जानुपर्छ। मनोकामना सामाजिक परिवारका नियमित काममा त खट्नै पर्छ। मलाई यसैमा सन्तोष छ। समाजमा कुनै पनि समस्या परोस् वा खुसियाली, मलाई छुटाउँदैनन्। अरू त अरू, तिहारमा देउसी भैलो खेल्न टोलका केटाकेटी जम्मा गरेर गीत गाउँछु। मादल बजाएर युवाहरूसँग सधैँ मिलिरहन्छु। त्यस मार्फत आय आर्जनको पनि नेतृत्व गर्छु। 2069 सालको देउसी भैलोबाट गाउँमै 49,000 रुपियाँ उठायौँ। त्यो पैसाबाट विश्वकर्मा संस्थाको कोष बनेको छ। त्यो पैसा समूहभित्रै लगानी गरेर ब्याज आयमूलक काम वा गर्जो टर्ने गरेको छ। हजुर, हिरामायाको जीवनमा अब अझ अगाडि के हुन्छ प्रतीक्षा गर्दै गर्नुहोस्। म तपाईँलाई सुनाउँछु उहाँको कथा यो गीतपछि।

गाउँमा अनेक सामाजिक परिचालनका काम भइरहन्छन्, सबैमा म सहभागी हुनै पर्छ। सामुदायिक नेतृत्व क्षमताले गर्दा गाउँले मलाई पत्याउँछन्। गाउँको बाटो बनाउन होस् वा पुरुषहरूले पूरा नगरेका कलभर्ट निर्माण सम्पन्न गर्न, सबैले मलाई नै खोज्नुपर्छ। म अघि सरे भने पैसा नपुगे उठाउँछु, नगद हाल्न नसक्नेलाई श्रम गराउँछु। कसैले पुरुष मात्र राखेर काम गराएको छ भने त्यो अड्डामा तालचा ठोक्छु। म काममा लाग्दा महिला सहभागिता पनि सधैँ उत्तिकै हुने गर्छ। समूहमा काम गर्नु मेरो विशेषता हो। म समूहको अवलोकन भ्रमणमा पनि अग्रसर बन्छु, अरू महिलालाई पनि लैजान्छु। महिला दिदीबहिनी पनि सहभागितामा प्रतिबद्ध छन्। मलाई थाहा छ, सयचोटि भनेको भन्दा एकपटक देखेकोबाट धेरै सिकिन्छ। मलाई धर्म कर्ममा पूरा विश्वास छ। धार्मिक आस्था भएकालाई संगठित गरेर अगाडि बढ्न सजिलो भएको छ। मेरो धर्मप्रतिको विश्वासले पाका पुस्ताको पनि विश्वास पाएकी छु। तारकेश्वर मन्दिर निर्माण त्यसैको उदाहरण हो। मन्दिर बनाउन लागेकी थिएँ, सुरुमा म नै पुजारी पनि भएँ। दैनिक पूजा आजा मैले नै सुरु गरेकी हुँ। यस काममा समाजको सहयोग राम्ररी जुटाउन सकेँ। देउसी भैलो खेलेर एक वर्ष 35,000 जम्मा पार्यौँ। उदयपुरका गोविन्द बिकलाई मन्दिर छेउमा धर्मशाला निर्माण गर्न सहयोग माग्यौँ। उहाँले 7,00,000 रुपियाँ सहयोग गर्नुभयो। मैले मन्दिरको पुजारी पद लिइन, गोविन्द बाबालाई बनाएँ। मैले मादल बनाएर कमाएको 10,000 रुपियाँ धर्मशाला बनाउन हाले। गोपी माया कार्कीसँग मन्दिर बनाउनका लागि 10 धुर जग्गा दान गर्न भने, उहाँले दिनुभयो। मैले भने सबै बुढाबुढी भएपछि मन्दिर छेउमा बन्ने धर्मशालामा बस्नुपर्छ।

0: एस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि।

हजुर, यति बेला तपाईँले सुनिरहनु भएको छ यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा। तपाईँको नजिकै छु मन्दिरा। र यति बेला कृष्ण मुरारी भण्डारीले लेख्नु भएको समग्र विकास सेवा केन्द्रले प्रस्तुत गरेको पुस्तक किनाराका मान्छे किताबबाट हीरा माया विश्वकर्माको यो कथा म तपाईँका लागि प्रस्तुत गर्दैछु। अब अगाडि के हुन्छ त? हीरा मायाको जीवनको कथा कसरी अगाडि बढ्छ? यो कथालाई अझ अगाडि बढाऊ। त्यसपछि कार्कीलाई अर्को एक कठा जग्गा चलन चल्तीको मूल्य भन्दा धेरै सस्तोमा बेच्न सहमत गराए। उहाँले 5 लाखमा दिनुभयो। अब धर्मशाला पनि बनाउन सकिन्छ भन्ने विश्वास बढेको छ। म भित्र गाउँका दलित गरिब र महिलालाई संगठित गर्ने सिप र कला त्यत्तिकै आएको होइन। सामाजिक परिवार गठन गर्ने र त्यसलाई सञ्चालन गर्ने सिप मैले समग्र भन्ने संस्थाबाट सिकेको हुँ। मैले धेरै काम सिकेको छु। म यस अवस्थामा आउन समग्रले नै मलाई डोर्याएको हो। मलाई पहिला त मान्छेको अगाडि बोल्न त के उभिन पनि डर लाग्थ्यो। 2049 सालमा अधिकारमुखी तालिम लिएँ। त्यसपछि समग्रले बचत गर्न सिकायो। समूहमा सङ्गठित भएर अगाडि बढ्ने बानी लाग्यो। काममा लाग्दा लाग्दै आफू मात्र परिवर्तन भइन, समाजलाई नै केही हदसम्म भए पनि परिवर्तन गर्न सकेको छु। मलाई यसमा सन्तोष छ। पहिले कि हीरामाया को हो को हो, अहिले कि हीरामाया यही हो। गाउँमा अब छुवाछुत छैन। पहिला सानो जातलाई भनेर दिशा धुने लोटामा पानी खान दिन्थे। इनारमा बाल्टी डोल खसाल्न पालो कुर्नु पर्थ्यो। 2 वर्ष अघि त मैले नै ठेक्का लिएर इनार खनाए। त्यसको नाफाले इनार छेउ एउटा चौतारो र 3 वटा चर्पी पनि बनाए। अहिले त्यही चौतारोमा हाम्रो भेटघाट हुन्छ। हाम्रो भेला हुने, छलफल गर्ने र गर्मीमा शीतल ताप्ने केन्द्र बनेको छ चौतारो।

यो थियो हीरा माया विश्वकर्माको आत्मकथा, जीवनको कथा। समग्र विकास सेवा केन्द्रको सहयोगले यस्ता थुप्रै मानिसहरूले आफ्नो जीवनलाई एउटा लक्ष्य दिएका छन् र हीरा माया विश्वकर्माले पनि आफ्नो जीवनलाई परिवर्तन गर्ने एउटा मौका पाउनुभयो र त्यही मौकाबाट सिकेको ज्ञानले, क्षमताले उहाँले आफूलाई परिपक्व बनाउनुभयो र आज आफूले पनि समाजमा केही गरेर सन्तोषको सास फेरिरहनु भएको छ। यो आत्मकथालाई लेख्नुभयो साहित्यकार तथा पत्रकार कृष्ण मुरारी भण्डारीले र यो कथा किनाराका मान्छे नामक पुस्तकमा समावेश भएको छ र आज मैले किनाराका मान्छे नामक पुस्तकबाट हीरा माया विश्वकर्माको कथा तपाईँलाई सुनाएँ। अर्को साता फेरि कसै अरूको जीवनको कथा लिएर म तपाईँलाई भेट्न अवश्य आउनेछु यात्रा जिन्दगीकोमा। त्यतिन्जेलसम्मको लागि म तपाईँसँग छुट्टिन्छु। आफ्नो ख्याल राख्नुहोला, आफ्नो परिवारको ख्याल राख्नुहोला। जे छ, जस्तो छ आफ्नो धरातल, त्यसमा सन्तोषको सास फेरेर बाँच्नुहोला, किनकि जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, आजलाई बिदा पाऊँ। नमस्कार।

0: Pilain Padi. On air. Appma. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio. Radio.
1: Gorkha Radio. Namaskari barima paraire gamko tarika bikas yata paribarle afna chhora khoji dina guhar mageka chan. Janakpur bata Lakshman Yadav.
2: जनकपुर धामदेखि करिब 8 किलोमिटर दक्षिण पश्चिममा रहेको महोत्तरीको पिपरा गाउँपालिका वार्ड नम्बर 3 मा यतिखेर एउटै चर्चा छ। इन्जिनियर विकास कुमार यादवको अवस्था के छ? भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढीमा हराइरहेका 5000 जनामा त्रिशुली 3A मा कार्यरत इन्जिनियर विकास कुमार यादव पनि छन्। अनहोनीको आन्धीले सशंकित उनको परिवारमा ठूलो वज्रपातको संकेतले चिन्ता छ। सयौं बालबालिकाको भविष्य सवारेका अवकाश प्राप्त शिक्षक शम्भुनाथ यादव अहिले छोरा विकास हराएको पीडामा छन्। मनमा आश रहे पनि विश्वास कम गएको शम्भुनाथ आफ्नो छोरा त्रिशुली 3A मा फसेको दिनदेखि बेचैन छन्। बढ्दो दिन सँगै विकासको परिवारको पीडा असह्य बन्दै गएको छ। सरकारले कुनै उपाय लगाएर छोराको उद्धार गरिदिने आश भने शम्भुनाथको कायमै छ।
3: उद्धार गरेर 2072
2: सालदेखि नेपाल विद्युत प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत विकास श्रीमती इन्दिरा र छोरी सँगै रसुवामै बस्नु भएको थियो। भदौ 10 गते बिहान करिब 6:30 बजे ड्युटीमा निस्केका विकासको श्रीमती इन्दिरासित बिहान 8:30 बजेतिर अन्तिम पटक व्हाट्सएपमा कुरा भएको थियो। खोज उद्धारमा ढिलाइ हुँदा श्रीमान बाहिर आउन नसकेको श्रीमती इन्दिरा यादवको गुनासो छ।
4: उहे त 4 दिन तक ल त ढिले कदलके सरकार गनी आब 4 दिनके बादे कोनो अथी केलके नै त 4 दिन ढिले नै कैने रहते त लगभग हमरा सबके सर निकल गेल रहते 4 दिन पहिनाइते।
2: छोरा सकुशल घर फर्कियोस भन्ने आशमा बुवा आमा मन्दिरमा पूजा पाठ गर्दै हिँडेका छन्। विकासको अवस्था बारे बेखबर पड़ोसीमा पनि सरकारले अधावधि गरिरहेको विनाशकारी बाढी सम्बन्धी सूचनाले कौतूहलता बढाएको छ। सुरुदेखि पढाइमा अब्बल विकास, गाउँ समाजको मात्रै होइन देशकै होनहार र ऊर्जावान सम्पत्ति रहेको टिप्पणी उनका पड़ोसीहरूको छ। सरकारले उनको खोज र उद्धारमा देखाउनु पर्ने तदारुकता नदेखाएको गुनासो विकासका पड़ोसी समेत रहनुभएका वार्ड नम्बर 3 का वडा सदस्य कमलेश ठाकुरको छ।
5: विकासको जल्दी से जल्दी खोज उद्धार होइ छैन। वार्डको बहुत एगो होनहार लड़का छ, खोज उद्धारमा कनी ढिलाइ
2: रसुवाको बाढीले कयौं परिवारको चिराग खोसेको छ भने कयौंको सुहाग।
1: रसुवाको भोटेको सीमा आएको बाढीका कारण कर्णाली प्रदेशका अझ 161 व्यक्तिको अवस्था
6: भोटेकोशी बाढीमा परेर कर्णाली प्रदेशका 10 जिल्लाका 248 जना सम्पर्कविहीन भएका मध्ये 78 जना सम्पर्कमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ परीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभएको छ। बाढीबाट 2 जनाको मृत्यु भएको उहाँले बताउनु भएको छ। मृत्यु हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका 2 का नहकुल शर्मा र सल्यानको बागचौ नगरपालिका 10 पिपल नेटाका 20 वर्षीय आयुष खड्का हुनुहुन्छ। उहाँहरू दुवैको दाह संस्कार गरिएको छ। कर्णाली प्रदेश प्रहरीले उपलब्ध गराएको विवरण

0: अनुसार अज्ञात अवस्थामा हुनेमा सबैभन्दा धेरै जुम्लाका 63 जना छन्। यसै सल्यानका 51, सुर्खेतका 15, मगुका 11, रुकुम पश्चिमका 7, हुम्ला र कालीकोटका 6, दैलेखका 5 तथा जाजरकोट र टोल्पाका 2-2 जनाको अवस्था अज्ञात रहेको प्रहरी वरिष्ठ परीक्षक राठौरले बताउनु भएको छ। अज्ञात अवस्थामा रहेकामा 134 पुरुष, 26 महिला तथा 8 बालबालिका छन्।
1: स्थानीय प्रशासनले नारायणगढ मुगलिन सडक भोलि बिहानदेखि आंशिक बन्द गर्ने भएको छ।
0: ट्विन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा कृष्णवीरको सड़क मर्मत कार्य सम्पन्न भएर सवारी आवागमन सञ्चालन नहुन्जेलसम्म सड़क आंशिक बन्द हुनेछ। सवारी आंशिक रूपमा बन्द गरेर ट्विन खोलामा समय समयमा गइरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउने लगायतका काम गर्न लागि हो। समावेश झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागि हो। सूचना अनुसार बेला बेला सवारी साधन सञ्चालनका लागि खुला पनि गरिनेछ। नारायणगढ मुगलिन सड़क बिहान 8 बजेदेखि 8:30 बजेसम्म, 10:30 बजेदेखि 11 बजेसम्म, दिउँसो 1 बजेदेखि 1:30 बजे, 3:50 देखि 4 बजे र साँझ 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। यसबाहेकको समय सो ठाउँमा सवारी रोकेर काम हुनेछ।
1: अब खबर फटाफट।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षमा 18 लाख परिवार लाभान्वित, 39 अर्ब खर्च हुँदा 23 लाख भन्दा बढीले रोजगारी पाए। वीरगंजको क्यासिनोमा प्रहरी छापा, 8 जना पक्राउ, नेपालीलाई जुवा खेलाएको आरोपमा कर्मचारी सहित अनुसन्धान अघि बढ्यो। भोजपुरको टेम्के मैयोका 137 महिलाको निशुल्क स्तन तथा पाठेघर क्यान्सर परीक्षण, परीक्षणका क्रममा 2 महिलामा क्यान्सरको प्रारम्भिक शंकास्पद लक्षण भेटियो।
1: अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: BFBS Gulkar Radio.

नमस्कार श्रोताहरु, यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछु। हामी अहिले कार्यक्रम दोभान प्रस्तुत गर्दैछौँ। यसमा नेपाली साहित्यका विभिन्न विधाहरूलाई पस्कने गर्दछौँ र विभिन्न साहित्यिक व्यक्तित्वका विषयलाई पनि हामी यहाँ प्रस्तुत गर्ने गर्दछौँ। अहिले म कार्यक्रम प्रस्तुता प्राध्यापक डाक्टर नवराज कट्टेल यहाँहरूका समक्ष प्रस्तुत भइरहेको छु। र श्रोताहरू, अब म यहाँहरूसँग करिब एक घन्टासम्म साथमा रहन्छु र यसबीचमा यहाँहरूलाई म मिठा मिठा कविताहरू पनि प्रस्तुत गर्दछु, नेपाली साहित्यका विषयमा विभिन्न जानकारीहरू पनि प्रस्तुत गर्दछु अनि कविता र गीतहरू पनि प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन गराउने प्रयत्न म गर्दछु। श्रोताहरू, त यो भदौ महिना अहिले चलिराखेको छ। भदौ महिना भनेको वास्तवमा नेपाली काव्य जगतका एउटा उद्भट प्रतिभा मोतीराम भट्टको स्मरण गर्ने महिनाको रूपमा हामी यसलाई लिन सक्दछौँ, किनभने मोतीराम भट्ट त यही चाहिँ भदौ महिनामा, खास गरिकन भदौ महिनाको औँसीका दिनमा मोतीराम भट्टको जन्म भएको थियो भने 1923 भदौ बुवाको मुख हेर्ने औँसीका दिन मोतीराम भट्टको जन्म भएको थियो भनेदेखि 1953 भदौ यसै दिन चाहिँ भदौ महिनाकै अमावस्याका दिन त मोतीराम भट्ट दिवङ्गत भएका थिए। यसरी उही दिन जन्मेर उही दिन चाहिँ दिवङ्गत हुने प्रतिभाहरूमध्ये मोतीराम भट्ट पर्दछन्। यस महिनामा पनि हाम्रो तेस्रो हप्तामा मोतीराम भट्टको जन्मोत्सव हामी धुमधामले मनाउन गइरहेका छौँ। त्यो नेपालका विभिन्न ठाउँमा, विभिन्न जिल्लामा र विभिन्न किसिमका कार्यक्रमहरू गरेर मोतीराम भट्ट जयन्ती मनाइने कार्यक्रम सधैँ झैँ यस वर्ष पनि अवश्य आउँछ। त्यो मोतीराम भट्टलाई स्मरण गर्दै त हामी उहाँका केही चाहिँ चर्चाहरू हामी गर्दछौँ अनि त्यसपछि फेरि अनि कवि प्रतिभाका अन्य विषयमा हामी छलफल गर्दछौँ। त मोतीराम भट्टले नेपालीमा धेरै साधनाहरू, धेरै सामग्रीहरू प्रस्तुत गरेका छन्। त्यस्ता विभिन्न सामग्रीहरूमध्ये त एउटा गजल सामग्री भन्छु र म अनि उहाँका महत्त्वपूर्ण कार्यहरूका विषयमा अनि थप कुराहरू गर्दछु। मोतीराम भट्टको एउटा गजल छ कि चाहिँ यसमा चाहिँ यो यता हेऱ्यो यतै राम मेरा भन्ने एउटा चाहिँ गजल रहेको छ। यो गजल प्रस्तुत गरेपछि मैले भट्टका बारेमा थप जानकारीहरू म चाहिँ प्रस्तुत गर्दछु। त लेख्दछन् भट्ट, यता हेऱ्यो यतै मेरा नजरमा राम प्यारा छन्, उता हेऱ्यो उतै मेरा नजरमा राम प्यारा छन्, यसो भन्छौ त फलफुलमा उसो भन्छौ त जलथलमा, जता हेऱ्यो उतै मेरा नजरमा राम प्यारा छन्, त्रिलोक चौधै भुवनमा प्रभु व्यापक जहाँ त कहाँ सम्मान भनौँ यहाँ सबै राम प्यारा छन्, रसिलो रामको नाउँ रसिलो रामको नाउँ भजन तिनको सधैँ गाउँ, दरस मो हर बखत पाउँ दयालु राम प्यारा छन्, प्यारा भई हेर मेरा साथै मनमा गरुन डेरा, सबै संसारले भन्छन् मोती राम प्यारा छन्। यसरी यो चाहिँ यता हिरो यतै मेरा नजरमा राम प्यारा छन् यो गजल चाहिँ अलिकति भक्तिपरक देखिन्छ र यसलाई यदि नायिका का सन्दर्भमा, नायिकाले सम्झेको गजलको सन्दर्भमा चाहिँ यसलाई हामीले हेऱ्यौँ भने यसमा कता कता फेरि रागात्मकताको झलक पनि पाउँछौँ। तर यसले चाहिँ यो पहिलो गजल पनि हो र यसमा चाहिँ बिल्कुलै भक्तिभाव व्यक्त गरिएको छ र भगवान् राम दायाँ बायाँ तल माथि तिनै त्रिलोक चौध भुवनमा नै राम तत्त्व चाहिँ व्यापक भएर चाहिँ रहेको छ। राम भन्ने एउटा चैतन्य तत्त्व हो, एउटा ज्ञान तत्त्व हो, त्यो ज्ञान तत्त्व चाहिँ अखण्ड रूपमा चाहिँ रहेको छ, हिजो पनि थियो आज पनि छ भोलि पनि रहिरहनेछ। त्यस्तो अखण्ड तत्त्व रामलाई यहाँ चाहिँ मोतीराम भट्टले सम्झ्या छन् र मेरो मनमा चाहिँ ती रामले चाहिँ दया चाहिँ गरून्, मलाई चाहिँ आशीर्वाद दिउन् र मेरै मनमा चाहिँ डेरा गरून्
भन्ने भावना यसमा चाहिँ सम्झ्या छन् र अनि अन्त्यमा चाहिँ सबै संसारले भन्छन् मोती राम प्यारा छन्। त यता एकतिर भगवान् राम एक हिसाबले प्यारा छन् भने त साहित्यको हिसाबले गजलको हिसाबले नेपाली साहित्यलाई चाहिँमा भरमोर चाहिँ विकास गर्ने साहित्यकारको हिसाबले मोतीराम भट्ट ज्यादै महान छन् भन्ने कुरालाई यो गजलले व्यक्त गरेको छ।

श्रोताहरू, मोतीराम भट्टले चाहिँ नेपाली साहित्यमा धेरै विषयमा हामी कलम चलाएको पाउँछौँ। त उहाँले चाहिँ करिब 30 वर्षको जीवन पाएर करिब 25 वटा सामग्रीहरू मोतीराम भट्टले तयार पारेको 25 किसिमका महत्त्वपूर्ण कामहरू मोतीराम भट्टले सम्पन्न गरेको हामी पाउँदछौँ। त मोतीराम भट्ट काठमाडौँमा जन्मिएर त प्रारम्भिक शिक्षा काठमाडौँमै लिएका थिए भने पछि बनारसमा गएर पढे र बनारसमै रहँदाखेरि त्यहाँको साहित्यिक मण्डलीसँग, त्यहाँको चाहिँ कविहरूसँग, त्यहाँका गायकहरूसँग, त्यहाँका चाहिँ गजलकारहरूसँग मोतीराम भट्टको परिचय भयो। त्यसरी त्यहाँका साहित्यकारहरूले कसैले चाहिँ आफ्नो चाहिँ उर्दू भाषाको विकास गरिरहेको, कसैले हिन्दी भाषाको विकास गरिरहेको, यस्तो चाहिँ आफ्नो भाषा साहित्यको विकास गरिरहेको देखेर ओहो, हामीले पनि त नेपाली भाषाको, नेपाली साहित्यको विकास गर्नुपर्छ नि। त्यत्तिकै हामीले हाम्रो भाषालाई सुकेर जान दिनु हुँदैन, हाम्रो भाषालाई त्यति गलेर जान दिनु हुँदैन, केही न केही चाहिँ योगदान गर्नुपर्छ भन्ने ठानेर मोतीराम भट्टले त बनारस बस्दैमा पनि साहित्यमा विभिन्न काम गरे, पनि काठमाडौँ आएपछि पनि मोतीराम भट्टले विभिन्न काम गरेको हामी पाउन सक्दछौँ। त मोतीराम भट्टले त चाहिँ विभिन्न ग्रन्थहरू लेखेका छन्, त्यस्ता मध्ये सङ्गीत चन्द्रोदय श्लोक सङ्ग्रह, त्यस्तै गरी सङ्गीत चन्द्रोदय चाहिँ दोस्रो पटक छापिएको पाउँछौँ, मोतीराम भट्टका गजलहरू हामी छापिएको पाउँछौँ, त्यस्तै गरिकन चाहिँ पिकदूत छापिएको पाउँछौँ, सङ्गीत चन्द्रोदय छापिएको पाउँछौँ, गफाष्टक छापिएको पाउँछौँ, प्रहलाद भक्ति कथा छापिएको पाउँछौँ, यस्तै गरिकन अरू पनि थुप्रै चाहिँ काव्यकृतिहरू मोतीराम भट्टको छापिएको हामी पाउन सक्दछौँ। त्यसो भावनाले त यसरी मोतीराम भट्टले धेरै सामग्रीहरू नेपाली साहित्यलाई पस्किएर गए।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: श्रोताहरू त उनका गजलहरू 30-32 गजलहरू मोतीराम भट्टका गजलहरू भन्ने सानो सङ्ग्रहमा हामी छापिएको पाउँछौँ। त्यो गजलमा चाहिँ अर्को एउटा गजल यस प्रकार चाहिँ छापिएको हामी देख्दछौँ। यस बखतमा प्रीति गर्नु, यस बखतमा प्रीति गर्नु जालमा फस्नु न हो, यस बखतमा प्रीति गर्नु जालमा फस्नु न हो, आसमा पर्नु त चोखा धारामा बस्नु न हो। यहाँबाट व्यङ्ग्य छ। हेरिँदैमा मन पनि हजार टुक्रा होइदिने, सान गर्नु त कटारी छातीमा धस्नु नै हो। आँखी भौँ जोरेर हेरी केही नबोले त्यस घरी, हात गाला लाई हाँस्नु वज्रको खस्नु न हो। एक त आँखा के भनौँ त्यही माथि गाजल लाउनु, बिसले तरवारका झन धारामा धस्नु न हो। एक त आफै हेर त्यो कम्मर छिने झै देखिने, बाँधनु त्यसलाई झन् निधो निर्धो भने खस्नु न हो। प्रीति गर्नु त कता हो नाम सुन्दैमा पनि, झर्किनु यस्तो रे तिनले सर्पको डस्नु न हो। आज मोतीलाई हेरी हेरी यसले मनहरी, जानु तिनका पास आगोमा गई पस्नु न हो, आगोमा गई पस्नु न हो। त्यसरी यस गजलमा मोतीराम भट्टले एउटी नायिकाको वर्णन गरेका छन् र ती नायिका अत्यन्त चाहिँ सुन्दरी छन्। तिनको चाहिँ जालमा चाहिँ फस्नु त हो, तर तिनको जालमा फस्नु भनेको त चाहिँ एकदमै चाहिँ चोखो धारमा चाहिँ बस्नु, उसको चाहिँ खुकुरीको धारमा पस्नु जस्तै हुन जान्छ भन्ने कुरा छ। र चाहिँ उनले चाहिँ हेरिरहँदाखेरि एकदमै सौन्दर्य चाहिँ चम्किराखेको छ, त्यही सौन्दर्यमा लट्ठ पर्नु भनेको त कटारीले नै छाती चाहिँ धसेको जस्तै चाहिँ हुन्छ, तिनले चाहिँ लट्ठ पारिराखेकी छन् भन्ने कुरालाई उनले व्यक्त गरेका छन्। र उनको आँखी भाउ पनि ज्यादै सुन्दर छ, त्यो आँखी भाउले हेरिरहनु भनेको त के त वज्र खस्नु जस्तै चाहिँ हो, तिनले झनै लट्ठ्याउँछन् मोहित पार्दछन् भन्ने कुरा यसमा गरिएको छ। तिनको फेरि गाजल लगाएर पिछट्टै राम्री भएकी छन्। त्यो गाजललाई हेरी हेरिकन लट्ठ हुनु भनेको त बिसलाई तरबारका झन् धारमा धस्नु न हो, त्यो चाहिँ तरबारकै धारमा चाहिँ धसेको जस्तो चाहिँ अवस्था सृजना चाहिँ भएको छ भनेर यसरी यसमा उल्लेख गरेको छ। त्यस्तै गरिकन चाहिँ त उनको कम्मरै पनि चाहिँ एकदमै बारुले कम्मर छ, त्यो बारुले कम्मरलाई हेरिरहनु भनेको पनि अर्को चाहिँमा त्यही निर्दो बनेर चाहिँ उनकै मायाको धारमा कसिने कुरा मात्रै हो भनेर यसरी यसमा चाहिँ त्यो प्रेमिकाको उनको हाउभाउ कटाक्ष, उनको सौन्दर्य, उनको गालाको सौन्दर्य, उनको आँखाको सौन्दर्य, उनको चाहिँमा अब चाहिँमा बारुले कम्मरको सौन्दर्य, त्यसबाट उत्पन्न भएको एक किसिमको रतिरागात्मक भावना र त्यसबाट लट्ठ परेको अवस्था, त्यो लट्ठ पर्दाखेरि र उनका सौन्दर्यहरूले नायकलाई चाहिँ अथवा म पात्रलाई अथवा मोतीरामलाई लट्ठ्याएको अवस्थालाई यो गजलमा ज्यादै सुन्दर ढङ्गले व्यक्त गरिएको हामी पाउन सक्दछौँ श्रोताहरू।

श्रोताहरू, अब मोतीराम भट्टकै अर्को एउटा गजल पनि भनिहालौँ अनि त्यसपछि फेरि अरू सामग्रीमा जाउँला। त यो यी सानै उमेरदेखि भन्ने अर्को गजल छ, त यो गजलहरू चाहिँ वास्तवमा चाहिँ शृङ्गारिक नै हुने गर्छन् र यो गजल भनेकै प्रेमिकासँगको वार्तालाप भन्ने यसको चाहिँ अर्थ हुन्छ। गजल यो अरबीबाट उर्दू हुँदै नेपालीमा आएको शब्द पनि हो र अनि गजल लेख्ने तौर तरिका पनि उर्दूबाट अरबी, अरबीबाट चाहिँ हिन्दी, हिन्दीबाट नेपाली अथवा अरबीबाट चाहिँ उर्दू, उर्दूबाट नेपाली हुँदै आएको एउटा चाहिँ अब काव्यको भनौँ एउटा चाहिँ रतिरागात्मक भावलाई व्यक्त गर्ने एउटा विशिष्ट किसिमको शैली, विशिष्ट किसिमको लयमा बाँधि को साहित्य विशेषलाई, भाव र विचारको चाहिँ लयात्मक सङ्कथनलाई त हामीले यहाँ चाहिँ गजलको रूपमा चाहिँ लिने गरेका छौँ र त्यो गजलका चाहिँ 19 किसिमका छन्दहरू अथवा लयहरू हुन्छन् र अर्को किसिमको वर्गीकरणमा 49 किसिमका गजलका लयहरू हुन्छन् भन्ने पनि उल्लेख गरेको पाइन्छ। त ती उल्लेखहरूका साथै मोतीराम भट्टले पनि दर्जनौँ किसिमका लयहरूको यो गजल शैलीको गजलका छन्दहरूको चाहिँ उपयोग गरेका छन्। त्यो गजल चाहिँ उनले चाहिँ जस्तो चाहिँ त्यो हाम्रो चाहिँ यता छन्दमा चाहिँ गण विस्तार जस्तै गरिकन त्यहाँ चाहिँ गजलहरूको विस्तार गरिएको व्यवस्था गरिएको पाइन्छ। त्यो चाहिँ बेग्लै शास्त्र भयो, अहिले हामी एउटा गजलै सुनौँ। त यो गजलमा चाहिँ पनि फेरि प्रेमकै प्रसङ्गहरू देवको उसले मोतीराम भट्टले व्यक्त गरेका छन्। सानै उमेरदेखि मन हार्न लागे, यिनै सुन्दरीले जुलुम गर्न लागे, कहाँसम्मको आँटलौ हेर तिनको रिसाएर आँखा पनि तार्न लागे, यी सानै उमेरदेखि मन हार्न लागे, यिनै सुन्दरीले जुलुम गर्न लागे, कहाँसम्मको आँटलौ हेर तिनको रिसाएर आँखा पनि तार्न लागे, सुनिस मन नमुनिया बडो होस राखेस फिजाएर जाल फाक कागुनो छर्न लागे, एकैपल्ट आँखा घुमाई दिनाले कति डर्न लागे कति मर्न लागे, जसै मै म पर्खन्छु हाँसेर भन्छन् यी यल अहिले भने पेचमा पर्न लागे, जसै मै म पर्खन्छु हाँसेर भन्छन् यी अहिले भने पेचमा पर्न लागे, बिराना र आफ्ना नराम्रा र राम्रा सबै सुन्दरीका अघि सर्न लागे, अघि पर्न सक्दिन है हो हरिका नजरदेखि मोती पनि झर्न लागे, अघि पर्न है मो हरिका नजरदेखि मोती पनि झर्न लागे। यसरी यो चाहिँ गजल जुन रहेको छ, इसानै उमेरदेखि मन हर्न लागे भन्ने गजल छ, यसमा पनि मोतीराम भट्टले मिठा मिठा भावलाई र एउटा सौन्दर्यको भावलाई, एउटा रतिरागको भावलाई व्यक्त गरेका छन् र यसमा नायिकाको वर्णन गरेका छन्। ती नायिकाले नायकलाई चाहिँ विभिन्न किसिमको हावभाव कटाक्ष गरेर त्यसले चाहिँ आफ्नो कब्जामा पार्न खोजेको, आफ्नो जालपासमा पार्न खोजेको सुन्दर भावनालाई यसमा चाहिँ व्यक्त गरिएको, यसरी व्यक्त गरिएको हामी पाउन सक्छ। श्रोताहरू, अब मोतीराम भट्टका विभिन्न सामग्रीहरू हामीले प्रस्तुत गरिराखेका छौँ। त मोतीराम भट्टलाई विभिन्न कवि कलाकारहरूले विभिन्न ढङ्गमा चित्रण गर्ने गरेका छन्, आफ्ना काव्यको विषय बनाएका छन्, कविताका विषय बनाएका छन्।

0: ఎస్ గోర్ఖా రేడియో.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ. अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ. तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्. तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला. यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्. यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ.
2: त्यस्तै गरिकन एउटा कविताको विषय मैले मेरो आफ्नै एउटा सानो रचनामा पनि बनाएको थिएँ, मोतीका माला भन्ने शीर्षकमा. त्यो यो कविता मैले मोतीराम भट्टलाई नै समर्पण गरेर रचना गरेको हो. त मोतीलाई मैले आफ्नो चाहिँ छोटो कवितामा यसरी सम्झिएको छु. मोतीका माला. हिमाल राम्रा अनि ताल राम्रा, हिमाल राम्रा अनि ताल राम्रा, चमक्क मोती गलहार राम्रा, फक्रेर मोती नयपाल राम्रो, आ सुनौलो परिवेश राम्रो. हिमाल छाया परितोष दिन्छ, हिमाल त्योजी भन दिव्य दिन्छ, झलक्क हेर्दा हिमका परेली, मुस्कानका सौ मनका तरेली. हिमाल जस्तै मनमुग्धकारी, मोती र माला जनमा फिजारी, जुरुक्क बोको नयपाल हाम्रो, आ सदा सुन्दर बाघ राम्रो. सम्झेर पृथ्वी मन हुन्छ भारी, हिमाल पारे र हिमाल वारी, लौ एक तागो मन त्यो कतागो, विभ्रान्त देशै किन भो कता भो. रचेर एउटा अब सूत्र सूत्र, रचेर एउटा अब सूत्र सूत्र, जोडेर मोती अब भित्रभित्र, मेची र काली अब जोड्नु पर्छ, हिमाल बेसी अब गोड्नु पर्छ. रचेर एउटा अब सूत्र सूत्र, जोडेर मोती अब भित्रभित्र, मेची र काली अब जोड्नु पर्छ, हिमाल बेसी अब गोड्नु पर्छ. शकुन्तला सुन्दर लेखी आयौ, शकुन्तला सुन्दर लेखी आयौ, प्रह्लादका भक्ति कथा रचायौ, सङ्गीत चन्द्रो दय त्यो उदायो, उषा चरित्रै कति झन् सुहायो. बोल्छे चरित्यो पिकदूत राम्रो, बोल्छे चरित्यो पिकदूत राम्रो, संवाद काल भ्रमरी राम्रो, मनोज त्यो वेग प्रवाह राम्रो, झुकेर पदमा हिँडाइ छ राम्रो. लिएर आयो जब भानुभक्त, देशै भयो सुन्दर भानुभक्त, लिएर आयो जब भानुभक्त, देशै भयो सुन्दर भानुभक्त, जहाँ छ भानु तब मोती खिल्छ, जहाँ छ भानु तब मोती खिल्छ, मोती र भानु अनि देश खुल्छ. मेची र काली सब त्यो र मायो, पाएर भानु रजनी हरायो, मेची र काली सब त्यो र मायो, पाएर भानु रजनी हरायो. हिमाल जाग्यो र तराई जाग्यो, नेपाल जाग्यो मनराम जाग्यो, हिमाल जाग्यो र तराई जाग्यो, नेपाल जाग्यो मनराम जाग्यो. अहो यही सुन्दर देश दियो, अहो यही सुन्दर देश दियो, गुफाहरूमा अब बास दियो, अहो यही सुन्दर देश दियो, गुफाहरूमा अब बास दियो. नकाट मान्छे अब रक्तधार, नकाट मान्छे अब रक्तधार, सोचौँ सधैँ देश हजार बार. नकाट मान्छे अब रक्तधार, सोचौँ सधैँ देश हजार बार, सोचौँ सधैँ देश हजार बार. त यो थियो श्रोताहरू म आफैले लेखेको मोतीराम भट्टका विषयमा को चाहिँ कविता. त मोतीराम भट्टले यस्ता अनगिन्ती सामग्रीहरू त हामी का बीचमा चाहिँ छोडेर गएका छन् र मोतीराम भट्टले कथा मात्र लेखेनन्, उनले नेपालमा प्रेस भित्राउने काम गरेनन् कि उनले चाहिँ पत्रकारिताको काम गरेनन् कि उनले जीवनी लेखनको काम गरेनन् कि उनले चाहिँ समाचार चाहिँ सम्पादनको काम गरेनन् कि र उनले समीक्षाको पनि काम गरे। भानुभक्तको सच्चा जीवन चरित्र लेख्दाखेरि भानुभक्ति रचनाहरूको विवेचना गर्ने काम पनि त मोतीराम भट्टले नै गरेको हामी पाउन सक्दछौँ। यसरी मोतीराम भट्टले त चाहिँ के त भन्दाखेरि राम्रा राम्रा रचनाहरू पनि दिए र अनि त्यसपछि त अरू चाहिँ नाटक दुईवटा त नाटकै अनुवाद गरेका छन् कि प्रियदर्शिका र शकुन्तला दुईवटा संस्कृतमा रहेको नाटक उनले नेपालीमा चाहिँ अनुवाद गरे र ती दुइटै नाटक त वीर शमशेरको दरबारमा मञ्चन भएको थियो भन्ने उल्लेख पाइन्छ। ती दुईवटा नाटकमध्ये शकुन्तलाको अनुवादप्रति अहिले भेट्न सकिएको छैन, तर उनको चाहिँ नाटक उनले अनुवाद गरेको नाटक प्रियदर्शिका त्यो अभिनय पनि भयो र त्यो अहिले पनि छापिएको छ र हामी चाहिँ पढ्न पाउँछौँ। विभिन्न लाइब्रेरीमा हामी गयौँ भनेदेखि त्यो नाटक हामी अहिले सुन्दर ढङ्गले पढ्न पाउँदछौँ। त्यसो भए हुनाले त यसरी नाटकको पनि रचना गरे र अनि त्यसपछि गीत गजलको पनि रचना गरे, अनि त्यसपछि गएर चाहिँ अर्को महत्त्वपूर्ण चाहिँ कुरा चाहिँ मोतीराम भट्टले गरेको के त भन्दाखेरि त उसले चाहिँ मोती मण्डली गठन गरे, काठमाडौँमा पनि मोती मण्डली गठन गरे र बनारसमा पनि मोती मण्डली गठन गरे र आफू एक्लै कविता लेख्ने होइन, सबै साथीहरूलाई चाहिँ वरिपरि राखेर कविता लेख्ने हो। जसरी चाहिँ चन्द्रमा चाहिँ वरिपरि तारामण्डल राखेर चम्किरहेको छ र सुन्दर छ, यदि चन्द्रमा एक्लै चम्कियो भएदेखि सायद त्यति सुन्दर देखिँदैन थियो होला। त्यो चमक चमक गरेर चाहिँ मधुर आवाजमा चाहिँ मधुर चाहिँ लयमा चम्कने चाहिँ ताराहरूको बिचमा चाहिँ एकदम जाजुल्यमान भएर चाहिँ धरतीमा चाहिँ उज्यालो चाहिँ छर्ने चन्द्रमा जसरी सुशोभित भइरहेको छ, त्यसै गरिकन चाहिँ दर्जनौँ दर्जन काठमाडौँ मोती मण्डलीका बिचमा पनि मोतीराम भट्ट चम्किरहे पनि त दर्जनौँ चाहिँ बनारसमा रहेको मोती मण्डलीका बिचमा पनि मोतीराम भट्ट चम्किरहे र यतातिर काठमाडौँ मण्डलीले पनि आफूलाई निरन्तर काव्य कविताको साधनामा अगाडि बढाइरह्यो भने त बनारसमा रहेको मोती मण्डलीले पनि निरन्तर नेपाली भाषा साहित्यमा कविता गजलका खातिर चाहिँ आफ्नो कलम चलाइरहे। यसरी त्यो समयमा चाहिँ उत्पन्न भएका प्रतिभाहरूले त आफूले चाहिँ अगाडि काम गर्नको निमित्त हौसला प्राप्त गरे त चाहिँ प्रेरणा प्राप्त गरे मोतीराम भट्टबाट र त्यो समूहमा बसेर कविता चाहिँ लेख्ने चाहिँ त्यो चाहिँ समस्या पूर्ति चाहिँ गर्ने, कसले छिटोभन्दा छिटो चाहिँ कविता लेख्ने, कसले छिटोभन्दा छिटो चाहिँ गजल लेख्ने, कसले छिटोभन्दा छिटो समस्या परिपूर्ति गर्ने कविता लेख्ने, यस्तो किसिम प्रतिस्पर्धाबाट त नेपालीहरूको एउटा ठुलो लेखक मण्डली नै तयार गर्ने काममा पनि मोतीराम भट्टको ज्यादै महनीय चाहिँ भूमिका रहेको हामी पाउँदछौँ। त्यसलाई यिनै चाहिँ मोतीराम भट्ट विषयक सामग्रीहरू पस्किएर आज हामी यहाँहरूबाट बिदा लिन्छौँ। हस्त नमस्ते। यहाँहरूको दिन पनि आज सुखमय होस्, शुभमय होस्। मोतीराम भट्ट ले जस्तै चाहिँ जहाँ साहित्यिक क्षेत्रमा राम्रा राम्रा कामहरू गर्न सकौँ र यहाँका रचनाहरू पनि यदि छन् भनेदेखि हामीलाई यहाँ पठाउनुहोस्। हामीले चाहिँ यसरी हामीलाई प्राप्त भएका कविताहरू, गीतहरू, गजलहरू, राजा मुक्तकहरू हामीले यहाँबाट प्रसारण गरिराखेका छौँ। यहाँका सामग्रीहरूलाई पनि हामी अवश्य पनि महत्त्वका साथ प्रस्तुत गर्नेछौँ। त कथा कविता मात्र होइन, यहाँहरूका चाहिँ नव प्रकाशित चाहिँ कथाहरू छन्, अब गजलहरू छन्, गीतहरू छन्, अथवा निबन्धहरू छापिएका छन्, होइन उपन्यासहरू छापिएका छन् भने पनि तिनको बारेमा पनि हामी चाहिँ छोटो चर्चा गर्न सक्छौँ। अब सबै उपन्यास यहाँबाट पढेर त सुनाउन सकिँदैन, कविता सुनाएको जस्तो, गजल सुनाएको जस्तो, गीत सुनाएको जस्तो सुनाउन त अलि सकिँदैन, तर त्यो चाहिँ उपन्यासको बारेमा, त्यो कथा सङ्ग्रहको बारेमा, अथवा त्यो समीक्षाका विषयमा, अथवा चाहिँ त्यो चाहिँ कथा सामग्री सामग्रीका विषयमा हामी सामान्य जानकारी चाहिँ प्रस्तुत गर्न सक्छौँ र प्रतिभाको, लेखकको, सृजनाकारको परिचय हामी संसारभरि फैलाउन सक्छौँ। त्यसो भएर यहाँहरूले पनि हामीलाई चाहिँ आफ्ना राम्रा राम्रा रचनाहरू पठाएर सहयोग गर्नुहोला। त यति भन्दै म यहाँहरूको चाहिँ आजको दिन शुभ दिन होस्, सुदिन होस् र चाहिँ राम्रोसँग दिन बितोस् भन्दै यहाँहरूबाट बिदा हुन्छु। हस्त, नमस्ते।

0: भदौ 10 गतिको बाढीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरोला नाका मात्र सञ्चालनमा छ। नाका फेरिसँगै नजिकै गरेका चाडबाडका लागि बजारमा उपभोग्य वस्तुको महँगी बढ्ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढीबाट 1.5 लाख रुपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरोला नाकाबाट ल्याउँदा झन्डै 4 लाख रुपियाँसम्म खर्च हुने व्यवसायीको भनाइ छ। साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मर्मत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन र कोरोलाबाट आएका सामान सोझै चोबार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। कांग्रेस नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोकी कांग्रेस विभाजनहरूबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा कार्यकर्ता संघको भेटघाटका क्रममा बोल्दै नेता लेखक
1: हामीले अझैसम्मको लचकता अप्नाएर पार्टी मिलाउने हिजो 1 वर्षदेखि कोसिस गरिराखेका छौँ। झन्डै 1 वर्ष भइसक्यो, अहिले पनि हाम्रो त्यो प्रयत्न छ। अहिले पनि म भनिराखेका छु त, अहिले पनि उपाय छ, अधिवेशन रोकौँ न। यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है? फेरि यो कुरा प्रष्ट भन्नुपर्छ साथीहरूलाई। कुरो अलमल गरेर के अर्थ छैन। अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ। पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ, अधिवेशन। त्यसो भए अहिले पनि भन्दै अहिले सर्वोच्चको फैसला पुरा हुन्छ त, त्यो पनि भनिराखे। यो राजनीति पुरा अब अदालतले यसो भनिहाल्यो, अदालतले एउटा आदेश हाम्रो पक्षमा गर्ने बित्तिकै हो हाम्रो पक्षमा त फैसला आइसक्यो भन्ने। तर मूल मुद्दा त विचाराधीन छ नि, मूल विषय त विचाराधीन छ नि, को अधिकारी भन्ने कुरा त विचाराधीन छ नि। त्यसो भएको हुनाले अहिले पनि हामी पार्टी मिलाउने कुरामा, भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ। र म के आग्रह गर्न चाहन्छु भने यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ।
0: पोटिकोशी त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटको विद्युत नगरपालिकाभित्रका विद्यालयहरू आगामी भदौ 24 गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्।
2: नगर कार्यपालिकाको बैठकले बाढीपछि बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार हाल अस्थायी आवास केन्द्रको रूपमा प्रयोग भइरहेका र बाढीबाट पूर्ण रूपमा क्षति पुगेका विद्यालयहरू बाहेक अन्य सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठन पाठन शुरू हुनेछ। बाढी प्रभावित क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि नगरपालिकाले लचिलो व्यवस्था र राहतको घोषणा समेत गरेको छ। आफूलाई

0: Radio 2.
1: Is this a hangover?

0: British for the British forces overseas. BFBS Radio 2.
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसेपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा धेरै ग्यास सिलिण्डर काठमाडौँ भित्राइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले 12 पर्सा मकवानपुर चितौं नवलपरासी धनुषाका उद्योगबाट रिफिलिङ पुनः भर्ने गरेर 87,877 सिलिण्डर काठमाडौँ ल्याएका हुन्। भदौ 18 गति 94,494, भदौ 19 गति 34,134 र भदौ 20 गति 29,249 सिलिण्डर उपत्यका भित्रिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको आपूर्ति गरिरहेको छ। भदौ 14 गति त्रिशुलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरुद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटोमै रोकिएका थिए। त्यस लगतै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्र्याउने व्यवस्था गरेको हो। निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि रिफिलिङ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिएको छ। भोटेको सिबाडीमा हालसम्म 1,342 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ज्यान गुमाएका मध्ये 18 जनाको शनाखत भएको छ। प्राधिकरणका अनुसार विभिन्न जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी छ। हाल त्रिशुली 3A आयोजनाको सुरुङमा 160 मिटर, त्रिशुली 3B 30 मिटर र सुवागढीमा 275 मिटर, लाङटाङमा 150 मिटर र चिलिमेमा 170 मिटरसम्म पुगेर उद्धार टोलीले खोजी जारी राखेका छन्। चीनसँगका मुख्य दुई नाका रसुवागढी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतिको बाढीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरोला नाका मात्र सञ्चालनमा छ। नाका फेरिसँगै नजिकै गरेका चाडबाडका लागि बजारमा उपभोग्य वस्तुको महँगी बढ्ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढीबाट 1.5 लाख रुपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरोला नाकाबाट ल्याउँदा झन्डै 4 लाख रुपियाँसम्म खर्च हुने व्यवसायीको भनाइ छ। साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मर्मत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन र कोरोलाबाट आएका सामान सोझै चोबार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। रसुवाको विनाशकारी बाढीमा हराइरहेका महोत्तरीका विकास यादव परिवारले आफ्ना छोरा खोजी दिन गुहार मागेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
2: जनकपुर धामदेखि करिब 8 किलोमिटर दक्षिण पश्चिममा रहेको महोत्तरीको पिपरा गाउँपालिका वार्ड नम्बर 3 यतिखेर एउटै चर्चा छ। इन्जिनियर विकास कुमार यादवको अवस्था के छ? भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढीमा हराइरहेका 5,000 जनामा त्रिशुली 3A कार्यरत इन्जिनियर विकास कुमार यादव पनि छन्। अनहोनीको आन्धीले सशंकित उनको परिवारमा ठुलो वज्रपातको संकेतले चिन्ता छ। सयौं बाल बालिकाको भविष्य सवारेका अवकाश प्राप्त शिक्षक शम्भुनाथ यादव अहिले छोरा विकास हराएको पीडामा छन्। मनमा आश रहे पनि विश्वास कम हुँदै गएको शम्भुनाथ आफ्नो छोरा त्रिशुली 3A फसेको दिनदेखि बेचेन छन्। बढ्दो दिन सँगै विकासको परिवारको पीडा असह्य बन्दै गएको छ। सरकारले कुनै उपाय लगाएर छोराको उद्धार गरिदिने आस भने शम्भुनाथको कायमै छ।
3: उद्धार गरेर सरकारले हाम्रो बेटा 10 दिन सँगै कुनै पत्ते अटो पत्ते नै

0: 2072 सालदेखि नेपाल विद्युत प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत विकास श्रीमती इन्दिरा र छोरीसँगै रसुवामै बस्नु भएको थियो। भदौ 10 गते बिहान करिब 6:30 बजे ड्युटीमा निस्केका विकासको श्रीमती इन्दिरासित बिहान 8:30 बजेतिर अन्तिम पटक व्हाट्सएपमा कुरा भएको थियो। खोज उद्धारमा ढिलाइ हुँदा श्रीमान बाहिर आउन नसकेको श्रीमती इन्दिरा यादवको गुनासो छ।
1: उहे त 4 दिन तक त ढिले कदलके सरकार गर्ने, अब 4 दिनको बादे कोनो थिकेलके, नै त 4 दिन ढिलो नै कैने रहते त लगभग हाम्रा सबै सर निकलि गेल रहते 4 दिन पहिनाइते।
0: छोरा सकुशल घर फर्कियोस् भन्ने आशमा बुवा आमा मन्दिरमा पूजा पाठ गर्दै हिँडेका छन्। विकासको अवस्था बारे बेखबर पड़ोसीमा पनि सरकारले अधावधि गरिरहेको विनाशकारी बाढी सम्बन्धी सूचनाले कौतूहलता बढाएको छ। सुरुदेखि पढाइमा अब्बल विकास, गाउँ समाजको मात्रै होइन देशकै होनहार र ऊर्जावान सम्पत्ति रहेको टिप्पणी उनका पड़ोसीहरूको छ। सरकारले
2: यो BFBS कुल कार्य रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र आजको नारी आइपुगेको छ श्रोताहरू, तपाईँहरूको घर घरमा भनौँ आफ्नो तोकिएको समयमा आइपुगेको छ, आफ्नो निर्धारित समयमा आइपुगेको छ, तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा। र आजको नारीले विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने गर्दछ श्रोताहरू। र आज पनि आजको नारीले एकजना विशेष नारी, एकजना विशेष पाहुना लिएर आएको छ श्रोताहरू। उहाँ हुनुहुन्छ मेनुका सापकोटा, उहाँ इनरवाबाट हुनुहुन्छ। फोन मार्फत चाहिँ उहाँ सम्पर्कमा आउनु भएको छ, आइसक्नु भएको छ भनौँ होइन। र उहाँ चाहिँ एकजना व्यवसायी महिला हुनुहुन्छ, उहाँ विशेष गरेर भगवानको मूर्तिहरूको व्यवसाय गर्नुहुन्छ, भगवानको पूजाको सामग्रीहरूको भनौँ चाहिँ व्यवसाय गर्नुहुन्छ। र यस्तै छ श्रोताहरू, विभिन्न क्षेत्रमा हाम्रो दिदी बहिनीहरू कहाँ के गर्दै हुनुहुन्छ भन्ने इन्फर्मेसन चाहिँ यो आजको नारीले लिएर आउने गर्दछ। र आउनुहोस् अब हामी इनरवातिर लागौँ श्रोताहरू, र अवेर नगरिकन हाम्रो मेनुका सापकोटाजीलाई स्वागत गरे। हाल नमस्ते मेनुकाजी।
1: नमस्ते नमस्ते।
0: सन्चै हुनुहुन्छ? अनि तपाईँ इनरवाबाट हुनुहुन्छ, कस्तो छ आजको हामी दुईजना रेकर्ड गर्दाको, हामी दुईजनाको कुराकानीको रेकर्डिङ हुँदै गर्दाखेरिको त्यहाँको हाल खबर भनौँ, विशेष गरेर आज भोलिको मौसम हाल खबरहरू के छ सुनाउनुहोस् न।
1: मौसमहरू ठिकै छ, एकदम शीतल शीतल नै छ, पानी पर्ला जस्तो मौसम छ, राम्रो छ, रमाइलो छ। आज चाहिँ हिजो अस्ति गर्मी थियो।
0: ए हजुर हजुर। अनि अघि हामीले फोन ट्राई गर्दाखेरि धेरै सानो आवाज सुन्दैछ दिदी भन्नुभयो, म चिच्याएर अझै मेनुका बहिनी भनौँ इन्दरवामा कस्तो छ भनेर होइन। र मेनुका सापकोटाजी हुनुहुन्छ श्रोताहरू आजको नारीमा, उहाँ व्यवसायी महिला हुनुहुन्छ र फोन मार्फत उहाँसँग सम्पर्कमा छु म, उहाँसँग कुराकानी हुँदैछ। र मेनुका बहिनी, तपाईँ हो जुन चाहिँ भगवान्को पूजाहरूको सामग्रीहरूको व्यवसाय गर्नुहुन्छ, मूर्तिहरूको व्यवसाय गर्नुहुन्छ, यो कहिलेदेखि सुरु गर्नुभएको?
1: यो चाहिँ मैले लगभग हजुरलाई 2 वर्ष जति हुन आँट्यो।
0: व्यवसायहरू धेरै थरीको हुन्छ, हाम्रो लेडिजहरूले गर्ने, अरू भनौँ हुन त लेडिजहरूले गर्ने सबै सकिन्छ है, तैपनि विशेष गरेर कुर्ता पाइजामा साडीहरू बुटिक खोलेर प्रायः जसो होइन। तपाईँ भगवान्को यो मूर्तिहरूको व्यवसायमा चाहिँ कसरी लाग्नुभयो होइन, यसको पछाडि चाहिँ के छ, स्टोरी के छ
1: यसको पछाडि चाहिँ हजुरलाई कस्तो छ भनेदेखि, मैले एकदमै बच्चै बेलादेखि यो पूजा पाठहरू धेरै गर्ने है, अनि त्यसपछिबाट यो गर्दै जाँदाखेरि चाहिँ अब मैले यो मिडिया, यो टिकटक जहिलेदेखि मैले चलाएँ, अनि धेरैजनाले एकदमै यो कुरा सोधिरहनुहुन्थ्यो क्या, कमेन्टहरू गर्ने, म्यासेजहरू गर्ने गर्नुहुन्थ्यो, अनि साँच्चै नै पूजा पाठ गर्दा राम्रो हुन्छ भन्ने उहाँहरूलाई लाग्न थाल्यो। अनि बिस्तारै बिस्तारै मैले चाहिँ धेरैजना साथीहरूलाई एकदमै सपोर्ट गरेँ यो व्यवसायको लागि, यो चाहिँ गर्नु पर्दो रहेछ, राम्रो हुँदो रहेछ भनेर। अनि पछि आफू चाहिँ एउटा टिचर पेसामा थिएँ होइन, साधारण यसो शिक्षक त्यस्तो थिएँ, अनि गर्दा गर्दै चाहिँ यो आफैले चाहिँ गरिदिन पाए चाहिँ, यो मूर्तिहरू दिन पाए चाहिँ, उहाँहरूलाई पान साइन मिलाइदिनेदेखि लिएर उहाँहरूलाई पूजा गर्ने सही तरिका, आफूले मार्ग दर्शन गरिन्छ जस्तो लागेर मैले चाहिँ अब यो भगवान्कै इच्छा होला होइन, जो 2 वर्षदेखि चाहिँ गरिरहेको छु, राम्रो पनि भएको छ, देश विदेश सबैतिर मूर्तिहरू गइरहेछन्, पानसानहरू मिलाइरहेको छ। अब मूर्ति त्यसै लिएर पनि हुँदैन, अब कुन मूर्ति कतातिर कसरी कुन तरिकाले राख्ने भन्ने कुराको चाहिँ त्यो जानकारी पाएर चाहिँ राख्दाखेरि चाहिँ राम्रो हुन्छ, फलिफाप हुन्छ। त्यही भएर चाहिँ अब यो व्यवसाय अहिले अँगालेकी छु, एकदमै राम्रो छ, धेरै सन्तुष्टि छु होइन। अब सबैले ठुलो ठुलो व्यवसाय नै गर्नुपर्छ भन्ने छैन, यो चाहिँ एकदमै राम्रो पनि भएको छ हामीलाई पनि, र जतिजनाले हामीलाई सपोर्ट गर्नुभएको छ, हाम्रो राधा रानी पूजा घरमा जोडिनु भएको छ, उहाँहरूलाई पनि धेरै राम्रो भएको छ।
0: ए हजुर हजुर। भनेपछि राधा रानी पूजा घर तपाईँको होइन यो भनौँ,
1: हजुर हजुर,
0: तपाईँको सोरुम, तपाईँको व्यवसायको नाम भनौँ होइन, कति राम्रो नाम राधा रानी त अहिले त होइन, सब पहिले राधा रानी भनौ, राधाको मूर्ति बोकेर हिँड्ने चलन छ अहिले होइन, राधा रानी कति राम्रो नाम राख्नु भएको रहेछ। जे होस् तपाईँले यसको विषयमा चाहिँ यो भनौँ न, अघि भन्नु म मूर्तिहरू कता फर्काएर राख्ने, कसरी राख्ने, पूजाको विधिहरू कसरी गर्ने, तपाईँले यो चाहिँ अध्ययन गर्नुभएको हो?
1: यो चाहिँ मैले केही वर्ष अगाडि इन्डियाको बसाइमा, नासिकमा म बस्थेँ, अनि त्यहाँनिर चाहिँ मैले यो 8-9 महिना अध्ययन गर्ने मौका पाएँ. त्यो अध्ययनले नै मलाई यहाँसम्म पुर्याएको छ. मैले आफूले जानेको कुरो सेयर गरिरहेको छु र अब मैले अनुभव पनि धेरै नै, अब यो पूजा आजा गर्ने क्रममा आफूलाई अनुभवहरू धेरै नै मिल्दै गयो. तिनै अनुभवहरू पनि सेयर गर्छु, गरेर राम्रो भइरहेको छ सबैजनालाई. सबै सन्तुष्टि नै हुनुहुन्छ. अब एक दुईजना त खुट्टा तान्ने, नराम्रो कमेन्टहरू गर्ने, अब यस्तो उस्तो भन्ने त हुन्छन्, तर आफ्नो निरन्तर म अगाडि बढिरहन्छु. कसै
0: हजुर हजुर. अब कुनै पनि काम गर्दाखेरि कुनै पनि कुरोमा नेगेटिभ साइड र पोजिटिभ साइड त हुन्छ नि. एकपट्टि अलिकति कमेन्ट गर्ने, अलिक एकपट्टि अलिकति सपोर्ट गर्ने त सबैको हुन्छ. सबै क्षेत्रमा प्रायः प्रायः हामी देख्ने गर्छौँ, होइन? हामीले अलिकति सपोर्ट गर्नेहरूको सहारा लिएर हिँड्नुपर्ने हुन्छ. जे होस् कमेन्टहरूलाई ध्यान नदिनुहोस्, होइन?
1: र
0: अब अघि तपाईँले भन्नुभयो नासिक गएको थिएँ भनेर, केही महिनाको बसाइमा भनेर भन्नुभयो. नासिक चाहिँ कति कामले जानुभएको? नासिक भनेपछि मुम्बई पर्यो, होइन?
1: हजुर.
0: के कामले जानुभएको थियो?
1: ए, त्यहाँनिर चाहिँ मेरो हस्बेन्डको जब थियो, अनि अब उहाँको लागि साथी पनि हुन्छ, अब जाउँ न त भनेर म गएर थिएँ. अनि त्यो 8-9 महिना चाहिँ त्यहाँ बसेका थिएँ. अब 8-9 महिना ठ्याक्कै 8-9 महिना जति बसेर मैले त्यहाँनिर चाहिँ, म अब यहाँनिर जब गरेर बसेको मान्छे, स्कुल यसो पढाएको मान्छे, उहाँ त्यतिकै बस्न मन लागेन रुममा. अनि अब हस्बेन्ड काममा जाने, म किन त्यतिकै बस्नु भनेर चाहिँ त्यहाँनिर यस्तै ज्योतिष सम्बन्धी क्लासहरू हुँदो रहेछ. पाञ्चायनदेखि लिएर यो वायु लक्ष्मी माताको व्रत कसरी गर्ने, महालक्ष्मी माताको व्रतहरू कसरी गर्ने, विशेष बिहिबार केराको बोटमा पूजाहरू गर्दाखेरि के हुन्छ, धेरै कुराहरू मैले त्यहाँ सिक्न पाएँ. मैले चाहिँ म यसरी बस्दिनँ, म खानाहरू बनाएर एकछिनको टाइम चाहिँ त्यहाँनिर क्लास लिन्छु भनेर त्यसरी मैले आफूलाई काहीँ पनि आफूलाई म एकछिन पनि खाली राख्न चाहन्न थिएँ क्या, अहिले पनि चाहन्न. अनि त्यसरी नै अनि आएर यहाँ चाहिँ अब टिकटक मार्फत यसो सेयर गरियो, गर्दा गर्दै अहिले चाहिँ सबैले चिन्नुहुन्छ, सबैले सल्लाहहरू लिनुहुन्छ. अब चिना पनि हेर्छौँ हामीले, होइन? सबै थोक गरेर केही त्यस्तो समस्या छ भने अब चिना हेरेर अरूले त अब यस्तो छ उस्तो छ बस्नु भन्नुहुन्छ. अब हामीसँग चाहिँ विशेष चाहिँ दिदीहरू छन्, कस्तो खालको समयमा, कस्तो खालको ग्रहमा चाहिँ कुन विधिद्वारा चाहिँ आफूलाई सजग गर्ने, अब पिपलमा जाने हो कि, अब शनि मन्दिरमा जाने हो कि, मङ्गलबारको व्रत बस्ने हो कि, यो सबै कुराहरू सेयर गर्दै अगाडि बढेका छौँ.
0: टिकटकले धेरै साथ दिएको छ सबैलाई, हाम्रो दिदी बहिनीहरूलाई, होइन? अहिले पनि तपाईँलाई भर्खरै मैले टिकटकको लाइभबाट उठाएर ल्याएँ, त्यसको लागि सरी. हजुर श्रोताहरू, उहाँ टिकटक लाइभमा बसिरहनु भएको रहेछ. यिनीहरू उहाँमा आफ्नो पसलमा भनौँ, होइन, घरमा भनौँ, र राधा रानी पूजा घरमा भनौँ, होइन. मैले टिकटकको उहाँ लाइभबाट उठाएर मैले लो फोन लिएर बस्नुहोस् तपाईँ अब भनेर यहाँ राखेँ. र अब जे होस् तपाईँले धेरै सिकेर आउनु भएर यहाँनिर भनौँ न केही ज्ञान दिने कोसिस गर्दै हुनुहुन्छ, सिकाउने कोसिस गर्दै हुनुहुन्छ, टिकटक मार्फत सिकाउनुहुन्छ, होइन? त्यो एकदमै राम्रो कुरा हो. अनि ज्योतिष पनि हुनुहुँदो रहेछ, साथसाथै तपाईँको यो विशेष गरेर यो आफ्नो घरमा पूजा कसरी गर्ने ती कुराहरू सिकाउनु हुँदो रहेछ भनेपछि, होइन?
1: हजुर हजुर. जस्तो अब ठाकुरजी राधा रानी लिने साथीहरू जति पनि हुनुहुन्छ, उहाँहरूलाई हामी दिदी नै दिन्छौँ, होइन? यस्तो तरिकाले गर्ने, घरमा नहुँदा कसरी गर्ने, बाहिर जाँदाखेरि कसरी के गरेर जाने, अब माछा मासु खाने घरमा राख्नु हुँदैन भन्ने कुराहरू थिए. अब बिस्तारै बिस्तारै सबै प्रबन्ध मिल्छ. अब अरू भगवान्ले पनि त माछा मासु खाएर त स्वीकार्नुहुन्न. जस्तै विष्णु भगवान्, शिव भगवान्को पूजा आजा पनि त माछा मासु खाएर त्यस्तो त गरिँदैन नि त. त्यस्तै नै हो भनेर मैले विभिन्न तरिकाले चाहिँ मोटिभेट गर्दै लगिरहेको छु, होइन? अब भगवान्को सेवा गर्दाखेरि राम्रो हुन्छ. अब बिहानै माछा मासु खाएर गरिने पनि होइन, बिहान आफ्नो नित्य पूजा गर्ने, होइन? अब माछा मासु नै छोडेर चाहिँ पूजा पाठमै लाग्नुपर्छ भन्ने पनि छैन. आफ्नो तरिकाले समय अनुकूल मिलेपछि सबै आफै मिल्दै जान्छ भन्ने खालको कुरालाई चाहिँ मैले अगाडि बढाएकी छु, त्यसरी चलाइरहेकी छु.
0: हजुर. अनि मेनुकाजी, यो राधा रानीको कुरा गर्दाखेरि आज भोलि एकदम मूर्ति बोकेर हिँड्ने चलन छ, राधा रानीको मूर्ति बोकेर, होइन, चलन छ. यो चलन कसरी आयो, यसको मतलब चाहिँ के हो? जहाँ जाँदा पनि सँगै बोकेर हिँड्ने, घरमा एक्लै नछोड्ने पनि होला सायद, होइन? तर अब राधा रानीको मूर्ति बोकेर प्राय जसो अहिले हिँडेको देखिन्छ.
1: यो राधा रानीको मूर्ति बोकेर हिँड्ने, यो ठाकुरजीहरू बोकेर हिँड्ने चाहिँ, यो चाहिँ कतिजनाले चाहिँ अब यो कस्तो छ भनेदेखि घरमै छोड्ने हो, आफूसँग साधन छ भने, गाडी घोडाहरू छ भने चाहिँ आफूले तीर्थहरू जाँदाखेरि, काहीँ जाँदाखेरि लिएर जाने हो. र आफूलाई सहज पर्छ भने लिएर जाने हो. तर अब जतिखेर पनि टिकटक बनाउनलाई स्विमिङ पुलदेखि लिएर यता उता जता पनि लाने टिकटक बनाउने त्यो चाहिँ होइन. हामीले जे पनि एकदमै दायरामा रहेर गरेको चाहिँ राम्रो भन्छु म चाहिँ है. जे पनि के अब बिहान उठ्ने आफ्नो नित्य पूजा एक डेढ घन्टा टाइम दिने भगवान्लाई, त्यसपछिबाट आफ्नो कर्म गर्ने मेहनत गर्ने जे हुन्छ आफ्नो तरिकाले गर्ने, र बेलुकाको साँझको टाइम एक डेढ घन्टा दिन सकिन्छ, आधी घन्टा दिन सकिन्छ. तर अब दिनैभरि चाहिँ मालाई लगाएर टिका चन्दन लगाएर मूर्ति नै बोकेर यहाँ वहाँ हिँडिरहनु पनि पर्दैन. त्यस्तो गर्दैमा चाहिँ धर्म हुँदैन. अब कोही त्यही क्षेत्रमा लाग्नु भएको छ, अब होइन वैराग्यता भएको छ, सबै परिवारहरू त्यस्तै भए भनेदेखि चाहिँ उहाँहरूलाई त्यो पनि उहाँहरूले गर्नुहुन्छ. तर हामी गृहस्थ जीवनमा भएकाले चाहिँ जतिखेर पनि बोकेर यहाँ उहाँ हिँड्ने होइन, आफ्नो तरिकाले दायरामा रहेर भगवान्को सेवा गर्नुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ.
0: हजुर हजुर, पक्कै पनि राधा रानीलाई पनि त कष्ट हुन्छ नि त होइन यात्रामा.
1: हो, अब त्यो जुत्ता चप्पल लाउनु हुँदैन त्यसरी हिँड्दाखेरि, हामीले कस्तो खालको व्यक्तिहरूसँग टच हुन्छौँ होइन, सबै कुरा विचार गर्नुपर्छ, सबै कुरा विचार गरेर चाहिँ हिँड्नुपर्छ. हामीले खुट्टामा चप्पल चाहिँ लाउनु हुँदैन. राधा रानी ठाकुरजीहरू भगवान्जीहरू बोकिसकेपछि अब सबै कुरालाई विचार गरेर आफ्नो तरिका मिल्छ भने चाहिँ काहीँ काहीँ लिएर जाँदा हुन्छ.
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु.
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो. यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ.
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: अनि ज्योतिष विद्या पनि तपाईँले भनौँ सिकिसक्नु भएको रहेछ, अनि कतिको आकर्षित छन् महिलाहरू? आजकल धेरै ज्योतिषहरू भेटिन्छ, महिलाहरू धेरै आकर्षित छन् नि महिलाहरू अहिले यो क्षेत्रमा भनौँ.
1: अहिले यो सायद यो मेरो भिडियोले होला होइन, धेरैजनाको लगाव बढ्यो, धेरैजनाले लाग्यो हामी त साँच्चै नै भुमरीमा रहेछौँ कि क्या हो, पार्लर मात्र जाने, होटल होटल मात्र जाने, साथी साथी घुम्न जाने, यस्ता कुराहरूमा मात्र खर्च गर्ने. तर साँच्चै नै भगवान्को सेवामा अलिकति हामीले भगवान्लाई आफ्नो पूजा कोठालाई चाहिँ ध्यान दिने हो भने साँच्चै नै हाम्रो पनि अहिले विकृति यति बढिरहेको छ हाम्रो देशमा होइन, साँच्चै नै हाम्रो पनि जीवनमा केही बहार आउने रहेछ भन्ने धेरैलाई भयो मेरो भिडियोले गर्दाखेरि. मैले आफ्नो दुःखका दिनमा टी टेबलमा पूजा कोठा जुन बेला मेरो बेडरुमै थियो त्यति बेला मैले टिकटक चलाउँदाखेरि त्यहाँबाट चाहिँ मैले भगवान्को सेवा गर्दै दुई पैसा आर्जन गर्दै आफ्नो प्रगतिहरू गरेर मैले भिडियो पोस्ट गरिरहेछु यो देखेर चाहिँ धेरैजनालाई अहिले चाहिँ यो भइरहेछ कि साँच्चै नै पूजा पाठले आज मेनुका दिदीलाई यहाँ पुर्याएको छ भनेदेखि हामीलाई पनि राम्रो हुन्छ, उहाँहरूको श्रीमान श्रीमती बिच कति राम्रो सम्बन्ध छ, त्यस्तै छोरा पनि त्यति नै राम्रो छ भनेर अहिले हामीले प्र्याक्टिकल यो भिडियोहरू हाल्दै जाँदाखेरि धेरै धेरैजनाको अहिले झुकाव चाहिँ भइसकेको छ पूजा पाठतिर. धेरैजना व्रत बस्न इन्ट्रेस्ट गर्ने सोध्ने भगवान्को यो अब मेरो 365 दिनमा भन्नुहुन्छ भने एक दिन पनि खाली हुँदैन, अर्डर आइ नै रहेको हुन्छ क्या, कोही न कोहीले लिइ नै रहनु भएको हुन्छ. भनेपछि यस्तो पहिला थिएन, पहिला एउटा मूर्ति लिनलाई पनि एकदमै खोज्न हिँड्नु पर्थ्यो कहाँ पाइन्छ भनेर, त्यस्तो थियो. अहिले चाहिँ यस्तो भइरहेछ, अहिले धेरैजनाले पनि अनलाइन गरिरहनु भएको छ, सबैको राम्रै भइरहेछ.
0: हजुर हजुर, अब तपाईँको त्यो टिकटकमा त्यो भिडियोहरू हेर्दाखेरि, तपाईँको त्यो पूजाको सामग्रीहरू हेर्दाखेरि, भगवान बस्ने आसनहरू हेर्दाखेरि, भगवान्लाई लगाइदिने कपडाहरू हेर्दाखेरि, त्यसै त्यसै त्यसै अहिले नै गएर पूजा गरौँ जस्तो देखिन्छ नि त तपाईँको भिडियोहरू फेरि होइन. अनि मैले यहाँलाई प्रश्न एउटा राखेको छ, यो पूजा यो त एकदमै इम्पोर्टेन्ट हो, अहिले मैले सोध्नेवालै थिएँ तपाईँलाई होइन. विशेष गरेर यो ज्योतिष विद्यामा महिलाहरू आजकल धेरै आकर्षित छन्, तपाईँलाई कस्तो लाग्छ? मलाई त्यस्तो लाग्छ,
1: अहिले अब यतातिर पनि धेरैजना बढ्दै जानुभएको छ, राम्रो हो यो, ठिकै छ यो पनि राम्रो हो. किनकि कस्तो हुन्छ भनेदेखि सबै हामी मोडर्न मोडर्न मोडर्नतिर नै मात्र अब रमाइलो गर्ने, घुमफिर गर्ने, पूजा पाठमा यो ध्यान नदिने, सबैजना रमाइलो गर्ने ऊ गर्ने, अनि जब एकैचोटि चोट पर्छ कहाँ जाउँ कता जाउँ हुने, यो भन्दा बरु यतातिरको पनि शिक्षा ठिकै लाग्छ मलाई। यो ज्योतिष शास्त्रतिर पनि अहिले धेरैजना अगाडि बढिरहनु भएको छ, यो राम्रै लाग्छ मलाई चाहिँ है। यसो बुझ्दाखेरि चाहिँ यो गर्नु नै पर्छ जस्तो लाग्छ। यो पहिला पहिला थिएन नि त यति, अब गुरुहरू पनि कमै बिरलै मात्रामा भेटिन्थे होइन, अब कसले सिकाइदिने, अब हाम्रै हजुरआमाहरूको पालामा, हाम्रो मम्मीहरूको पालामा अब कसले चाहिँ भनिदिने त यसरी छोराको लागि छोराको यस्तो रहेछ है, तिम्रो यस्तो गर, छोरीको लागि तिमीले बिहिबारको व्रत बस, यस्तो कुराहरू थिएन। अब अहिले चाहिँ अलिकति बढ्दैछ र अब प्राय जस्तो अब अहिले टिकटकमा पनि धेरैजनाले चाहिँ सिक्दै यस्तो गर्नु पर्दो रहेछ उस्तो गर्नु पर्दो रहेछ भनेर सिकाइ नै रहनु भएको छ। राम्रै छ यो, यसरी नै हाम्रो बढ्दै नै जाने हो भने मिडियाबाट भए पनि लगभग केही चाहिँ हामीले पनि देशमा राम्रै, यो अहिले जुन नकारात्मक कुराहरू सुनिन्छ अहिले एकदमै सबै होडबाजीमा दौडिरहेका छन्, खाने लाउने घुम्ने, कसै कोही आफ्नो श्रीमतीसँग सन्तुष्ट छैनन्, कोही आफ्नो श्रीमानसँग छैनन्, कसैका छोराछोरीमा संस्कार छैन, वास्तवमा यसलाई चाहिँ अलिकति कन्ट्रोल गर्न सकिन्छ जस्तो लाग्छ मलाई। यो क्षेत्रमा अँगाल्ने क्रम चाहिँ बढ्नेमा चाहिँ है बढ्दै जाँदा चाहिँ
0: हजुर हजुर पक्कै पनि प्रत्येक घरमा एकजना महिला चाहिँ ज्योतिष हुनु जरुरी छ अब होइन।
1: हजुर हजुर

0: एक्सप्रेस गोर्खा रेडियो
1: अनि तपाईले अघि पूजा विधिको कुरा गर्नु भएको थियो अब तपाई एउटा यो सबै अध्ययन गरेर आउनु भएको पर्नु भयो घरको बिहान बेलुकाको पूजा हुन त हामीले पनि सानैदेखि सुनेको पूजा गर्दाखेरि विधि पुर्याएर गरिएको पूजा चाहिँ भगवानमा पुग्छ अरे भन्ने कुराहरू मैले पनि सुन्दै आएको हो होइन मेनुकाजी अब यो हामी घरमा साधारण बिहान बेलुकाको पूजा गर्दाखेरिको विधि चाहिँ कस्तो हुन्छ अलिकति हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई सुनाइदिनुहोस् न
2: यो बिहान चाहिँ हजुरलाई अब आफ्नो उठेपछि ठ्याक्कै हामी बडार कुडार गरिहाल्छौँ बडार कुडार गर्नुभन्दा पहिला चाहिँ यसो अलिकति जल लिने बाल्टीमा थोरै बेसार हाल्ने अनि त्यसपछिबाट गेटमा छम्किने अनि मात्र बडार कुडार गर्ने त्यसपछिबाट आफ्नो अब घरको हल्का सरसफाई गर्ने सबै उठेका हुँदैनन् सदस्यहरू घरका अनि नुहाइ धुवाई गरेर फुलहरू टिपेर आफूसँग जे छ फुलहरू टिपेर आफ्ना भगवान्का मूर्तिहरू जति पनि छन् भरसक सकिन्छ भने आधी घन्टा टाइम म्यानेज गरेर चाहिँ सबै मूर्तिहरूलाई चाहिँ अभिषेक गरिदिने स्नान गरिदिने यदि सकिँदैन भने बार अनुसार पनि गर्न सकिन्छ भनेर मैले चाहिँ सजिलो होस् जागिरे बाहिर हुने दिदी बहिनीहरूको लागि भनेर बार अनुसार भनेको तपाईँलाई अब जस्तै आइतबार सूर्य भगवान्को विशेष गर्ने सोमबार भोले बाबाको मङ्गलबार गणेश भगवान्को त्यसरी चाहिँ हामीले गर्ने सकिन्छ भने सबै भगवान्को स्नान गर्ने अभिषेक गर्ने र साधारण बियो कलश गणेश गरेर टिका चन्दन जुन अबिर केसरी टिका लगाइन्छ यो चाहिँ डेली लगाइदिनुपर्छ भन्ने छैन शालिग्राम भगवान्जी राखिएको छ भने शालिग्राम भगवान्जीलाई स्नान गरेर टिका चन्दन गर्ने त्यसपछिबाट बालगोपालजीलाई गर्न सकियो बाँकी सबै फोटाहरूमा अबिर केसरी टिका चन्दन गरिरहनु पर्छ भन्ने पनि छैन अनि फुलपाती गर्ने दुई भाग तिन भाग प्रसादहरू भोग लगाउने साधारण तरिकाले गर्दाखेरि एक भाग प्रसादमा तुलसीको पत्र राख्ने जुन चाहिँ विष्णु भगवान्जी हनुमानजी शालिग्राम भगवान्जी बालगोपालजीहरूको लागि हुन्छ एक भाग प्रसादमा चाहिँ तुलसीको पत्र नराख्ने जुन चाहिँ गणेशजी दुर्गा माता भोले बाबाहरूले लिनुहुन्छ जम्मा साधारण गृहस्थ जीवनमा रेगुलर बिहान बेलुका पूजा गर्दाखेरि बिहानको टाइममा चाहिँ यसरी गर्ने दुई भाग प्रसाद भोग लगाउने धुपाती गर्ने आरती गर्ने सकियो प्रसाद चाहिँ पाँचदेखि दस मिनट भित्रमा निकालेर सम्पूर्ण परिवारले ग्रहण गर्ने है त्यसपछिबाट बेलुकाको साँझमा चाहिँ पूजाको भाँडाहरू मोलिसकेर फेरि शुद्ध जल भरेर है अनि साँझबत्ती गर्ने बालगोपालजी राखिएको छ भने चाहिँ साँझमा पनि भोग लाउनु पर्छ अब लाउनेले चार टाइम भोग पनि लाउनुहुन्छ घरमा बस्नुहुन्छ भने यो चाहिँ कामकाजी अहिले घरमा प्राय कोही पनि बस्न पाउनुहुन्न केही न केही गर्नै पर्छ यो अहिले कमाउने नै बेला छ सबैजना लागिरहनु भएको छ कसैले केही न केही गरि नै रहनुहुन्छ भनेदेखि हामीले धेरै लाद्न पनि मिल्दैन त्यही अनुसारले हजुरहरूले गर्ने जस्तै अब व्रत विशेष व्रतको दिन चाहिँ विशेष पूजा आराधना गरिन्छ जस्तै अब हाम्रो महालक्ष्मी व्रत सुरु हुन्छ सोह्र दिने हामीले त्यसलाई चाहिँ विशेष टाइम दिन्छौँ सोह्र दिनसम्म सोह्रवटा कलश दियो सबै गरेर हामी गर्छौँ हो यसरी नै गर्दाखेरि चाहिँ त्यति खासै गाह्रो पर्दैन गर्न सकिन्छ पाँच टाइम पूजा पनि गर्न सकिन्छ यसरी
1: हजुर हजुर हजुर अनि हुन त अब विदेशमा हुनुहुन्छ हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ होइन उहाँहरू धेरै व्यस्त हुनुहुन्छ त्यति धेरै नभ्याए पनि यसो बिहान बेलुकाको होइन जल चढाएर दियो बाल्दा पनि धेरै नै हो होइन तपाईँले जुन भन्नुभयो अब यो विधि हुनु त मैले अघि भनिहालेँ विधि पुग्नुपर्छ अरे पूजा गर्दाखेरि भनेर तर मेरो पनि विधि चाहिँ पुग्दैन है मेनुकाजी कस्तो हुन्छ भने म चाहिँ कुरा गर्दै भगवान्सँग कुरा गर्दै होइन बत्तीहरू बाल्छु जल चढाउँछु होइन म चाहिँ उस्तै पऱ्यो भने भगवान्लाई तिमी आफै बत्ती बाल है आज चाहिँ भन्ने बेर लाउँदिन सजिलो खालको गर्छु म हुन त विधि पुग्नु पर्छ अरे होइन जे होस्
2: त्यति हो विधि भनेको त्यति नै हो अरू त खासै त्यहाँ भन्दा आफूले जति सक्यो त्यति गर्ने हो
1: त्यही त अब विदेशमा बस्ने हाम्रो दिदी बहिनीहरू दाजुभाइ दिदी बहिनीहरू सायद समय कम हुन्छ होला जे होस् विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ हामीसँग आज मेनुका सापकोटा हुनुहुन्छ उहाँ व्यवसायी महिला हुनुहुन्छ उहाँ इनर वाबाट बोल्दै हुनुहुन्छ र उहाँ एउटा व्यवसायी महिला उहाँ चाहिँ विशेष गरेर भगवानको मूर्तिहरूको व्यवसाय गर्नुहुन्छ भगवानको पूजा सामग्रीहरू भगवानले लगाउने वस्त्रहरूको उहाँले चाहिँ व्यवसाय गर्नुहुन्छ अनौठो व्यवसाय मिठो व्यवसाय नाइस व्यवसाय स्विट व्यवसाय मेनुका बहिनी तपाईँको होइन जे होस् सुन्दै मजा लाग्ने खालको मलाई म मन्दिरतिर जाँदाखेरि त्यो मन्दिरको बाहिरपट्टि फुल बेच्ने दिदी बहिनीहरू महिलाहरूलाई हेर्छु कि मलाई पनि कस्तो रहर लाग्छ फुल बेच्नु मन्दिरको बाहिर होइन जे होस् हाम्रो श्रोताहरूमा तपाईँको विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूमा तपाईँको ग्राहकहरू पनि हुनुहुन्छ होला होइन कहाँ कहाँ चाहिँ पठाउनु भएको छ तपाईँले सामानहरू सामान
2: हजुर हामीले अमेरिका जापान अस्ट्रेलिया बहराइन दुबई अनि मलेसिया यति देशहरूमा चाहिँ पठाएका छौँ हामीले पटक पटक
1: हजुर हजुर जे होस् यो तपाईँकोबाट मैले त्यो टिकटक लाइभमा सुनेको मैले टिकटक भिडियोजहरूमा सुने हेरेको मैले तपाईँकोमा यो पञ्चायन मूर्तिहरू भन्नुहुन्छ नि तपाईँले
2: हजुर
1: यसको बारेमा अलिकति बताइदिनुहोस् न
2: पञ्चायन चाहिँ हजुरलाई कस्तो हुन्छ भनेदेखि अब आफ्नो यो चिना छ भने चिना देखाउने होइन अब चिना अनुसार अब कुन चाहिँ भगवानको विशेष गर्नुपर्ने हुन्छ जस्तै अब विष्णु भगवानजीलाई चाहिँ विशेष तपाईँले पूजा आराधना गरेर प्रसन्न बनाउनु पर्ने छ कि शिव भगवानलाई प्रसन्न बनाउनु पर्ने छ कि होइन गणेश भगवानलाई प्रसन्न बनाउनु पर्ने छ कि दुर्गा माताको पो गर्नुपर्ने छ कि यो हेरेर यो प्रकृति हेरेर भगवान चाहिँ तिनै हुन्छन् गणेशजी दुर्गा माता विष्णु सूर्य शिव यति नै हुन्छन् पाञ्चायनमा पाँचवटा देव यति नै हुन्छन् र हामीले हनुमानजीलाई छुटाउनु हुँदैन पञ्चमुखी हनुमानजी चाहिँ हामीले स्थापना गर्नै पर्छ अहिले चाहिँ प्रत्येक मन्दिरमा पञ्चमुखी हनुमानजी या हनुमानजी स्थापना गरिएको छ किनकि अहिलेको जिता जाग्ता देवता भनेको हनुमानजी नै भनिन्छ नि त त्यही भएर तर पाञ्चायनमा हनुमानजी चाहिँ पर्नु न अब यसमा चाहिँ आफ्नो इष्टदेव पत्ता लाएर चाहिँ आफूले कुन चाहिँ भगवानको चाहिँ विशेष सेवा गर्नुपर्नेछ आजीवन त्यो पत्ता लाएर चाहिँ ती भगवानलाई बिचमा राखेर अरू भगवानलाई वरिपरि राखेर चाहिँ क्रमबद्ध रूपले पाञ्चायन पूजा गरिन्छ अब जसको चिना छैन जसको केही पनि थाहा छैन उसलाई आफू कहिले जन्मे के गरे केही थाहा छैन भनेदेखि उसले चाहिँ शिव पाञ्चायन आँखा चिम्लेर शिव पाञ्चायन स्थापना गरेर पूजा आराधना गर्न सुरु गर्दा हुन्छ जस्तो अब शिव पाञ्चायनमा चाहिँ शिव भगवान बिचमा हुनुहुन्छ भने हामीले गणेशजीलाई एक नम्बरमा गर्ने दुर्गा मातालाई दुई नम्बरमा गर्ने पूजा दोस्रो नम्बरमा विष्णु भगवान विष्णु लक्ष्मी भगवानजी शालिग्राम भगवानजी जति पनि हुनुहुन्छ तेस्रो नम्बरमा गर्ने सूर्य भगवानलाई चौथो नम्बरमा गर्ने र शिव भगवानलाई पाँचौँ नम्बरमा गर्ने इष्टदेवलाई जहिले पनि लास्टमा गरिन्छ पाँचौँ नम्बरमा गर्ने र हनुमानजी राखिएको छ भने चाहिँ शिव भगवानको पूजा गरिसकेपछि हनुमानजीको पूजा अवश्य पनि गर्ने यसरी चाहिँ पाञ्चायन पूजा गर्नाले चाहिँ जस्तो सुकै आफ्नो घरका सम्पूर्ण सदस्यहरूका समस्याहरू छन् भने पनि बिस्तारै हल भएर जान्छन् परिवर्तन आउन थाल्छ यो चाहिँ अहिलेसम्म मैले हजारौँजनाको पाञ्चायन मिलाइसकेँ होला विदेशमा पनि मिलाउँछु भिडियो कलबाट नेपालभरि कति मिलाएँ यहाँ वरपर नजिक हुनेहरूको त म गएर ठाउँमै गएर पनि मिलाउँछु घरमै गएर पनि मिलाउँछु तर अहिलेसम्म यो पाञ्चायन राखेर हामीलाई नराम्रो भयो भनेर चाहिँ कोही पनि आउनु भएको छैन र अहिले मलाई लाग्छ यो हाम्रो देशमा चाहिँ यसरी घर घर गएर पाञ्चायन मिलाउने चाहिँ मै मात्र हुँ जस्तो पनि लागेको छ मैले अर्को
1: हजुर एकदमै राम्रो नि त एउटा सेवाको काम हो तपाईँ जुन गर्दै हुनुहुन्छ घर घर गएर होइन पूजा थान मिलाइदिने पाञ्चायन मिलाइदिने भनौँ न होइन देवी देवता मिलाएर राखिदिने यसरी राख्नुपर्छ भनेर सिकाउने
0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk BFBS
1: गोर्खा रेडियो अनि मेनुकाजी मैले हिजस्ति एकजना गुरुलाई सोधेको थिएँ पञ्चमुखी हनुमानजीको मूर्ति चाहिँ घरमा राख्नु मिल्छ कि मिल्दैन भन्दा उहाँले मलाई मिल्दैन भन्यो होइन तपाईँले कि चाहिँ दासवाला हनुमानजी राख्नुहोस् नमस्ते गरेको होइन कि चाहिँ करताल बजाउँदै गरेको हुन्छ नि करताल बजाउँदै गरेको हनुमानजी कि त्यो राख्नुहोस् पञ्चमुखी हनुमान चाहिँ हुँदैन घरमा भन्नुभयो त फेरि
2: पञ्चमुखी हनुमानजी नै राख्नुपर्छ हजुरलाई अब घरभित्र छिर्दाखेरि एउटा टाउको दुख्ने जस्तो समस्या घरमै आउनु नपरे हुन्थ्यो घरमा शान्ति नै छैन अब एकछिनमा कसैको कसैसँग कुरो मिल्दैन बेलुका साँझमा अब तनाव हुन्छ यो घरमा त साँच्चै नै मलाई आउन मनै छैन ऋण गर्दा पनि बढिरहेको छ यावत धेरै टेन्सनहरू छ भने पञ्चमुखी हनुमानजीलाई दक्षिण दिशातर्फ फर्काएर राख्ने हनुमानजीलाई फेरि हामीले उत्तरतिर राखेर मुख चाहिँ दक्षिण हुनुपर्छ हनुमानजी चाहिँ दक्षिण दिशातर्फ फर्काएर राखेर सही तरिकाले हनुमानजीलाई चाहिँ पूजा आराधना गर्ने सही तरिकाले गर्दा चाहिँ हामीले आफ्नो छोरा हामी लेडिजले चाहिँ एउटा छोरा दाजु भाइको रूपमा पूजा गर्नुपर्छ जस्तै सीता मैयालाई चाहिँ हनुमानजीले माता भन्नुहुन्छ त्यसरी नै हामीलाई पनि मातै भन्नुहुन्छ कि हनुमानजीले हामीले एउटा पुत्र हामी विवाह भइसकेको दिदी बहिनीहरूले चाहिँ पुत्रको रूपमा पूजा आराधना गर्ने जनै चाहिँ हामीले अर्पण गर्न मिल्दैन जनै नलगाइदिने चोला नचढाउनु भन्छन् हामी लेडिजहरूले चाहिँ चोला भनेको चाहिँ चमेलीको तेलमा हनुमानजीको सिन्दुरलाई घोलेर चाहिँ जुन रातै पारेर लेप लगाइन्छ नि शरीरभरि
1: हजुर हजुर
2: हो त्यति चाहिँ नगर्ने बाँकी चाहिँ यो गरेर हेर्नु यति राम्रो हुन्छ घरमा साँच्चै नै भन्ने भने वास्तु दोष मिलेको छैन भने पनि शान्त हुन्छ यो नबुझेको कुरो हो यहाँ कतिजनाले बुझ्नुहुन्न ए राख्ने हुन्न शिवलिङ्ग पनि राख्नु हुँदैन शालिग्राम भगवानजी पनि छुनै हुँदैन अब के अरे ठुलो ठुलो खासै धेरै ठुल्ठुलो मूर्तिहरू पनि राख्नै हुँदैन दुर्गा पनि राख्नु हुँदैन बाल गोपालजी त झन् राख्नै हुँदैन भन्ने यो धेरै अफवाहहरू फैलाएको कारणले गर्दा नै हाम्रो देशमा चाहिँ पूजापाठ यति पछाडि थियो यसलाई चाहिँ तोडेर सब बन्धन तोडेर निक्लेको भनिन्छ नि त्यसरी नै म निक्लेको हो क्या सबै बन्धन तोडेर कसरी हुँदैन हामीले भगवान्लाई सेवा बिहानको टाइममा एक घन्टा दिएर सेवा गर्ने हो भने किन चाहिँ हुँदैन भन्दा मैले 18 वर्षदेखि शालिग्राम भगवान्जी पनि पूजा गरिरहेको छु 15-16 वर्षदेखि पञ्चमुखी हनुमानजी पनि राखिरहेको छु रोग दुःख कष्ट आउँदै आउँदैन यो नबुझेको मात्र हो होइन अब यो गुरुहरूले भन्न त भन्नुहुन्छ तर गुरुहरूकै घरमा साँच्चै नै भन्ने भने कतिजनाको घरमा पान चाहिँ पूजा गर्ने कसरी थाहा हुँदैन पान चाहिँ मिलेको हुँदैन सरसफाइ हुँदैन पूजा कोठा सरसफाइ हुँदैन यो भन्न र गर्नमा चाहिँ धेरै फरक छ जस्तो लाग्छ क्या मलाई अनि यो मैले चाहिँ सबै बन्धन तोडेर यति चाहिँ कुरा निकालेको छु र सबैलाई राम्रो पनि भएको छ अहिलेसम्म
1: हजुर
2: यो चाहिँ त्यस्तो
1: हो तपाईँले जुन चाहिँ दक्षिण दिशामा हनुमानजीलाई राख्ने भन्नुभयो होइन अब हाम्रो के चलन छ भने सुन्नमा अहिलेसम्म आएको नर्थ इस्ट होइन को उत्तर पूर्वको कर्नरमा चाहिँ पूजाको ठाउँ हुनुपर्छ भनेर हामी अहिलेसम्म सुन्दै आएको अब पूजा नर्थ इस्टमा हनुमानजीलाई चाहिँ छुट्टै उहाँलाई चाहिँ दक्षिण फर्काएर राख्नुपर्ने भनेपछि हो
2: अब यस्तो इशान कोणमा उत्तर पूर्व कुनामा हाम्रो पूजा कोठा हुन्छ हामी पूर्व फर्किन्छौँ पूजा
1: गर्दाखेरि
2: तर ठ्याक्कै हाम्रो लेफ्टतिर चाहिँ उत्तरबाट चाहिँ दक्षिण मुख फर्केर हनुमानजीलाई चाहिँ राख्ने हो तिनेरी
1: ए हजुर हजुर हजुर जेउस हजुर हजुर जेउस श्रोताहरू हनुमानजी कलियुगको राजा पनि हामी भन्ने गर्छौँ र भगवान् शिवको 11 अवतार पनि हनुमानजी हुनुहुन्छ अरे भन्ने हामी त्यो पनि सुन्ने गर्छौँ त्यसले गर्दा हनुमानजीलाई अहिले कलियुगमा सबैभन्दा छिटो प्रार्थना सुन्ने पनि हनुमानजी नै हुनुहुन्छ अरे भन्ने कुराहरू पनि हामी सुन्छौँ म चाहिँ वर्षौँदेखि धेरै वर्ष भयो हनुमान चालिसा चाहिँ म प्रत्येक बिहान चाहिँ पढ्छु होइन त्यति मात्रै गर्छु म है अरू चाहिँ मलाई त्यति विधि थाहा छैन हनुमानजीको होइन हनुमानजीको टेम्पल जान्छु कहिले काहीँ त्यति मात्रै हो अनि अब जे होस् तपाईँ एकदम जे गर्दै हुनुहुन्छ राम्रो गर्दै हुनुहुन्छ अझै यो व्यवसायलाई फैलाएर लैजानु होला तपाईँ होइन र अब अरू दिदी बहिनीहरूलाई पनि यसो इन्सपायर गर्नुहोला इनरवामा मात्रै सीमित नराखेर तपाईँले यता चारैतिर काठमाडौँतिर पनि तपाईँले आफ्नो व्यवसाय यस्तो प्रकारको व्यवसाय यसलाई व्यवसाय भन्नु पनि मिल्दैन सेवाई भनौँ होइन अनि गर्न सक्नुहुन्छ अनि भगवान्को मूर्तिहरू भगवान् वस्त्रहरू कहाँबाट ल्याउनुहुन्छ आसनहरू कति राम्रो राम्रो छ तपाईँकोमा भगवान्को आसनहरू कहाँदेखि ल्याउनुहुन्छ सबै सामान्य भनौँ होइन भगवान्हरू कहाँदेखि ल्याउनुहुन्छ
2: हजुर अब यो वस्त्रहरू चाहिँ अहिले यो ठाकुरजीको वस्त्रहरू चाहिँ हामीले यी लोकल एकजना आन्टी हुनुहुन्छ उहाँलाई नै हामीले अर्डर गर्छौँ उहाँलाई हामीले काम दिएका छौँ भने पनि हुन्छ मजाले राम्रो भइरहेछ उहाँको. अब हामीले मजाले चलाइरहेछौँ उहाँको पोसाक. हामी अन्त कतैबाट पनि मगाउँदैनौँ, नजिकै हुनुहुन्छ, लोकल हुनुहुन्छ. उहाँले बनाउनुहुन्छ आफैले, छोरीहरू आमा सबैजना मिलेर बनाउनुहुन्छ. त्यही हामीले बेचिदिने हो, उहाँहरूलाई पनि फाइदा छ, राम्रै छ. अनि त्यस्तै गरेर यो आसनहरू पनि यतै लोकल विराटनगरसम्म कसैलाई हामी बनाउन दिन्छौँ. भाइ हो बहिनी हो यस्तो बनाओ म बेच्छु भनेर गर्छु, अनि उहाँहरूलाई पनि राम्रै भएको छ. अब यो मूर्तिहरू चाहिँ अहिले चाहिँ हामीले बिरगन्जतिरबाट मगाउँछौँ, बिरगन्ज. अनि त्यसपछिबाट पहिला हामीले कलकत्ताबाट मगाउँथ्यौँ, अहिले हामीले कलकत्ताबाट चाहिँ मगाउन छोडेका छौँ. बिरगन्ज प्रायः हाम्रो होलसेलबाट नै आउँछ, इजरी बिरगन्ज त्यसरी हामीले मगाउँछौँ सामानहरू चाहिँ, मूर्तिहरू चाहिँ.
1: ए हजुर हजुर. र जे होस् अब तपाईँ आफू चाहिँ कुन भगवानको पूजा गर्नुहुन्छ?
2: म चाहिँ पहिला भोले बाबाको भक्त थिएँ, अहिले चाहिँ अब ठाकुरजी राधा रानीको चाहिँ म भक्त छु. एकदमै म एकछिन पनि ठाकुरजीलाई नसम्झिकन बस्न सक्दिनँ. र मलाई ठाकुरजीले एकदमै प्रत्यक्ष धेरै कुरामा आशीर्वाद दिनुभएको छ. ठाकुरजीले मलाई मम्मा भन्नुहुन्छ होइन, अनि त्यसपछिबाट सबै कुराहरू यो गर त्यो नगर भनेर अराए जस्तो लाग्छ. ठाकुरजीकै कृपाले यतिको पनि भइएको छ. र विशेषमा चाहिँ अब हामीले चाहिँ शिव पाञ्चान राखेर पूजा गरेका छौँ. हाम्रो पूजा कोठामा हजुरहरूले देख्न सक्नुहुन्छ, शिव पाञ्चान र पञ्चमुखी हनुमानजी हामीले साइडमा दक्षिण दिशातर्फ फर्काएर राखेका छौँ. र बाबाको पनि कृपा छ, बाबा पनि मान्दछौँ हामी साई बाबा.
1: ए हजुर हजुर. जे होस् सबैको स्वरूपहरूलाई राखेर पूजा गरे झन् आनन्द होइन घरमा.
2: हजुर
1: एउटा ऊर्जा भनौँ न, ऊर्जा एउटा स्ट्रङ ऊर्जा पोजिटिभ ऊर्जा आउँछ. अब यो दुई वर्षको तपाईँको व्यवसायको जुन चाहिँ एक्सपिरियन्स छ भनौँ, आनन्द छ, त्यो एक्सपिरियन्स भन्दा आनन्द चाहिँ तपाईँको शब्दमा सुनौ न त अलिकति.
2: अब मैले 18-20 वर्षदेखि बोर्डिङ स्कुल प्राइभेट स्कुल पढाएकी मैले, अनि अब यो पढाउने क्रम मेरो जारी नै थियो. मलाई लाग्थ्यो अब मैले लाइफ टाइम नै यही अँगालेर चल्नुपर्छ होला भनेर. तर बिचमा मैले यो तीनवटा बाल गोपालजी, मैले एउटा सानो किस्तीमा तीनवटा बाल गोपालजी राखेर चाहिँ हेलो साथीहरू हजुरहरूलाई चाहिन्छ भने लिन सक्नुहुन्छ भनेर मैले भिडियो हालेकी थिएँ. त्यसपछि मेरो केही घन्टापछि नै त्यो तीनवटा बाल गोपालजीहरू अर्डर गरिदिनु भयो. त्यतिखेर मसँग पोसाकहरू पनि थिएनन्, केही सामान थिएन, मात्रै नाङ्गै तीनवटा बाल गोपालजीबाट सुरु गरेको मैले. त्यसपछिबाट बिस्तारै बिस्तारै व्यवसायलाई चाहिँ बढाउनु पो पर्दो रहेछ भने जस्तो लाग्यो. अनलाइनमा पोसाकहरू ल्याएँ, बिस्तारै बिस्तारै कलशहरू ल्याएँ, गर्दा गर्दै अरू पाञ्चान देवहरू थपेँ, गर्दा गर्दै दुई वर्ष पनि अलि राम्ररी पुगिसकेको छैन. मैले जति 18-20 वर्षमा मैले त्यति साँच्चै नै भन्ने भने अब व्यवसाय गरेपछि पैसाकै कुरा गर्दाखेरि पनि कमाउन नसकेको चाहिँ मैले यहाँ एक वर्षैमा चाहिँ मैले त्यसको डबलै भड्को मारेँ क्या. त्यस्तो हुँदो रहेछ, आफूलाई व्यवसाय आफ्नो तरिकाले आफूले चलाउन सक्ने तरिकाले सानै भए पनि एउटा चटपटे पानीपुरी नै बेचे जस्तै गर्दा भए पनि गर्ने हो, सही तरिकाले गर्ने हो, कसैलाई नठगी नढाँटिकन हो भने चाहिँ मेहनत चाहिँ गर्ने हो भने चाहिँ छ. यो चाहिँ म एकदमै सन्तुष्टि छु यसमा चाहिँ.
1: जे होस् अब धेरै कुराहरू तपाईँबाट थाहा पायो आज, विशेष गरेर पूजाको विधिहरू र मेनुका चाहिँ. अब आजको नारीको निम्ति यस्तो केको समय प्रायः समाप्त हुन लागेछ कि, कस्तो मिठो कुराकानी हुँदा हुँदै अब जाँदा जाँदै तपाईँको जति पनि ग्राहकहरू पनि हुनुहुन्छ होइन, विश्वभरि छरिएर बस्नुभएका हाम्रो श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
2: हामी सबैजनाले बिस्तारै आफ्नो घरमा सानो भए पनि भगवान्जीलाई स्थान दिने प्रयास गरौँ. सिँढी माथि यताउता होइन, यसो स्थान कोणमा पर्दाहरू लगाएर, आज मसँग छैन पूजा कोठा छैन भन्ने होइन, जे हुन्छ एउटा टेबलै ल्याएर भए पनि, जे गरेर भए पनि, र भगवान्जी पाञ्चायन सानो सानो मूर्ति भए पनि आफ्नो गच्छे अनुसार पाञ्चायन देव स्थापना गरौँ. घरमा केराको बोट लगाऊ, अनि त्यसपछि एउटा बिहिबार बिहिबार विशेष पूजा आराधना गर्ने गरौँ. व्रतै बस्नुपर्छ भन्ने छैन, साधारण पूजा आराधना गर्दा पनि हुन्छ. यसरी नै हामीले गर्दै जाँदाखेरि चाहिँ राम्रो हुँदै जान्छ. सबैका अहिले टेन्सन ऋण कर्जाहरू बढिरहेका छन्, बिस्तारै बिस्तारै मेहनत गरौँ, केही काम गरौँ, सानोबाट पनि सुरु गर्दा पछि ठुलो व्यवसाय पनि बनाउन सकिन्छ. आफूलाई पाइक पर्ने काम पनि गरौँ र धर्म र कर्म दुइटैलाई अगाडि बढाएर लैजाउँ. यो चाहिँ एकदमै राम्रो हो. जीवनमा एकचोटि जन्मिसकेपछि अब नमरिन्जेलसम्म मान्छेले दुईजना मान्छेले चिन्ने खालकै काम गरौँ, त्यही भन्न चाहन्छु म.
1: हजुर मेनुकाजी, आजको नारीमा समय दिनुभयो होइन, हामीले धेरै कुराहरू बुझ्यौँ आज तपाईँबाट र समय त्यसको लागि थ्याङ्क यू सो मच. अब तपाईँ आफ्नो टिकटक लाइभमा जानुहोस्, म पनि हेर्छु अहिले होइन. यहाँलाई धेरै धेरै धन्यवाद एन्ड अल द बेस्ट.
2: म पनि एकदमै धेरै खुसी छु, आभारी छु हजुरहरूले यसरी मेरो भिडियोहरू हेरेर वाच गरेर यति सम्मान दिनुभएको छ, धेरै खुसी लागेको छ। फेरि यस्तै सम्मान दिनु होला, आफ्नो दुईवटा कुरा राख्न पाएकोमा धेरै खुसी छु। धन्यवाद।
1: हजुर, थ्याङ्क यू एन्ड बाई बाई
2: बाई बाई।
1: हजुर श्रोताहरू, हाम्रो मेनुकाजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति, आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्। नमस्ते, बाई बाई।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun ho.
2: Five BFPS.
0: You. BFPS Gorkha Radio.
1: Gorkha Radio.
3: धारा चौधरी क्षेत्रमा कार्यकर्तासँगको भेट कार्यक्रममा बोल्दै लेखक
4: हामीले अझैसम्मको मतदाता अप्याएर पार्टी मिलाउने हिजो एक वर्षदेखि कोसिस गरिराखेका छौँ, झन्डै एक वर्ष भइसक्यो, अहिले पनि हाम्रो त्यो प्रयत्न छ, अहिले पनि म भनिराखेका छु त, अहिले पनि उपाय छ, अधिवेशन रोकौँ न आफ्नो, यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है, फेरि यो कुरा प्रश्न भन्नुपर्छ साथीहरूलाई, कुरो अलमल गरेर के अर्थ छैन, अधिवेशन रोकेन भने पार्टी विभाजन, पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ अधिवेशन, त्यसो भए अहिले पनि भन्दै अनि सर्वोच्चको फैसला पुऱ्याउन त त्यो पनि भनिराखे, यो राजनीति पुरा अब अदालतले यसो भनिहाल्यो, अदालतले एउटा आदेश हाम्रो पक्षमा गर्ने बित्तिकै हो हाम्रो पक्षमा त फैसला आइसक्यो भन्ने, तर मूल मुद्दा त विचारा दिन्छ नि, मूल विषय त विचारा दिन्छ नि, को आधिकारिक भन्ने कुरा त विचारा दिन्छ, त्यसो भएको हुनाले अहिले पनि हामी पार्टी मिलाउने कुरामा, भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ, र म के आग्रह गर्न चाहन्छु भने यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ।
3: भोटेको सिद्रिसिली नदीमा आएको बाढ़ीका कारण प्रभावित बनेका नुवाकोटको विद्युत नगरपालिकाभित्रका विद्यालयहरू आगामी भदौ 24 गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्।
5: नगर कार्यपालिकाको बैठकले बाढ़ीपछि बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार हाल अस्थायी आवास केन्द्रको रूपमा प्रयोग भइरहेका र बाढ़ीबाट पूर्ण रूपमा क्षति पुगेका विद्यालयहरू बाहेक अन्य सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठन पाठन शुरू हुनेछ। बाढ़ी प्रभावित क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि नगरपालिकाले लचिलो व्यवस्था र राहतको घोषणा समेत गरेको छ, जस अनुसार बाढ़ीका कारण विस्थापित वा प्रभावित भएका विद्यार्थीहरूले आफूलाई पाएको पर्ने जुनसुकै विद्यालयमा गएर अध्ययन गर्न सक्नेछन्।
3: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा सड़क सञ्चालनको तयारी स्वरूप माथिल्लो भागमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ।
6: पहिरोले सड़क भाँसिएपछि मुख्य सड़क अवरुद्ध छ, त्यसैले डाँडामाथिबाट रुख तथा झाडी फाँडेर करिब 4 मिटर चौडा ट्र्याक खोलिएको हो। नौबिसे मुगलिन सड़क आयोजनाका अनुसार अहिले ट्र्याक निर्माण सामग्री उपकरण र कामदार ओसार पसारमा प्रयोग भइरहेको छ। सर्वसाधारणका सवारी चल्न भने अझै केही समय लाग्नेछ। आगामी भदौ मसान्तसम्म सड़क सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र बनाइएको आयोजनाले जनाएको छ। त्यसका लागि स्लोप तथा भित्ता काट्ने, ग्राभलिङ र ग्रेडिङ मिलाउने लगायतका काम बाँकी छन्। निर्माणमा अहिले 7 एक्सावेटर, एउटा जेसीबी, एउटा लोडर र 2 बुलडोजर परिचालन गरिएको छ। आवश्यकता अनुसार उपकरण थप्दै जाने निर्माण कम्पनीले जनाएको छ।
3: चीनसँगका मुख्य दुई नाका रसुवागढी र तातोपानी दुवै छप भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतिको बाढ़ीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरोला नाका मात्र सञ्चालनमा छ। नाका फेरीसँगै नजिकै गरेका चाडबाड़का लागि बजारमा उपभोग्य वस्तुको महँगी बढ्ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढीबाट 1.5 लाख रुपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरोला नाकाबाट ल्याउँदा झन्डै 4 लाख रुपियाँसम्म खर्च हुने व्यवसायीको भनाइ छ। साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मर्मत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन र कोरोलाबाट आएका सामान सोझै चोबार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। कांग्रेस सभापति गगन थापाले संयुक्त राष्ट्रसंघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनु पर्नेमा उहाँले जोड़ दिनु भएको छ। पोटेको सिको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजुद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नपरी देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता

0: विश्वमञ्चमा सशक्त ढंगले उठाउनुपर्नेमा उहाँले जोड दिनु भएको छ। भोटे कोशीको बाढी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजुद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नपरी देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभएको छ। साथै यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका एजेण्डाहरूको अध्ययन गरेर तयारीका साथ जान काङ्ग्रेस सभापति थापाले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बेरी करिडोर अन्तर्गत जाजरको डोल्पा सड़क खण्डको सुक्खा पहिरो हटाइएपछि सड़क पुनः सुचारू भएको छ। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 छिप्रे तहमा आइतबार बिहान 8 बजेतिर सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको डोल्पा जाजरकोट सड़क खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरीका अनुसार सुक्खा पहिरोका कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने तथा भित्रिने सवारी साधन छिप्री तहमै रोकिएका थिए। सड़क सञ्चालनमा आए पनि पहिरो खस्न सक्ने जोखिम रहेकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। नेपाली कम्युनिष्ट पार्टीले भोटेको सिबारीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार राहत पुनस्थापना र पुननिर्माण सम्बन्धी 24 बुँदे विशेष प्रस्ताव पारित गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार राहत वितरण अस्थायी आवास तथा पुनस्थापना अत्यावश्यक सेवा तथा पूर्वाधार पुनः सञ्चालन लगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो। बैठकले राहत सुरक्षित आवास योजना जोखिम मूल्याङ्कन राष्ट्रिय जलवायु तथा विपद कोष व्यवस्था स्थापना पूर्व सूचना प्रणालीको विकास द्रुत प्रतिकार्य टोली गठन अन्तर्राष्ट्रिय जलवायु न्याय लगायतका विषय समेटेर 24 बुधे प्रस्ताव पारित गरेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा धेरै ग्यास सिलिण्डर काठमाडौँ ल्याइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा पर्सा मकवानपुर चितौन नवलपरासी धनुषाका उद्योगबाट 87,877 सिलिण्डर काठमाडौँ ल्याएका हुन्। भदौ 18 गते 24,494, भदौ 19 गते 34,134 र 20 गते 29,249 सिलिण्डर उपत्यका भित्रिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति गराइरहेको छ। भदौ 14 गते त्रिशुलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरुद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटोमै रोकिएका थिए। त्यस लगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्र्याउने व्यवस्था गरेको हो। निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि रिफिलिङ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिएको छ। अब खबर फटाफट।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षमा 18 लाख परिवार लाभान्वित, 39 अर्ब खर्च हुँदा 23 लाख भन्दा बढीले रोजगारी पाए। वीरगंजको क्यासिनोमा प्रहरी छापा, 8 जना पक्राउ, नेपालीलाई जुवा खेलाएको आरोपमा कर्मचारी सहित अनुसन्धान अघि बढ्यो। भोजपुरको टेम्के मैयोका 137 महिलाको निशुल्क स्तन तथा पाठेघर क्यान्सर परीक्षण, परीक्षणका क्रममा 2 महिलामा क्यान्सरको प्रारम्भिक शंकास्पद लक्षण भेटियो। सर्लाहीको नाडीमन तालमा पुनः बढ्दै पर्यटकीय चहल पहल, संरक्षण र व्यवस्थापनमा कमजोरीले पर्यटन प्रवर्धनमा चुनौती। सामाजिक सञ्जालबाट सिकेको ज्ञान व्यवहारमा उतार्दै कपिल वस्तुका किसान रामप्रसाद बेलवासे।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

कांग्रेस सभापति गगन थापाले संयुक्त राष्ट्रसंघ आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड सोमा सीमित नगर्न सुझाव दिनुभएको हो। नेपालले जलवायु परिवर्तन

0: प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका एजेण्डाहरूको अध्ययन गरेर तयारीका साथ जान सभापति थापाले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सरकारले बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि हैजा विरुद्धको खोप रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजा विरुद्धको 21,000 डोज खोप पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन WHO सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताएको छ। भोटेकोसी बाढीको कहरपछि अहिले सिङ्गो देश नै पीड़ितलाई राहत र सहयोगमा जुटेको छ। यो समय विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आआफ्नो तर्फबाट सहयोग गरिरहेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट एउटा समूह स्वत स्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ। टोलीका प्रमुख राजु बजगाई
1: त्यो हामी गएको चाहिँ गल्ती भइरहनी भन्ने ठाउँमा यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा त्यो लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू, अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि दुईवटा रुम चाहिँ हामी 25 गएको थियौँ, कन्टिन्यू 5-6 काम गरेर दुईवटा रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजस्तो रहेछ, अनि त्यसरी गरेर आयौँ।
2: स्फूर्त रूपमा जानुभयो,
1: स्वत स्फूर्त रूपमा यस्तो भयो। यस्तो दुःखद घडीमा जति सकिन्छ, कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ। त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए दुई दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिन दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
2: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
1: तत्कालको लागि अहिले खानेपानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भएको ठाउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन, अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्टोरेज भएको छ पाइपहरूको लाइनहरू। मेन भनेको एकदम पानीको आवश्यकता हो। लगभग खाद्यान्नहरू त लगभग कोही संस्था कोही व्यक्तिहरूले अभिवन सरकारबाटै पनि लगभग गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मान्छे।
2: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ?
1: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अन्तिममा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
3: BFBS Kulkar Radio.

0: यो BFBS गोर्खा रेडियो हो।
1: नमस्ते, BFBS गोर्खा रेडियो ब्रुनाईलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई हार्दिक नमस्कार अनि हार्दिक स्वागत पनि गर्न चाहे। आज सोमबारको कार्यक्रम हो श्रोता, 7 सेप्टेम्बर 2026 साल, तदनुसार भदौको 26 गते विक्रम सम्वत 2083 सालको प्रभातकालीन आवाज कार्यक्रम लिएर म धनराज राई उपस्थित भइसकेको छु तपाईँहरूसँग। विकेन्ड कस्तो भयो श्रोता? विकेन्ड ब्रुनाईको त विकेन्ड सकियो र अब कार्यक्रमहरू सुरु भए विकडेजका, र तीमध्येमा प्रभातकालीन आवाज कार्यक्रम पहिलो कार्यक्रम सुरु भयो सोमबारको ब्रुनाईबाट। र अब विकेन्डमा के कस्तो गर्नुभयो हामी कुरा गर्दै गरौँला। तपाईँहरूले यसो लेखी पठाउनुहोस्, भनी पठाउनुहोस्, सन्देश पठाउनुहोस्, विभिन्न माध्यमहरू छन्। तपाईँहरूले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ फोन मार्फत अथवा इमेल मार्फत, होइन भने फेसबुक मेसेन्जर मार्फत पनि तपाईँहरूले हामीलाई लेखी पठाउन सक्नुहुनेछ। हजुर, मेरो पनि ठिक ठिकै भयो। यो ब्रुनाईमा चाहिँ अब अझै हामीले गत केही दिनदेखि यो तुवालो भन्ने कुरा गरिरहेका थियौँ, धुवाको तुवालो, यो आगलागी भएर इन्डोनेसियाबाट आएको, यो विशेषतः सुमात्रा र कालिमान्तान क्षेत्रको विशाल आगलागीले गर्दाखेरि यो क्षेत्र नै पुरै तुवालोमय बनेको छ। हेजी डेज भनौँ न, हेजी डेज भएर सायद चाहिँ हामीले विकेन्ड बिताउनु परेको छ। केटाकेटीहरूलाई साह्रै बाहिर निकाल्नु पनि अब मन धुकचुक हुने, आफू पनि साह्रै लामो बाहिर बस्दाखेरि के हो भन्न नसकिने कारणले गर्दाखेरि घरमै के अरे यो नजरबन्द भन्छ नि, पोलिटिकल नजरबन्द त होइन, हेजले चाहिँ नजरबन्दमा घरमै चाहिँ हामी थन्किएर बस्नु परे जस्तो अनुभव भयो। तर पनि कहिलेकाहीँ यसो सपिङ निस्किने अनि यसो साह्रै घरका घर भयो भनेर 10-15 मिनट यसो बाहिर निस्किनु त निस्क्यौँ हामी। तपाईँहरूको के कस्तो रह्यो, विशेष गरी ब्रुनाईका श्रोताहरू, तपाईँले चाहिँ कसरी अब विकेन्डको यो भेजी डेजलाई चाहिँ बिताउनु भयो, यसो तपाईँको अनुभव सेयर गर्नुहोस् है। हजुर, सञ्जीव धिमालले गाउनुभएको यो देश हाम्रो भन्ने मिठो, निकै मार्मिक, देशप्रेमले ओतप्रोत भएको गीतबाट कार्यक्रम प्रभातकालीन आवाजको सुरुवात गऱ्यौँ श्रोता। अब गन्थन गर्दै गरौँला, टाढा जाने कुरा गर्दैछन् यवेश थापा र ओसिन कार्की, सुन्न लागिहालौँ हामी पनि।

हजुर, धेरै टाढा व्यवस्थापा र ओसेन कार्कीले गाउनुभयो यो गीतलाई। श्रोता, ब्रुनाईमा बिहानको 7:16 गयो। अहिले सेरियामा 24°C, निकै न्यानो, बिहानै पनि न्यानो भइसक्यो श्रोता। 32°C अधिकतम तापक्रम आजका लागि सेरिया ब्रुनाईमा, र घमाइला अन्तरालहरू देखा पर्नेछन् आज दिनभरि जसो नै, र मन्द गतिको हावा चल्दै गरेको पनि अनुभव गर्नुहुनेछ तपाईँहरूले आज सेरिया ब्रुनाईमा। नेपालमा बिहानको 5:02 गयो श्रोता। अहिले 20°C तापक्रम रहेको छ काठमाडौँ उपत्यकाको, र हल्का वर्षा भइरहेको छ अथवा छिटपुट कतै वर्षा भइरहेको अवस्था छ भने मन्द गतिमा हावा चलेको महसुस गर्नुहुनेछ भने, आज दिनभरिमा काठमाडौँ उपत्यकामा 19°C अधिक न्यूनतम तापक्रम र 27°C वरिपरि अधिकतम तापक्रम रहेको अनुभव गर्नुहुनेछ। मन्द गतिमा हावा चलेको पनि महसुस गर्नुहुनेछ। आज दिनभरिमा बदली भई भारी वर्षात हुने सम्भावना निकै उच्च देखाएको छ। श्रोता, काठमाडौँका श्रोता, तपाईँहरूले अलिकति होसियारीपूर्वक यात्रा गर्नुहोला। काठमाडौँ पनि डुबानको उच्च जोखिम रहेको ठाउँ हो। अलिकति वर्षा हुन्छ, तपाईँहरूको ढल नाली सबैहरू चाहिँ भरिएर सडकमा पानी जम्न थालिहाल्छ। स्कुटरहरू फस्ने, साइक्लिस्टहरू चाहिँ फस्ने निकै हामीले देखेका छौँ, सुनेका छौँ। अलिकति जोगिनु होला आज। बेलायतमा बिहानको मध्यरातको 12:18 गयो, बिहानै भयो भन्दा नि भयो श्रोता। अब अहिले लन्डनमा 18°C तापक्रम रहेको छ। काठमाडौँ जस्तै आज पनि के अरे लन्डनमा चाहिँ मध्याह पख बदली भई हल्का कतै कतै वर्षा हुने सम्भावना चाहिँ रहेको पाइन्छ भने, 15°C न्यूनतम तापक्रम र 18°C अधिकतम तापक्रमको वरिपरि चाहिँ तपाईँहरूले आजको टेम्परेचर पाउनुहुनेछ। अन्य ठाउँका श्रोता, के कसो छ तपाईँहरूकोतिर आजका लागि, अहिले के कस्तो छ, यसो लेखे पठाउनुहोस्। ब्रुनाईका श्रोताहरू, तपाईँहरूको पनि अब विभिन्न ठाउँबाट सुनिराख्नु भएको छ, यसो तपाईँहरूकोतिरको पनि ताजा अपडेट दिइ पठाउनुहोस् है त। अब मिङ्स लामा र सुमी मोक्तानले गाउनुभएको स्याजी हुई गीत सुन्नतर्फ लागौँ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: EFBS गोर्खा रेडियो।

हजुर, हृदयकी रानी सुन्यो मदन कृष्ण श्रेष्ठ अनि समीक्षा अधिकारीले गाउनुभएको यो मिठो गीत रहेको थियो कार्यक्रम प्रभातकालीन आवाजको बसाएका क्रममा। आज अन्तर्राष्ट्रिय स्वच्छ हावा तथा निलो आकाश दिवस रहेछ श्रोता। यो 7 सेप्टेम्बरका दिन चाहिँ विश्वभर यो युनाइटेड नेसन्स संयुक्त राष्ट्रसङ्घले तय गरिएको कार्यक्रम मानिने परम्परा चाहिँ सन् 2020 सुरु भएको रहेछ। हुन त 2019 सालमा नै दिवस घोषणा चाहिँ गरिएको रहेछ र 20 चाहिँ अफिसियल्ली आधिकारिक रूपमा मनाउन थालिएको रहेछ। र यसको मुख्य उद्देश्य भनेको वायु प्रदूषणका असरबारे चाहिँ जनचेतना फैलाउने र स्वच्छ हावाका लागि विश्वव्यापी सहकार्य तथा ठोस कदमलाई चाहिँ प्रोत्साहन गर्नु रहेछ श्रोता। हामीले फेर्ने सास मा हावा रहेको हावा स्वच्छ हुनु स्वस्थ जीवनका लागि अत्यन्तै महत्त्वपूर्ण छ। तर अब तपाईँलाई भनिराख्नु पर्ने कुरै होइन यो। तैपनि सवारी साधन उद्योग, जीवाश्म, यो फसिल फ्युलको प्रयोग, फोहोर जलाउने लगायतका यावत धेरै कारणहरूले चाहिँ वायु प्रदूषण बढिरहेको छ। यसको असर मानव स्वास्थ्यसँग सँगै जलवायु, जैविक विविधता र वातावरणमा पनि पर्छ। हामीले त्यो पनि देखिरहेका छौँ। अब सरकार, व्यवसाय, समुदाय र हामी प्रत्येक इन्डिभिजुअलले चाहिँ स्वच्छ ऊर्जाको प्रयोग, सार्वजनिक वा वैकल्पिक यातायातको प्रयोग, वृक्षारोपण अनि फोहोर व्यवस्थापन जस्ता काम मार्फत आफूले सकेको योगदान दिन सक्छौँ। मैले आज साइकल चढेर आएको छु श्रोता, त्यसकै लागि भनेर त होइन, तर यो अब ब्रुनाईमा समर सिजनमा किन साइकल नचढ्ने भनेर साइकल चलाएर आउन थालेको 2 हप्ता प्लस भइसक्यो, 3 हप्तै भनौँ भइसक्यो। र मजा लाग्छ साइकलमा सरेर जाँदा, हावा ले हान्छ शीतल ब्रुनाईको, अनि गाडी पनि एकछिन रेस्ट पनि हुन्छ। त्यही भएर त्यो पनि गरेको मैले। स्वच्छ हावा केवल निलो आकाशका लागि होइन, स्वस्थ जीवन र सुरक्षित भविष्यका लागि पनि आवश्यकता छ। त्यसैले मेरो पनि निवेदन, आजदेखि स्वच्छ हावाका लागि तपाईँले, हामीले, मैले आफ्नो भूमिका सबैले आफ्नो आफ्नो ठाउँबाट निभाऊ। अब यो छोटो चर्चा पछाडि दाङको घारी सुन्न जाउँ बाबलीको आवाजमा।

दाङको घारी बबालीले गाउनु भएको मिठो गीत सुन्यो, जोसिलो पनि लाग्यो बिहानको लागि, ब्रुनाईको त बिहानको लागि यो सुरुवाती गीत ठिकै छ। श्रोता तपाईँहरूकोतिर के कस्तो छ समय यसो जानकारी गराउँदै गर्नुहोस्। मौसम के कस्तो छ अघि भनिहाले पठाउँदै गर्नुहोस् है। मौसमको कुरा गर्दाखेरि यो ब्रुनाईमा हेज ले गर्दाखेरि आकाश धुम्म भएको गत केही दिनदेखि हो, र यो ब्रुनाईले गल्ती नगरे पनि ब्रुनाईले सजाय भोगिरहेको छ, र हामी पनि त्यसको चाहिँ एक किसिमले भनौँ न चाहिँ अंश पर्यो, सजाय भोग्नेको अंशमा हामी पनि पर्यौँ। हामीले गल्ती गरेका छैनौँ तर हामीले गल्ती को सजाय पायौँ। मैले यो किन भन्न खोज्दैछु भने यो कालिमान्तान सुमात्रा यो चाहिँ इन्डोनेसियाको प्रान्तहरू छन् जुन यो चाहिँ बोर्नियो आइल्यान्ड टापु यो नजिकै हो हाम्रो, त त्यहाँदेखि चाहिँ अब आएको धुवाँले त्यहाँ भीषण आगलागी भएर आएको धुवाँले अब हेज यो आकाश राम्ररी नदेखेको पनि निकै दिन भयो भन्नु खोजेको मैले। र अब यो के अरे एयर क्वालिटीको कुरा आएछ, एयर पोल्युसन ब्रान्डिङ भन्दोरहेछ, आजका लागि पनि निकै हाई भनिएको छ। त्यही भएर अब तपाईँहरूले गर्ने एक्टिभिटी, अब स्कुलले नानीहरू अब एकछिनमा हिँडिसके, बसमा चढेर गइसके, जानेहरू हिँड्नेहरू भर्खर हिँड्दै हुनुहुन्छ होला नानीहरूलाई लगेर, तपाईँहरूले पनि घरमा यसो नानी केटाकोले साह्रै बाहिर निस्कन नदिनु होला। स्कुलमा पनि रुम अफिस के अरे क्लासरुम खुला हुँदैन, के अरे ढोका थुनेरै काम पढाइहरू भइराखेको हुन्छ, त्यही भएर उनीहरूलाई मिनिमम एक्सपोजर भनेर भनिएको छ। त्यही भएर घरमा स्कुलमा त टिचरहरूले त्यो पालना गरिहाल्नुहुन्छ, घरमा पनि तपाईँहरूले नानीहरूलाई साह्रै धेरै बाहिर खेल्न जा नभन्नु होला अब यो केही दिनका लागि। हजुर, यो छोटो जानकारी पछाडि दिनेश केसी र सम्झना भण्डारीलाई सुन्न जाउँ गाउँले मायामा।

भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

साह्रै मिठो गीत श्रोता, के भयो सानो तिमीलाई बोल्दैनौ पनि भनेर गाउने कलाकार हुनुहुन्थ्यो सागर संसार राई, र यो गीतलाई लेख्नु भएको थियो ट्विन ब्रो लक्ष्मण गुरुङ। राम लक्ष्मण मामाहरू अचेल कहाँ हुनुहुन्छ? पहिला त स्यान्डसबाट निकै बिएबिएस गोर्खा रेडियोमा चाहिँ सहभागिता जनाउने गर्नुहुन्थ्यो। हिजो आज दुईजना नै हराउनु भएको, कहिलेकाहीँ लक्ष्मण गुरुङ मामा चाहिँ आउनुहुन्छ जस्तो लाग्यो, त्यो पनि कहिलेकाहीँ बिर्सिराखेको बेलामा, र उहाँले लक्ष्मण गुरुङ मामाले लेख्नुभएको मिठो गीत एल्बम अतीतको रहेछ, र पारस मुकारुङले सङ्गीत भर्नु भएको गीत निकै मिठो रचना पनि रहेछ, अनि स्वर सङ्गीत पनि निकै मिठो मन पर्यो मलाई, त तपाईँहरूलाई पनि मन पर्यो होला। अब लागौँ आजका लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दरभावको जानकारी लिन, र सुरुमा अमेरिकी डलर एकको खरिद दर 150.88 रुपियाँ, बिक्री दर 151.48 रुपियाँ, युरो एकको खरिद दर 175.22 रुपियाँ, बिक्री दर 175.92 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.03 रुपियाँ, र बिक्री दर 204.84 रुपियाँ, स्विस फ्रांक एक को खरीद दर 186.35 रुपियाँ, बिक्री दर 187.09 रुपियाँ, ऑस्ट्रेलियन डॉलर एक को खरीद दर 108.67 रुपियाँ, बिक्री दर 109.10 रुपियाँ। कैनेडियन डॉलर एक को खरीद दर 109.02 रुपियाँ, बिक्री दर 109.45 रुपियाँ। सिंगापुर डलर एकको खरिद दर 119.10 रुपियाँ, बिक्री दर 119.57 रुपियाँ। जापानिज येन 10 को खरिद दर 9.66 रुपियाँ, बिक्री दर 9.70 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.48 रुपियाँ, बिक्री दर 22.57 रुपियाँ। साउदी अरेबियन रियल एकको खरिद दर 40.18 रुपियाँ, बिक्री दर 40.34 रुपियाँ। कतारी रियाल एकको खरिद दर 41.39 रुपियाँ, बिक्री दर 41.56 रुपियाँ। थाइभाट एकको खरिद दर 4.58 रुपियाँ, बिक्री दर 4.60 रुपियाँ। युएई दिरहाम एकको खरिद दर 41.08 रुपियाँ, बिक्री दर 41.24 रुपियाँ। मलेसियन रिंगिट एकको खरिद दर 37.30 रुपियाँ, बिक्री दर 37.45 रुपियाँ। साउथ कोरियन वन एकको खरिद दर 11.22 रुपियाँ, बिक्री दर 11.27 रुपियाँ। स्वेडिश क्रोनर एकको खरिद दर 15.75 रुपियाँ, बिक्री दर 15.81 रुपियाँ। डेनिश क्रोनर एकको खरिद दर 23.44 रुपियाँ, बिक्री दर 23.54 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.24 रुपियाँ, बिक्री दर 19.32 रुपियाँ। कुवेती दिनार एकको खरिद दर 491.47 रुपियाँ, बिक्री दर 493.42 रुपियाँ। बहराइन दिनार एकको खरिद दर 400.19 रुपियाँ, बिक्री दर 401.78 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिद दर 391.89 रुपियाँ, बिक्री दर 393.45 रुपियाँ। हजुर, सुन्नुभयो तपाईँहरूले आजका लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दरभावको जानकारी पुरा भयो। अब हामी यो पछाडि गीत सुन्नतर्फ लागौँ। नरेन लिम्बू एन्ड द जेन्टलमेनले गाउनुभएको छ यो गीतलाई, गाह्रो गाह्रै छ।

गाह्रो गाह्रै छ नरेन लिम्बू र जेन्टलम्यानले भन्दै हुनुहुन्थ्यो मलाई मेरो मन जित्नलाई अब चाहिँ गाह्रै छ तिमीले धोका दिएपछि यस्तै हुन्छ गाह्रो हुन्छ भन्ने कुरा गर्नुभयो र यो सँगै अब हामी एउटा जानकारी दिउँ श्रोता बिएफबी ब्रिटिस फोर्सेस ब्रुनेका श्रोतालाई र यो चाहिँ गत 14 अगस्तको शुक्रबारदेखि बन्द रहेको ग्यारिजन लाइब्रेरी चाहिँ अब खुल्ने भएको छ आजदेखि सुचारू हुने भएको छ श्रोता अब समर हलिडेजबाट लाइब्रेरियन बहिनी फर्किसक्नु भएको छ र उहाँले चाहिँ अब तदारुकताका साथमा आजदेखि यसलाई अप एन्ड रनिङ गर्नुहुनेछ र तपाईँहरूको धेरै बुकहरू फर्काउनु पर्ने लोनहरू चाहिँ बुक लोनहरू चाहिँ अब रिटर्न र अथवा रिन्यू गर्नुपर्ने नयाँ बुक लिनुपर्ने कति केटाकेटीले त अब बुकहरू धेरै पढेर कन्ठै पनि गरिसके होलान् त्यति धेरै पढ्ने नानीहरू पनि हुन्छन् बुकको किरा तर बुकको किरा भन्नाले यहाँ चाहिँ फेरि राम्रो अर्थ भए श्रोताले गर्दाखेरि तपाईँहरूले अब त्यो गर्न सक्नुहुनेछ आजदेखि हजुर ओपनिङ आवर्स चाहिँ अब नर्मल 8 बजीदेखि खुल्ने हो अब तपाईँहरू बिस्तारै जाने छ भने जाँदाखेरि हुन्छ श्रोता हजुर तपाईँहरूले अब के अरे अब समर हलिडे सके पछाडि अब आजदेखि त मोटामोटी सबै फर्किसक्नुहुन्छ टुकर लाइन्सको मेडिसिन अलायन्सका श्रोता तपाईँहरू एक्सटेन्डेड लिभहरू सबैको अब सक्यो अब योभन्दा नि उता एक्सटेन्डेड लिभ हुनेको चाहिँ साह्रै धेरै छुट्टी उब्रेको हुनुपर्छ गत वर्ष त्यही भएर धेरै लामो छुट्टी लिएर बस्नुभयो तपाईँहरू पक्कै पनि अब हामी छुट्टीको कुरा एकैछिनमा गरौँ अब मृग तृष्णा आकाश सुनवारले गाउनुभएको गीत सुन्दै सुन्दै कार्यक्रमको पहिलो घन्टालाई बिदाई गर्छौँ श्रोता यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ र त्यस पछाडि हामी प्रभातकालीनका आवाजको दोस्रो घन्टामा फेरि भेट्नेछौँ तबसम्म बिएमबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला

0: Pilaen Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
3: Pradhan Mandri Bali Vrasahale Udar ma khatiyeka suraksha karmi ko yogdan ko uccha kadar hune bataunu bhayeko cha. Hijo samajik sanjal Facebook marfal bipat pratikarya bare jankari garaudai suraksha karmi ko tyag nishtha ra adamya sahas ka karanai sankat ko bela lakha manisharule surakshit mahasus garna paeko bataunu bhayeko ho. प्रधानमन्त्री शाहले सबलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न प्राविधिक क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरहरूमा प्रभावितहरूलाई हौसला बढाउन दिने तहका सुरक्षाकर्मीलाई कर्मी प्रभावकारी रूपमा क्रियाशील रहेको बताउनु भएको छ. सरकारले बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि हैजा विरुद्धको खोप रसुवा पठाएको छ. बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै रसुवामा हैजा विरुद्धको 21,000 डोज खोप पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ. मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन WHO को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको हो. स्वास्थ्य